0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती चढाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ दोस्रो आगमनको महत्व। यसको अर्थ प्रभु येशु दोस्रो आगमनमा आउनुहुँदाखेरि उहाँको के महत्व हो, उहाँको दोस्रो आगमनको महत्व के छ भन्ने कुराहरू हामीले बुझ्न पर्दछ। र प्रभु येशूले धेरै पटक म फेरि तिमीहरूलाई लिन आउनेछु भन्नुभएको छ, त्यो प्रतिज्ञा गर्नुभएको छ। स्वर्गदूतले भन्नुभयो उहाँ फेरि लिनको लागि आउँदै हुनुहुन्छ। त्यस्तै गरेर चेलाहरूले भन्नुभयो र पुरानो करारका अगमवक्ताहरूले पनि उहाँ फेरि तपाईँ र मलाई लिन आउँदै हुनुहुन्छ। ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गरेको व्यक्तिहरूलाई लिनको लागि आउँदै हुनुहुन्छ भनिएको छ। पहिलो आगमनमा उहाँले मुक्तिको कार्य सकेर जानुभयो, त्यसपछि उहाँले हामीलाई असहाय नछोड्नको लागि पवित्र आत्मा परमेश्वर पठाइदिनुभयो र फेरि पनि उहाँ लिनको लागि दोस्रो चोटि आउँदैछु भनिकन उहाँले यो प्रतिज्ञा गर्नुभयो। फिलिपीको पुस्तक 3:20 यस्तो लेखिएको छ, तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौ भन्ने चाहिँ यस खण्डमा बताइएको छ। जुन समय एक व्यक्तिले प्रभु येशूले क्रुसमा गर्नुभएको मुक्तिको कार्यमा विश्वास राख्नुहुन्छ, उहाँको रगतबाट मेरो पापको जस्तो सुकै पापको पनि क्षमा भइसकेको छ भनिकन विश्वास राख्नुहुन्छ, त्यो व्यक्ति स्वर्गको नागरिक हक पाएको व्यक्ति हुन्छ भनिकन बाइबलले बताएको छ। र जब हामीले मुक्ति र उद्धार पाइसकेपछि पनि हामी शरीरमा धरतीमा नै भएको कारणले गर्दाखेरि अहिले पनि हामी संकष्टमै भएर गइरहेका छौं। शरीरमा हामीले पूर्ण रूपमा उद्धार पाएका छैनौ, तर जुन दिन प्रभु येशू बादलमा देखा पर्नुहुन्छ र हामी सबै नै बादलमा उड्दछौं।

0: त्यो समयमा चाहिँ अब सबै संकष्टको अन्त हुन्छ भनेर चाहिँ बाइबलले बताउँदछ। अहिले हामीले नागरिक हक पाइसकेका छौँ भन्ने त्यो भित्र आशा, त्यो खुसी हामी भित्र छ, तर शरीर त कष्टमा नै छ, किनकि यो समय, यो धरती चाहिँ केही समय दुष्ट आत्माको हातमा परेको छ भनिकन बाइबलले यो स्पष्ट बताएको छ। र जबसम्म हामी धरतीमै रहन्छौ, कष्टले हामीलाई छोड्दैन, शरीर हो बिमार हुन सक्छ, गर्दै गरेको कामहरूमा असफल हुन सकिएला, लगायत विभिन्न प्रकारको लगानीहरूमा नोक्सान हुन सक्ला, गुजीमा पैसा सकिएला, साथी मित्रहरूसँग चित्त दुखा दुख होला, परिवारका सदस्यहरूसँग मनमटापहरू हुन सक्ला, पढाइमा फेल हुन सक्नु होला, संकष्टहरू वरिपरि घुमिरहेको त्यो प्रकारले तपाईँले देख्नु होला। तर जब प्रभु येशूको आगमन हुन्छ र हामीलाई बादलमा उठाइकन उहाँले लानुहुन्छ, त्यो पछि संकष्टको अब अन्त हुन्छ भनेर चाहिँ बाइबलले बताएको छ। र बाइबल क्लोज हुन भन्दा अघि, यानि बाइबल अब समाप्त हुन भन्दा अगाडि, प्रकाशको पुस्तकको अन्तमा प्रभु येशू चाँडै नै आउनुहोस् भनिकन त्यो भनेर चाहिँ बाइबल बन्द गरेको हामी देख्दछौ। र अहिले हामीले मुक्तिर उद्धार पाएका छौँ, हामीसँग परमेश्वरको प्रतिज्ञा छ र यो प्रतिज्ञाको आशामा हामी जिउन पर्छ। यो प्रतिज्ञाको आशा चाहिँ इजरायलीहरूले जो मिश्र देशको दासत्वबाट छुटकारा पाएर जुन आशा पाएका थिए, त्यो आश्चर्य कर्महरू देख्नु भएको थियो, लाल समुद्र तरेर जानु भएको थियो, तर लाल समुद्र तरेर जानु भइसकेपछि उहाँहरूको बीचमा आशा मात्रै थियो प्रतिज्ञाको भूमिको लागि, तर उहाँहरू पुगिसक्नु भएको थिएन। र 40 वर्षसम्म उहाँहरू जो मरूभूमिमा नै यताउता हिँड्न पर्यो, कहिले पानी पाइएन, कहिले भने जस्तो खाना पाउनु भएन, यी सबै प्रकारका कुराहरू भए, तर हरेक दिन नै प्रभुले मूसा मार्फत, हारून मार्फत कि उहाँहरू चाहिँ प्रतिज्ञाको भूमितर्फ यात्रा गर्दै हुनुहुन्छ भनेर चाहिँ सम्झाइराख्नु भएको थियो। र कतिले त त्यो समयमा हरेस पनि खानुभयो, खै त प्रतिज्ञाको भूमि आएको, अहिले 38 वर्ष भयो, अहिले 39 वर्ष भयो, अहिले 40 वर्ष हुन लाग्यो भने चाहिँ त्यो प्रकारले उहाँहरू कतिजना त निराश हुनुभयो र परमेश्वरको वचनदेखि बाहिर निक्लेर काम पनि गर्न सुरु गर्नुभयो, जसको परिणाम स्वरूप उहाँहरूले प्रतिज्ञाको भूमि गुमाउनु पनि भयो। र उहाँहरूले मात्र गुमाउनु भएन, मूसालाई पनि गुमाउने बनाइदिनु भयो, किनकि उहाँहरूले गनगन मूसा र हारूनको विरुद्धमा गर्दा गर्दा गर्दा मूसाले पनि कति समय उहाँले गल्ती गर्नुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो दोस्रो आगमनको महत्व सम्बन्धी हामीले बुझ्न पर्ने कुराहरू चाहिँ यही नै हो कि परमेश्वरमा हामीले मुक्ति र उद्धार पाएका छौँ, हामीले स्वर्गको नागरिक हक पाएका छौँ, हामी स्वर्गको नागरिक भएका छौँ र हामीसँग प्रतिज्ञा छ, तर हाम्रो शरीरमाथि स्वर्गमा पुगिसकेको छैन। र अहिले हामीसँग मरुभूमिमा भएका इजरायलीहरू जस्तो नै हामीले प्रतिज्ञा पाएका छौँ, प्रभुको कामहरू देखेर अगाडि बढ़िरहेका छौँ, तर हामी प्रतिज्ञाको भूमिमा नै इजरायलीहरू पुगिन सकेको जस्तो नै अनन्त जीवनमा नै हामी पुगिसकेका छैनौँ। तर प्रभुले सृष्टिकर्ता परमेश्वर मसीहा येशूले म फेरि तिमीहरूलाई लिन आउँदैछु भनेर चाहिँ उहाँले त्यो प्रतिज्ञा गर्नुभएको छ, उहाँले त्यो आशा दिनुभएको छ। त्यो आशामा उहाँले निराशा बनाउनुहुन्न, उहाँ मानिस जस्तो हुनुहुन्न, मानिस कति मानिसहरूले प्रतिज्ञा गर्नुहुन्छ तर पूरा गर्नुहुन्न, तर उहाँ त सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उहाँले जे भन्यो त्यो पूरा गरेरै छाड्नुहुन्छ। इजरायलीहरूलाई मिश्र देशबाट छुटकारा दिनुहुँदाखेरि तिमीहरूको अल्टिमेट गोल, अन्तिम गन्तव्य चाहिँ तिमीहरूको प्रतिज्ञाको भूमि हो भनेर चाहिँ त्यसरी भन्नुभएको थियो। विश्वास नगर्नेहरू त्यो मरूभूमिमै छोडिनु भयो, तर विश्वास गर्नेहरूले चाहिँ यर्दन नदी तरे यहोशूको नेतृत्वमा उहाँहरू प्रतिज्ञाको भूमिमा पुगेरै छोड्नु भयो भने जस्तै, प्रिय दाजुभाइ दिदीबहिनीहरू, पवित्र बाइबलले हामीलाई प्रभुको आगमन नजिक छ, उहाँ हामीलाई लिन आउँदै हुनुहुन्छ, उहाँले कुनै हालतमा पनि तपाईँलाई छोड्नुहुन्न, तपाईँलाई त्याग्नुहुन्न। अहिलेको जो संकष्ट छ यो चाहिँ अस्थायी हो, यो संकष्ट जानको लागि आएको छ, तर सृष्टिकर्ता परमेश्वर एक दिन बादलमा निक्लिनुहुनेछ र तपाईँको सबै संकष्टको अन्त हुनेछ, तपाईँको सबै बिमारको अन्त हुनेछ, तपाईँको सबै मनमटावको अन्त हुनेछ र आनन्दै आनन्दमा तपाईँ जानुहुनेछ भनेर चाहिँ बाइबलले त्यो बताएको छ। भने अहिलेको संकष्टसँग आउने सुख दाज्न योग्यको छैन। त्यति आनन्दको समय हामीले पाउनको लागि गइरहेका छौं भनिकन प्रभुले पवित्र बाइबलको वचनहरूमा जसरी पवित्र आत्माबाट यी कुराहरू हामीलाई भनिसक्नु भएको छ। र एउटा दृष्टान्त, एकजना राजाको छोरालाई अपहरण गरेर विदेशको भूमिमा दासत्वमा राखिएछ। त्यो बाबु सानै हुँदाखेरि नै त्यो युवराजधिराजलाई त्यसरी राखिएको कारणले गर्दाखेरि उहाँ युवराजधिराज हुनुहुन्छ भन्ने थाहा पनि भएन रहेछ। तर एकपटक राजा शिकारमा जाँदै गर्नुहुँदाखेरि त्यो मानिस बाटोमा आउँदै गर्दा त्यहाँ विभिन्न काम कुराहरू गरेर हिँड्दै गर्दाखेरि फेन्ट भएर बाटोमा लडेको रहेछ। त्यो घृणाले त्यो मानिसहरूले पिटेर यी विभिन्न प्रकारले गर्दाखेरि बाटोमा लडिरहेको रहेछ। र राजा स्वयंले यसो हात समातेर यसो उचाल्दाखेरि त उसको यो काखी मुनि चाहिँ राजकीय चिन्ह रहेछ। र राजाले एउटा युद्धमा आफ्नो छोरा, जेठा छोरा युवराजधिराज हराउनु पनि भएको रहेछ। र त्यो भएपछि त्यो बाबुलाई अब त्यहाँ केहीजना मान्छे त्यहीँ राखिदिनु भएर तुरुन्तै गएर डाक्टरहरू लिएर सबै कुराहरू गरेर फर्केर आउँछु भनिकन यहाँ राजा त्यस प्रकारले जानु भएछ। जान हुँदाखेरि त्यो बाबुलाई पानीहरू छम्किएर सिपाहीहरूले यसो गरेर ब्याउजाएछन्, बौराएछन्। र त्यो प्रकारले भएछ र त्यो सिपाहीहरूले भनेछन् कि तपाईँ त महाराजाको त छोरा पो हुनुहुँदो रहेछ, तपाईँ त हाम्रो देशको युवराजधिराज पो हुनुहुँदो रहेछ, तपाईँको हालत यस्तो देख्दा हामीलाई दुःख लाग्यो। अब महाराज धिराज चाहिँ उहाँ गएर डाक्टर लगायत, रथहरू लगायत, तपाईँलाई सबै लुगाफाटा लगायत यी सबै कुराहरू लिनको लागि उहाँ जानुभएको छ भनेर चाहिँ त्यो केटालाई भनिएछ। तर त्यो केटा दासत्वमा भएर जानुभएको कारण, धेरै दुःखहरू पाउनु भएको कारण, कहाँ म राजाको छोरा हुँला र भनेर उसलाई विश्वास गर्नै गाह्रो भएछ। र त्यो चराइरहेको अवस्थामा, दुःख भएको अवस्थामा त्यो सिपाहीहरूले जो खानाहरू बोकेको भएको रहेछ ती खानाहरू खुवाउनु भएछ, उहाँको घाउहरूलाई मलमपट्टी गर्नु भएछ र उहाँलाई चाहिँ अलिकति राम्रो प्रकारको बेडहरू बनाइदिएर बाटोको छेउमा सुताउनु भएछ। र त्यो प्रकारले रहिरहेको अवस्थामा राजाले डाक्टरहरू लगायत सबै सुविधाजनक कुराहरू लिएर त्यहाँ आउनु भएछ। आउनु हुँदाखेरि उहाँले त्यो विश्वासै गर्न सक्नु भएन रहेछ कि एउटा देशको राजाले तिमी मेरो जेठा छोरा हो, म पछिको तिमी राजा हो भनिकन उहाँले त्यो कानमा सुन्नु हुँदाखेरि उहाँलाई विश्वास गर्नै गाह्रो भएछ। उहाँले त दैनिक आहारा जुटाउनै गाह्रो रहेछ, एउटा लुगा किनेर लाउनै गाह्रो रहेछ, एक जोर जुत्ता किनेर लाउनै गाह्रो रहेछ। मान्छेले उहाँलाई पिटपाट गर्ने, दुःख दिने, घृणा गर्ने, उहाँ जिइरहेको अवस्थामा अक्समात एउटा ठूलो चिट्ठा परे जस्तो नै त्यहाँ उहाँको जीवनमा भएछ। भने जस्तै आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, त्यो बाटोमा लडिरहेको व्यक्ति जस्तो चाहिँ तपाईँ र म हुन सक्छौं, तर सृष्टिकर्ता परमेश्वर मसीहा येशू जब तुरैको आवाजमा बादलमा निक्लिनुहुन्छ त्यो समय हाम्रो सबै दुःख कष्टहरू, अभावहरू लगायत सबै सबै फिक्रीहरूको अन्त हुन्छ भनेर चाहिँ बाइबलले बताएको हो। त्यसै कारणले गर्दाखेरि अब उहाँलाई पर्खिने समयमा चाहिँ हामी बड पवित्रतामा त्यो प्रतिज्ञालाई विश्वास गरेर त्यो सत्यतामा आशामा हामीले उहाँलाई पर्खिनु पर्छ। उहाँको दोस्रो आगमनमा चाहिँ हाम्रो सबै संकष्टको अन्त हुन्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह, म बर्नबास तामाङ, म पहिला गेसेमनीकै सदस्य हुँ। गेसेमनीमै मैले ग्रहण सबै मैले गरेको, मेरो आदरणीय गुरुबा पास्टरटेक गुरुबा हुनुहुन्छ। अनि म अहिले चाहिँ हालमा म बुढा नीलकण्ठ पासीकोटमा जीवनको नदी मण्डलीको पास्टरी सेवकाहीमा छु र विशेष गरी अहिले यो गवाही, एउटा गवाहीको लागि मैले चाहिँ यो समय पाएको छु। परमेश्वरलाई धन्यवाद भएको होस्। र मेरो गवाही भन्नुपर्दाखेरि मैले मेरो श्रीमतीको जीवनमा भएको घटनाको विषयमा म यो गवाही भन्न चाहन्छु। यो छ महिना अगाडिको कुरो हो। हामी सेवा संगति सकेर मान्छेहरूलाई, विश्वासीहरूलाई, आफन्तहरूलाई विदा गर्ने क्रममा थियौं। अनि हुँदै गर्दाखेरि अनि मेरी श्रीमती सोनी राईले अनि आफ्नो केही प्रार्थनाहरू पनि राखिन्। त्यतिखेर सेवा सक्दासम्म उनी राम्रै देखिन्थ्यो, तर जब सेवा सकेर सबै विदा हुँदैथ्यो केही व्यक्तिहरू मात्रै हुनुहुन्थ्यो जुन व्यक्तिहरू चाहिँ परमेश्वरले हाम्रो निम्ति आवश्यक व्यक्ति थिएछ। अनि ती भाइहरू बहिनीहरूको बीचमा हुँदै गर्दाखेरि अनि मेरो श्रीमतीलाई त्यतिकै ब्रेन स्ट्रोक भएर उनी ढलिन्, अनि त्यतिखेर म उनी ढल्नुभन्दा तुरन्तै उनी ढल्ने बेला मैले पुगेर समाउन पुगे। अनि त्यस पछाडि हामीले प्रार्थना गर्यौं। पहिला पनि ऊ त्यस्तोहरू हुन्थ्यो, प्रेसरको बिरामी थियो, तर औषधिहरू चाहिँ उसले जडीबुटी यस्तो केबाट उसले चाहिँ कन्ट्रोल गरिरहेको थियो। तर त्यस दिन मलाई त्यस्तो हुन्छ भनेर थाहा भएन, जटिल अवस्था आइपर्यो भन्ने कुरो पनि थाहा भएन। अनि अचानक उनी ढलेपछि हामीले प्रार्थना गर्यौं भएन। त्यस पछाडि हामी प्रार्थना गर्दै गर्दै हामीले चाहिँ हस्पिटल लाने निर्णय गर्यौं। जब हामीले हस्पिटल लगेर जाँदाखेरि त्यहाँनिर डाक्टर त्यहाँनिर चेक गर्नेहरूले एकदमै हतोत्साही साथ एकदमै हतारका साथ हामीलाई भन्नुभयो, तुरन्तै यो मान्छेलाई अपरेशन गर्नुपर्छ नत्र उसको टाइम छैन भनेर भन्दै गर्दाखेरि अनि हामी धेरै आत्यौं। तर पनि हामीले धेरै निर्णय गरेर अपरेशन गर्ने निर्णयमा पुग्यौं। तर अपरेशन गर्दै गर्दाखेरि डाक्टरको जुन हामीलाई परामर्श गर्नुभएको अनुसार चाहिँ मान्छे बाँच्ने 20% यदि बाँची गए तापनि उसको कुनै पनि शरीरका अंगहरू अंगभंग भएर बाँच्ने अनि अपरेशन पूर्ण सक्सेस भए पनि उसको अंगहरू चाहिँ सबै कुरा ब्याकअप हुँदैन, पहिलाको जस्तो हुँदैन भनेर हामीलाई त्यो खालको उस गर्नुभयो। अनि मर्न पनि सक्छ, 20% मात्रै हो बाँच्ने भनेर भन्नुभयो। अनि मैले हेर्दै गर्दाखेरि त्यहाँनिर थुप्रै त्यस्तो अपरेशन भएको बिरामीहरू रहेछ। अनि त्यो बिरामीहरू हेर्दै गर्दाखेरि पहिला पनि मैले प्यारालाइसिसको बिरामीहरू देखेको, देख्दै गर्दाखेरि म आफै पनि पास्टरी सेवकाईमा भएको कारणले गर्दाखेरि मलाई एकदमै त्यतिखेर ठूलो वज्रपात पर्यो। अनि मैले प्रभुसँग ठूलो जिकिर प्रार्थना गरे। त्यो प्रार्थना चाहिँ के थियो भने म पास्टरी सेवकाई गर्छु अनि मेरो श्रीमतीलाई मैले ओछ्यानमा स्याहारेर हिँड्नु पर्यो भनेर बस्नु पर्यो भने मैले कसरी सेवा गर्नु, प्रभु तपाईँले यो अवस्था हुनु दिनुहुने छैन भनेर मैले जिकिरका साथ मेरो श्रीमतीको निम्ति जीवन मागे परमेश्वरसँग। जब प्रार्थना गर्दै अनि अपरेशनमा पठायौं, अपरेशन सके पछाडि अनि त्यस पछाडि हामीलाई त्यो रात एकछिन त्यहाँनिर देखाइयो, देखाए पछाडि हामीलाई भेटघाट गर्नु दिएन। अनि भोलिपल्ट बिहानै म ब्रस गर्नु पर्यो भनेर बिहान म उठेर म रातभरि त्यहाँ प्रार्थनामा बसेँ। अनि बिहान म प्रार्थनाबाट उठेर बाइकमा म घर हिँडे। घर जाँदै गर्दाखेरि मेरो बाइकको यात्राभरि मेरो आँसुको धाराहरू बगेको थियो मेरो प्रभुसँगको प्रार्थनामा। अनि मेरो प्रभुले चाहिँ मेरो श्रीमती त्यस्तो अवस्थामा त्यो ओछ्यानमा पार्नुहुन्न भनेर म उहाँसँग पुकाराको बडो आँसु चुहाएर म प्रार्थना आँसु बगाएर प्रार्थना गर्दै घर पुगेँ। अनि घर पुगेर फर्केर आएँ। आए पछाडि जब म फर्केर आएँ, आए पछाडि देखाउनु भयो हामीलाई बोलाउनु भएर। जाँदाखेरि उसको दाहिने साइडको हात खुट्टा सबै चिसो थियो हिउँ जस्तै। अनि मलाई त्यो देखे पछाडि झन धेरै मलाई चिन्ता फिक्री भयो अनि सायद प्यारालाइसिस हुन्छ होला भनेर एकदमै मलाई चिन्ता फिक्री भयो। तापनि प्रार्थना गर्दै गयौं। पछि परमेश्वरले अहिले मेरो श्रीमतीलाई सबै कुरा तन्दुरुस्त बनाउनु भएको छ। उसको कुनै पनि कुराहरू गुमेन, कुनै पनि अङ्गहरू गुमेन। उसको हात खुट्टा आँखा बोली सबै कान लगायत उसको शरीरका कुनै पनि अङ्ग गुमेको छैन। परमेश्वरले यस्तो प्रेम गर्नुभयो मेरो निम्ति अनि यो मेरो निम्ति चाहिँ एउटा ठूलो गवाही हो, परमेश्वरको साक्षी बन्नको निम्ति मेरो निम्ति ठूलो आदर भएको छ। परमेश्वरलाई धन्यवाद भएको होस् र यो मौका दिनुभएको लागि पनि गेत्सेमानी परिवारलाई पनि धन्यवाद दिन्छु। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
0: अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02, 9841 87 68 02
13: र 9818 25 12 40, 9818 25 12

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुन्नु न बजे कोटा,
6: सामान नभेटेर बेपत्ता।
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ LRI स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ LRI स्कुलको नजिकै।
6: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
9: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
10: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यसो त जल्दै लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार विज्ञापन हो।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01 52028 54 01 52028 54 र 98511 25638 98511 25638।
12: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
13: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
13: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
12: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
13: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
12: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
14: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
13: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
14: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
13: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
12: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
15: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
18: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
19: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
17: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
18: गल्कुपाखा 29 थमेल काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
19: फोन नम्बर 40225 44 40225 44
17: र 40225 72 40225 72।
1: किन आँखा मिचेको मिचै गरेको?
0: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाइसिक्या
0: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
0: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
20: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
8: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति
2: गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदाय प्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती छको दुई एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: अरूको आवश्यकता पूरा गर्न रुपियाँ पैसा दिनुहोस्। जयमसी आज शुक्रबार सेप्टेम्बर 4 तारीक भदौ 19 गते। आजको बाइबल खण्ड हिब्रूको पुस्तक 13 अध्यायको 16 पदबाट रहेको छ र यसरी लेखेको छ, भलाइ गर्न र आफूसँग भएका कुरा बाँडचुड गर्न नभूल। धर्मशास्त्रका निम्न खण्डहरूमा बाइबलले सिकाउँछ कि हामीले आर्थिक रूपमा हामीभन्दा कमजोर व्यक्तिहरूका आवश्यकताहरू पूरा गरिदिएको परमेश्वर चाहनुहुन्छ। यदि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने तिमीले त्यस गरीब भाइप्रति निष्ठुर भएर आफ्नो मुठी नबाध्नु। तिमीहरूले त्यसलाई निसंकोच दिनु। त्यसलाई दिँदा तिमीहरूको मनमा कष्ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्वरले सबै काममा र तिमीहरूले हात हाल्ने हरेक कुरामा तिमीहरूलाई आशिष दिनुहुनेछ। यो कुरा तपाईँले व्यवस्थाको पुस्तक 15 अध्यायको 7 र 10 पद हेर्न सक्नुहुन्छ। त्यो धन्यको हो जसले निर्दाहरूको फिक्री गर्दछ, दुःखको दिनमा परमप्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ। परमप्रभुले त्यसको रक्षा गर्नुहुनेछ र त्यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्यसलाई पृथ्वीमा आशिष दिनुहुनेछ अनि त्यसलाई त्यसका शत्रुहरूको इच्छामा छोड्नुहुने छैन। परमप्रभुले त्यसलाई त्यसको बिरामीको ओछ्यानमा सम्हाल्नुहुनेछ अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ। यो कुरा तपाईँले वचन संग्रह 41 एकदेखि 3 पदसम्म हेर्न सक्नुहुन्छ। कोही मानिसले उदार हातले दिन्छ र अझ बढी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन र दरिद्रतामा पर्छ। उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। यो कुरा तपाईँले हित उपदेशको पुस्तक 11 अध्यायको 24 र 25 पदमा हेर्न सक्नुहुन्छ। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे र तिनीहरूका सबै थोक साझा थिए, तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस जसलाई जे जे कुरा

0: यो कुरा तपाईँले भजन संग्रह 41 एकदेखि 3 पदसम्म हेर्न सक्नुहुन्छ। कोही मानिसले उदार हातले दिन्छ र अझ बढी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन र दरिद्रतामा पर्छ। उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 11 अध्यायको 24 र 25 पदमा हेर्न सक्नुहुन्छ। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे र तिनीहरूका सबै थोक साझा थिए, तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँडिदिन्थे। यो कुरा तपाईँले प्रेरितको पुस्तक 2 अध्यायको 44 र 45 पदमा हेर्न सक्नुहुन्छ। जसरी सबै कुरामा तिमीहरू उत्कृष्ट भएका छौ, त्यसरी नै तिमीहरू दिने यस अनुग्रहमा पनि उत्कृष्ट हौ। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 8 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। भलाइ गर्न र आफूसँग भएका कुरा बाँडचुड गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 13 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। कसैसित संसारको धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेम कसरी त्यसमा बास गर्छ? वचन वा मुखले मात्रै हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं। यो कुरा तपाईँले पहिलो यहुन्नाको पुस्तक 3 अध्यायको 17 र 18 पदमा हेर्न सक्नुहुन्छ। त्यसैले आफूसँग छ भने अरूको आवश्यकता पूरा गर्न आर्थिक भौतिक सहायता दिनुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: गुड न्यूज FM 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज FM सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र तपाईँका छोरा छोरी ठिकै छन् भनी नठान्नुहोस् है भन्ने शीर्षकमा केही उत्साहका कुराहरू पस्किन गइरहेको छ। लुकाको पुस्तक 2 अध्यायको 43-44 हामीले छोटकरीमा हेर्ने भने त्यहाँ लेखिएको छ, उहाँको आमा बाबुले ठान्नुभयो। बाइबलले भन्छ, उहाँका आमा बाबु निस्तार चाडमा हरेक वर्ष यरूसलेम जाने गर्थे। जब यीशु 12 वर्षका हुनुभयो तब उहाँहरू चाडको रीति अनुसार यरूसलेममा जानुभयो। चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कन्दा बालक यीशु यरूसलेममै रहनुभयो। यो चाहिँ उहाँको आमा बाबुले थाहा पाएनन्। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भने ठानेर तिनीहरू एक दिनको बाटो गए अनि उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूको बीचमा खोजे। यस कथाको सुखद अन्त्य छ किनभने यीशुको आमा बाबुले उहाँलाई भेटाए। तर सधैँ यस्तो हुँदैन। तपाईँका छोरा छोरी ठिकै छन् भनी नठान्नुहोस्। आज तिनीहरूसँग इन्टरनेटद्वारा लागू पदार्थ, बन्दुक र अश्लील सामग्रीको पहुँच छ, जहाँ तिनीहरूले बाल यौन शोषणलाई पनि भेट्न सक्छन्। यसले तपाईँलाई चिन्तित पार्नुपर्छ। यीशुले भन्नुभयो कि शैतान चोर्न, मार्न र नाश पार्न आउँछ, त्यसलाई आफ्नो परिवार नसुम्पनुहोस्। शैतानी नियन्त्रणबाट मुक्त भएपछि एकजना मानिस यीशुसँगै उहाँको चेलाहरूमध्ये एक भएर यात्रा गर्न चाहन्थे। तर यीशुले भन्नुभयो, तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो सो घोषणा गर। तपाईँले आफ्नो छोरा छोरी गुमाउनु भयो भने तपाईँका सपनाको जागिर वा घर रित्तो महसुस हुनेछ। वास्तवमा तपाईँका उपलब्धिहरू तपाईँको मुखमा बेस्वादका हुन सक्छन्। यदि तपाईँ सफलताको मार्गमा यात्रा गर्दै हुनुहुन्छ र आफ्नो परिवारलाई आफूसँगै ल्याउन व्यवस्था गर्दै हुनुहुन्छ भने फर्कनुहोस्। फर्केर गई सबैभन्दा महत्वपूर्ण मानिसहरूलाई सँगसँगै ल्याउनुहोस्। यदि यसमा तिनीहरू समावेश छन् भने मात्र यात्रा गर्न प्रतिबद्ध हुनुहोस्। भजन लेखकसँगै प्रार्थना गर्नुहोस्, म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, म हृदयको इमान्दारीमा आफ्नो घरभित्र हिँड्नेछु। भजन संग्रह 101 को 2 पद। तपाईँका छोरा छोरी

0: छन् भनी नठान्नुहोस्, तिनीहरू ठिक छन् भनी सुनिश्चित गर्नुहोस्। आफ्नो सफलताको मार्गमा परिवारलाई पनि सँगसँगै लैजान कहिल्यै नभुल्नुहोस् भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।
1: पहिलो थेसलोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
2: टाइम चेक। यति बेला बिहानको 7:00।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्युज एफएम 105.1 मेगा हर्जलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ प्रस्तुता जनाथन गिरी हो। कार्यक्रम हो प्रियर टावर। आदरणीय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी प्रार्थना गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौं। तदनि श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य तपाईँलाई प्रार्थनाको लागि उत्साहित गर्नु र तपाईसँग रहेर प्रार्थनामा सहकार्य गर्नु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ र साथै तपाई श्रोताले नै टिकाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय हामी प्रार्थना पनि गर्ने गर्दछौ। तापनि श्रोता, आज पनि हामी तपाईँको बीचमा अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईसँग प्रार्थनामा सहयात्रा गर्नको लागि उपस्थित भइसकेका छौं। त्यसकारण आउनुहोस्, अब हामी सँगै मिलेर एकसाथ आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने तपाईँले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूमा फोन गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोधहरू हामीसँग बाँड्नुपर्ने हुन्छ। यसको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर हो। हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-23-44-646। हजुर, 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र हामीलाई तपाईँको आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि हामी कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले यदि हामीलाई प्रार्थना गर्न आउँदैन र हामी प्रार्थना कसरी गर्ने हो भनेर हामी त्यो कुरा पनि जान्दैनौ भनेदेखि यसको लागि पनि हामीले प्रार्थना गर्न सक्छौ। हजुर, हामी प्रभुलाई भन्न सक्छौ, प्रभु मलाई प्रार्थना गर्न सिकाउनुहोस्, प्रभु हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् भन्ने कुरा चाहिँ हामी परमेश्वरसँग भन्न सक्दछौ। श्रोता, विश्वका सम्पूर्ण प्राय धर्ममा पाइने एउटा विशेष कुरा भनेको चाहिँ प्रार्थना नै हो। मानिसको ईश्वरप्रति विन्ती र भक्ति चढाउनु कार्यलाई नै प्रार्थना भनिन्छ। कतिको भनाइमा प्रार्थना दोहोऱ्याइरहने कुरा हो भनेर भन्दछन् भने कतिले चाहिँ यसलाई भावनाको एक रहस्यात्मक अनुभव भन्दछन्। अनि प्रार्थनाका यस्तै अरू थुप्रै परिभाषाहरू छन्। कुन चाहिँ ठिक हो कि प्रार्थनाको उत्तर साँच्चै नै पाइन्छ त भन्ने कुराहरू कतिपय अन्य धर्मशास्त्रका मानिसहरूको एउटा प्रश्न छ, तर बाइबलमाथि विश्वास गर्नेहरूको निम्ति चाहिँ यसको उत्तर हो साँच्चै पाइन्छ। किनकि प्रभु यीशु ख्रीष्टको प्रतिज्ञा, परमेश्वर पिताको प्रतिज्ञा हामी बाइबलमा थुप्रै पटक पाउँदछौ र त्यहाँ प्रतिज्ञा मात्र गरिएको छैन, बाइबलमा कतिजना सन्तहरूको जीवनमा त्यसको पूरा पनि गरिएको छ। र हामीले बाइबल धर्मशास्त्रलाई एउटा धर्मशास्त्रको रूपमा मात्रै हेर्नुभन्दा यसलाई हामी विगतमा घटेका इतिहासका ऐतिहासिक त्यो विवरण लेखिएको एउटा दस्तावेजको रूपमा पनि हामी यसलाई लिन सक्छौं, जहाँ सृष्टिकर्ता परमेश्वरले कसरी मानिसहरूसँग सम्बन्ध राख्नुहुन्थ्यो, कसरी मानिसहरूको बीचमा उहाँले आफ्नो अस्तित्वलाई प्रमाणित गर्नुभएको थियो भन्ने कुरा लेखिएको छ भने, आज पनि साँच्चै नै ती प्राचीन कालका विश्वासका पुर्खाहरूले जे जे कुराको अनुभव गरे ती ती कुराहरू आज हामीले पनि अनुभव गर्दैछौ। फरक यति नै हो, ती दिनहरूमा यहोवाको नाउँमा अथवा अदोनाईको नाउँमा अथवा एल सदाईको नाउँमा, अझै भनौं एउटै परमेश्वरको नामहरू हुन्, त्यो नाउँमा उनीहरूले प्रार्थना चढाउँथे। तर आज चाहिँ हामी न यहोवाको नाउँमा न एल सदाईका नाउँमा, तर हामी आजको दिनमा चाहिँ केवल येशु ख्रिष्टको नाउँमा मात्रै प्रार्थना चढाउँछौं। परिणाम, ती दिनहरूमा प्रार्थनाको उत्तर पाउनलाई हल्का कठिनाई भएको जस्तो हामी ती ऐतिहासिक दस्तावेज पढ्दाखेरि थाहा गर्छौं, तर आजको दिनमा चाहिँ हामी येशु ख्रिष्टको नाउँमा तत्काल केही दिन अथवा केही घण्टा अथवा केही मिनट वा एक दुई वर्षपछि अथवा केही दशकपछि भए पनि हामीले उत्तर चाहिँ पाएकै हुन्छौ र पाइरहेकै छौ। यो हाम्रो एउटा अनुभव हो आदरणीय श्रोता, अनि यदि प्रार्थनाको उत्तर पाइएन भने कि परमेश्वरको अस्तित्व नै छैन त, होइन? यो प्रश्नहरू कतिको मनमा आउन सक्छ। तर येशूका चेलाहरूले उहाँलाई प्रार्थना गर्न सिकाइदिन आग्रह गरे, यस्तो आग्रह कि सायद परमेश्वरसँग प्रार्थना गर्नलाई कुनै विशेष शब्दहरू छन् कि अथवा विशेष कुनै तरिकाहरू छन् कि जुन तरिका जुन विधिद्वारा प्रार्थना गर्दाखेरि छिटो परमेश्वरको

अब यहाँ हामी देख्छौ सदुकी र फरिसीहरूले यीशु यस संसारमा आइसकेपछि पनि उनीहरूले अझै अदोनाईको नाममा प्रार्थना चढाउँथे र अहिले पनि गैर मसीह यहुदीहरूले अदोनाईको नाममा नै प्रार्थना चढाउँछ। तर उनीहरूको प्रार्थनाको उत्तर आउनु धेरै कठिन छ, किनभने यो विश्व ब्रह्माण्डमा परमेश्वरले येशुको नामद्वारा मात्रै प्रार्थना रूपी खाली चेकमा सही गरेर दिनुभएको छ। अर्थात् हामी जे पनि प्रार्थना गर्छौं केवल येशु ख्रीष्टको नाममा मात्रै प्रार्थना गर्नुपर्छ। केवल येशु ख्रीष्टको नाममा मात्रै हाम्रो प्रार्थनाको सुनवाई हुन्छ। अब यी दिनहरूमा न अदोनाईको नाउँमा, न यहोवाको नाउँमा, न यहोवा राफाको नाउँमा या कुनै स्वर्गदूतको नाउँमा प्रार्थना चढाउ कसैले पनि कुनै जवाफ पाउँदैन। श्रोता, उहाँ स्वयंबाट प्रार्थना गर्न सिक्नु जस्तो असल कुरा अरू के हुन सक्छ? अर्थात् यीशुसँग, जसले आफैले प्रार्थना गर्नुभयो र आफ्ना चेलाहरूलाई सिकाउनुभयो। उहाँले तिनीहरूलाई प्रार्थनामा आधारभूत कुराहरू मात्रै सिकाउनुभयो, खास ठूलो कुरो होइन, तर प्रार्थनाको सम्बन्धमा सजिलो प्रकारले बुझाउनको लागि प्रार्थनाको बारेमा प्रभु यीशुको धारणा के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। र यसैको लागि हामी छौं तपाईसँग प्रार्थनाको विषयमा खोज, अध्ययन र अनुसन्धान गरेर हामी प्रार्थनाको कुराहरू तपाईँको बीचमा लिएर आउँदछौ। श्रोता, यो प्रसंगलाई यहीँ थाँती राख्दै अब अलिकति हामी प्रसंग मोडौं। प्रसंग फेरि पनि प्रार्थनाकै हो, तर अलिक फरक शैलीमा। श्रोता, हामीले कतिपय अवस्थामा आफ्नो काम गर्छौं आफ्नो हिसाबले, हामीलाई लाग्छ यी साना ससाना कुराहरू हुन्, यसमा हामीले के प्रार्थना गर्नुपर्छ? हामीले सधैँ गरिरहेको काम हो, यसमा हाम्रो आफ्नो पूर्णता दक्षता सबै छ। यो क्षेत्रमा मैले किन परमेश्वरसँग प्रार्थना गर्नु, यसमा सायद प्रार्थना गरिराख्नु आवश्यक छैन भनेर हामी काम गर्ने गर्छौं। तपाईँलाई थाहा छ, तपाईँ हामीले त्यसरी परमेश्वरसँग सल्लाह नलिकन कुनै पनि काम गर्नुको पछाडि त्यसको यदि नकारात्मक असर देखा पर्यो भने त्यसले हामीलाई मात्र होइन हाम्रो पुस्तौं पुस्तासम्म अनन्त अनन्तसम्म त्यसले असर पार्न सक्दछ। प्रेसरता, यहाँ हामी देख्दछौ यहोशू 9 अध्यायमा एउटा घटना घटेको छ। इसरायलीहरूले आफ्ना शत्रुहरूका मुलुकहरूलाई नाश गर्दै र त्यसलाई कब्जा गर्दै अगाडि बढ़िरहेका थिए र यही बीचमा एउटा हिब्बीहरूको एउटा समूह बसोबास गर्दथ्यो जसलाई गिबोनीहरू भनेर भनिन्थ्यो। अनि यहाँ हामी देख्छौ यहोशू 9 अध्यायको 1 पदमा र 2 पदमा, जब यर्दन पारी पहाड़ र तराईमा बस्ने लेबनानसम्म महासमुद्रको किनारमा बस्ने हित्ती, एमोरी, कनानी, पारिजी, हिब्बी र यबुसीहरूका राजाहरूले सुने, तब उनीहरूको एक मन भएर यहोशू र इसरायलीहरूसँग युद्ध गर्न जम्मा भए। तर गिबोनका बासिन्दाहरूले चाहिँ यरियो र अहिला यहोशूले गरेका सब कुराहरू सुने। तब उनीहरूले एउटा चलाखी अप्नाए, उनीहरूले थाङ्ने बोराहरू र फाटेका तालेका छालाका दाखमध्यका मशकहरू आफ्ना गधामा लदाए, अनि पुरूषहरूले आफ्ना आफ्ना खुट्टामा टालटोल गरिराखेका जुत्ताहरू र जिउमा पुराना कपड़ाहरू लगाए। उनीहरूका खानेकुराहरू पनि सब सुकिसकेका र ढुसी परेका थिए। तब उनीहरूले गिलगालको छाउनीमा यहोशू कहाँ आएर तिनीहरूलाई भने, इसरायलीहरूलाई भने, हामी टाढा देशबाट आएका हौं, यसकारण हामीसँग सन्धि गर्नुहोस्। इजरायलका पुरूषहरूले ती हिब्बीहरूलाई भने।

सायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले किन कसरी सन्धि गर्न सक्छौ? उनीहरूले यहुसूलाई भने, हामी तपाईँका दास हौ। तर यहुसूले उनीहरूलाई सोधे, तिमीहरू को हौ र कहाँबाट आयो? उनीहरूले तिनलाई भने, हामी तपाईँका दास धेरै टाढाका मुलुकबाट परमप्रभु तपाईँका परमेश्वरको नाउँ सुनेर आएका हौ, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्र देशमा गर्नुभएको कामको वृत्तान्त सुनेका छौं। एर्दन पारी एमोरियरका दुवै राजा, हेसबोनका राजा र सिहोनका राजा अनि अस्तारोथवासी बासाका राजा ओगलाई जे जे गर्नुभयो सो हामीले सुनेका छौं। यसकारण हाम्रा बुढापाका र हाम्रा देशका सबै बासिन्दाहरूले हामीलाई यसो भनेर, तिमीहरूले आफ्नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्न जाऊ र उनीहरूलाई, हामी त तपाईँहरूका दास हौ, यसकारण अब हामीसँग सन्धि गर्नुहोस् भन। तपाईँहरू कहाँ निस्केर आउने दिन हामीले हाम्रा घरबाट हाम्रा खानेकुराको निम्ति यो हाम्रो रोटी तातै लिएर आएका थियौं, तर अब हेर्नुहोस्, यो सुकेर ढुसी परिसकेको छ। हामीले डाकमध्ये भएका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन् र हाम्रा लुगाहरू पनि जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्। श्रोता, यो गिबोनीहरूको एउटा छल थियो। यो छल साँच्चै भन्ने परमेश्वरको नजरमा पाप त देखिएको थिएन, किनभने उनीहरूले परमप्रभु परमेश्वरको कीर्ति सुनेका थिए र उनीहरूले सृष्टिकर्ता परमप्रभु परमेश्वर त इसरायलको पक्षमा हुनुहुन्छ भन्ने कुरा जानेको कारण उनीहरू अब थप परमेश्वरको विरूद्धमा विद्रोही हुन चाहेनन्। बरु छलकै बाटो भए पनि अप्नाएर उनीहरू परमप्रभुले दिनुभएको देश इसरायलीहरूसँगै बस्न चाहे, आफ्नो जन्मभूमि छोड्न चाहेनन् र त्यहाँबाट निस्कन पनि चाहेनन्। आदरणीय श्रोता, सायद यो कुरा परमप्रभुलाई ठिक लाग्यो, किनभने यो एउटा विश्वासको एउटा नमूना यहाँ देखिन्छ। एक र दुईमा, जसले हिब्रूहरूका परमेश्वरमाथि विश्वास गरेका थिएन, उनीहरूले केवल हिब्रूहरूको तरवार र उनीहरूको बल र शक्ति मात्रै भन्ने ठानेका थिए। त्यसकारण यहाँ हामी देख्छौ, पाँच छ जना राजाहरू अनगिन्ती सैनिकका साथ गठबन्धन गरेर इसरायलीहरूको विरूद्धमा एकै मनको भएर उठेका छन्, अर्थात सृष्टिकर्ता परमेश्वरको विरूद्धमा ठाडो चुनौती, ठाडो युद्धको घोषणा, युद्धको ललकार। तर गिबोनी ती पाँच देशका राजाहरूभन्दा अझ बढी शक्तिशाली थिए, किनभने उनीहरूसँग सुरवीर योद्धाहरू पनि थिए र एकदमै प्रख्यात र कुशल लडाकुहरू र हात हतियारहरू प्रशस्त थियो। तर पनि गिबोनका मानिसहरूले सृष्टिकर्ता परमेश्वरको विरूद्धमा युद्ध छेड्ने दुस्साहस गरेनन्। बरु सृष्टिकर्ता परमेश्वरका मानिसहरूको कमारा भएर आफ्नै जन्मभूमि बस्ने र बरु आफ्नो अस्तित्वलाई जोगाउनेतिर विचार गरे। यो परमेश्वरलाई मन पर्यो। सायद त्यही भएर उनीहरूको यो ढाँट र यो छल इसरायलीहरूको नजरमा छिप्न सफल भएको हामी देख्छौ। यो उनीहरूको पक्षको सकारात्मक कुरा हो, यद्यपि त्यहाँ उनीहरूले झुट बोलेका थिए। तर चौध पदमा आइसकेपछि यहाँ हामी इसरायलको गल्ती, इसरायली अगुवाहरूको मिस्टेकलाई हामी देख्न सक्छौ। चौध पदमा भनेको छ, ती इसरायलीहरूले परमप्रभुबाट निर्देशन नै नमागिकन उनीहरूको भोजनबाट चाखे। श्रोता, व्यवस्थाको पुस्तकले के भन्छ? यदि कुनै कुरा बेलुका पकाएका कुरा बिहानसम्म उब्रियो भने त्यो तिमीहरूले नखानु र त्यसलाई आगोमा जलाइदिनु। यो चाहिँ यदि भोलिपल्ट सबासको दिन छ भने मात्रै तिमीहरूले बेलुका उमालेको कुरा बिहान खान सक्छौ, तर होइन भने अरू दिन तिमीहरूले बेलुका पकाएका कुरा बिहान नखानु। यो लेवीको पुस्तकमा परमेश्वरले दिनुभएको आज्ञा हो।
तर यहाँ कैयौं वर्षदेखि भनौँ कैयौं दिनदेखिको ढुसी परेको सुकेको बासी रोटीहरू इसरायलीहरूले आफ्नो मुखमा हालेका छन्। विशेष गरी तिनीहरूले जो इसरायलीहरूका नायकी र धर्मगुरूहरू थिए। श्रोता, यो यहाँ उनीहरूको पहिलो गल्ती यहाँ भएको छ। दोस्रो, यी व्यक्तिहरू कहाँ कहाँ हुन्? सृष्टिकर्ता परमेश्वरको दृष्टि सारा संसारभरि रहन्छ र उहाँले सारा संसारका जातिहरूलाई एकै दृष्टिमा देख्नुहुन्छ र चिन्नुहुन्छ भन्ने कुरा बिर्सिए। उनीहरूले ठाने, सायद परमेश्वर त हामीसँग मात्रै हुनुहुन्छ, परमेश्वरको दृष्टि हामी र हाम्रो राष्ट्रभित्र मात्रै छ, अरूहरू कहाँ पुगेको छैन। यो उनीहरूको सोच, सायद परमेश्वर हामीलाई मात्रै हेर्दै हुनुहुन्छ भने अरूलाई हेर्न सक्नुहुन्न, अरूको कुरा थाहा पाउन सक्नुहुन्न भन्ने कुरा उनीहरूले सोचेर परमेश्वरलाई आफ्नो 18-20 लाख इसरायलीहरूको बीचमा मात्रै सीमित गरेको हामी देख्न सक्छौं। त्यही कारण उनीहरूले एउटा गल्ती गरे, परमेश्वरको सल्लाह नै नमागिकन परमेश्वरद्वारा वर्जित कामहरू गरेको हामी पाउँदछौ। 15 पद, अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्झौता गरे र समुदायका नायकीहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे। यहाँ परमेश्वरको साथसाथै रहने र परमेश्वरको भेट हुने पालबाट कहिल्यै ननिक्लिने गर्थे यहोशू जब मूसा जीवित थिए। यहाँ यहोशू आफैले पनि बिना सल्लाह, जबकि यहोशूसँग परमेश्वर मूसा जस्तै गरी बोल्नुहुन्थ्यो, सेकेन्डमा उहाँले जवाब दिनुहुन्थ्यो। यहोशू आफैले पनि ठानेनन् सायद यो काम गर्नु उचित हो कि होइन भन्ने कुरा, अथवा यो काम चाहिँ उचित नै छ किनभने यिनीहरू टाढाका बासिन्दा हुन्, यसमा परमेश्वरलाई सोध्नु के आवश्यक छ। यस्तो विचार यहोशूले पनि गरे। अब परिणाम के भयो, हामी 16 पददेखि पढ्दै जान्छौं। गिबोनीहरूसँग सम्झौता गरेको 3 दिनपछि नै उनीहरू त आफ्नै छिमेकी रहेछन् र आफ्नै बीचमा रहने रहेछन् भन्ने कुरा इसरायलीहरूले सुने। श्रोता, अब सत्यता प्रकट भयो, अब उनीहरू आफै शपथद्वारा बाँधिएका छन्। अब गिबोनीहरूलाई छुनु भनेको सीधा परमेश्वरको नाउँलाई अपवित्र पार्नु थियो। श्रोता, प्रस्थानको पुस्तक 20:3 पदमा हामी देख्छौं तेस्रो आज्ञाको रूपमा, तैले परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिन्। परमप्रभुको नाउँमा सम्झौता गरेर परमप्रभुको नाउँमा शपथ खाइसकेपछि त्यसलाई तोड्नु परमप्रभुको नाउँलाई व्यर्थ तुलाउनु थियो। जुन परमेश्वरले त्यस्ता गर्ने व्यक्तिलाई कुनै पनि हालतमा निर अपराध ठहराउनु हुने थिएन। अब यही प्रतिज्ञाले तिनीहरू बाँधिए। यद्यपि परमेश्वरको आज्ञा के थियो, तिनीहरू अर्थात त्यहाँ बस्ने जातिहरू कसैसँग पनि सम्झौता नगर्नु र पूर्ण रूपले तिनीहरूलाई त्यो भूमिबाट निकाल्नु, यो परमप्रभुको आज्ञा थियो। तर इसरायलीहरू परमप्रभुको आज्ञा र प्रतिज्ञा आफूसँग हुँदाहुँदै कुनै पनि काम गर्दाखेरि उहाँको निर्देशन मागेर गर्नुपर्ने ठाउँमा उनीहरूले गिबोनीहरूसँग सम्झौता गर्नको लागि परमेश्वरको निर्देशन माग्नु, प्रार्थना गर्नु उचित ठानेनन्। अब परिणाम सुन्नुहोस्, यसकारण इसरायलीहरू हिँडेर तेस्रो दिनमा उनीहरू त्यस शहरमा पुगे र उनीहरूको शहरहरू त गिबोन, कपिरा, बेरोत र किरियत यारिम रहेछ। इसरायलीहरूले उनीहरूमाथि आक्रमण गरेनन् किनकि समुदायका नायकीहरूले उनीहरूसँग परमप्रभु इसरायलका परमेश्वरको नाउँमा शपथ खाएका थिए। तब सारा समुदाय नायकीहरूको विरूद्धमा गनगनाउन लागे। अब सुन्नुहोस् विद्रोहको शुरूआत, एउटा निर्देशन नमागिकन काम गरेको कारण पहिला त परमेश्वरबाट पाएको आज्ञा उनीहरूले भंग गरे, दोस्रो अब त्यहाँ समुदायमा गनगन र विद्रोह शुरूआत भयो। यो विद्रोह वास्तवमा दण्डनीय थिएन किनभने यो यहोशू र धर्मगुरूहरूको लागि एउटा चेतावनी र एउटा ताडना वा एउटा सानो दण्ड, अझै भनौँ यसलाई सहज भाषामा भन्नुपर्दा पेनाल्टी मात्रै थियो।
अगणित श्रोता, तर सबै नायकका समुदायका मानिसहरूलाई भने हामी उनीहरूसँग परमप्रभु इसरायलका परमेश्वरको शपथ खाएका छौं, यसकारण अब हामी उनीहरूलाई छुन सक्दैनौ। यदि यसो गरिएमा हामीमाथि क्रोध आउनेछ। अगणित श्रोता, अनि ती नायकीहरूले भने उनीहरूलाई जीवितै राख, तर उनीहरूलाई सबै समुदायको निम्ति दाउरे र पनेरे भएर जिउन देऊ। अब यता यहोशु र उनीहरूले जीवित राखिसकेपछि यता गिबोनीहरूको लागि पनि एउटा फाइदा भयो, किनभने उनीहरूले परमप्रभुको भवनमा, पवित्र भवनमा सेवा गर्ने मौका पाए। आदरणीय श्रोता, यी सबै घटनाबाट हामीले के सिक्न सक्छौ भने, विश्वासले हामीलाई जीवित राख्छ भने बिना प्रार्थना कुनै पनि काम गर्छ भने त्यसले तपाईँ हाम्रो जीवनमा दीर्घकालीन असर पार्छ भन्ने कुरा हामी यसबाट सिक्न सक्छौ। यसकारण हामी कुनै पनि काम गर्नुभन्दा अगाडि हामी प्रार्थना गरौं, परमेश्वरसँग सल्लाह मागौं। स्मरण रहोस्, येशूको नाउँमा गरिएको हरेक प्रार्थनाको जवाब तत्काल मिल्छ भन्दै अब कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: साँच्चै भन्ने हो भने ख्रिस्ट येशु मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु।
1: यो सुमधुर अठफोन गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जनाथन गिरी भनी प्रविधिमा हुनुहुन्छ सन्ध्याजी। र भने तपाईँ श्रोता र टिपनभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। पहिलो श्रोता हुनुहुन्छ पम्फा रोक्का ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो श्रीमान हर्षबहादुर रोक्का बिमारी हुनुहुन्छ र उहाँको समझ शक्ति पनि कम छ र उहाँलाई चंगाई र छुटकारा हुन सकेको होस् र साथै बाढ़ी पहिरोले गर्दा पीड़ामा हुनुभएकाहरूलाई सान्त्वना मिल्न सकेको होस् साथै भोलिको आराधना सेवाको लागि पनि प्रार्थना गरिदिनु होला भनेर उहाँले पठाउनु भएको छ। अर्को श्रोता हुनुहुन्छ भरत नेपाली ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो शरीर साह्रै दुखेको छ र मलाई सुगर र प्रेसरको पनि समस्या छ यसको लागि प्रार्थना गरिदिनु होला र साथै मेरो श्रीमतीलाई पनि सन्चो छैन र चंगाईको लागि उहाँको चंगाईको लागि प्रार्थना गरिदिनु होला अनि मेरो कामहरूको लागि पनि जो चाहिँ म गर्दैछु त्यसको लागि पनि प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनी श्रोता आउनुहोस् हामी सबैजना मिलेर उहाँहरू दुईजनाको प्रार्थनाका अनुरोधहरू लिएर प्रार्थना गर्ने समय भइसकेको छ र हामी प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौं र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ जीवित परमेश्वर हुनुहुन्छ जिउँदो परमेश्वर हुनुहुन्छ पिता हामी प्रार्थना गर्दछौं र यतिखेर प्रभु हामी प्रार्थना गर्छौं पम्फा रोक्का ज्यूको श्रीमान हर्षबहादुर रोक्का ज्यूको लागि जो उहाँ बिमारी हुनुहुन्छ र उहाँको समझ शक्ति पनि गुमेको छ पिता परमेश्वर पूर्ण रूपले तपाईँ परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको छ। येशु ख्रिस्टको नाउँमा हामी प्रार्थना गर्दछौं र छुटकाराको लागि हामी प्रार्थना गर्छौं चंगाईको लागि प्रार्थना गर्छौं साथै बाढ़ी पहिरोको कारणले गर्दा जो जनहरू पीड़ामा हुनुहुन्छ दुःखमा हुनुहुन्छ पिता परमेश्वर उहाँहरूलाई सान्त्वना मिल्न सकेको होस् र उहाँहरूको त्यो पीड़ाको अवस्थामा तपाईँको सहायता मिल्न सकेको होस् हामी प्रार्थना गर्छौं र साथै भोलि हुने आराधना सेवामा प्रभु जति पनि वचनको सेवकाई भजन गीतका सेवकाई लगायत भेटीका सेवकाई जे जति हुन्छ ती सबैमा तपाईँको आशिष र अनुग्रह रहन सकेको होस् र नयाँ व्यक्तिहरू जो कोही सेवकाईमा जोडिँदै हुनुहुन्छ भने पनि प्रभु अनि भोलिका वचनको सेवकाईहरूद्वारा उहाँहरूको जीवन परिवर्तनको क्षण बन्न सकेको होस् हामी प्रार्थना गर्छौं। प्रार्थना गर्छौ भरत नेपाली ज्यूको लागि उहाँको शरीर दुखेको छ र उहाँको प्रभु त्यो सुगर प्रेसरहरू बढ़ेको छ पूर्ण रूपले उहाँलाई चंगाई छुटकारा दिनुभएको साथै उहाँको श्रीमतीलाई पनि सन्चो छैन प्रभु के कसो भएको सो तपाईँ जान्नुहुन्छ किनभने तपाईँलाई खोज्नेहरूको निम्ति तपाईँको दृष्टि सबैमाथि समान रूपले पर्दछ र सबैको खाँचो र आवश्यकता तपाईँ जान्नुहुन्छ सबैको पीड़ा तपाईँ बुझ्नुहुन्छ पिता यसकारण हामी तपाईँ परमेश्वरको अगाडि पूर्ण रूपले पूर्ण विनम्रताका साथ प्रार्थना गर्दछौ उहाँ भरत नेपाली र उहाँको श्रीमतीलाई पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको छ साथै भरत नेपाली ज्यूले गर्नुभएको काममा पनि तपाईँले आशिष दिनुभएको छ र उहाँलाई अझै असल कामहरू जुटाउनु भएको छ वा त्यसमा अझै धेरै आशिष दिएर पिता परमेश्वर अनि उहाँको आमदानीका स्रोतहरू बढ़ाइदिनु भएको छ पिता हामी प्रार्थना गर्छौं। धन्यवाद पिता परमेश्वर तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिनुभएको छ हामी विश्वास गर्छौं र तपाईँ परमेश्वरलाई फेरि पनि हामी धन्यवाद दिन्छौ सबै आदर महिमा र प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन। हवस्त श्रोता यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सन्ध्याजीको साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस्। हवस्त जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन
3: वर्ड एन्ड लाइफ।
4: जय मसी अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गरिराखेका छौं। तपाईँसँग पनि कुनै प्रार्थना गर्नुपर्ने विषय भए र कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह प्रतिक्रिया भए हामीलाई अवश्य लेख्नुहोस्। हामी तपाईँको प्रार्थना विषय पर परमेश्वर पितासँग प्रार्थना गर्नेछौ। श्रोता, तपाईँसँग जे खाँचो छ, जे आवश्यकता छ, त्यो परमेश्वरलाई माग्नुहोस्। कसरी माग्ने त, के कुरा माग्ने, कसरी माग्ने? आज हामी पास्टर विनय भण्डारीजीबाट यही विषयमा अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमको अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
5: भनेको होइन, परमेश्वरको वचनले के भन्दैछ, खोजी गर अनि मलाई मिठो लागेको कुरा। तेस्रो कुरा उहाँले के भन्नुभएको छ, तिमीले भेटाउनेछौ र अर्को घसघचाउ त तिमीहरूको निम्ति खोलिनेछ। हालेलुया, घसघचाउनु। अगाडि यसले के भन्नुभयो, घटना कहानी भन्नुभयो, त्यो छिमेकीले गएर के गर्यो, नक गर्यो, दैलोमा गएर नक गर्यो, ढकढकाएको ढकढकाएकै, घसघचाएको घसघचाएकै गर्दा नि बाइबलले के भन्दछ, छिमेकीले खोलिदियो अनि त्यो छिमेकीलाई चाहिएको रोटी पनि उसले पाएको छ। आज परमेश्वरको वचनले के भन्दैछ, तपाईँ र म मण्डली पनि नि एकदमै गम्भीर रूपमा अबको दिनहरूमा प्रार्थनामा विश्वासद्वारा माग्ने। म एकजना प्रभुको दासलाई प्रार्थना गरेको थिएँ, अहिलेको विश्वास चाहिँ खालि मेरो छिमेकीलाई यी अल्झेको छ अरे प्रार्थनामा माग्ने कुरामा। तर हामी चाहिँ यस्तो हुनुपर्छ, आत्मिक विश्वास चाहिँ कसरी थाहा हुन्छ अरे, उसले चाहिँ इलाका माग्छ अरे। हालेलुया, प्रभु मलाई त्यो मेरो यति यो एरिया मात्र होइन, मेरो काका मेरो फुपूको परिवार मात्र होइन, मलाई चाहिँ त्यो देशको जम्मै चाहियो। हालेलुया, इलाका बढाइदिनुहोस्। मलाई चाहिँ याबेसले जस्तो नि मलाई चाहिँ त्यो डल्लै जग्गा चाहिएको छ, ताकि म मात्र होइन त्यो जम्मै देश बाँच्नुपर्छ। आज गम्भीर रूपमा तपाईँ र मैले यदि माग्दैछौ भने नि परमेश्वरको वचनले के भन्दछ, उनीहरूको लागि दिइनेछ, उनीहरूको लागि चाहिँ कठोर त्यो बन्द गरेको कुराहरू पनि ढोकाहरू पनि खोलिनेछ। आमेन भन्नुहोस् न, आमेन। तपाईँलाई मान्छेले भन्ला, औ यो हुँदैन, असम्भव। मलाई अझै पनि याद आउँछ है, म ब्यारिकको लागि प्रार्थना गरेको थिएँ, हामीले केही समय अगाडि तपाईँलाई गवाही बताएका थियौँ है। ब्यारिकको लागि हामीले धेरै प्रार्थना गर्यौँ, धेरै प्रभुसँग धन्यवाद दियौँ, उसले एउटा शब्द पनि बोलेको थिएन है। उसको बोलीमा स्पिच डिले भयो, बोल्ने कुरामा एकदमै ढिलाइ भइरहेको थियो, उसको उमेर अनुसार उसले बोल्न एकदमै कम्ती गरेको थियो, एउटा दुईटा मात्रै आवाजहरू। अहिले त आमा यति लामो सेन्टेन्स भन्छ, कति छिटो बोलेको बोलेको है, हामीले ध्यान लगाएर सुनेन भने उसले बोलेको इङ्ग्लिस बुझ्न सकिँदैन, यति छिटो यति मजाले उसले बोल्छ। मैले तपाईँलाई बताउन चाहेको, हामीले ब्यारिकको लागि नि यति धेरै प्रभुमा गम्भीर रूपमा प्रार्थना गर्यौँ है, परमेश्वरले जवाब दिनु। आज म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँले आफूले आफूलाई हेर्दाखेरि कसरी चाहिँ हुन्छ जस्तो लाग्छ होला त्यो समस्या हेर्दै गर्दा। तर बाइबलले हामीलाई कसरी हुन्छ भन्ने होइन, माग्ने, घचघचाउने अनि के भन्दैछ, खोज्नको लागि आज्ञा गरिरहेको छ। हालेलुया, तपाईँलाई मेरो काम चाहिँ के अरे, माग्ने, त्यहाँदेखि के गर्ने, ढकढकाउने र खोज्ने काम चाहिँ, सिक गर्ने काम, खोज्ने काम, कसरी आउँछ भनेर हेर्ने काम हाम्रो होइन। तर बाइबलले के भन्दैछ, निरन्तर रूपमा माग्ने, एकाग्र भएर, हृदय खोलेर। आज प्रभु यीशुले कस्तो मजाले नि यहाँनिर उत्साह दिइरहनु भएको छ, निरन्तर तपाईँ र म पनि। अनि मलाई मिठो लागेको म पढ्न चाहन्छु दसमा, किनकि हरेक जसले माग्छ त्यसले पाउँछ। हालेलुया, कसले पाउँछ अरे, जसले माग्छ। मलाई अझै पनि याद आउँछ, मेरो एकजना मामा हुनुहुन्थ्यो, उहाँले चाहिँ लाइनमा राखेर को कसलाई मिठाई दिनुहुन्थ्यो अनि सबै अलिक बाटोहरू चाहिँ मलाई साह्रो सरम लाग्ने चाहिँ एउटै हातमा पर्दैन थियो है, माग्नेले चाहिँ अगाडि मागेर चाहिँ मुठी मुठी मिठाईहरू पाइहाल्थ्यो, सरम लाग्नेको चाहिँ भएर आफै बेफाइदा हुन्थ्यो, म केही पाउँदिनँ, रित्तो हात। प्रभु यीशुले के भन्दै हुनुहुन्छ, जसले माग्छ उनीहरूले चाहिँ पाउनेछ। हालेलुया, यानि शर्माएर मध्यरात पनि भनेको छैन छिमेकीकोमा माग्नु जाँदा यो मित्रले, उसले चाहिँ नि अब म सुतिसके, मेरो नानीहरू सबै सुते, अब मलाई डिस्टर्ब नगर भन्दा पनि नि त्यो मित्रलाई चाहिँ ढकढकाएको ढकढकाएकै, किनकि उसलाई चाहिएको थियो, उसले चाहिँ निरन्तर खुरुन्दा रूपमा मागेको कारणले गर्दा उसले पायो। अनि प्रभु यीशुले के भन्दैनुहुन्छ, हामी मण्डली चाहिँ निरन्तर माग्ने मण्डली, हालेलुया। तर खालि मलाई मात्र देऊ देऊ होइन, मगाई पनि, मगाएको पनि धेरै स्तरहरू छ, माग्ने तरिकाहरू छ, प्रभु यीशुले सिकाउनु भएको छ है। यहाँनिर यो छिमेकी आफ्नो लागि माग्नु गएको थियो, थिएन, कसको लागि, उसको घरमा आएको मित्रको लागि, हालेलुया। मेरो मित्र आएको छ, मेरो मित्र तपाईँ र म चाहिँ अबको दिनहरूमा मण्डली चाहिँ नि अरूको लागि अन्तर्बिन्ती प्रार्थना गर्न, हालेलुया। प्रभु यीशुले के सिकाउनु भयो, अन्तर्बिन्ती प्रार्थना गर्नुको लागि। अनि जसले चाहिँ भित्र हृदयबाट एकदमै प्रार्थना गर्छ त्यो व्यक्तिले पाउँछ, ओ घसघाउनेको निम्ति खोलिन्छ। हेर्नुहोस् न, तपाईँ र मेरो लागि कठिनाई समस्याहरू आएको होला, त्यो समस्यालाई हेरेर तपाईँ भन्नुहोस् यो समस्या बद्लिनेछ, झकझकाउनुहोस् यीशुको नाउँमा, के हुनेछ, त्यो परिस्थिति छोडेर जानेछ, हालेलुया। मलाई अझै पनि याद आउँछ कतिजना दिदी बहिनीहरूको समस्या भएको म देख्छु है, पिरियड टाइममा एकदमै समस्या भएको, मलाई जस्तो समस्या त कसलाई हुन्थ्यो होला, मैले कसैलाई आजसम्म मैले गवाई बाँडेको छैन है। अनि यति धेरै है, महिनामा दुईचोटि मलाई त्यो समस्या आउँथ्यो, त्यो पनि एक एक हप्ता है, एक एक हप्ता हुन्थ्यो। मैले डक्टरकोमा पनि गएको, यो त हामीलाई पनि थाहा छैन कि अब क्याम्पको हस्पिटल है, हामी सक्दैनौँ के हो, हामी सक्दैनौँ। अनि उहाँले मलाई भन्नु, तपाईँको भोलिपर्सि बच्चा जन्मिने बेला, अनि को नि त तपाईँको सन्तान पनि के हो, प्रश्न चिन्ह लगाएर जवान 16-17 वर्षको मान्छेलाई त्यसरी छोडिदियो। अनि मैले एक दिन प्रभुसँग निर्णय गरेँ, यति साह्रो दुखाइ हुन्थ्यो, यति साह्रो कष्ट हुन्थ्यो, एक दिन बिहानको 3 बजीखेर यति साह्रो मलाई सास नै फेर्न नसक्ने अवस्था भयो। मलाई थाहा छ मेरो आमाले चाहिँ नि ढाडमा बोकेर चाहिँ पास्टर अङ्कलको घरमा उहाँले बिहानको 3 बजी लानु भयो है। अनि मलाई केही त्यो सिटमा बसेको, बेन्चमा बसेको मात्रै थाहा छ, त्यहाँदेखि मलाई के भयो केही कुरो थाहा छैन है। जब प्रार्थना भयो अनि उहाँले मलाई यति भन्नुभयो, अब छोरी जाति भएको छ, अहिले जाति भएको जस्तो अनुभव तिमीलाई हुँदैन होला, तर जब तिमी फर्केर जान्छौ निरन्तर खुरुन्दार म चङ्गाई भएको छु, हालेलुया। यो बोलिराख्नु, हेर्नुहोस् त, अब मैले अहिले कति वर्ष पुगे कतिलाई थाहा छ, तर भन्दिनँ, यो समयसम्म त डक्टरले प्रश्न चिन्ह लगाएर मलाई छोडिदिएको थियो, प्रभु यीशुले निको पार्नुभयो, हालेलुया। अनि बाइबलमा हामी देख्छौँ, मैले भनेको अर्थ चाहिँ के हो, खुरुन्दार, त्यो कुरोको लागि निरन्तर मैले चङ्गाई भइसके, उहिले चङ्गाई भएको, तर पनि म प्रभुलाई धन्यवाद दिइराख्छु, प्रभुले मेरो जीवनमा कतिवटा कुराहरू यस्तो काम गर्नुभएको छ, असम्भव। मान्छेले प्रश्न चिन्ह लगाउला, प्रभु यीशुले के भन्नुभयो, संसारले तपाईँको निम्ति ढोका बन्द गरिदिएला, तर बाइबलले के भन्दछ, विश्वाससँग चाहिँ हामी खुरुन्दा लागि पर्यो भने चाहिँ हाम्रो निम्ति त्यो समस्याको समाधान छ। आमेन भन्नुहोस् न, आमेन आमेन। तपाईँको पनि समस्याको समाधान छ, तपाईँको भित्र हृदयको चोटहरू होला, प्रभुको उपस्थितिमा गएर नथाक्नुहोस्, प्रभुलाई भनिरहनुहोस्, मान्छेले के भने जेसुकै भनिरहन्, उनीहरूलाई परवाह नगर्नुहोस्, तर विश्वाससँग तपाईँ र म आउँछौ भने बाइबलले के भन्दछ, माग्छौ भने तिमीहरूले पाउनेछौ। औ तिमीहरू मध्ये कुन चाहिँ बाबु होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुङ्गा देला, कि माछा मागेमा माछाको साटा साँप देला, अनि के भन्छ बालाले, अथवा अन्डा मागेमा त्यसलाई बिछी देला। तेराले भन्छ, म जहिले पनि यो वचन पढ्दै गर्दा के भएर चाहिँ 13 आएर चाहिँ पवित्र आत्माको कुरा गरेको छ, माग्दा माग्दै म बसेर जहिले पनि मेरो मनमा प्रश्न आउँथ्यो, आज पनि म पढिरहेको थिएँ, मलाई जहिले पनि प्रश्न आउँछ है, माग्ने कुरा गर्दै गर्दै गर्दै अन्तमा 13 के भन्छ, तिमीहरू दुष्ट भइकन आफ्नो छोराछोरीलाई असल कुरो दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर पवित्र आत्मा दिनुहुनेछ, हालेलुया। यानि कि पवित्र आत्मा कस्तो मिठो कुरा, माग्ने कुरा यीशुले शिक्षा दिँदै दिँदै दिँदै आउनु भएको छ। अनि उहाँले के भन्दै हुनुहुन्छ, यहाँ अन्तमा आइपुग्दै गर्दा 13 आउँदै गर्दा उहाँले के भन्नुभएको छ, तिमीहरू दुष्ट भएर पनि आफ्नो छोराछोरीको लागि सबैले बाबा आमाले मेहनत गरेको देख्छु है, सबैजनाले कोही पनि पछाडि सर्नुहुन्न, धेरै मेहनत गरेको देख्छु, सबैले असल असल कुराहरू दिन जान्दछ। 13 फेरि के भन्दछ, प्रभु यीशुले भन्नुभयो, हामी दुष्ट भइकन पनि छोराछोरीको लागि असल कुरा गर्न सक्छौ भने, यहाँ के भन्नुहुँदैछ प्रभु यीशुले, तिमीहरूका स्वर्गीयको पिताले उहाँसँग माग्नेहरूलाई कति गर्दा गरेर पवित्र आत्मा दिनुहुनेछ। कस्तो मिठो कुरा, आज म तपाईँलाई बताउँ, जब तपाईँ रोमीको पुस्तकमा पढ्नु, तपाईँले थाहा पाउनु भएछ, हामी गलेको बेलामा हामीलाई कसले प्रार्थना गर्न सहायता गर्नुहुन्छ, पवित्र आत्माले प्रार्थना भनेको चाहिँ नि हाम्रो बलले मात्र पनि नहुने रहेछ, हामीलाई पवित्र आत्मा चाहिने रहेछ। उहाँले के भन्नुभयो, प्रभु यीशुले ल्याएर कहाँ लगेर राख्नु भएको छ, पवित्र आत्माको हातमा हामीलाई जिम्मा दिनुभएको छ। हालेलुया, हामी माग्छौँ कसद्वारा भएर, अरे पवित्र आत्मामा भएर। पवित्र आत्माले चाहिँ नि हामीलाई के चाहिएको, कतिखेर चाहिएको, कुन बेलामा चाहिँ टक्क दिनुपर्ने हो, उहाँले सही समयमा ठिक अवस्थामा जान्नुहुन्छ। अनि त्यही भएर यहाँ के भन्दैछ, पवित्र आत्मा झन् कति वर्षा गरेर तपाईँ र म चाहिँ प्रार्थना गर्ने व्यक्ति हो हुने हो भने चाहिँ हामीलाई पवित्र आत्मा चाहिन्छै चाहिन्छ। हालेलुया, किनकि पवित्र आत्माले चाहिँ अनगन्ती शब्दमा नथाकिने गरी अन्तर्विन्ती गर्न सक्नुहुन्छ। हालेलुया, पवित्र आत्माले चाहिँ नि भित्र छिपेर रहेको रहस्यको कुरोहरू उहाँले प्रकट गर्नुहुन्छ तपाईँ र मेरो जीवनमा। तपाईँ र मेरो जीवनमा चाहिँ नि सामर्थको कामहरू गर्नुहुन्छ। यसै कारण यहाँनिर प्रभु यीशुले के उत्साह दिँदै हुनुहुन्छ, निरन्तर माग्ने, निरन्तर खोज्ने, निरन्तर उहाँको उपस्थितिमा आएर घचघचाउने हो भने चाहिँ हामीलाई को चाहिन्छ, अरे पवित्र आत्मा चाहिन्छ। हालेलुया, किनकि पवित्र आत्माले मात्र तपाईँ र मलाई गम्भीर प्रार्थनामा लिएर डोराएर लिएर जान सक्नुहुन्छ। हालेलुया, भित्र गुदीमा है, भित्र अवस्थामा लिएर जान सक्नुहुन्छ।
4: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता यीशु ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु यीशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु यीशुको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौं। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
16: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
17: यहाँ साउजीको हुनुहुन्छ, यता बोलाउनुहोस्।
16: व्यक्ति वा संस्थालाई
8: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त

कुमार तामाङ, मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9810334600 9810334600 फोन नम्बर 01-4392511 01-4392511 र 01-4392510 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: आज मैले तपाईँ श्रोता मित्रहरूको निम्ति पवित्र शास्त्र बाइबलको नयाँ करार खण्डबाट सुसमाचार यूहन्नाको 3:5-8 पढ्ने जमर्को गरिरहेको छु। कृपया यो वचनलाई स्वीकार्नुहोस्। साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ, तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ। मानिसको चोला लिएर संसारमा आउनुहुने परमेश्वर प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। श्रोता मित्र, बाइबलले बताउँछ प्रभु येशु यो संसारमा मानिसहरूको पाप क्षमा गर्न आउनुभयो। प्रभु येशूका चेलाहरूले उहाँको बारेमा गवाही दिन्छन्। यो संसारमा धेरै मानिसहरूले त्यो गवाहीलाई स्वीकार गर्दैनन्। उनीहरू प्रभु येशूको सत्य कथालाई मनगढन्ते कथा मान्दछन्। प्रभु येशूलाई राम्ररी नचिनी, उहाँलाई नबुझी, उहाँको विषयमा उडन्ते कुरा फैलाउने मानिसहरू पनि अनेक छन्। यस्तै उडन्ते हल्लाको कारण धेरै जनाले प्रभु येशूको विषयमा गलत धारणा र विचार लिएर हिँडिरहेका छन्। वास्तवमा प्रभु येशू को हुनुहुन्छ? यही प्रश्नको जवाब आज म तपाईँलाई दिने कोसिस गर्नेछु। पवित्र बाइबल अनुसार येशू ख्रीष्ट सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। मानव जातिका एकमात्र उद्धारकर्ता हुनुहुन्छ उहाँ। उहाँमाथि विश्वास नगर्ने कतिजना व्यक्तिहरूले भनेका कुरा म तपाईँलाई सुनाउन चाहन्छु। प्रभु येशूको समयमा इसरायलका मानिसहरूलाई धर्मका शिक्षा दिने पण्डितहरू थिए। तिनीहरूलाई फरिसी भनिन्थ्यो। तिनीहरू साँच्चै पण्डित नै हुन्थे। धर्म कर्मको बारेमा मानिसहरूलाई ठिक ठिक शिक्षा दिन्थे। आफै पनि धर्मका नियमहरू पालन गर्थे। तर तिनीहरूले धर्मका कुरा जाने पनि साँचो परमेश्वरदेखि भने तिनीहरू टाढा थिए। तिनीहरू धर्मका नियमहरूमा मात्र जोड दिन्थे। मानिसहरू प्रति गर्नुपर्ने व्यवहारमा जोड दिँदैनथे। मानिसहरू प्रति उनीहरूको हृदयमा दया माया भन्ने कुरा नै थिएन। परमेश्वर प्रेमिलो हुनुहुन्छ अनि परमेश्वरलाई आराधना गर्ने मानिसहरू पनि दयालु र अरूहरू प्रति प्रेमिलो हुनुहुन्छ भन्ने कुरामा उनीहरूले ध्यानै दिँदैनथे। तर पनि समाजमा तिनीहरूको मान र इज्जत थियो। तिनीहरूले कुनै मानिसले अपराध गरेको देखे भने तुरन्तै दण्ड दिइहाल्ने व्यवस्था बनाएका थिए। यहुदीहरूको व्यवस्था अनुसार कतिपय अपराध गर्नेहरूलाई ढुङ्गाले लोहोर्याएर मार्ने गरिन्थ्यो। त्यस्तो नियम बनाउनेहरू पनि फरिसीहरू नै थिए। हो श्रोता मित्र, एक प्रकारले भन्ने हो भने तिनीहरूले समाजमा प्रत्यक्ष दुष्टतालाई सहन गर्न सक्दैनथे। समाजमा तिनीहरूको नै हुकुम चल्दथ्यो। जब प्रभु येशूले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा शिक्षा दिन थाल्नुभयो तब धर्मका ती पण्डितहरू पनि उहाँको शिक्षा सुन्नलाई आए। प्रभु येशूले परमेश्वरको वचनको ठिक ठिक शिक्षा दिनुभयो। फरिसीहरूले पनि शिक्षा दिन त सक्थे तर तिनीहरूले परमेश्वरको वचनलाई भन्दा बढी तिनीहरू आफैले बनाएका नियमहरूलाई जोड दिन्थे। पवित्र शास्त्रमा लेखिएको छ, प्रभु येशूको शिक्षा सुनेर धेरैजना फरिसीहरूले उहाँमाथि विश्वास गरे। उहाँको शिक्षा सुनेर तिनीहरूले भने, उहाँले जस्तो शिक्षा त अघि कसैले पनि दिएको छैन। केही फरिसीहरूले उहाँलाई उत्तम गुरु भने। उत्तम गुरु भनेको सर्वश्रेष्ठ गुरु हो। यो कुरा येशूमा विश्वास गर्ने मानिसहरूले भनेका होइनन् श्रोता मित्र, तर उहाँका विरोधीहरूले भनेका हुन्। येशूले जस्तो शिक्षा दिनुहुन्थ्यो उहाँको जीवन त्यस्तै किसिमको थियो। संसारका गुरुहरू अरू पनि धेरैजना छन्। असल शिक्षा दिन सक्ने गुरुहरू पनि छन् तर येशू यस्तो गुरु हुनुहुन्छ जसले आफ्ना चेलाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसको शिक्षा सुनेर मानिसहरूको जीवन परिवर्तन हुन्थ्यो। उहाँसँग भेटेर मानिसहरूले जीवनमा उत्साह पाउँथे। प्रभु येशूले एक अवसरमा भन्नुभयो, निरोगीलाई होइन तर रोगीलाई वैद्यको आवश्यकता पर्दछ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बचाउन संसारमा आएको छु। प्रभु येशूले पापीहरूलाई छिछिर दूर गर्नु भएन श्रोता मित्र, उहाँले पापीलाई प्रेम गर्नुभयो। प्रभु येशूलाई उहाँका विरोधीहरूले नाश पार्ने संकल्प गरेका थिए। तिनीहरूले उहाँमाथि ईश्वर निन्दा गरेको झुठ आरोप लगाए। तिनीहरूको आफ्नै एउटा गुठी थियो जसलाई महासभा भनिन्थ्यो। महासभाको काम धार्मिक कुराहरू सञ्चालन गर्नुहुन्थ्यो, तर पनि महासभाले कसैलाई मृत्युदण्ड दिन सक्दैनथ्यो। त्यस बेला यहुदीहरू रोमी शासनको अधीनमा थिए। कसैलाई मृत्युदण्ड दिने अधिकार रोमी सरकारसँग मात्रै थियो। त्यसकारण यहुदीहरूको सभाले येशूको मुद्दा रोमी राज्यपाल पिलातस कहाँ पुर्याए। तिनीहरूले पिलातसको अघि येशूलाई एक अपराधीको रूपमा प्रस्तुत गरे। राज्यपाल पिलातसले येशूमाथि लगाइएको आरोपलाई राम्ररी केलाएर हेरे, तर उनले प्रभु येशूमा कुनै दोष भेट्टाएनन्। उनले यहुदीहरूको अघि आएर भने, म यस मानिसमा कुनै दोष भेट्टाउँदिन। मित्र, यो कुरा येशूको पक्षको वा उहाँमाथि विश्वास राख्ने व्यक्तिले भनेको होइन, तर एक शासकले भनेको हो। येशूमा विश्वास नगर्ने एक शासकले प्रभु येशू निर्दोष हुनुहुन्छ भनेर साबित गरिदियो। तर पनि यहुदीहरूले येशूलाई मार्ने निश्चय गरिसकेको हुँदा तिनीहरू येशूलाई क्रुसमा टाँग्नुपर्छ भनेर चिच्याउन कराउन थाले। येशू निर्दोष मानिसहरूका निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। श्रोता मित्र, येशू तपाईँको पापको निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँको अधर्मको निम्ति येशू ख्रीष्ट तपाईँको बदला भएर क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँले प्रभु येशूलाई को हुनुहुन्छ भनेर चिन्दैहुनुहुन्छ? तपाईँले प्रभु येशूलाई को भनेर ठान्दै हुनुहुन्छ? उहाँको विषयमा तपाईँको कस्तो विचार छ? धेरैजना मानिसहरू प्रभु येशूको विषयमा गलत धारणा बोकेर जिइरहेका छन्। तपाईँ पनि त्यस्तै हुनुहुन्छ कि? संसारमा जिउने प्रत्येक पापी मानिसलाई पापको क्षमा पाउने मौका छ, र त्यो मौका अहिले नै हो। परमेश्वरलाई पाउन र उहाँको राज्यमा पस्नका निम्ति प्रभु येशूले एउटा उपाय बताइदिनु भएको छ। त्यो कुरा उहाँले अर्को एकजना धर्मगुरूलाई भन्नुभएको थियो। त्यो धर्मगुरू पनि प्रभु येशूको शिक्षाद्वारा कायल भएर उहाँलाई भेट्न रातको समयमा आएका थिए। प्रभु येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको व्यक्ति पनि त्यस्तै हुन्छ। हो श्रोता मित्र, यदि आज तपाईँ येशू ख्रीष्टमा विश्वास गर्नुभयो भने तपाईँको नयाँ जन्म हुनेछ। त्यसकारण आजै येशूमा विश्वास गर्नुहोस् र येशू प्रति सही र ठिक धारणा राख्नुहोस्। तपाईँले येशूमा उद्धार पाउनुहुनेछ। तपाईँको पाप येशूमा क्षमा हुनेछ। र आज नै त्यो समय अहिले नै हो श्रोता मित्र, आजै तपाईँले उहाँलाई विश्वास गर्नुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 1972, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई फेरि पनि आज हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। सत्य के हो र असत्य के हो, यस प्रश्नले मानिसको जीवनमा ठूलो फरक पार्दछ। असत्यले बदनामी, समस्या र विनाश नै ल्याउँछ। सत्यले आनन्द, खुशी र सुख जीवन ल्याउँदछ। सत्यको मार्ग कठिन हुन्छ। यस मार्गका केही आवश्यक कुराहरू म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, तपाईँलाई अवश्य नै थाहा छ यी कार्यक्रमहरू संचारका विभिन्न माध्यमहरूमा प्रस्तुत छन्। फेसबुक, व्हाट्सएप, युट्युब र इन्स्टाग्राम साथै अन्य माध्यमहरूबाट पनि तपाईँले यी कार्यक्रमहरू संसारको कुनै पनि कुनाबाट कुनै पनि समय सुन्न सक्नुहुनेछ र आशिषित बन्न सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँले आफैसित मात्रै होइन तर अरूलाई पनि बाँड्न सक्नुहुनेछ। परमेश्वरले निरन्तर तपाईँलाई आशिष दिउन्। आउनु सधैँ नै आज पनि एउटा मधुर अर्थपूर्ण गीत वचन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

कुनै कुरा सत्य हो भनी कसरी थाहा पाइन्छ? के उपाय छ? तपाईँ यस प्रश्नको उत्तर कसरी दिनुहुन्छ? मेरो उत्तर सुन्नुहोस्। जुन कुरा व्यक्ति वा थोकलाई जस्तो हो भनी विश्वास गरिएको हुन्छ, यदि त्यो त्यस्तै छ वा भयो भने सत्य त्यही हो। र सत्य एउटै मात्रै हुन्छ, एउटा कुराको सत्य एउटै मात्र हुन्छ। सत्य एउटा सामर्थ्य हो, शक्ति हो, सत्य तितो हुन्छ भनिन्छ। तर ती मानिसहरूका निम्ति नै सत्य तितो हुन्छ जुन मानिसहरू असत्यमा चल्छन्, जुन मानिसहरू बेइमानी गर्न मन पराउँछन्, जुन मानिसहरू अनुशासनलाई घृणा गर्दछन्। तर सत्यलाई खोज्ने र प्रेम गर्नेहरूका निम्ति सत्य मीठो हुन्छ। सत्यको मार्गमा हिँड्नका निम्ति मानिसले अवश्य नै मूल्य चुकाउनु पर्छ। अनि विडम्बना यो छ कि मानिस कुनै मूल्य नचुकाई एक ढोकको आशिषित जीवन जिउन चाहन्छ, एक स्वतन्त्र जीवन जिउन चाहन्छ। हुन त सत्यको मार्गमा चलेर पनि मानिस स्वतन्त्र हुन सक्छन्, तर यो स्वतन्त्रताले मानिसलाई आफू खुसी गर्न स्वेच्छाचारी बन्न पक्कै पनि दिँदैन। प्रभु यीशुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, यूहन्ना 14:6। प्रभु यीशुले भन्नुभएको यस कुराको अर्थ के हो? उहाँ सत्य किन हुनुहुन्छ? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनेर यस धरतीमा आउनुभएको मात्र हो। उहाँले जुन मानव जीवन जिउनुभयो त्यसमा कुनै मानिसले कहिले पनि खोट वा दोष निकाल्न सक्दैन। यीशु सत्य हुनुहुन्छ किनकि उहाँले सत्यको जीवन जिउनुभयो, प्रदर्शन गर्नुभयो, सत्य कुरा भन्नुभयो, सत्य शिक्षा दिनुभयो, सत्य व्यवहार गर्नुभयो। सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर मात्र पूर्ण सत्य हुनुहुन्छ। मानिसको बारेमा पवित्र बाइबलले के भन्छ? मानिसलाई जीवन परमेश्वरले नै दिनुभएको हो। मानिसको जीवन परमेश्वरको वरदान हो, आशिष हो। यो जीवन अमूल्य छ। मानिस आत्मा, प्राण र शरीरले बनेको छ। शरीर त एक दिन नष्ट भएर जान्छ, प्राण र आत्मा कहिल्यै पनि नाश हुँदैन। शरीर छौंजेल हामी मानिसको जीवन चलेको ठान्छौ, शरीर मरेर गएपछि मानिसको अस्तित्व समाप्त भएको मान्छौ। केही हदसम्म यो कुरा ठिकै लागे पनि यो पूर्ण सत्य भने होइन। जे होस्, मानिसको जीवन परमेश्वरले दिनुभएको एक वरदान भए पनि अहिले यो धेरै घृणित, दुष्ट, खराब, अपवित्र कुराहरूले भरिएको छ। मानिसले एक पवित्र जीवन जिएको परमेश्वर चाहनुहुन्छ, तर मानिसको जीवन भने यसको ठिक उल्टो छ। पवित्र बाइबलले संसारमा जिउने मानिसहरूको जीवनमा कुन कुन कुराहरू भरिएका छन् भनी बताउँदछ। बाइबलले भन्छ Romans 1:29-32 मानिसको जीवन बदमाशी, दुष्टता, लोभ, इविटाह, हत्या, जय झगडा, छल, बदख्वाई, निन्दा, अहंकार, अभिमान, षड्यन्त्र, मूर्खता, निर्दयता, क्रूरता, अनाज्ञाकारिता, विश्वासघातले भरिएको छ। मैले बनाएको कविता होइन, यो परमेश्वरको जीवित वचन। मैले कुराहरू बताउँदा तपाईँले पनि आफ्नो शिर हल्लाउँदै हो, बाइबलमा त ठिकै कुराहरू लेखिएका रहेछन् भन्दै हुनुहुन्छ होला। हो, यो त मैले एउटा सानो खण्ड मात्र पढेर तपाईँलाई बताएको हुँ। सम्पूर्ण बाइबलमा जीवित परमेश्वरको वचन पाइन्छ, जुन वचन सत्य र शक्तिशाली छ। आज मानिसहरूको अवस्था र जीवनलाई हेर्दै के यी सबै कुराहरू हामीले आफ्नै आँखाले देखिरहेका छैनौं र? जुन नहुनुपर्ने कुराहरू आज संसारमा भइरहेका छन् त्यसको पछि मानिसको हृदयमा भरिएका यिनै कुराहरू त हुन् नि, होइन? बाइबलले भन्छ सबै मानिसहरू पापी छन्। हो, म पनि अनि तपाईँ पनि। Romans 3:23। यो पापी भन्ने कुरा सुन्दा त तपाईँलाई पनि रिस उठ्छ होला, होइन त? म कसरी पापी भन्ने प्रश्न तपाईँको मनमा आउन सक्छ? तर बाइबलले यसको पनि उत्तर दिएको छ। बाइबलले भन्दछ, मानव जातिका पिता आदमले पाप गरे, त्यसै कारण सबै मानिस उनीका सन्तान भएको कारण सबै पापी छन्। एउटा शिशु आफ्नो आमा र बुवामा भएको पापको बिउ बोकेर संसारमा जन्मन्छ, त्यसैले उसले जीवनमा पाप गर्छ। पाप गर्न कसैलाई सिकाउनु पर्दैन, रिस गर्नु पनि पापकै फल हो। बाइबलको वचन सत्य वचन यही हो।
बाइबलले रिसको बारेमा भन्दछ, रिस त गर तर पाप नगर। जीवित परमेश्वरको मार्गले, जीवित परमेश्वरको शिक्षाले भन्दछ कि पापैको कारण मानिस मृत्युको अधीनमा परेको छ। हामीलाई कहिलेकाहीँ यस्तो लाग्छ कि कहिले पनि नमर्नु परे त कति आनन्द हुन्थ्यो होला, होइन त? सायद कुनै बेला तपाईँ पनि यस्तै विचार गर्नुहुन्छ होला। तर के गर्ने, मृत्यु प्रत्येक मानिसको भाग हो, मेरो पनि तपाईँको पनि। पापले संसारमा मृत्यु ल्याएको छ। परमेश्वरले मानिसलाई अजम्मरी जीवन दिन चाहनुहुन्थ्यो, तर मानिसको स्वेच्छाचारिताले गर्दा पाप हुन आयो, पापको फल मृत्यु भयो। बाइबलको यो वचन सुन्नुहोस्, म पाठ गर्दैछु, रोमी 5:12। एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। त्यो एउटा मानिस भनेको मानव जातिका पिता आदम हुन्। हिजो आज त विज्ञानले पनि यो कुराको हिसाब परमेश्वरलाई दिनुपर्छ। हामीले असल गरेका छौं भने त्यही अनुसारको इनाम हामी पाउँछौ। जसमा गर्नुहुन्छ, येशु ख्रिस्ट जो सत्य हुनुहुन्छ, उहाँ पापीहरूलाई नाश पार्न होइन तर तिनीहरूलाई बचाउन यस संसारमा आउनु भएको। त्यसै कारण उहाँले हाम्रो पापको मूल्य मृत्युलाई कलवरी क्रुसमा तिरिसक्नु भएको छ। परमेश्वरले जीवनमा यो शान्तिको अनुभव गरी बाँचिरहेका छन्। हामीले पनि उहाँको विश्वासमा यो अनुभव गर्न सक्छौ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, परमेश्वरको मार्ग भलाइको मार्ग हो, तपाईँ र मेरो जीवन निर्माण गर्ने मार्ग हो। परमेश्वर आफैले पनि सबै मानिसको भलाइ गर्ने इच्छा गर्नुहुन्छ, कुनै पनि नाश नहोस् भन्ने उहाँ चाहनुहुन्छ। परमेश्वरको यो सदिच्छालाई स्वीकार गरी उहाँको बाटो पछ्याउनु असल कुरा हुन्छ, होइन त? यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। तपाईँसित कुराकानी गर्दा गर्दै समयले मलाई विदाय दिइसकेको छ, तर सत्य अद्भुत छ, किनभने सत्यमा सामर्थ्य छ, सत्यमा शक्ति छ। तपाईँको जीवन आशिषित बनोस् मेरो प्रार्थना छ, मेरो शुभेच्छा तपाईँको निम्ति।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: कठिनाई तपाईको लागि राम्रो छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 35 यहाँलाई स्वागत छ। आज म तपाईहरूसँग यो कुरा साझा गर्न चाहन्छु कि कठिनाई तपाईको लागि राम्रो छ। एउटा भनाइ छ, दुःख बिनाको सुख हुँदैन। हामीलाई चुनौती दिनको लागि हाम्रो जीवनमा कठिनाई चाहिन्छ, ताकि हामी आफैले सामना गर्न नसक्ने परिस्थितिहरूबाट हामीलाई छुटकारा दिन परमेश्वरमा भरोसा गर्न सकौं। प्रिय श्रोता, परमेश्वरले मानिसलाई कहिले पनि आफ्ना सबै समस्याहरू समाधान गर्न आफ्नै क्षमता र शक्तिमा भर पर्ने गरी रचना गर्नु भएन। जीवनमा सफल हुनका लागि हामीलाई उहाँसँगको सम्बन्ध चाहिन्छ भन्ने कुरा परमेश्वरलाई सुरुदेखि नै थाहा थियो, र उहाँले आफ्नो पुत्र येशु ख्रीष्टलाई हाम्रो स्थायी समाधानको रूपमा पठाउनु भयो। मुक्तिको लागि मात्र होइन, तर त्यस्तो व्यक्तिको रूपमा जसलाई हामी जीवनभर मद्दतको आवश्यकता पर्दा पुकार गर्न सक्छौ। फिलिपीको पुस्तक 4:13 जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। यस पदले मुक्तिको बारेमा कुरा गरिरहेको छैन, तर मुक्ति पाएपछि एक क्रिस्चियनको हिँडाइलाई जनाउँदैछ। हामी जीवित छौं र हरेक दिन यसको लागि हाम्रो आवश्यकता महत्वपूर्ण छ। जीवनमा धेरै चुनौतीहरू पार गर्न हामी उहाँको बुद्धि र शक्तिमा भर पर्नु आवश्यक छ। कहिलेकाहीँ हामी त्यो बिर्सन्छौं र हामी आफ्नै शक्ति प्रयोग गरेर परिस्थितिहरूलाई सम्हाल्ने प्रयास गर्छौं, र त्यो तब हुन्छ जब हामी निराश हुन्छौं र पराजित महसुस गर्छौं। कठिनाईले हामीलाई यो वास्तविकतामा जगाउँछ कि हामीलाई हाम्रो जीवनमा हरेक दिन येशु ख्रीष्टको शक्तिको साँच्चै आवश्यकता छ। दोस्रो कुरन्थीको पुस्तक 12:9 तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनकि मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरू मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु। प्रिय श्रोता, जीवनमा हामीले सामना गर्ने परीक्षाहरू हाम्रो लागि राम्रो हुन्छन्, किनभने तिनीहरूले हामीलाई यो महसुस गर्न मद्दत गर्छन् कि हामी आफैले ती परीक्षाहरूको सामना गर्न सक्दैनौ। हामीले परमेश्वरलाई आफ्नो शक्ति र आफ्नो पर्याप्तताको रूपमा हेर्नु आवश्यक छ, र कहिले पनि आफ्नो क्षमतामा भर पर्नु हुँदैन। रोमीको पुस्तक 5:3-5 यति मात्र होइन, तर हामी आफ्नो संकष्टमा रमाउँछौ, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। जब हामी समस्याहरूमाथि विजय प्राप्त गर्न सक्षम हुन्छौ, यसले हामीलाई बलियो बनाउँछ। हामी हाम्रो विश्वासमा बलियो हुन्छौं, र हामी यो संसार हाम्रो अन्तिम घर होइन भन्ने बुझाइमा बलियो हुन्छौं। परमेश्वरले यस संसारमा हामीलाई बोझ पार्ने पर्खालहरू भन्दा बाहिर हाम्रो लागि भविष्य तयार गर्नुभएको छ, एउटा भविष्य जहाँ येशु ख्रीष्टले राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा नयाँ स्वर्ग र पृथ्वीमा शासन गर्नुहुनेछ। फिलिपीको पुस्तक 2:13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। प्रिय श्रोता, आज नयाँ सोचका साथ कठिनाईको सामना गर्नुहोस्, खुल्ला हातले स्वागत गर्नुहोस्। तपाईले सामना गरिराख्नु भएको चुनौतीहरू पार गर्न परमेश्वरमा भरोसा राख्नुहोस्। ख्रीष्ट तपाईमा बस्नु भएको कारणले गर्दा तपाईसँग कुनै पनि र हरेक परिस्थितिलाई पार गर्ने शक्ति छ भनेर ठूलो स्वरमा स्वीकार गर्नुहोस्। यसले तपाईलाई तपाईँको समस्याहरूबाट मुक्त गर्न परमेश्वरको शक्तिको ढोका खोल्नेछ, र तपाईँको हृदयमा उहाँको लागि तपाईँको आवश्यकताको बारेमा गहिरो वास्तविकता निर्माण गर्नेछ। यसले यीशुसँगको तपाईँको व्यक्तिगत सम्बन्धलाई सुरक्षित गर्न मद्दत गर्नेछ, र तपाईँ भविष्यमा अझ ठूला चुनौतीको सामना गर्न तयार हुनुहुनेछ र यसले तपाईँलाई उत्कृष्ट गवाईहरू प्रदान गर्नेछ र तपाईँले पहिले सामना गर्नुभएको जस्तै कठिनाईहरूबाट गुज्रिरहेका अरूलाई प्रोत्साहन दिन सक्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अच्छी नेनादी कुदो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। भल्ला म व साहसी जुइगु लिय जयमसे जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छेन श्रृंखला भाग 25 के छि सकसित न लसकुस। परमेश्वर ब्यादीको लक्ष्य पूर्ण के त सफल जुई त ओ छिगु दर्शन काय त छी छिगु दक्ले त धङ्गु ज्या गु खयागु सामना यायमा दक्षिण अफ्रिकाया नाजाम राष्ट्रपति नेल्सन मण्डेला छक धयादिगु थे जी सिका कि साहस दैगु गुया अभाव मखु उकिया विजय ख थगु जीवने त धङ्गु सफलता काय त मती तया चोपिनीगु नीति बल्ला म व साहसी जुइगु लेगु आवश्यक तत्व ख ग्यागु खया दथुई चिस झिगु लक्ष्य पुन के त पला न्याके बले साहस या प्रदर्शन जुई परमेश्वर झित ब्यादिगु सवा क्या त झिस ग्यागु ख या त सामना यायमा अले ट्याकेमा मोसा इजरायली तेगु नीति त धमनाय ख वैकल मिस इम्त मिश्र या दास जुएगु थास पिटी हल व अठे यागु धका परमेश्वर लेयादिपी मनुते संसारे ब्यादिगु देश्या दाबी यायगु ई वोल अले छो अपुगु मखो उगु थासे अविश्वासित चुनाचुङ्गु ख गुमसेना छुन कथया घुसपैठिया त प्रतिरोध याई मोसा सिधुका निगु समस्या वोल मोसा यहाँको गुजिया पुङ्की त इच्छाले मस्त त नुम नेता मागु ख थगु ज्याया नीति परमेश्वर यहोसु या त लेयाबिल यहोसु छगु अध्याय खुबु पदके धातगुदो बल्ला वो साहसीजु छादासा जी इमी पुर्खा या त बिधका पा फया त युगु देशे इमगु अधिकार हे त छ हे इम त न्यलुवाजुई परमेश्वर बिगु निर्देशन वया त बल्ला म हो साहसी जुइट ख यहोसु छगु अध्याय नेगु पदके तहत अगुदो बल्ला व तस्कहे साहसी जु तिमी दास मोसा सन्त बिगु फुक्क व्यवस्था बालक मानेया उकि जव खव फसुए मते अले छ याथे व सान तालाई परमेश्वर यहोसु या त निकोली व हे निर्देशन दोहरे या त परमेश्वर छित छक्क छु धयादिल छिस नेनिहेमा परमेश्वर व निर्देशन दोहरे याई बोले थुकिया अर्थ छिस थुकी विशेष ध्यान बिमा धैगु ख यहोसु छगु अध्याय गु पदके धायात अगुदु जी छन्त आज्ञा बिगु मकुला बल्ला ओ साहसी जु ग्या मते नुग कतुकी मते छादासा छ न्याख्या वसा परमप्रभु छिमी परमेश्वर छनाप दै परमेश्वर शोक कोनी छु धयादिल छिस नेनिहेमा परमेश्वर व निर्देशन दोहरे याई बोले थुकिया अर्थ छिस थुकी विशेष ध्यान बिमा धैगु ख यहोसु छगु

नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्दै राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा आदरणीय श्रोता कार्यक्रम रोचक जानकारी लिएर प्राविधिक मित्र विजय र म ब्राह्म उपस्थित भइसकेका छौ र यो समयलाई अर्थपूर्ण म बनाउने नै छु। अहिले भने कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

पूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रम रोचक जानकारीमा म स्वागत गर्न चाहन्छु र यतिखेर भने दस एकदम महत्वपूर्ण कुरा, दस गल्तीले मान्छेलाई गरीब बनाउँछ। यो दसवटा गल्ती तपाईँले कहिले पनि नगर्नुहोस्। सबैलाई धनी भन्न मन लाग्छ तर तपाईँलाई गरीब बन्न मन लाग्छ भने चाहिँ यो दसवटा काम गर्नुहोस्, तपाईँ चाँडै नै गरिब बन्न सक्नुहुन्छ। तर म तपाईँलाई यो कुरा सिकाउँछु, हामी गरिब नबनौ धनी बनौ। र जसले तपाईँलाई किन तपाईँ गरिब बनिराख्नु भएको छ, यो दसवटा कुरा तपाईँको मनमा राख्नुभयो भने तपाईँ यो कारणले गर्दा चाहिँ तपाईँ गरिब बनिराख्नु भएको छ। के कारणले भन्दा सुरुमा तपाईँले बचत नगर्ने बानीले तपाईँलाई गरिब बनाउँछ। बचत गर्नुहोस्। एकजना व्यक्ति हुनुहुन्छ, उहाँले भन्दै हुनुहुन्थ्यो, अब मेरो छोरा छोरी भोलि कहाँ पुग्छन् के पुग्छन् मलाई थाहा छैन, तर म महिनाको 2000 चाहिँ बचत गर्छु है भनेर भन्दै हुनुहुन्थ्यो क्या उहाँले। अनि हिसाब पनि गर्नुहुँदो रहेछ, म यति वर्ष पुगेँ यति वर्षसम्म कति हुने रहेछ त महिनाको 2000 राख्दा भन्दाखेरि उहाँले त होइन लाखौँ लाख पैसा देखाउँदै हुनुहुन्थ्यो। मैले भन्न खोजेको कुरा के हो भने बचतले तपाईँलाई नि कहिले पनि गरिब बनाउँदैन, धनी नै बनाउँछ। एउटा आत्मबल पनि हुन्छ, ला मलाई यस्तो भइहाल्यो भने कहाँबाट पैसा ल्याउने कोसँग माग्ने भन्दा पनि तपाईँले बचत गरेको कुराले पनि तपाईँलाई आत्मबल चाहिँ दिन्छ है। मलाई केही पर भने छ त मैले राखेको 4-5 लाख रुपियाँ होइन त्यो हुन्छ नि त, त्यसले पनि अलिकति हामीलाई ऊर्जा दिन्छ त्यो कुराले। त्यो भएर बचत नगर्ने मानिसहरू नै गरिब हुन्छन्। र अर्को महत्वपूर्ण कुरा, लगानी नगर्ने मानिस पनि गरिब हुन्छन्। त्यो भएर लगानी गर्नुहोस् होइन, एकलाई दुई बनाउनुहोस्, दुईलाई चार बनाउनुहोस् होइन। ती कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। अहिले त भन्छ नि सेयरमा लगानी गर्नु होइन, विभिन्न ठाउँहरू छन् तपाईँले लगानी गर्न सक्नुहुन्छ। त्यो भएर लगानी गर्ने बानी गर्नुहोस् होइन, धेरै उन्नति प्रगति हुन्छ। मेरो एकजना मित्रले भन्दै हुनुहुन्थ्यो, मैले जस यति लाख चाहिँ लगानी गरेको छु भन्दै हुन्थ्यो, अनि केमा रहेछ भनेको उहाँले चाहिँ तिनजना मिलेर एउटा सानो बिजनेस सुरु गर्ने भए रहेछ। उहाँले भन्दै हुनुहुन्थ्यो, जस महिनामा होइन सब्जी खाने पैसा आउँछ महिनाको फाइदाले भनेर भन्दै हुनुहुन्थ्यो। मैले भन्न खोजेको कुरा के भने, तपाईँलाई हामी काठमाडौँमा बस्ने मान्छेले कम्तीमा पनि सब्जीमा धेरै लगानी गर्नुपर्छ। त्यो सब्जी खाने पैसा सेभ गरियो भने पनि त धेरै राम्रो हुन्छ नि त होइन। त्यो भएर लगानी नगर्ने मानिसहरू चाहिँ गरिब हुन्छन् है, र जथाभावी ऋण लिने मान्छे पनि गरिब हुन्छ। यता पनि ऋण उता पनि ऋण, एउटा टालो अर्को फेरि अर्को, अर्कोलाई दियो अर्कोलाई होइन, बचत भन्ने कुनै हुँदैन क्या। त्यो भएर जथाभावी ऋण लिने मान्छे कहिले पनि धनी बन्न सक्दैन, उसले सेभ गर्नै सक्दैन, भएको पैसा तिर्दै अरूलाई ठिक हुन्छ। त्यो भएर जहिले पनि म एउटा कुरा गर्ने गर्छु नि, घाँटी हेरेर हार लिनुहोस् नत्र अड्किन्छ होइन। आर्थिक ज्ञान नलिने मान्छे, आर्थिक सल्लाह नलिने मान्छे पनि गरिब बन्न सक्छ। अलिकति आर्थिक कुरामा अब्बल मानिसहरूसँग सरसल्लाह लिनुपर्छ, ज्ञान लिनुपर्छ। म यसो गर्दैछु कसो गर्दा कसो होला भनेर ज्ञान लियो भने हामी ज्ञानले त होइन तपाईँलाई अझै धेरै ऊर्जा दिन्छ नि त, आइडिया दिन्छ। ती कुराहरू लिनुपर्छ र एउटा लक्ष्य पनि बनाउनुपर्छ। मसँग यो पालि 1 लाख रुपियाँ छ, अर्को पालि म यसलाई प्रयोग गरेर 2 लाख रुपियाँ बनाउँछु भन्ने एक प्रकारका आर्थिक लक्ष्यहरू पनि लिनुपर्छ क्या हामीले। अनि यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र रोचक जानकारीमा आज रोचक केही जानकारी मैले राखिरहेको छु। हामी किन गरीब बन्छौ भन्ने एउटा केही रोचक तथ्यहरू नै तपाईँको निम्ति कार्यक्रममा छ र कहिलेकाहीँ भावनामा बहकिएर पनि हामी खर्च गर्छौं क्या। कसैले रुइदियो भने कसैले कसैको होइन, जहाँ तपाईँले 500 रुपियाँ मात्रै खर्च गर्नुपर्ने रहेछ भने कसैले केही भनिदियो भने तपाईँ 5,000 खर्च गर्नुहुन्छ, त्यो चाहिँ बहकिएर हो। त्यसरी कहिल्यै पनि खर्च नगर्नुहोस्, त्यसले तपाईँलाई के बनाउँछ, गरिब बनाउँछ। र हुनसक्छ तपाईँले तपाईँसँग भएको पर्सको 5,000 कसैलाई दिनुहुन्छ होला, तर अलिकति सम्झेर हेर्नुहोस् त, बा घरमा चामल सिद्धिएको छ कि, त्यो कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ नि। घरमा जानुहुन्छ तपाईँ, अघि भावनामा बहकिएर कसैलाई 5,000 दिइसक्नु भएको छ, घरमा पुग्नुहुन्छ अनि कसैले आमाले अथवा कसैले बाबु चामल सिद्धिएको छ भन्दाखेरि के हुन्छ होइन। हो, त्यो भएर धेरै कुरा सोच्नुपर्छ। धेरैले चाहिँ भावनामा बहकिएर पैसा चाहिँ नाश गरिरहेका हुन्छन् होइन, त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। र अर्को महत्त्वपूर्ण कुरा म तपाईँलाई एउटा इक्जाम्पल पनि दिन चाहन्छु। एकजना मान्छेले चाहिँ के गरेछ भने बाटोमा बाटोको पेटीमा एकदमै खुट्टाभरि बेन्डिज बाँधेर क्या, एउटा खुट्टामा बेन्डिज बाँधेर चाहिँ अनि उसले माग्दै रहेछ क्या, अनि रुँदै माग्दै गरेको देखेछ। अनि एकदम भावनामा डुबेर उहाँले चाहिँ ट्याक्क 10,000 पैसा दिनुभयो अरे क्या। बिचरा कस्तो बिजोक रहेछ, खुट्टै भाँचेको रहेछ, सानो बच्ची पनि छ, अनि यसलाई म दिन्छु भनेर दिनुभएछ। अनि भरे बेलुका त त्यो मान्छे त टुइँ टुइँ टुइँ हिँडेको देख्छ अरे त, अनि भरे त त्यो त एक्टिङ गरेको रहेछ अरे क्या, त्यो पैसा तान्नलाई। हेर्नुहोस् त, त्यो भावनामा डुबेर उसको के भयो, 10,000 सर्वनाश भयो। अनि भरे अनि त्यो त्यही बच्ची हो, छेउमा राखेर त्यो बच्ची रुइरहेको थियो, उपचार गर्ने पैसा छैन भनेर मागिरहेको थियो। अनि त्यही मान्छे घर फर्किने बेलामा त त्यही छोरी हातमा समाएर टुई टुई हिँडेको देख्छ अरे त। भनेपछि हेर्नु त, हामी कतिचोटि यसरी नै भ्रममा पर्छौँ अनि हाम्रो पैसाहरू यसरी नै नाश भइरहेको हुन्छ। र आमदानी भन्दा बढी खर्च गर्ने क्या, कुनै कुनै मान्छेहरू यस्ता हुन्छन् आमदानी भन्दा बढी खर्च क्या। मैले अघि पनि दोहोऱ्याएको कुरा, हामी घाँटी हेरेर हाड लिनुपर्छौँ होइन, त्यो भएर ठुलो दुर्घटनामा हामी पर्छौँ। आमदानी छैन, महिनाको तपाईँको 20,000 आउँछ, तपाईँ 40,000 खर्च गर्नुहुन्छ भने के हुन्छ हेर्नु त, तपाईँको उन्नति प्रगति आर्थिक कुरामा तपाईँ अब्बल कहिले पनि हुन सक्नुहुन्न। त्यो भएर जहिले पनि आमदानीभन्दा बढी खर्च नगर्नुहोस् र आमदानीको एकमात्र स्रोतमा भर्मा पर्नुहोस्। मेरो जागिरबाट मात्रै पैसा आउँछ भन्ने नगर, अरू पनि केही विकल्पहरू खोज्नुहोस् होइन, पार्ट टाइम केही गर्नुहोस्, घरमै बसेर पनि तपाईँले धेरै कुराहरू चाहिँ गर्न सक्नुहुन्छ र आफ्नो सिप र ज्ञान बढाउने काम गर्नुहोस्। यो एकदमै राम्रो कुरा हो र कतिले यो काम पनि गरिराख्नु भएको छ। र श्रोता, मैले तपाईँलाई कार्यक्रममा यो 10 कुराहरू राखेँ जसले तपाईँलाई गरिब बनाउँछ, तर हामी धनी बन्नुपर्छ। र अहिलेलाई भने यो हर्तकमा सङ्गीतको साथ कार्यक्रममा

आदरणीय श्रोता भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: जीवनको दौड़लाई उत्तम गरी समाप्त गर्नुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन डाँडा। आज म एउटा अत्यन्तै व्यक्तिगत अनुभव लिएर आएकी छु। हामीलाई थाहा छ, एउटा अन्धकार संसारमा आफ्ना इसाई विश्वास अनुसार जिउँदा तपाईँ र म एउटा मञ्चमा झै हुन्छौं। अरूले हामीलाई सधैँ हेरिरहेका हुन्छन्। हामी आफ्नो भूमिका इमानदारीपूर्वक निभाउन सक्छौ वा जब परिबन्ध र परीक्षाहरू आउँछन् तब आफ्ना असन्तोष र तितोपन देखाएर परमेश्वरको अनादर गर्न सक्छौ। छनौट हाम्रै हातमा छ। यो कुरा म सार्वजनिक ठाउँमा हुँदा मात्र होइन, साथीभाइहरूसँगको सामान्य भेटघाटमा पनि सम्झन्छु। परमेश्वरले मलाई नेतृत्वको स्थानमा राख्नु भएको छ र म कि त त्यो प्रभावको क्षेत्रलाई जोगाउन सक्छु कि त आफ्ना विचारहीन शब्द र व्यवस्थापूर्ण व्यवहारद्वारा त्यसलाई खेर फाल्न सक्छु। एक अगुवाको रूपमा मैले बोल्ने र गर्ने हरेक कुरामा परमेश्वरको प्रतिष्ठा जोड़िएको छ भन्ने कुरा मैले बिर्सनु हुँदैन। यसले देखाउँछ कि आत्मिक रूपमा यो कति ठूलो जिम्मेवारी हो। अनि यही कारणले गर्दा दशकौं अघि एकजना इसाई दाजुले मलाई लेख्नु भएको एउटा पुरानो रंग उडेको पत्र मैले अझै सम्हालेर राखेकी छु। जब म नेतृत्वको जिम्मेवारीमा पाइला टेक्दै थिए, उहाँले मलाई यो पत्र दिनुभएको थियो। त्यो पत्रको केही अंश यस्तो छ। त्यसैले झनी, जब तिमीले हप्तामा 10 पटक प्रवचन दिनुपर्छ, जब शुभचिन्तकहरूलाई हेरेर मुस्कुरदा मुस्कुराउँदै तिम्रो मुखका मांसपेशीहरू थाक्छन्, जब तिम्रो धार दुख्छ, तब मनभित्र उभिएर हिँड्न पाए हुन्थ्यो भन्ने तिम्रो इच्छा जाग्छ, तर वरिपरिका मानिसहरूले त्यसलाई गलत अर्थ लगाउलान् कि भनेर तिमीले त्यो कुरा व्यक्त गर्न सक्दैनौ। जब बाइबल पढ्न पनि निरस लाग्न थाल्छ, जब तिम्रो मनमा पापपूर्ण विचार र व्यवहारहरू छिर्न थाल्छन्, जब आफ्ना सफलताहरूको कल्पना गर्दै मनमै त्यसका दृश्यहरू चलाइरहन मन लाग्छ, छोटकरीमा भन्नुपर्दा जब तिमीलाई क्रूसलाई अलि सजिलो तरिकाले बोकु र केही समयका लागि आजको दिन मात्र भए पनि अलिकति पछि हटु जस्तो लाग्छ, त्यसो नगर, कदापि नगर, र यो सबै झन्झट र कठिनाई व्यर्थमा गइरहेको छ भनेर पनि नसोच। किनकि जब मलाई सबै कुरा छोडिदिउ जस्तो लाग्छ, त्यस्तो बेला उदाहरण बनेर दृढ रहन प्रेरणा दिने मेरो जीवनका मुख्य आधारहरू मध्ये तिमी एक हौ। अद्भुत होइन त? के तपाईँले बुझ्नुभयो मैले यो पत्र किन सम्हालेर राखेकी छु? म समय समयमा यसलाई पढ्ने गर्छु ताकि मेरो दृष्टिकोण सधैँ ताजा रहोस्, किनकि सम्मेलनहरूमा बोल्दा होस्, पुस्तकहरू लेख्दा होस् वा सरकारी निकायहरूमा अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि वकालत गर्दा होस्, मेरा ती साथीका चेतावनीका शब्दहरूले वर्षौंदेखि मलाई सही बाटो देखाउने मार्गदर्शनको काम गरेका छन्। मलाई थाहा छ मेरो जीवन र गवाई मार्फत सुसमाचारले धेरै आदर पाएको छ र परमेश्वरको सहायताले म मेरो जीवनको दौड़लाई उत्तम तरिकाले समाप्त गर्न चाहन्छु। उदाहरणका लागि, मानिसहरूले मलाई भनेका छन्, जनी, परमेश्वरलाई थाहा छ कि उहाँले दुखाई र कष्टको विषयमा तपाईँलाई विश्वास गर्न सक्नुहुन्छ। उहाँलाई तपाईँको चरित्र थाहा छ। उहाँलाई थाहा छ तपाईँ बलियो हुनुहुन्छ र कठिनाईहरूको राम्ररी सामना गर्नुहुन्छ। तर म भने फरक कुरा भन्छु। मलाई लाग्छ परमेश्वरले मलाई कठिनाईहरू यसकारण सुम्पनु भएको हो किनकि उहाँलाई थाहा छ कि म आफैमा भरोसा योग्य छैन भन्ने कुरा मलाई राम्ररी थाहा छ। कष्टहरूलाई सही तरिकाले सामना गर्न सक्ने सबैभन्दा अयोग्य व्यक्ति म नै हुँ भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु। साँच्चै म कति कमजोर र जिद्दी हुन सक्छु, कति रिसा र दिक्क मान्ने स्वभावकी छु भन्ने मलाई थाहा छ। अनि यही कारणले गर्दा म मद्दतका लागि दिनहुँ परमेश्वरतिर दौड़न्छु। हे यीशु, मलाई सहायता गर्नुहोस्। म अब अर्को एक दिन पनि चारैवटा हातखुट्टा नचल्ने पक्षघातको जीवन सामना गर्न सक्दिन। जब म त्यो नम्र मनोभाव लिएर परमेश्वर कहाँ जान्छु, उहाँले म माथि अनुग्रह बर्साउनुहुन्छ किनकि म आफ्नो कमजोरी, उहाँको सामर्थ्य र ख्रीष्टमा मेरो पूर्ण निर्भरतालाई तुरन्तै स्वीकार गर्छु। मित्र, यदि तपाईँ परमेश्वरको अनुग्रह र प्रसन्नता चाहनुहुन्छ भने यीशु बिना तपाईँ कति अयोग्य हुनुहुन्छ भन्ने कुरा स्वीकार गर्न ढिला नगर्नुहोस्। यदि तपाईँ परमेश्वरको सामर्थ्य चाहनुहुन्छ भने यीशु बिना तपाईँ कति कमजोर र असहाय हुनुहुन्छ भन्ने कुरा तुरन्तै महसुस गर्नुहोस्। मलाई सुनिरहनुभएका मेरो मित्र, अहिले सबैको ध्यान तपाईँमाथि छ। एक क्रिश्चियनको रूपमा तपाईँ मञ्चको बीचमा हुनुहुन्छ। तपाईँले नचिनेका मानिसहरूले पनि तपाईँ परीक्षाहरूमा कसरी प्रस्तुत हुनुहुन्छ भनेर हेरिरहेका छन्। त्यसैले आफ्नो भूमिका राम्ररी निभाउनुहोस्। आफ्नो प्रभावको क्षेत्रमा रहेका मानिसहरूलाई आत्मिक रूपमा निर्माण गर्नुहोस्। परमेश्वरको आदर गर्नुहोस्, किनकि तपाईँ पनि आफ्नो जीवनको दौड़लाई उत्तम तरिकाले समाप्त गर्न चाहनुहुन्छ, होइन त? तपाईँको विचारमा जीवनको दौड़लाई उत्तम गरी समाप्त गर्नुको अर्थ के हो? म सुन्न चाहन्छु। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: ज्ञान का कुरा,
8: जीवन का कुरा,
7: सफलता का कुरा,
8: अनि दर्शन का कुरा, कार्यक्रम
7: ज्ञान दर्पण।
9: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
10: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गुड न्युज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौ र अबको लगभग एक घण्टा हामी तपाईँहरूसँग रहनेछौ। 10 बजेर लगभग 7 मिनट जति गइसकेको छ र तपाईँहरू जहाँ हुनुहुन्छ, जे गरिरहनु भएको छ, एकदम स्वागत छ। आशा छ तपाईँहरू आरामै हुनुहुन्छ होला र यो परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, हामी तपाईँहरूलाई प्रेम गर्छौ भनेर पनि भन्न चाहन्छौ। र कार्यक्रमको शुरूआत भइसकेको छ। यो कार्यक्रमको विषयमा भन्नुपर्दा तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणबाट हरेक शुक्रबार यसै समयमा गुड न्यूज एफएमबाट सुनेर साथ दिन सक्नुहुनेछ। अथवा तपाईँहरू यदि यो समयमा यो कार्यक्रम सुन्न भ्याउनुहुन्न भने चाहिँ तपाईँहरूले अन्य समयमा पनि हाम्रो फेसबुक पेजमा हामी यो कार्यक्रम राखिरहेका हुन्छौं, तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। र यो कार्यक्रममा विशेष गरेर चाहिँ हामी आशिषका कुराहरू भनौँ अथवा अनुभवका कुरा भनौँ न, विशेष गरेर चाहिँ अनुभवका कुराहरू, कस्तो अनुभव गरिरहनु भएको छ अनि तपाईँहरूले के कस्ता कुराहरू बटुलिरहनु भएको छ त भनौँ, के कुरा सिकिरहनु भएको छ, जुन कुराले चाहिँ तपाईँलाई केही भए पनि उत्साह मिलेको छ अथवा भनौँ केही कुरा तपाईँले त्योबाट सिक्नु भएको छ। हरेक दिन केही न केही कुराहरू भइरहेका छन्। संसार परिवर्तनशील छ, समय परिवर्तनशील छ, मानिस परिवर्तनशील छ, मानिसले सोचेको जस्तो कतिपटक भनौँ न भएको छ होला, कतिपटक भएको छैन होला, कतिपटक नसोचेका कुराहरू भइरहेका छन् होला होइन। भर्खरै केही समय अगाडि मात्रै हाम्रो देश नेपालमा चाहिँ एउटा भनौँ न बाढीको कारणले गर्दा अथवा भनौँ त्यो पानीको पहिरोको कारणले गर्दा धेरै ठूलो जनको क्षति भएको छ, धनको क्षति भएको छ। हामी एकदमै दुखी छौं, हामी एकदमै भनौँ न त्यसको लागि प्रार्थना गरिरहेका छौं। सबैजनालाई परमेश्वरले सान्त्वना दिनुभएको, शान्ति दिनुभएको होस्, जुन शान्ति चाहिँ कतिपटक हामी मानिसले दिन सक्दैनौ होइन, भनेर दिन सक्दैनौ, तर इनर भित्रबाट आउने शान्ति चाहिँ परमेश्वरले नै दिनुहुन्छ। यो चाहिँ प्राकृतिक कुरा हो, प्राकृतिक प्रकोप हो, मानिसले चाहेर नचाहेर हुने कुरा होइन, होइन मानिसको हातको कुरा थिएन भनौँ न। त्यो कारणले गर्दा फेरि चाहिँ यसमा तपाईँहरूको पनि अनुभव हुनसक्छ। यी दिनहरूमा तपाईँ कतिजना त्यहाँ जानुभएको हुनसक्छ, तपाईँहरूको एरिया हुनसक्छ, तपाईँहरूको रिलेटिभ्स अथवा आफन्तहरू, तपाईँले चिने जानेका व्यक्तिहरूको केही अनुभवहरू पनि हुनसक्छ, अथवा तपाईँले यी दिनहरूमा आफ्नो जीवनमा के अनुभव गरिरहनु भएको छ, यस्ता कुराहरू चाहिँ सेयर गर्न सक्नुहुनेछ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ र उहाँ सब कुराकानी गर्नेछौ। हेलो हेलो हेलो, हजुर कोही हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी हुन सकेन र तपाईँहरूले पनि कुराकानी गर्नको लागि चाहिँ हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ 4770754 हाम्रो टेलिफोन नम्बर रहेको छ। र यदि तपाईँहरू व्हाट्सएपबाट कल गर्न चाहनुहुन्छ विदेशमा हुनुहुन्छ भने चाहिँ अथवा नेपालको विभिन्न ठाउँमा हुनुहुन्छ भने चाहिँ 9802344646 पनि तपाईँहरूले फोन कल गरेर आफ्ना अनुभवहरू बाँड्न सक्नुहुनेछ। सधैँभरि अनुभवहरू सुखद हुन्छन् भन्ने छैन, होइन सधैँभरि दुःखद हुन्छन् भन्ने पनि छैन। त्यो कारणले गर्दा हाम्रा जस्तो अनुभवहरू छन् हामी त्यस्तै नै बाँड्नेछौ, एकअर्कालाई त्यो कुराबाट उत्साह पनि दिनेछौ। परमेश्वरको वचनबाट तपाईँहरूले उत्साह पनि दिन सक्नुहुन्छ। कोही आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्नेछौ। हेलो,
5: हेलो, हजुर जय मसी ज्ञानमी।
4: हजुर जय मसी अर्जुनजी, स्वागत छ हजुरलाई। हजुर आरामै हुनुहुन्छ?
5: म आरामै छु। हजुरलाई कस्तो छ? हजुर त अन्त हराउनु भयो त अन्त?
4: हजुर हराएको छैन, म यतै नै छु र म एकदमै ठिक पनि छु। हामी सबैजना एकदमै ठिक छौ। तपाईँले याद गर्नुभएको लागि, वास्ता गरिदिनु भएको लागि एकदमै धेरै धन्यवाद। र अर्जुनजी कस्तो छ तपाईँहरूको? कोही आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्नेछौ। हेलो,
5: हेलो, हजुर जय मसी ज्ञानमी।
4: हजुर जय मसी अर्जुनजी, स्वागत छ हजुरलाई। हजुर आरामै हुनुहुन्छ?

0: परिवारहरू कस्तो हुनुहुन्छ?
1: हजुर, परिवारहरू एकदम ठिकै छौ। सेवाकारी एकदम राम्रै भइरहेछ। मौसम चाहिँ अब कहिले पानी पर्ने, कहिले घाम लाग्ने, यस्तै चलिरहेछ भन्नुपर्छ। हजुर, हजुरकोतिर कस्तो छ?
0: हजुर, हाम्रोतिर पनि ठिकै छ। आशा छ तपाईँले नेपालको लागि एकदमै धेरै प्रार्थना गरिरहनु भएको छ भन्ने पनि म आशा गर्छु। र अर्जुनजी,
1: तपाईँको लागि मैले प्रार्थनामा निरन्तर राखिरहेको छु है, हजुरको लागि पनि
0: धेरै धन्यवाद। र अर्जुनजी, अनुभवहरू बाँडिरहेका छौँ हामी, यो समय तपाईँ चाहिँ के कुरा बाँड्न चाहनुहुन्छ?
1: यो समय अब भन्नु पर्दाखेरि त अब परमेश्वरले दिनुभएको आशिषद्वारा म एकदमै आशिषमय भइरहेछु, महसुस गरिरहेको छु यही दिनहरूमा है, विगत दिनहरूदेखि लिएर आजसम्म है, हामीलाई सुरक्षित राख्नुभएछ, स्वास्थ्य दिनुभएछ, त्यो नै मेरो लागि ठुलो आशिष हो है। हामी स्वस्थ छौँ भने त हामी एकदमै उहाँको महिमा गर्न सक्छौँ है। हामी स्वस्थ भयौँ भने त अब केही पनि हुँदैन होइन, त्यही भएर उहाँले सँगै दिनुभएछ। एकदमै परमेश्वरलाई हृदयबाटै धन्यवाद है। अनि हजुरले जुन जुन कार्यक्रमहरू ल्याउनुहुन्छ त्यसमा सबै पनि म आशिषित भइरहेको छु है। हजुरले बिहानदेखि बेलुकासम्म यसरी हाम्रो लागि दिन रात नभनी पानी झरी घाम नभनी किन हामीलाई यति मिठो मिठो कुरा पस्केर खुवाउनुहुन्छ है। उता आफ्नो शारीरिक भोजन त छँदैछ, अब आत्मिक भोजनद्वारा पनि हामी एकदमै आशिषित भइरहेको महसुस गरेछु यी दिनहरूमा है।
0: हजुर,
1: अनि धेरै साथीहरू बनाउन सकेछु, एकदमै असल असल साथीहरू पाएको छु मैले, एकदमै आशिषित महसुस हुन्छ है मेरो जीवन। आउने दिनहरूमा पनि एकदमै आशिषमय हुन्छ भन्ने लागेको छ मलाई। हजुर
0: हजुर, एकदम आशिषमय होस् भन्ने हाम्रो प्रार्थना पनि रहेको छ। र एकदमै हामी पनि तपाईँप्रति एकदम धन्यवादी छौँ। परमेश्वरले अर्जुनजीलाई यसै नै उत्साहमा आशिषमा एकअर्कासँग होइन हातेमालो गर्दै साथीत्वको नाता त भनौँ र सम्बन्धलाई असल प्रकारले बुझ्दै अगाडि बढ्नमा सहायता गर्नुभएको होस् भन्ने हाम्रो पनि प्रार्थना छ। किनकि धेरै व्यक्तिहरू तपाईँको कारणले गर्दा गुड न्युज एफएममा जोडी पनि रहनु भएको छ। तपाईँले असल असल साथीहरू हामीलाई पनि दिनुभएको छ, यसको लागि हामी पनि तपाईँप्रति धन्यवादी छौँ, प्रार्थना गर्नेछौँ। अर्जुनजी, एकदमै खुसी लाग्यो, धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। आगामी समयहरूमा पनि यसरी नै साथ दिनुहोला, अहिले भने छिटो है त हजुर।
1: हुन्छ, एकदमै साथ त मेरो अवश्य रहनेछ, अब हजुरहरू हुनुहुन्छ है, एउटा साथ नै बनिसक्यो गुड न्युज एफएम पनि माया गर्नु एकदमै जरुरी छ है अहिलेको समयमा है। र विशेष अहिलेको हालतमा भन्यो भनेदेखि त नेपाल देशलाई एकदमै अब प्रार्थनामा उचाल्नु पर्छ होइन, जनको क्षतिहरू भइरहेको छ है, उहाँलाई हौसला दिने काम यतिखेरै हो। हामी निरन्तर प्रार्थनामा राख्नेछौँ हजुरको लागि, हजुरको परिवारको लागि, सबैको लागि भन्न चाहन्छु।
0: हजुर, एकदमै धेरै धन्यवाद हृदयबाट। र अहिलेलाई भने छिटो है त जयमसी हजुर।
1: हुन्छ हजुर, जयमसी
0: जयमसी हजुर। उहाँ हुनुहुन्थ्यो सिक्किमबाट, अर्जुन प्रधानज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो। र पक्कै पनि हामी टाढा नजिक जहाँ छौँ, जुन अवस्थामा छौँ, हामीले एकअर्काको लागि असल भलाइ सोच्नु पनि कति धेरै ठूलो कुरा छ कि, जहाँ हामी भलाइ सोच्छौँ, असल कुरा सोच्छौँ भने अरूको लागि पनि हामीले सोचेका हुन्छौँ। परमेश्वरको वचनले चाहिँ आफूलाई जस्तै अरूलाई प्रेम गर्नको लागि र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नको लागि चाहिँ योभन्दा ठूलो अर्को आज्ञा छैन भनेर भन्नुभएको छ। अनि आज एकअर्कालाई पढ्दा फेरि होइन, एकअर्काको सहारा सहायता बनिरहनु भएको कुरा धेरै उदाहरणहरू हामीले अहिले हाम्रो समाजमा देखिरहेका छौँ। यो थुप्रै ठाउँमा छ होइन, सक्नेले गएर सहायता गर्नुभएको छ, नसक्नेले आफ्नो ठाउँबाट पनि सहायता गर्नुभएको छ होइन, आफ्नो मण्डलीहरूबाट, संघ संस्थाहरूबाट आर्थिक सहायता पनि तपाईँहरूले गरिरहनु भएको छ होला, व्यक्तिगत रूपमा पनि गर्नुभएको छ होला, किनकि अहिलेको समयमा चाहिँ अलिकति सजिलो पनि छ टेक्नोलोजीले गर्दा। र अर्को कुरा चाहिँ तपाईँहरूले होइन कतिवटा कुरा बुझ्नु भएको छैन भने सम्बन्धित ठाउँहरूमा आफ्नो मण्डली, आफ्नो परिवारको सदस्यहरूबाट पनि त्यो कुराहरू सहायता गर्नु पनि सक्नुहुनेछ। तपाईँले जे गरिरहनु भएको छ, जे अनुभव गरिरहनु भएको छ, त्यही अनुभव बाँड्ने समय हो यो। र पक्कै पनि हामीलाई कतिपटक कतिवटा कुराले गाह्रो पनि बनायो गएको दिनहरूमा होइन, हामीले कतिवटा सोसल मिडियाबाट देखिरहेका छौँ, कतिवटा कुराहरू प्रत्यक्ष दर्शीहरूबाट सुनिरहेका छौँ, र पनि सबै कुरामा सहायता गर्नुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ। उहाँले लगाउनुहुने मलमपट्टि चाहिँ फरक प्रकारको छ. हामीले सबै तवरबाट चाहिँ सहायता गर्नुपर्छ भन्ने एउटा उत्साह पनि म तपाईँहरूलाई दिन

चाहन्छु र यो समय अलि गीतको साथ दिन चाहन्छु। गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको लागि आउनेछु। तपाईँहरू मध्येबाट एकजनालाई कार्यक्रमको अन्तमा म विनर बनाउनेछु। यहाँले एउटा रिचार्ज कार्ड पनि पाउनुहुनेछ र यसलाई दिएर सहायता गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले। र यो समय अलि गीतको साथ तपाईँहरूको लागि

0: अझ निकै नै आश्रिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँसँग कुराकानी गर्नेछौ। हेलो, हजुर, जयमसी संगीताजी, स्वागत छ हजुरलाई। हजुर, आरामै हुनुहुन्छ संगीताजी?
1: आरामै छु म त हजुर।
0: हजुर हजुर, म पनि एकदमै आरामै छु संगीताजी। अनि आज कार्यक्रम मार्फत तपाईँले आफ्नो अनुभवहरू भन्न सक्नुहुनेछ।
1: आज म परमेश्वरलाई धेरै धन्यवाद। अनि आज दुःखको दिन है, यो हाम्रो नेपाल देशमा जताबाट आए पनि बाढी आयो भने नेपाल देशमै आउँछ, हरे आउँछ है। अनि नेपाल देशले अब हरेक कुरा भोग्नु परे पनि छ, अब हरेक कुरामा विदेश पनि जानु परेको छ। हाम्रो नेपाल देशमा नभएको चिज पनि केही पनि छैन। परमेश्वरले होसे तारको छले मेरो पर्दा ज्ञानको कमीले नाश भयो भनेर भन्नुभएको थियो है वचन, किन रहेछ भने मध्ये यही हो रहेछ मैले बुझ्दाखेरि, होइन र? अनि परमेश्वरलाई धेरै धन्यवाद। अनि मेरो मामाको छोरा पनि अब उहाँले चाहिँ जयचेरी गर्नुभयो रे, परमेश्वरलाई धन्यवाद। अनि मेरो गुन्द्री चाफा परिवारमा धेरै धन्यवाद दिन्छु, बिहानदेखि है असल छोराको प्रभुले दुःखमा पनि परमेश्वरले कति आशिष दिएको, अनि दुःख कष्ट अनि परीक्षामा पर्दा पनि हरेक कुरामा सहायता गर्नुभएको छ। अनि मेरो छोरा न संसारमा फेरि पनि फर्किन्छ भनेर गुन्द्री चाफा दिनुभएको छ है, गुड्ने चापामलाई धेरै धन्यवाद। अनि जति पनि गुड्ने चापाम बोल्नु भएको छ उहाँलाई धेरै आशिष दिन्छु, दिनुभएको उत्साह। अनि किनभने आज परमेश्वरले आशिष नदिनु भएको भने यो दिन दिन नभएको भए हामी के देख्छौँ त? अनि मैले हजुर, अनि ज्ञान बुद्धि चाहिँ साँच्चै नै हामीले परमेश्वरले दिनुभएको ज्ञान बुद्धि हामी बोकेर हिँड्नु पर्ने रहेछ भन्ने कुरा थाहा भयो के?
0: हजुर, हो नि, एकदमै असल कुरा हामीसँग बाँडिदिनु भयो, एकदमै धेरै धन्यवाद। परमेश्वरले धेरै आशिष दिनुभएको, सुरक्षा दिनुभएको हाम्रो संगीताजीलाई, र धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अहिलेलाई भने छिटो है त संगीताजी, रेमसी हजुर, उहाँ हुनुहुन्थ्यो संगीता रिमालजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो लोकन्तलीबाट। र परमेश्वर अनुग्रही हुनुहुन्छ, हामी एकअर्कालाई प्रेम गर्ने व्यक्तिहरू हौ, परमेश्वरले हामीलाई प्रेम नै गर्न सिकाउनु भएको छ, होइन? गाह्रोमा पर्ने व्यक्तिहरूलाई, अप्ठ्यारोमा पर्ने

व्यक्तिहरूको लागि हामीलाई प्रार्थना गर्ने जिम्मेवारी पनि दिनुभएको छ। प्रार्थना सँगसँगै एउटा प्रार्थनाको एउटा ऊ पनि हो होइन, विभिन्न किसिमको सहायताहरू पनि हामीले एकअर्कालाई गर्न सक्छौं, प्रार्थना गर्न सक्छौं। निरन्तर रूपमा प्रार्थना गरिदिनु एकदमै ठूलो कुरा हो होइन। मानिसले एक ठाउँमा कहाँ बसेको व्यक्तिले कहाँ बसेको व्यक्तिको लागि प्रार्थना गर्न सक्छ, यो चाहिँ सबैले गर्न सक्ने कुरा हो कि। त्यो कारणले गर्दा तपाईँहरू यदि घरमै हुनुहुन्छ, गाह्रो अवस्थामा हुनुहुन्छ, साह्रो अवस्थामा हुनुहुन्छ, त तपाईँलाई लाग्छ म त कसैलाई पनि केही पनि सहायता गर्न सक्दिनँ, मसँग त केही पनि छैन दिनको लागि भन्ने सोच तपाईँलाई आइरहेको छ, दुःखी भइरहनु भएको छ भने दुःखी नहुनुहोस् भन्न चाहन्छु। तपाईँले धेरै ठूलो कुरा गर्न सक्नुहुन्छ। तपाईँ जहाँ हुनुहुन्छ, ओछ्यानमा, बेडमा, घरमा, जहाँ हुनुहुन्छ, विदेशमा, स्वदेशमा, होइन, जहाँ हुनुहुन्छ, तपाईँको मन पिरोलिरहेको छ एकअर्काको लागि, मैले कसरी सहायता गर्न सक्छु होला, कसरी उहाँहरूको लागि केही गर्न सक्छु होला भन्ने लागिरहेको छ भने तपाईँ बसेको ठाउँमै बसेर परमेश्वरसँग उहाँहरूको लागि शान्ति मागिदिनुहोस्, सुरक्षा मागिदिनुहोस्, होइन, एकअर्काको लागि तपाईँले कसलाई खाँचो देख्नु भएको छ, के कुराको लागि तपाईँको मनमा एकदमै ठूलो भारी भइरहेको छ, चिन्तित हुनुहुन्छ, तपाईँहरूले प्रार्थना गरिदिनुहोस् होइन। शान्ति सबभन्दा ठूलो कुरा हो भन्न चाहन्छु। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 पनि तपाईँहरूले फोन गरेर साथ दिन सक्नुहुनेछ। यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउनेछु।

हजुर, निकै नै आश्रित समय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएम र गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार। र आज शुक्रबारको दिन रहेको छ र हरेक शुक्रबार जस्तै आजको शुक्रबारलाई बनाउनु हुने पनि परमेश्वर नै हुनुहुन्छ र अरू दिनको जस्तै समय आजको दिनमा पनि छ र यसलाई हामीले कसरी सदुपयोग गर्दैछौ, के कुरा सोच्दैछौ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो। होइन, एउटा भनिन्छ नि, एउटा आफूसँग हुँदैमा त्यो कुराको कदर गर्नुपर्छ भनेर। तपाईँसँग यो समय छ, परमेश्वरले उहाँको राज्य विस्तारको लागि जुन जिम्मेवारीहरू तपाईँलाई दिनुभएको छ, होइन, एउटा शान्ति, आनन्द, धैर्यता, होइन, सहनशीलता, तपाईँ भनौँ सहायता गर्ने कुराहरू, क्षमा गर्ने कुराहरू त्यही तपाईँहरूले गर्नुपर्छ भन्ने कुरा पनि हो। शुक्रबारको दिन आजको दिनमा चाहिँ तपाईँहरूले विभिन्न योजनाहरू पनि बनाइरहनु भएको छ होला, होइन। अहिलेको हाम्रो नेपालको परिवेश अलिकति फरक प्रकारले मोडिएको छ, अलिकति फरक प्रकारले हामीले यो समयलाई हेरिरहेका छौँ, होइन। हाम्रो प्रार्थनाका विषयहरू थपिएका छन् अनि यो समयमा हामीले अझै बढी प्रार्थना, अझै बढी सजगता, अझै बढी हामीसँग भएका कुराबाट कसरी हामीले सहायता गर्न सक्छौं, एकअर्कालाई प्रेम गर्न सक्छौं भन्ने कुरालाई पनि हामीले सोचिरहेका छौं, होइन। कहिलेकाहीँ हाम्रो योजना चाहिँ त्यो अनुसार हामी चल्न सक्दैनौ, होइन। हामीले सोचेको जस्तो संसार पक्कै पनि छैन, फरक प्रकारको छ। त्यो कारणले गर्दाखेरि चाहिँ कहिलेकाहीँ नसोचेका कुराहरूसँग पनि हामीले सामना गर्नुपर्ने हुन्छ। त्यो सामना गर्दा चाहिँ हामीले हाम्रो शक्तिले हामी कतिपटक भ्याउँदैनौ, त्यो सामर्थ्य चाहिँ परमप्रभुबाट नै आउनुपर्छ। कतिवटा कुरालाई सहने क्षमता हामीसँग छैन, कतिवटा कुरालाई हेर्न सक्ने क्षमता हामीसँग छैन, कतिवटा कुरालाई हामी यही भएर यो भएको होला भन्ने त्यो यकिन गरेर हामी भन्न सक्दैनौ, होइन। हामी अनुमान मात्र लगाउने व्यक्तिहरू हौ, तर हामी अनुमान लगाउँछौ र हाम्रो आफ्नो ज्ञान बुद्धि विवेकले भ्याएको हामीले गर्छौं भने तापनि कतिवटा कुरा चाहिँ त्योभन्दा बाहिरका कुराहरू आउँछन्, होइन। कसैले पनि सोचेको थिएन कि यस्तो प्रकारको भीषण बाढी आउँछ अनि यस्तो प्रकारको क्षति हुन्छ भनेर त्यहीको व्यक्तिहरूले पनि सोच्नु भएको थिएन, होइन। त्यहाँको व्यक्तिहरूले सोच्नु भएको भए त, होइन, त्यो केही न केही अगाडि नै थाहा पाउनु भएको भए त भन्ने कुराहरू पनि आउँछन् होला। हामीलाई एकछिन पछाडि के हुन्छ भन्ने कुरा हामी मानिस जातिलाई थाहा छैन। हामी अनुमान लगाउने व्यक्तिहरू हौ, हामी बादल देख्यौं भने मात्रै पानी पर्छ होला भनेर भन्न सक्ने व्यक्तिहरू हौ, होइन। केही भयो भने यो हुन्छ होला भन्ने अनुमान गर्ने व्यक्तिहरू हौ र ज्ञान बुद्धि विवेक परमेश्वरले हामीलाई दिनुभएको छ त्यो अनुसार हामी चल्ने व्यक्तिहरू हौ। तर सर्वज्ञानी परमेश्वर, सर्वव्यापी परमेश्वर सबै कुरा थाहा पाउनुहुने चाहिँ उहाँ नै हुनुहुन्छ अनि त्यो कारणले गर्दाखेरि चाहिँ जो जति व्यक्तिहरूको जीवनमा एक किसिमका घटनाहरू घटेका छन् ती व्यक्तिहरूको सुरक्षा पनि परमेश्वरले नै गर्नुहुनेछ र त्यसमा चाहिँ व्यक्तिहरू मेडिएटर पक्कै पनि परमेश्वरले बनाउनुहुनेछ। आफूसँग हुँदाखेरि भलाइ गर्न नथाको भनेर चाहिँ परमेश्वरको वचनमा भन्नुभएको छ, भलाइ गर्न नथाको भनेर। यी समय हामीहरू थाक्नु हुँदैन, होइन। जुनसुकै समयमा पनि हामीसँग भएका थोकहरूबाट चाहिँ हामीले सहायता गर्न सक्छौँ, भलाइ गर्न सक्छौँ, हाम्रा वरिपरि भएका व्यक्तिहरूलाई, मानिसहरूलाई हामी प्रेम गर्न सक्छौँ। किनकि परमेश्वरको वचनले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर भनेर चाहिँ भन्नुभएको छ। यो समय तपाईँहरू गुड न्यूज एफएमको प्रसारणमा गुड फ्राइडेमा हुनुहुन्छ। तपाईँहरूले के कस्ता अनुभवहरू यी दिनहरूमा गरिरहनु भएको छ, के कुरा चाहिँ तपाईँले पाइरहनु भएको छ, के कुरा चाहिँ तपाईँलाई लागिरहेको छ मनमा, त्यो कुराहरू तपाईँहरूले सेयर गर्न सक्नुहुन्छ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ र 9802344646 हाम्रो वाट्सएप नम्बर रहेको छ। परमेश्वरको वचनमा यसरी पनि लेखिएको छ, रुनेसँग रो, हाँस्नेसँग हाँस भनेर भन्नुभएको छ, होइन। कहिले रुने समय पनि छ, कहिले हाँस्ने समय पनि छ। मानिसको जीवनमा यो साइकल नै छ, होइन। त्यो कारणले गर्दाखेरि तपाईँको वरिपरिको वातावरण अनुसार तपाईँले त्यो कुरालाई ह्यान्डल गर्न सक्नुहुन्छ, त्यो कुरालाई फेस गर्न सक्नुहुन्छ, त्यो कुरालाई तपाईँले सामना गर्न सक्नुहुन्छ भन्ने उत्साह दिन चाहन्छु। र यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। तपाईँहरूले फोन गर्न सक्नुहुन्छ, हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ।

अजुन केनी सुषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आराधनाले भन्ने गीतको बोल रहेको थियो। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड फ्राइडे, म ज्ञानमा तपाईँहरूलाई साथ दिइरहेकी छु। र यो समय मलाई अयुब भन्ने व्यक्ति हुनुहुन्छ बाइबलमा, उहाँको विषयमा केही कुराहरू बताउन मन लाग्यो। किनकि उहाँको जीवनमा चाहिँ यस्तो विपत्ति आएको थियो, जुन विपत्तिमा चाहिँ उनले सबै थोकहरू गुमाएका थिए कि, उनी एकदमै सबै कुरा भएका सन्तानहरू, छोराछोरी, धन सम्पत्ति, एकदमै सोझो, एकदमै असल व्यक्ति, एकदमै इमानदार व्यक्ति, परमेश्वरको भय मान्ने व्यक्ति, परमेश्वरलाई पहिलो स्थानमा राख्ने व्यक्ति थिए। त्यति हुँदा हुँदै पनि उनले अरूको लागि प्रार्थना पनि गर्थे, आफ्नो लागि मात्रै होइन आफ्नो छोराछोरीहरूको लागि प्रार्थना गर्थे। कसैले पनि पाप नगरून्, कसैले पनि परमेश्वरको हृदयलाई नदुखाउन् भन्ने उनको इच्छा हुन्थ्यो। त्यति हुँदा हुँदै पनि उनको जीवनमा एकदमै धेरै ठूलो विपत्ति आएको छ। उनले आफूसँग भएका धन सम्पत्ति, सन्तान सबै गुमाएका छन् कि। त्यो समयमा उनका साथीहरू उनलाई ढाडस दिन आएका छन्, होइन कतिजना व्यक्तिहरूले ढाडस दिएका छन्। त्यो समयमा ढाडस दिँदा दिँदै पनि उनी शोकमा रहेका छन्, किनकि उनले गुमाएका छन् नि त, होइन उनले सबैभन्दा माया गरेका व्यक्तिहरू गुमाएका छन्, आफ्नो सन्तान गुमाएका छन्, आफूले दुःख गरेर कमाएर जोडेको सम्पत्तिहरू, होइन आफ्नो सबै कुराहरू गुमाउँदा फेरि उनले लामो समय शोक गरेका छन्। तर उनले परमेश्वरसँग चाहिँ आफ्नो सम्बन्धलाई बनाउन टाढा राखेका छैनन्। मानिसहरूले त्यो समयमा धेरै प्रकारको कुराहरू गरेका छन्। उनको श्रीमतीले पनि तिम्रो परमेश्वर भएको भए तिम्रो यस्तो कुरा हुँदैन थियो, तिम्रो आफ्नो परमेश्वरलाई सराप भन्ने कुराहरू छन्। हामी आफ्नो सुखमा, हामीले आफ्नो आफूसँग भएका प्रशस्ततामा आश्रित देख्छौ, कतिबेर गुमाउँदा फेरि मानिसहरूले खोइ त तेरो परमेश्वर, खोइ त तेरो आस्था, खोइ त तैँले गरेको कर्म, खोइ त तैँले गरेको असल कुराहरू। हामी सोध्छौ सधैँभरि असल काम गर्ने व्यक्तिहरूको मृत्यु हुँदैन, अथवा असल काम गर्नेहरूलाई कुनै पनि किसिमको दुःख हुँदैन, आपत विपदहरू आउँदैन, कुनै पनि प्रकोपले कुनै पनि किसिमको हानि गर्दैन भन्ने हाम्रो सोच छ। त्यो सोच्नु गलत हो भन्न खोजेको होइन, तर अयुबले सोचेका थिएनन् उनको जीवनमा त्यो हुन्छ भनेर। त्यो समयमा लामो समय अयुब शोकमा छन्, अयुबलाई एकदम गाह्रो भएको छ। अयुबका साथीहरू आएका छन्, होइन केही समय त मानिसहरूले ढाडस दिन्छन्, संसारमा पनि त्यही नै हो, सहायता पनि गर्छन्, तर उसको भित्र मनको त्यो शोकलाई अनि उनी परमेश्वरको समक्ष कुराकानी गरेका छन्, प्रश्न गरेका छन्। आज संसारमा, आज नेपालमा धेरैजना व्यक्तिहरूलाई प्रश्न आइरहेको छ होला, किन, कसरी, होइन कहाँ भन्ने खालका कुराहरू, किन भयो त, होइन सबैजनाले त पाप गरेका हुँदैन, सबैजनाले अरूको हृदय दुखाएका हुँदैनन्, होइन यो के पापको दण्ड हो भन्ने मानिसहरूले विभिन्न किसिमको अड्कलबाजीहरू गरिरहेका हुन्छन्। तर पाप गरेर मात्रै त्यस्तो किसिमको विपत्तिहरू आउँछ र भन्ने कुराहरू हामीलाई परमेश्वरको वचनमा हामी त्यहाँनिर देख्न सक्छौ, होइन धर्मी व्यक्तिहरूको जीवनमा पनि दुःख आएको छ, धर्मी व्यक्तिहरूको, राम्रो काम गर्ने व्यक्तिहरूको जीवनमा पनि आपद विपदका कुराहरू आएका छन्। तर त्यो समयमा पनि परमेश्वरले चाहिँ प्रेम गर्नुभएको छ, सान्त्वना दिनुभएको छ। अनि अयुबको 42:10 हामी हेर्छौँ नि, यसरी अयुबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरेपछि परमप्रभुले अयुबको सुदिन फर्काइदिनु भयो र तिनका सबै धन सम्पत्ति पहिलाको भन्दा दुई गुणा बढाइदिनु भयो भनेर त्यहाँनिर लेखिएको छ, होइन। कतिपटक विपत आइपर्दा फेरि, कतिपटक हामीले गुमाउँदा फेरि, कतै तेरो गल्तीको कारणले गर्दा हो कि, अथवा कतै मेरो गल्तीको कारणले गर्दा हो कि भन्ने लाग्छ। कहिलेकाहीँ हामीले गल्ती गरी पनि पठाउँछौँ होला, कतिवटा कुराहरू हामी सोध्छौँ होला कि, के रिजन होला भनेर हामी सोध्छौँ। त्यो रिजन नभेट्टाउने समय पनि आउन सक्छ। मैले 100% दिएको थिएँ तर कसरी भन्ने समय पनि आउन सक्छ। तर तपाईँ 0 हुँदा पनि, तपाईँ 100 हुँदा पनि तपाईँसँग चाहिँ परमेश्वर हुनुहुन्छ, र परमेश्वरका योजनाहरू कहिले पनि विफल हुँदैनन्। परमेश्वरले कहिले पनि त्याग्नु भएको छैन आफ्नो मानिसलाई, होइन। उहाँले चाहिँ जुन प्रकारको ढाडस दिनुहुन्छ, जुन गुमाएका कुराहरूमा परमेश्वरले दोब्बर आशिष अयुबलाई दिनुभएको छ, अनि यो समय हामी यही आशिष अहिलेको जो जतिजना व्यक्तिहरूले जे जति कुराहरू गुमाउनु भएको छ उहाँहरूको लागि बोलौँ, प्रार्थना गरौँ, होइन उहाँहरूले नसोचेको घटना जुन उहाँहरूको जीवनमा भएको छ, त्यो नसोचेको आशिष पनि उहाँहरूको जीवनमा
सान्त्वना होइन, त्यस्तै भावी समयहरूमा अरू व्यक्तिहरूलाई ढाडस दिने व्यक्तिहरू उहाँ बन्नुभएको होस्, एकदमै डरो बन्नुभएको होस् होइन। पीड़ामा परेको व्यक्तिहरूलाई कसले ढाडस दिन सक्छ भन्दा फेरि पीड़ाको बाटो भएर आउने व्यक्तिहरूले पनि दिन सक्नुहुन्छ होइन, कतिवटा देख्ने व्यक्तिहरूले पनि दिन सक्नुहुन्छ। अनि हामी एकअर्काको लागि छौँ अनि आज कहिले घटेको घटना हो युगको जीवनमा, आज पनि हामीलाई जब दुःख पर्छ, जब केही कुराहरू लस हुन्छ, केही कुराहरू हामीबाट गर्दा गर्दै पनि, चाहँदा चाहँदै पनि, बचाउन चाहँदा चाहँदै पनि, प्रयास गर्दा गर्दै पनि हामीले गुमाउँछौँ नि, त्यो समयमा हामीलाई प्रश्नहरू आउँदै गर्दा यो अयुबको पुस्तकले चाहिँ हामीलाई एकदमै ढाडो सुन्छ। हामीले प्रार्थना गर्नुपर्छ, हाम्रो हातमा नहुने कुराहरू पनि छ है, केही पनि कुराहरू अजम्बरी छैन संसारमा रहने कुराहरू, केही समयको लागि छ तर कसरी के भन्ने कुरा चाहिँ कसैलाई पनि थाहा छैन होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामी जहिले पनि परमेश्वरसँग प्रार्थना गर्ने व्यक्तिहरू बन्नुपर्छ। अहिले कसैले प्रार्थना गर्न सकिरहनु भएको छैन भने अरू व्यक्तिहरूले उहाँहरूको लागि प्रार्थना गरिदिनु एकदमै आवश्यक छ भन्दै यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने छु।

हजुर, किनकि आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दैन गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे। फ्राइडेको दिन छ आज चाहिँ, नेपालमा प्राय पब्लिक होलिडे नै रहेको छ, तर कतिवटा कारणवश आफ्नो स्कूल अथवा पाठ्यक्रम अनुसार कतिजनाले बिदा नदिनु भएको हुनसक्छ, कतिवटा अफिसको कामले प्रकृति कामको प्रकृति अनुसार त्यो हुनसक्छ। जे होस्, तपाईँहरू जहाँ हुनुहुन्छ तपाईँले चाहिँ आफ्नो समयलाई सही कुरामा प्रयोग गरिरहनु भएको छ भन्ने म आशा गर्दछु। र तपाईँहरूले पाउनुभएका आशिषहरू पनि बाँड्न सक्नुहुन्छ, सायद आज तपाईँहरूले कतिवटा कारणवश तपाईँहरूलाई कतिवटा कुराहरू सेयर गर्न मन नलागेको पनि हुनसक्छ, तपाईँहरू शब्दविहीन हुनुभएको अवस्था पनि हुनसक्छ, तर सबै कुराको समय छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ कहिलेकाहीँ हामीलाई एकदमै गाह्रो अवस्था पनि हुनसक्छ। अहिले हाम्रो देशको परिस्थितिमा हामी सबैजनालाई दुखेको छ, गाह्रो भएको छ। र दोस्रो इतिहासको पुस्तक 7:14 हामी हेर्छौं भने चाहिँ त्यहाँनिर चाहिँ हामीलाई परमेश्वरले आफ्नो देश स्वास्थ्य बनाउनको लागि चाहिँ प्रार्थना गर्ने आह्वान हामीलाई गर्नुभएको छ होइन। 7:14 हामी हेर्छौं भने चाहिँ परमेश्वरले यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफूलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूको पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वास्थ्य पार्नेछु भनेर त्यहाँनिर भन्नुभएको छ। हामीले हाम्रो निम्ति पनि प्रार्थना गर्छौं, हाम्रो आफन्त परिवार सबैजनाको लागि प्रार्थना गर्छौं। कहिलेकाहीँ देश पनि बिरामी हुन सक्छ, देश पनि अस्वस्थ हुन सक्छ होइन। त्यो अवस्थामा हामीले गर्ने कुरा चाहिँ छँदै नै छ, विभिन्न किसिमको दायित्वहरू हाम्रो छ। उसले गरिहाल्छ नि, उसले गरिहाल्छ नि भनेर हेर्नुभन्दा पनि हामीले गर्ने सहायताहरू पनि छ। प्रार्थना सबभन्दा ठूलो हतियार हो। प्रार्थनाले मानिसको जीवन परिवर्तन गर्छ, हृदय परिवर्तन गर्छ। कतिजना त्यहाँ गएर खटिरहनु भएको छ, उहाँहरूको सुरक्षाको लागि हामी प्रार्थना गर्न सक्छौं होइन। हामी हाम्रो तर्फबाट कोही व्यक्ति त्यहाँ गइरहनु भएको छ भने तपाईँले केही कुराहरू पठाउन सक्नुहुन्छ उहाँहरूको लागि। आज मैले अलिकति त्यही कुरालाई फोकस गरिरहेको छु, अलिकति त्यही कुरामा जोड दिइरहेको छु। किन भन्दाखेरि चाहिँ यो समयमा तपाईँहरूले कतिवटा न्युजहरू हेरिरहनु भएको छ होला। न्युज हेरेर यतिकै होइन कतै ओहो भनेर बस्नुभन्दा चाहिँ त्यो समयमा प्रार्थना गर्नुहोस्, त्यो समयमा तपाईँले के गर्न सक्नुहुन्छ त्यो कुरालाई हेर्नुहोस् होइन। जति सक्दो आफ्नो समयलाई प्रार्थनामा परिणत गर्नुहोस्, परिवर्तन गर्नुहोस्। र प्रार्थना धेरै ठूलो शक्तिशाली कुरा हो। प्रार्थनाले स्रोतहरू जुटाउँछ, प्रार्थनाले मानिसहरूको हृदय परिवर्तन गर्छ, कठोर हृदय भएका व्यक्तिहरूको मुठी खोल्न सक्छ होइन। आफ्नो छिमेकी राष्ट्रको लागि हामी प्रार्थना गरौं, जे कुरा भइरहेको छ त्यो कुराको लागि प्रार्थना गरौं, जे कारणले भएको हामीलाई थाहा छ त्यो कुरा रोकिन सकेको छ भने हामी प्रार्थना गरौं होइन। बाढी पहिरो यो किसिमको कुराहरूको लागि पनि हामी प्रार्थना गरौं। अबको दिनहरूमा त्यस्तो ठूलो क्षति नै नभएको छ भने हामी प्रार्थना गरौँ होइन। म एकजनाले गरेर के हुन्छ र भनेर हुँदैन होइन। हामी कमिलालाई हेर्न सक्छौँ, एउटा सानो सानो थोपा थोपाले समुद्र बन्डेको देख्छौँ भने कमिला कति सानो छ, उसले सानो कुरा कलेक्ट गरेर उसले वर्षौँ पुग्ने कुराहरू आफूलाई सङ्कलन गर्छ भनेर हामीले पढेका छौँ होइन। ए अल्छे कमिलालाई हेर भनेर बाइबलमा लेखिएको छ भने आज मानिसहरूले यो सहायता गर्ने कुरामा चाहिँ थुप्रो रहेछ, सबै दिरा रहेछन्, म किन दिने होइन। हाम्रो वरिपरि भएका व्यक्तिहरूलाई सबै दिरान, म किन दिने भन्ने कुराहरू हुनसक्छ। धेरै अगाडि मैले एउटा कथा तपाईँहरूको अगाडि भनेको थिएँ, आज त्यही कुरालाई म दोहोऱ्याउन चाहन्छु। एउटा गाउँमा चाहिँ थुप्रो मानिसहरू हुनुहुन्थ्यो, त्यहाँ चाहिँ धेरैवटा पोखरीहरू थिए। तर अब अहिले काठमाडौँमा पनि हामी पोखरी देख्छौँ, तर पोखरी चाहिँ कस्तो पोखरी देख्छौँ भन्दा पानी बिनाको पोखरी देख्छौँ होइन। त्यहाँ पनि त्यो पोखरीहरूमा चाहिँ थुप्रो पोखरीहरू चाहिँ खाली पनि थिए अनि कुनैमा पानी थियो। अनि त्यहाँको गाउँका मानिसहरू बेलुका भइसके पछाडि साँझ परिसकेपछि त्यो पोखरी वरिपरि घुम्थे। त्यो घुम्ने क्रममा चाहिँ एक दिन गाउँका मानिसहरू बस्दै गर्दा हाम्रो पोखरीहरूमा धेरै थरी छ, फुलहरू, कमल फुलहरू भएको, पानी भएको होइन, सबै कुराहरू छ। तर यो गाउँमा एउटा सेतो पोखरी होइन, दुधको पोखरी भइदियो भने कस्तो अनौठो र राम्रो देखिन्छ होला होइन। मान्छेलाई आफूसँग जे छ त्योभन्दा एक्स्ट्रा कुराहरू हेर्न पनि मनपर्छ। अनि त्यो कारणले गर्दा गाउँका व्यक्तिहरूले भने यो के असम्भव छ र, हामी मिलेर गरौँ न, सबैजनाले एक एक बाल्टी आफ्नो घरबाट आज राति लिएर आएर दुध त्यहाँनिर हालौँ,
त्यो पोखरी भरिन्छ भोलि बिहान हेर्दाखेरि कस्तो उज्यालोमा हेर्दा कति राम्रो देखिन्छ होला भनेर चाहिँ उनीहरूले त्यो सल्लाह गरे। त्यो सल्लाह बमोजिम सबैजना सल्लाह गरेर आफ्नो घर गए। जब राति भयो के सोचे थाहा छ त्यो मानिसहरूले हरेकले के सोचे भन्दाखेरि, म एकजनाले एक बाल्टी नलगेर के हुन्छ र, यत्रो गाउँका व्यक्तिहरूले त त्यो बाल्टीबाट त त्यहाँ दुध हाल्ने नै छन्, त्यो पोखरी भरिन्छ, म जाँदिन। त्यसै गरेर अर्को व्यक्तिले पनि सोच्यो, अर्को व्यक्तिले पनि सोच्यो, सबैजना व्यक्तिहरूले त्यही नै सोचेछन्, म एकजना भनेर सोचेछन्, मैले नगरेर के हुन्छ र भनेर सोचेछन्। तर फेरि त्यो पोखरी हेर्ने रहर चाहिँ सबैको थियो, त्यो दुधको पोखरी हेर्ने रहर सबैको थियो, त्यो सेतो पोखरी हेर्ने रहर थियो, गाउँमा सुन्दरता बनाउने रहर सबैको थियो। बिहान उठेर हतार हतार कहिले उज्यालो होला भन्ने प्रतीक्षा सबैको थियो, र बिहान उठेर गएर हेर्दा त्यो पोखरी पक्कै तपाईँले अनुमान लगाउन सक्नु भइसक्यो, अनुमान लगाइसक्नु भयो त्यो खाली थियो, किनकि उसले गर्छ भन्ने कुरा थियो। त्यो भएर हामी कतिपटक देख्छौँ कि अरूको मुख ताकिरहेका हुन्छौँ, पहिला चाहिँ हामीले नै गर्नुपर्छ, सुरुवात हामीबाटै गर्नुपर्छ। हामीले गीत पनि सुन्ने गर्छौँ, अरूबाट जे चाहन्छौ तिमीले पहिला तिमी गर न भन्ने कुरा। अनि आज यही कुरा एकअर्कालाई पढ्दाखेरि अर्को देशमा होस्, आफ्नै देशमा होस्, आफ्नो छिमेकीलाई होस्, अलिक टाढाको व्यक्तिलाई होस्, सहायता गर्ने कुरा चाहिँ म नै पहिला गर्छु, म पनि गर्छु, अरूले पनि गरेका छन्, म पनि गर्छु। त्यो बाल्टीबाट पोखरी भरिनको लागि हरेक बाल्टीको आवश्यकता थियो, एक बाल्टीले हुँदैन थियो, हरेकको बाल्टी त्यति नै महत्वपूर्ण थियो। भनेको चाहिँ आज तपाईँहरूले आफ्नो ठाउँबाट जति नै भए पनि होइन के चाहिँ दिन सक्नुहुन्छ, के चाहिँ गर्न सक्नुहुन्छ, त्यो तपाईँहरूले एकअर्कालाई जहिले पनि गर्न सक्नुहुन्छ, त्यो एकदमै आवश्यकता छ भनेर चाहिँ म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु। र अब भने म कार्यक्रमको अन्त्यतिर आएकी छु, र कार्यक्रममा आज मैले दुईजना व्यक्तिसँग कुराकानी गरेँ र यहाँहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। फोन नगरे तापनि आज तपाईँहरूले साथ दिनुभयो भन्ने मैले आशा गरेको छु। तपाईँहरू कुन परिस्थितिमा हुनुहुन्छ, कहाँ हुनुहुन्छ थाहा छैन, र पनि तपाईँहरूले प्रार्थना गर्न सक्नुहुन्छ। आज हामी छोटो प्रार्थना गरौँ कार्यक्रममा होइन, सबैजनाको लागि, जो जतिजना व्यक्तिहरू गाह्रो अवस्थामा हुनुहुन्छ उहाँहरूको लागि म सँगसँगै अनि तपाईँहरू सँगसँगै हामी छोटो प्रार्थना गर्नेछौँ, अनि आजको विनरको नाम भन्नेछौँ, अनि त्यस पछाडि चाहिँ हामी कार्यक्रमको अन्तमा जानेछौँ। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद भन्दछौँ यो समय हामीले जति पनि कुराहरू गरेका छौँ, जति पनि कुराहरू गर्यौँ, विशेष गरेर जो जतिजना व्यक्तिहरू जुन परिस्थितिमा हुनुहुन्छ हाम्रो देशको होइन कतिवटा ठाउँहरूमा जुन परिस्थिति छ, बाढीको परिस्थिति होइन, विभिन्न किसिमको भनौँ पीडाको परिस्थिति छ, गाह्रो परिस्थिति छ, अनि जो जतिजना व्यक्तिहरू अझै पनि पीडामा हुनुहुन्छ, जो जति व्यक्तिहरू मानसिक रूपमा, शारीरिक रूपमा, आत्मिक रूपमा एकदमै गल्नु भएको छ, उहाँहरूलाई चाहिँ परमेश्वरले शक्ति दिनुभएको, सामर्थ्य दिनुभएको छ, जो जतिजना व्यक्तिहरू सहायताको निम्ति जुट्नु भएको छ उहाँहरूलाई परमेश्वरले सुरक्षा दिनुभएको, शान्ति परमेश्वरबाट आउँछ, अनि यो शान्ति चाहिँ परमेश्वरले नै उहाँहरूलाई दिनुभएको होस् भन्ने हामी प्रार्थना गर्दछौ। प्रभु, आवश्यक कुराहरू तपाईँ देख्नुहुन्छ, कतिपटक हामी मानिसहरू देख्दैनौ, हामीले देखेका कुराहरू पर्याप्त नहुन सक्छन्, अनि हामीले दिएको सुरक्षा पर्याप्त नहुन सक्छ, परमेश्वरले सुरक्षा दिनु भएन भने प्रभु हामी असुरक्षित हुन्छौं। त्यो कारणले गर्दा प्रभु तपाईँले हरेकलाई जहाँ जहाँ सुरक्षाको आवश्यकता छ, जहाँ जहाँ खटिकमीहरू छन्, त्यहाँ तपाईँ परमेश्वरले सहायता गर्नुभएको छ, हामी प्रार्थना गर्न चाहन्छौ येशु प्रभुको नाममा। हामी प्रार्थना गरेका छौं, हामी आशा गर्छौं परमेश्वरले उहाँको समयमा सबै कुराहरू असल गर्नुहुनेछ, हामी विश्वास गर्छौं। राज फोन गर्ने मध्येमा दुईजना हुनुहुन्थ्यो, एकजनालाई मैले विनर बनाउँदैछु। गोला प्रथा गर्दा आजको विनर हुनुहुन्छ हाम्रो संगीता रिमालजी, यहाँलाई एकदमै बधाई दिन चाहन्छु। र यहाँले एउटा रिचार्ज कार्ड पाउनुभएको छ, रिचार्ज कार्ड दिएर सहायता गर्नुहुने हाम्रो पम्फारोकाज्यूलाई पनि हृदयबाट धन्यवाद, परमेश्वर धेरै आशिष दिनुभएको होस्, र सम्पूर्ण श्रोतालाई पनि परमेश्वरले धेरै आशिष र उत्साह दिनुभएको होस् भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिन चाहन्छु। गुड न्यूज एफएमको अन्य प्रसारणहरू सुनेर तपाईँहरूले साथ दिनुहोला भन्दै आजलाई भने म बिदा हुन चाहन्छु। देवसी नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ
8: ओहो ला
9: ल ल ल ल मरे के हो
8: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अपसेट प्रेस
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ सेवाको लागि सम्पर्क
10: किशोर अपसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
12: फोन नम्बर 40225444
10: 40225444
13: नमस्ते डाक्टर साहब
2: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
13: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति खान्छ नि
13: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
13: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
7: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
15: जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा र आदरणीय श्रोता कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी शुक्रबार तपाईँलाई 11 बजेदेखि 12 बजेसम्म साथी आइरहेको छौं र कार्यक्रम मार्फत हामी युवाहरूसँग सम्बन्धित कुराकानीहरू, उत्साहका कुराहरू चाहिँ कार्यक्रम मार्फत पस्कन्दै आइरहेको छौं र आज पनि तपाईँलाई सुन्ने साथी नै छु। तर एउटा गीतबाट कार्यक्रमको शुरूआत यो समयमा गर्न चाहन्छु र गीतपछि विषय वस्तुहरूसहित उपस्थित म हुने नै छु।

निकै नै अर्थपूर्ण कि तपाईँको निम्ति राख्यो र अवश्य पनि परमप्रभु परमेश्वर चाहिँ हाम्रो असल गोठालो हुनुहुन्छ। भजन संग्रहको पुस्तक 23 अध्यायमा हामीले यो कुरालाई एकदमै स्पष्टसँग अध्ययन गरेको छौं, जुन चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ। गीतले पनि यही कुराहरू नै बताइरहेको छ भने आज हामी विशेष गरिकन बाइबलको उपदेशकको पुस्तकबाट केही कुराहरूलाई चाहिँ हेर्न गइरहेको छौं र हामीले उपदेशकको पुस्तक 11 अध्यायको चाहिँ हामीले 7-10 र त्यस्तै गरिकन हामीले 12 अध्यायको चाहिँ 1-8 पदमा त्यहाँ एकदमै युवाहरूको लागि महत्वपूर्ण सन्देशलाई चाहिँ बाइबलमा पाउँदछौ। हामी आज यही वचनको वरिपरि अथवा भनौँ सेरोफेरोमा रहेर चाहिँ तपाईँलाई साथ दिन गइरहेको छौ। उपदेशकको पुस्तक 11 अध्यायको 7-10 चाहिँ यहाँ यसरी उद्धृत गरिएको छ र शीर्षकमा लेखिएको छ कि युवा अवस्थामा चाहिँ आफ्नो सृष्टिकर्ताको सम्झना गर, उज्यालो असल छ, उज्यालो असल हुन्छ, आँखाले घामलाई हेर्न मन पराउँछ, मानिस जति धेरै वर्ष बाँचे तापनि त्यो ती सबैमा आनन्दित होस् तर त्यसले अन्धकारका दिनहरूको पनि स्मरण गरोस् किनभने ती धेरै हुन्छन्। हुन आउने सबै कुराहरू व्यर्थ हुन्। ए जवान मानिस, युवा अवस्थामा हुँदा खुशी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्, तिम्रो आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ, तर यो याद राख कि परमेश्वरले सबै कुराको लेखा लिनुहुन्छ। यसैकारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई चाहिँ फालिदेऊ किनभने युवा अवस्था र बल व्यर्थ हुन्। 12 अध्यायको 1 पददेखि दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा चाहिँ आफ्नो सृष्टिकर्ताको सम्झना गर। सूर्य र दिनको उज्यालोलाई अन्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्किन अघि नै, जब घरको हेरचाह गर्नेहरू कामदछन् र बलिया मानिसहरू झुक्दछन्, जब जाँतो पिड्ने स्त्रीहरू चाहे कम भएकोले आफ्नो काम बन्द गर्छन् र झ्यालबाट हेर्नेहरूको आँखा धमिला हुन्छन्, जब गल्लीतिर जाने ढोकाहरू बन्द हुन्छन् र जाँतोको आवाज कम हुँदै जान्छन्, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्छन् तर तिनीहरूको सबै गीत मधुरा हुन्छन्, जब मानिसहरू अग्लो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाडे बदामको बोट सेतै फुलेर चाहिँ फक्रन्छ र फटेङ्ग्रो पेटले घस्रन्दै हिँड्छ र मनको कामना उत्तेजित रहँदैन, यी सबै हुनुभन्दा अघि नै उहाँको सम्झना गर। तब मानिस आफ्नो अनन्त

घरमा जानेछ र मलामीहरू गल्लीमा यता उता लाग्नेछन्। चाँदीको तार चुडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा टुक्रा पारिन अघि र कुवामा चाहिँ पाङ्रो बचाइन अघि, जमीनबाट आएको धुलो जमीनमै फर्किन अघि तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर। आठपद व्यर्थ व्यर्थ सबै व्यर्थ उपदेशकले भन्दछ। र यहाँ चाहिँ एकदमै महत्वपूर्ण सन्देश युवाहरूको लागि छ, सबै कुराहरू बित्न, सबै कुराहरू ढिला हुन, सबै कुराहरू सकिनुभन्दा अगाडि नै जुन समय आजको दिन यो मौका अवसर तपाईँ हामीलाई परमेश्वर प्रदान गर्नुभएको छ, हामीले आज नै हाम्रो सृष्टिकर्ताको सम्झना गर्नुपर्दछ, जुन कुरा चाहिँ एकदमै हरेक युवाहरूको लागि चाहिँ महत्वपूर्ण छ। र युवा अवस्थामा नै आफ्नो जीवन चाहिँ हामीले परमेश्वरलाई दिनुपर्दछ। र अवश्य पनि यदि तपाईँले आफ्नो जीवनको युवा अवस्था फेरि फर्काएर ल्याउन सक्नुहुन्छ भने तपाईँ आजको युवा अवस्था कसरी बिताइरहनु भएको हुनेछ भन्ने एउटा एकदमै महत्वपूर्ण प्रश्न पनि रहेको छ, जुन चाहिँ हामीले कसरी आफूले आफैलाई सोध्नु पनि पर्छ, मनन पनि गर्नु आवश्यक छ। र हामीसँग पैसा फेरि आउन सक्छ, मौकाहरू फेरि आउन सक्छ, कतिपय सम्बन्धहरू पनि फेरि बन्न सक्छन्, तर एउटा कुरा फर्केर आउँदैन, त्यो भनेको चाहिँ समय हो। र उपदेशकको पुस्तकमा हामीले हेरेको यो जुन पदहरू छ यसले भन्न खोजेको कुराहरू पनि यही नै हो। र विशेष गरिकन उपदेशक 12 एक पदले हामीलाई स्पष्ट भनेको छ कि दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर। र के तपाईँ आफ्नो युवा अवस्थामा परमेश्वरलाई सम्झिरहनु भएको छ? यो महत्वपूर्ण प्रश्न तपाईँको लागि म राख्न चाहन्छु र यो प्रश्नसँगै एउटा गीतको साथ पनि दिन चाहन्छु, त्यसपछि हामी बाँकी यो विषयवस्तुहरूमा थप अगाडि गीतपछि बढ्दै जानेछौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको निजेस क्लबमा हुनुहुन्छ र आज हामी उपदेशकको पुस्तकबाट युवाहरूको लागि एकदमै महत्वपूर्ण कुराहरूलाई चाहिँ हेरिरहेको छौ, उद्धित गरिरहेको छौ, कार्यक्रम मार्फत तपाईँलाई उत्साह दिने प्रयास गरिरहेको छु म। र युवा अवस्थालाई चाहिँ हामीले अवश्य पनि एकदमै सेलिब्रेट गर्नुपर्छ, तर हामीले हाम्रो सृष्टिकर्ताहरूलाई पनि बिर्सिन, सृष्टिकर्तालाई नबिर्स भन्ने कुरालाई पनि हामीले एकदमै मध्यनजर गर्नुपर्छ। र उपदेशक एघारमा चाहिँ युवाहरूलाई जीवनको आनन्द लिन भनिएको छ, तर यसको अर्थ चाहिँ जे मन लाग्यो त्यही गर भन्ने चाहिँ होइन। र यो खण्डले चाहिँ दुईवटा कुरालाई एकदमै ब्यालेन्स गर्छ। पहिलो भनेको चाहिँ जीवनको आनन्द लियो भनेको छ, दोस्रो कुरा भनेको तर परमेश्वरलाई बिर्सेर होइन भनेर पनि भनिएको छ। र अवश्य पनि क्रिश्चियन हुनु भनेको चाहिँ सधैँ उदास भएर बस्नु होइन, हामीसँग पनि खुसी हुने अधिकार छ, हामी हाँस्न सक्छौ, सपना देख्न सक्छौ, यात्रा गर्न, ट्राभल गर्न सक्छौ, करियर बनाउन सक्छौ, सम्बन्ध बनाउन, रिलेशनशिपहरू बनाउन सक्छौ। तर प्रश्न चाहिँ यो हो कि यी सबै कुराको बीचमा परमेश्वर कहाँ हुनुहुन्छ? आज परमेश्वरलाई कहाँ राखेको छौ हामीले? हाम्रो सम्बन्धहरू अनि हाम्रो इच्छा चाहना, हाम्रो खुसीहरूलाई सबैभन्दा माथि पो राखेको छौ कि? र परमेश्वरलाई हामीले हाम्रो जीवनको कतिवटा महत्वपूर्ण भागहरूभन्दा बाहिर पो राखेको छौं कि? आज परमेश्वरलाई कहाँ राखेको छौं हामीले? त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। यसकारण हामीले चाहिँ यो एघार अध्यायबाट हामीले बुझ्नुपर्ने होइन महत्वपूर्ण कुराहरू भनेको चाहिँ जीवनको आनन्द लिनुपर्छ। संसारमा छौं हामी, परमेश्वरले हामीलाई हरेक समय बोझ बोक्नको लागि बोलाउनु भएको होइन, उहाँले त उल्टै तिमीहरूको बोझ मलाई देऊ है भनिरहनु भएको छ। आनन्दित हुनुपर्छ र माहात गर्नुपर्छ, तर परमेश्वरलाई बिर्सेर होइन, परमेश्वरलाई पहिलो स्थानमा राखेर त्यसपछि बल्ल बाँकी कुराहरू आउँछ। पहिला परमेश्वर आउनुहुन्छ, त्यसपछि बल्ल हाम्रो खुसी, सपना, हाम्रो इच्छा, चाहना, करियर, सम्बन्ध, विविध कुराहरू आउने गर्दछ। यसकारणले गर्दा यो महत्वपूर्ण प्रश्न, यी सबै कुराहरूको बीचमा परमेश्वरलाई तपाईँ हामीले कहाँ राखेको छौं भन्ने कुरालाई चाहिँ हामीले एकदमै ध्यान दिनुपर्दछ। र उपदेशक एघारको नौले चाहिँ युवाहरूलाई आफ्नो युवा अवस्थामा आनन्दित हुन सम्झाउँछ, तर साथसाथै परमेश्वरले न्याय गर्नुहुनेछ भन्ने कुरा पनि सम्झाउँछ। र यसलाई चाहिँ अब हामीले युवाहरूकै भाषामा भन्ने हो भने इन्जोय योर युथ बट डोन्ट वेस्ट योर युथ भन्ने कुरालाई चाहिँ एकदमै हामीले ध्यान दिनुपर्छ। र युथले के कुराहरूमा चाहिँ समय आजको दिनहरूमा वेस्ट गरिरहेको छ, बिताइरहेको छ, खेर पालिरहेको छ भन्दाखेरि चाहिँ एकदमै एन्डलेस स्क्रोलिङ है, हाम्रो मोबाइलमा चाहिँ हामी एकदमै धेरै त्यो कुराहरू समयहरू बिताइरहेको हुन्छौं, अनि एकदमै अस्वस्थ सम्बन्धहरूमा पनि हामीले कसरी युथहरूलाई चाहिँ समयहरू बिताएको, आफ्नो समय खेर फालेको हामीले पाउँदछौं। र आज हामी कस्तो सम्बन्धमा छौं, कस्तो सर्कलमा छौं, कस्तो संगतिमा छौं भन्ने कुरा चाहिँ युवाहरूलाई एकदमै विचार गर्नुपर्छ। किनभने आज जे गर्दा पनि हुन्छ भनेर समय बिताए पनि त्यसको न्याय एक दिन परमेश्वरले निश्चय पनि गर्नुहुनेछ। र तपाईँको सम्बन्धले तपाईँलाई जीवनतर्फ लिएर गइरहेको छ कि मृत्युतर्फ लिएर गएको छ, तपाईँको चाहिँ अस्वस्थ सम्बन्धहरूले तपाईँलाई निश्चय पनि तपाईँलाई परमेश्वरको नजिक लिएर त गएको छैन होला, तपाईँलाई परमेश्वरबाट अझै टाढा लिएर गइरहेको छ होला। यो कुरालाई एकदमै विचार गर्नुहोस्। र कतिचोटि हामी अन्य व्यक्तिहरूको कुराकानीहरू गरेर समय बिताइरहेको हुन्छौं, गसिपिङको कुराहरू, कम्पेरिजनको कुराहरू होइन, र एकदमै खालि इन्टरटेनमेन्टको कुराहरूमा मात्र समय बिताएर फेरि त्यो भन्दै गर्दा फेरि हामीलाई इन्टरटेनमेन्ट चाहिँदैन भनेको होइन, चाहिन्छ, तर त्यसैलाई नै पहिलो स्थानमा राखेर जतिखेर पनि रमाइलो गर्ने कुराहरूमा मात्रै समयहरू खेर फालेर पनि त त्यो कुराले आशिष ल्याउँदैन हाम्रो जीवनमा। गलत संगतहरू जो अघि मैले भन्दै थिएँ, र पैसा र पपुल्यारिटी, प्रसिद्धता, अहिलेको समयमा धेरै जस्तो चुनौती युथहरूलाई यही कुराहरूले गरिरहेको छ। पैसा र पपुल्यारिटीलाई एकदमै पछ्याएको कारणले गर्दा परमेश्वर त कहाँ हुनुहुन्छ, कहाँ हुनुहुन्छ युवाहरूको जीवनमा है? र अझै टाइम छ भनेर कतिचोटि हामी आत्मिकी जीवनलाई, आत्मिकी कुराहरूलाई पछ्याइरहेको छौं, यी कुराहरूमा हामीले समय खेर फालिरहेको छौं। त्यसकारणले सबैभन्दा खतरनाक शब्द चाहिँ कहिलेकाहीँ नो भन्नु होइन, पछि पर्छु भन्नु चाहिँ एकदम डरलाग्दो त्यो शब्द हो। किनभने पछि गर्छु भन्ने कुरा चाहिँ एकदमै डरलाग्दो कुरा हो। नाइ भन्न नसकेर हामी कचोटि होइन ठिकसँग पछि गर्छु नि भन्यो भने त्यसले कचोटि होइन हामीलाई समस्यामा पार्न सक्छ, आत्मिकी समस्यामा। जस्तै कि पछि बाइबल पढ्छु नि, पछि प्रार्थना गर्छु, पछि चर्चमा जान्छु, अथवा चर्चको एक्टिभिटिजहरूमा म संगतिहरूमा पछि सहभागी हुन्छु, पछि आफ्नो जीवन चाहिँ म परमेश्वरलाई सुम्पिदिइहाल्छु नि, म पछि गर्छु भन्ने कुराले चाहिँ कसरी खतरनाक होइन
कार्यहरू हाम्रो जीवनमा लिएर आउन सक्छ. तर बाइबलले हामीलाई के भन्छ भन्दाखेरि युवा अवस्थामा नै आफ्नो सृष्टिकर्तालाई चाहिँ सम्झिनु भनेर हामीलाई प्रेरित गर्दछ. कारणले गर्दाखेरि श्रोता, आज हाम्रो युवा अवस्थालाई कसरी हामीले बिताइरहेको छौं? आज हाम्रो युवा अवस्थामा हामी कसरी हाम्रो समयहरूलाई चाहिँ म्यानेजमेन्ट गरिरहेको छौं कि समय खेर पालिरहेको छौं? आज हामीले परमेश्वरलाई राख्नुपर्ने स्थानमा परमेश्वरलाई नराखेर अन्य कुराहरूलाई राखिरहेको छौं कि हामीले परमेश्वरलाई राखिरहेको छौं? यी कुराहरूमा चाहिँ एकदमै ध्यान दिनुहोस्, कारण आज हामीले हेरिरहेको वचनले पनि हामीलाई यही उत्साह दिदछ. र यो समयमा फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु. गीतपछि उपस्थित हुने नै छु.

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि हामी सुख्रिष्ट बिना बाँच्न सक्दैनौ। आज हामीले कार्यक्रम मार्फत प्रस्तुत गर्न खोजेको मुख्य विषय पनि यही नै हो कि हामीलाई सबैभन्दा पहिलो स्थानमा नै हामीलाई परमेश्वर चाहिन्छ र आज परमेश्वर बिनाको संसार, परमेश्वर बिनाको हाम्रो जीवनलाई कल्पना गर्न यदि हामीले सानो पनि चेष्टा गर्यौं भने त्यहाँ हामीले शून्यता बाहेक केही पनि पाउँदैनौ। हाम्रो आफ्नो प्रयासले त हामी केही पनि होइनौ र हामी केही गर्न पनि सक्दैनौ। चाहे हामी युवा हौं, चाहे हामी वृद्ध अवस्थाका हौं, चाहे हामी जुनसुकै उमेर समूहका हौं, हामीलाई परमेश्वर चाहिन्छ। हाम्रो हरेक कुराहरूमा चाहिन्छ। कतिचोटि हामी मानिस पनि हौं नि त, संसारमा पनि भएको कारणले गर्दा हाम्रो आफ्नो प्रयासहरूमा नै हामी जिउन चाहन्छौ। हामी हाम्रो प्रयास मेहनतमा नै के छ त, म गरिहाल्छु नि भनेर हामी कचोटि जीवनलाई अगाडि बढाउने प्रयास गर्छौं नि, त्यहाँ नै कचोटि हामीले मिस्टेक गरेर पठाइदिन्छौं, गलत भए पठाइदिन्छौं, अनि हामी कतिचोटि निराश पनि हुनुपर्ने अवस्थाहरू आउँदछ। र आज हामीले उपदेशकको पुस्तकबाट हेरिरहेको छौं र हामीले उपदेशक 12:1-8 पनि कतिवटा महत्वपूर्ण कुराहरूलाई पाउँदछौं। विशेष गरिकन आफ्नो सृष्टिकर्ता परमेश्वरको सम्झना गर्नु भन्ने कुराहरू चाहिँ हामी त्यहाँ पाउँदछौं र उपदेशक 12:1 पनि होइन हामीलाई एकदमै महत्वपूर्ण कुरा बताएको छ कि हामीलाई चाहिँ दुःखको समय, वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर भनेर चाहिँ त्यहाँ लेखिएको कुराहरू हामी पाउँदछौं। यहाँ चाहिँ अवश्य पनि लेखकले चाहिँ युवा अवस्थामा नै परमेश्वरलाई चाहिँ सम्झनाको लागि चाहिँ हामीलाई एकदमै आह्वान पनि गरिरहेका छन्, जुन चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ किनकि जीवन सधैँ एउटै अवस्थामा चाहिँ रहँदैन। र आज सायद तपाईँ एकदमै यङ हुनुहुन्छ, तपाईँमा एनर्जी छ, तपाईँमा सपनाहरू छ, ड्रीम्सहरू छन्, तपाईँ निर्णय गर्न सक्नुहुन्छ, तपाईँले केही नयाँ शुरूआत गर्न सक्नुहुन्छ, तर समय बित्छ। त्यसैले हामीले चाहिँ त्यो जब कठिन अवस्था आउँछ अनि बल्ल म प्रब्लम सम्झिन्छु भन्ने त्यस्तो प्रकारको समयलाई पर्खेर नबसौं। त्यसले हामीलाई अवश्य पनि आशिषित हुन निश्चय पनि दिँदैन र त्यस्तै गरिकन हामीले चाहिँ होइन अब एकदमै महत्वपूर्ण यो बाइबलको वर्सहरूलाई चाहिँ हामीले यत्तिकै जान दिनु हुँदैन, यत्तिकै हाम्रो जीवनलाई चाहिँ अब हामीले हाम्रो समयलाई चाहिँ खेर फाल्न दिनु हुँदैन। र केही प्रश्नहरू पनि तपाईँलाई म राख्न चाहन्छु ताकि तपाईँले आफ्नो मनमा यी प्रश्नहरूलाई चाहिँ तपाईँले सोध्नुहोस् होइन। यदि तपाईँले दिनको 24 घण्टा मध्ये परमेश्वरलाई 5 मिनट मात्रै पनि दिनुभयो भने तपाईँको प्रायोरिटी के देखिन्छ? तपाईँको युवा अवस्थाको सबैभन्दा एकदमै प्रोडक्टिभ वर्षहरू अहिले कहाँ खर्च भइरहेका छन्? केमा खर्च गरिरहनु भएको छ? तपाईँले परमेश्वरलाई पछि भनेर होइन एकदमै पछाडि सारिरहनु भएको कुनै कुराहरू छ? परमेश्वरलाई दिन्छु, परमेश्वरसँग समय बिताउँछु, प्रार्थना गर्छु भने त्यस्तो केही कुराहरू छ जसलाई चाहिँ तपाईँले पछाडि सारिरहनु भएको छ? तपाईँको फोनले तपाईँको बाइबल भन्दा पनि धेरै अटेन्सन पाइरहेको छ कि छैन? र यदि आज तपाईँले आफ्नो जीवनको एउटा वर्ष फेरि पाउनुभयो भने तपाईँ के फरक गर्नुहुन्थ्यो? त्यो प्रश्नहरूलाई तपाईँले आफ्नो हृदयमा सोच्नुहोस् र मनन गर्नुहोस्, कारण समय अहिले नै हो। समय यस्तो आउँछ कतिचोटि हामीले कतिवटा घटनाहरू पनि सुनिरहेका हुन्छौं होइन, कतिवटा घटनाहरू भइ पनि रहेको छ, सायद कतिजनाले फेरि पनि देख्न चाहनु भएको समयलाई देख्न पाउनु भएको छैन, कतिजनाले म फेरि बाँच्छु नि अथवा मलाई फेरि यो समय दिइयोस् न, फर्केर आओस् न यो समय भनेर कतिजनाले चाहनु भएको त्यो समय आएको छैन, उहाँहरूले पाउनु भएको छैन। तर तपाईँ हामी त ब्लेस्ड छौँ, हामी आशिषित छौँ कि परमेश्वरले हामीलाई फेरि पनि यो अवसर अनि मौका दिनुभएको छ। आदरणीय श्रोता जो युथ हुनुहुन्छ, जो यङ हुनुहुन्छ, एनर्जेटिक हुनुहुन्छ, तपाईँसँग सपना, भिजन, दर्शनहरू छ होला, प्लानहरू छ होला, विविध कुराहरू गर्ने इच्छा, चाहना, जोसहरू छ होला, तर आज नै परमेश्वरलाई चाहिँ पहिलो स्थानमा राखिदिनुहोस्। फेरि प्रभुलाई पहिलो स्थानमा राख्नु भनेको चाहिँ अब तपाईँले सबै कामकाजहरू छोड्नु अनि तपाईँ एकदमै सेवाकाइम नै गरिरहनु, फुल्ली डिभोटेड हुनु, त्यो पनि भन्न खोजेको होइन। तर तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ रहेर तपाईँले सेवाकाइ गर्न सक्नुहुन्छ, तपाईँ जुन काममा हुनुहुन्छ त्यहीँ रहेर परमेश्वरको आज्ञालाई तपाईँले पालन गर्न सक्नुहुन्छ। बस परमेश्वरलाई चाहिँ सबै कुराहरूभन्दा पहिलो स्थानमा राखिदिनुहोस्, आज्ञाकारी भएर जीवनलाई चाहिँ
जिउनुहोस्। परमेश्वरको प्रेम जो पवित्र आत्माको फल छ त्यसलाई चाहिँ तपाईँले धारण गर्नुहोस् र आफ्नो वरपर भएका मानिसहरूसँग ठिक प्रकारले तपाईँले आफ्नो पवित्र आत्माको फललाई चाहिँ प्रस्तुत गर्ने प्रयास गर्नुहोस्। असहजतामा पनि अप्ठ्यारोपनमा पनि गाह्रो हुँदाखेरि पनि परमेश्वरलाई नै पहिलो स्थानमा राख्नुहोस्। हेर्नुहोस् उहाँलाई नै। कतिजोडि हामी हाम्रो परिस्थितिलाई हेर्छौं तर प्रभुलाई हेर्नुहोस्। तर परमेश्वरलाई चाहिँ पहिलो स्थानमा तपाईँले राख्नुहोस् र यी प्रश्नहरूमा तपाईँले अवश्य पनि मनन गर्नु भएको होस् भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीतको साथ तपाईँलाई फेरि पनि दिन चाहन्छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको न्युजिस क्लबमा आज हामीले उपदेशकको पुस्तक 11 अध्याय र 12 अध्यायको केही पदहरूबाट हेरिरहेको छौं र प्रिय हाम्रो युवा श्रोताहरू सायद तपाईँ अहिले सोच्दै हुनुहुन्छ होला मसँग अझ धेरै समय छ हो तपाईँ जवान हुनुहुन्छ तपाईँले सपना देख्नुपर्छ तपाईँ रमाउनु पनि पर्छ तपाईँले आफ्नो फ्युचर बनाउनुपर्छ तर एउटा कुरा नबिर्सिनुहोस् तपाईँको युवा अवस्था परमेश्वरबाट टाढा जाने समय होइन परमेश्वरसँग नजिक हुने सुन्दर समय हो तपाईँको एनर्जी परमेश्वरलाई दिनुहोस् तपाईँको प्रतिभा ट्यालेन्टहरूलाई परमेश्वरलाई दिनुहोस् तपाईँको सपना भिजन दर्शन परमेश्वरलाई दिनुहोस् तपाईँको सम्बन्ध तपाईँको करियर परमेश्वरमा सुम्पिनुहोस् किनकि अन्त्यमा प्रश्न यो मात्र हुने छैन तिमीले कति कमायो प्रश्न यो पनि हुनेछ कि तिमीले आफ्नो जीवन कसको लागि चाहिँ बाँच्यो यो चाहिँ एकदमै महत्वपूर्ण प्रश्न रहेको छ र तीनवटा कुरा युवाहरूले गर्नुपर्ने हरेक समय होइन आफ्नो सृष्टिकर्ता परमेश्वरलाई तपाईँले याद गर्नुपर्छ हरेक दिन परमेश्वरसँग समय बिताउनुपर्छ अनि अर्को कुरा भनेको चाहिँ आफ्नो युवा अवस्थामा चाहिँ एकदमै आनन्दित हुनुपर्छ आफ्नो युवा अवस्थालाई मिनिङफुल तरिकाले चाहिँ तपाईँले आनन्दित हुने इन्जोय गर्ने काम चाहिँ गर्नुपर्छ जसमा चाहिँ अवश्य पनि अर्थ लुकेको होस् तेस्रो कुरा भनेको चाहिँ तपाईँको जीवनको अन्नेसेसरी अनावश्यक कुराहरूलाई चाहिँ तपाईँले हटाउनुपर्छ उपदेशक 11:10 चाहिँ युवा अवस्थाका कुराहरू हटाउन टाढा गर्न चाहिँ एकदमै हामीलाई सम्झाउने कामहरू गर्छ त्यसैले तपाईँले आफूले आफूलाई सोध्नुपर्छ कि के कुराले तपाईँको आत्मिक जीवन चाहिँ कमजोर बनाइरहेको छ गलत संगतले हो कि गलत सम्बन्धले हो कि कुनै प्रकारको एडिक्सनहरू कुलतहरू लतहरूले हो कि अब त्यहाँ कहिले काहीँ डाहाका कुराहरू पनि आउँछ जेलसीका कुराहरू पनि आउँछ अनि कचरी एकअर्कासँग होइन तुलना गर्ने कुराहरू अनि गलत कुराहरू गर्न असल कुराहरूलाई त्याग्ने कम्प्रोमाइजको कुराहरू हुनसक्छ सोसल मिडियाहरूको गलत प्रकारको तपाईँले गर्ने प्रयोग र अत्यधिक समय बिताउने कुराहरू हुनसक्छ क्षमा दिन नसकेको कुराहरू हुनसक्छ है र कहिलेकाहीँ चाहिँ आशिष पाउनुभन्दा पहिला हामीले हाम्रो जीवनमा भएको त्यो बोझहरूलाई छोड्नुपर्छ जुन बोझले हामीलाई परमेश्वरको नजिक लिएर जान दिइरहेको छैन यो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ युवाहरूको लागि यसकारण आफ्नो जीवनलाई चाहिँ तपाईँले परमेश्वरलाई पहिलो स्थानमा राख्दै अगाडि बढाउनुहोस् भन्न यो उत्साह चाहिँ कार्यक्रम मार्फत दिन चाहन्छौ र फेरि पनि म भन्न चाहन्छु कि तपाईँको युवा अवस्था फेरि फर्केर आउँदैन त्यसैले आज नै परमेश्वरलाई खोज्नुहोस् आजै प्रार्थना गर्न सुरु गर्नुहोस् आजबाट नै तपाईँले बाइबल पढ्न सुरु गर्नुहोस् र आजबाट नै तपाईँले गलत कुराहरू छोड्नुहोस् आजै आफ्नो प्रतिभा परमेश्वरको राज्यको लागि चाहिँ प्रयोग गर्नुहोस् र भोलिको दिन होइन भोलिको दिनमा गर्छु भोलिको समयमा गर्छु भनेर चाहिँ तपाईँले पर्खेर नबस्नुहोस् उपदेशक 12:1 एउटा वाक्य आफ्नो जीवनको चाहिँ तपाईँले एकदमै सार बनाउनुहोस् मोटो बनाउनुहोस् युवा अवस्थामा आफ्नो सृष्टिकर्तालाई सम्झना गर र यही नै उत्साह आज कार्यक्रम मार्फत तपाईँ सम्पूर्ण युवा श्रोताहरूको लागि हामीले राख्न चाहेको हौ र म आशा गर्दछु तपाईँले यी कुराहरूबाट केही नयाँ ऊर्जा र उत्साह निश्चय पनि प्राप्त गर्नुभएको छ भन्दै फेरि पनि अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता आज कार्यक्रममा युवाहरूको लागि केही उत्साहका कुराहरू हामीले राख्ने जमर्को कसेको छौं। हामी आशिष गर्दछौ, हामी विश्वास गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज क्लबबाट यो समय म विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जयमश्री, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एकअर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौं।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554002 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुन्नु न बजे कोटा,
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छ नि
6: कहाँ छ यो
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
4: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
7: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510744236 9510744236
7: र फोन नम्बर 01513010 01513010
4: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
6: घरियासी सामान एउटै छातामुनि पाइन्छ ह्याक्कै पारेर
8: अब प्रस्तुत हुँदैछ कार्यक्रम अनुरोध संगीत
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस् राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अनुरोध संगीतमा आदरणीय श्रोता कार्यक्रम अनुरोध संगीत लिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम अनुरोध संगीतमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने अर्थपूर्ण संगीतबाट गर्न चाहन्छु।

कार्यक्रम अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ र तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत नै कार्यक्रममा पस्किरहेको छु र तपाईँले भने हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र परमेश्वरले हामीलाई निकै नै अर्थपूर्ण गीत संगीत दिनुभएको छ। कुनै पनि गीत संगीत हाम्रो लागि एकदमै महत्वपूर्ण कुरा हुन्छ। जब त्यो गीत संगीत हामी सुन्छौं एक प्रकारको आशिष महसुस हामीले पक्कै पनि गर्छौं। कति गीत संगीतले हाम्रो कथाहरू बोकेका हुन्छन्, हाम्रो व्यथा बोकेका हुन्छन्, हाम्रो आँसु बोकेको हुन्छ र तपाईँले त्यो गीत संगीत त्यतिखेर सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। र अहिलेलाई भने एउटा गीत राख्न चाहन्छु, मेरो देशलाई सम्हाल यीशु बोलको गीत, त्यतिखेर म सम्पूर्ण श्रोताहरूको लागि र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा राख्ने नै छौं।

यसैया 41:10 भन्दछ, न डराउ म तँसित छु, न आत्यौ म तेरो परमेश्वर हुँ, म तलाई बल दिनेछु, म तलाई सहायता गर्नेछु। र फिलिपी 4:13 भन्दछ, मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुरा गर्न सक्छु। भजन संग्रह 46:1 यसरी लेखिएको छ, परमेश्वर हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ, संकटमा अति सजिलै पाइने सहायता हुनुहुन्छ। यहोशू 1:9, बलियो र साहसी हो, न डरा न आत्ती, किनकि जहाँ जहाँ त जान्छस् त्यहाँ परमप्रभु तेरो परमेश्वर तँसँग हुनुहुन्छ। रोमी 8:28, परमेश्वरलाई प्रेम गर्नेको निम्ति उहाँले सबै कुरालाई भलाइको लागि काम गराउनुहुन्छ। र सबैभन्दा महत्वपूर्ण कुरो, कतिचोटि तपाईँहरू म यति धेरै आत्तिन्छौ, निराश हुन्छौ, होइन, हामी देख्न सक्छौ अब नसोचेको घटनाहरू घटिरहेको छ, यहाँ कयौं मानिसहरू सुत्न सकिरहेको अवस्था छैन, अझै पनि मानिसहरू उद्धारको खोजीमा छन्, सरकारले आफ्नो तर्फबाट 100% काम गरि नै रहेको छ, र तपाईँ र मैले पनि ती प्रहरीहरूको लागि, डाक्टरहरूको लागि, पाइलटहरूको लागि निरन्तर प्रार्थना गर्नुपर्छ जस्तो लाग्छ मलाई। र अहिलेलाई भने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुले नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
3: ए दाई, पक्नुस्, के गर्नु भएको?
4: ल, देख्नु भएन, औषधि हालेको।
3: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: सानो सापकोटा 01-52-02-54, 01-52-02-54 र 98-511-25-638, 98-511-25-638।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

आदरणीय श्रोता, यो अर्थपूर्ण छोटो व्यापारिक विश्राम पछि पनि म तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज चाहिँ मैले केही महत्वपूर्ण कुरा नै राखिरहेको छु, हाम्रो जीवनमा नभई नहुने कुराहरू र विशेष गरिकन परमेश्वरको वचनले हामीलाई यति धेरै उत्साह दिन्छ जुन उत्साहको कुरा मैले राखे। कतिचोटि हामी यस्तो सम्झिन्छौ, मेरो कोही छैन, अब मेरो सकियो भनेर, तर यस्तो हुन्छ, एकजना अयुबको जीवन जब तपाईँहरू म हेर्छौ, उसको पनि केही कुराहरू रहेन क्या, ऊ शून्यतामा रह्यो। तर हामीले एउटा कुरा चाहिँ के याद गर्नुपर्ने रहेछ भने आशा चाहिँ हामीले कहिले पनि गुमाउनु हुँदैन। आशा चाहिँ म बाँच्छु, म फेरि पूर्ण स्थापित हुन्छु, म पूर्ण जाग्छु, म फेरि फर्किन्छु भन्ने कुरा चाहिँ जीवनहरूलाई राखिराख्नु पर्ने रहेछ कि यस्तो चाहिँ सोच्नु हुँदैन रहेछ, ला अब म सके, अब म होइन मेरो भोलि नै छैन जस्तो हामीले कहिले पनि सम्झिनु हुँदैन। आफूमा आशा भन्ने कुरा यति महत्वपूर्ण कुरा छ, होइन आशा चाहिँ हामीले कहिले पनि गुमाउनु हुँदैन। त्यो आशाले चाहिँ तपाईँ र मलाई जहिले पनि उत्साह दिँदछ। हामी देख्छौ होइन, दस दिनपछि त्रिशुलीमा मानिसहरू भेटिँदैछन्, होइन उनीहरूलाई उद्धार गरिरहेको छ नेपाल सरकारले। भन्नु खोजेको कुरा के भने ती मानिसहरू दस दिनसम्म कसरी बाँचे भन्दा आशा थियो। पक्कै पनि उनीहरूलाई एउटा प्रश्न सोध्यो भने पक्कै पनि सरकारले हामीलाई के गर्छ, हेर्छ, अथवा कतै न कतैबाट हाम्रो यहाँ हामी छौँ भन्ने उनीहरूलाई थाहा छ, त्यो उनीहरू आउँछन् उद्धारको लागि भनेर त्यो झिनो आशा थियो र नै उनीहरू बाँचेका हुन् क्या। तर कतिजना त अब सक्यो मेरो जिन्दगी भनेर त्यत्तिकै मानिसहरू निराशले चाहिँ जहिले पनि एउटा भनाइ छ नि होइन, चिन्ताले चाहिँ मान्छेलाई चितामा पुर्याउँछ भने केही त्यही हो। तर हामीले सक्नुसम्म बाँच्ने कोसिस गर्नुपर्छ होइन, अनि म बाँच्छु, म बाँचेर केही गर्छु, म उभिन्छु भन्ने कुरा चाहिँ तपाईँले मेरो जीवनमा पक्कै पनि हुनै पर्छ, अनि मात्रै हामी बाँच्न सक्छौ। कतिले भन्दै हुनुहुन्थ्यो अब त मेरो केही छैन, म यति यति करोडको घर थियो, यति करोड सुन थियो, यति थियो, तर हरेस नखानुस्, फेरि पनि तपाईँ र म छौ नि त, त्यो तपाईँ र मैले नै कमाएको फेरि पनि कमाउन सकिहालिन्छ नि होइन र। आफू रहनु चाहिँ सबैभन्दा ठूलो कुरो हो। हुन त अब कतिले आफ्नो प्रियजनहरू पनि गुमाउनु भएको छ, त्यो प्रियजनहरू फेरि फर्केर त आउँदैनन्। ती कुराहरूले तपाईँ र मलाई पिरलो दिन्छ अथवा पिर लाग्छ, चिन्ता लाग्छ, तर पनि हामी उभिनु चाहिँ पर्छ, उभिनुपर्छ होइन। एकजनाको मात्रै यो घटना भएको छैन नि त, सबैले कतै न कतै कोही जोडिएकै छ क्या। जस्तो मेरो कोही नभए पनि मेरो सँगै पढ्ने साथी अझैसम्म पनि भेटिनु भएको छैन, मलाई त्यो कुराहरू याद आइरहेको छ, उहाँले फोन गरेका कुराहरू सम्झिरहेको छु मैले होइन। भन्नु खोजेको कुरा कोही न कोही कसै कोहीसँग जोडिएकै छ, तर पनि हामीले आशा चाहिँ कहिले पनि मार्नु हुँदैन। आशा हाम्रो जीवनबाट हट्यो कि हामी सक्यौं होइन, यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। त्यो परमेश्वरको वचनले पनि हामीलाई स्पष्ट रूपले भन्दछ, न डराओ किनकि म तिमीसित छु भन्ने कुराले तपाईँ र मलाई हिम्मत दिदछ, साहस दिदछ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि पनि

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा नै मैले बताइरहेको छु आज. अब फोन गरे पनि ठिक छ, नगरे पनि ठिक छ, तर आज चाहिँ मलाई केही महत्वपूर्ण कुराहरू बताउन मन लाग्यो र मैले बारम्बार भनिरहेको छु. तपाईँहरू साथीहरू हुनुहुन्छ भने दसजनाको बाह्रजनाको टिम बनाउनुहोस्, कहिले पाँचजनाको टिम बनाउनुहोस्, अनि जुन ठाउँहरू छन् प्रभावित ठाउँहरू छन् जुन त्रिशुलीमा नुवाकोटमा होइन धेरै ठाउँमा तपाईँहरू जानुहोस् अनि त्यहाँ सरसफाई गरिदिनुहोस्, घरमा हेल्प गर्नुहोस् होइन. त्यो कुराहरूले पनि एउटा मान्छे निराश भइरहेको मान्छेलाई आफ्नोपन आउँछ क्या. मेरो लागि नेपाली त रहेछन् नि भन्ने हुन्छ होइन. वरिपरि छरछिमेकी कोही छैन, घर छैन, केही छैन, के गर्न सकिन्छ होइन. त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छन् क्या. यतिखेर हामीले आफ्नोपन पनि दिनुपर्छ मान्छेहरूलाई, किनभने कति मान्छेले सबै कुरा गुमाइसके तर तपाईँ र म त छौ नि भन्ने उत्साह पनि मानिसहरूलाई दिन अति नै आवश्यक छ. तपाईँ र म बसिराख्नुभन्दा पनि एक दिन दुई दिन चाहिँ उहाँहरूको लागि छुट्याउनुहोस्, जानुहोस् होइन, उहाँहरूलाई उत्साह दिनुहोस्, के सकिन्छ सहायता गर्नुहोस् होइन. सहायतै गर्नु पैसै दिनुपर्छ भन्ने पनि छैन, तर उहाँहरूलाई गएर त्यो तितर बितर भएको परिवारमा घरमा माटो पसेको छ कसरी फाल्न सकिन्छ, केही हतियारहरू लिएर जानुहोस्, त्यो माटो फाल्ने सामानहरू लिएर जानुहोस्, हेल्प गरिदिनुहोस्, उहाँहरूले धेरै कुराहरू गुमाउनु भएको छ, त्यो कुरालाई सफा गरिदिनुहोस्, के गर्न सकिन्छ नि त होइन. यो बेला त हो नि मान्छेले आफ्नो मानवता देखाउने होइन. मानवता भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ होइन. त्यो भएर तपाईँ र म उहाँहरूको लागि छौ भन्ने कुरा चाहिँ हामीले त्यहाँ देखाउनु पनि पर्छ. अहिले देखेका छौँ नि हामीले देश विदेशबाट यति धेरै सहायता सपोर्ट नेपाली मनले गरिराख्नु भएको छ. त्यति मात्रै होइन, तपाईँको विदेशमा जति पनि देशहरू छन् प्रत्येक देशले होइन एकदमै सहायता पुर्याइराख्नु भएको छ. त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ र अहिलेलाई पनि फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

परमप्रभुको दास मोसाको मृत्युपछि मोसाका सहायक नुनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, मेरो दास मोसा मर्यो, यसकारण उठ, त यी सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा। मैले मोसालाई प्रतिज्ञा गरे झै तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु। मरूभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात युफ्रेटिस नदीदेखि हित्तीहरूको जम्मै देश पश्चिमतिर महासागरसम्म तिमीहरूको सिमाना हुनेछ। मेरो जीवनभरि तेरो सामुने कोही मानिस खड़ा हुन सक्ने छैन। जसरी म मोसासँग रहे त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने अनि म तँलाई त्याग्ने छैन। बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूको निम्ति पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछ। बलियो र अति साहसी हो मेरो दास मोसाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर। त्यसलाई दाहिनेतिर र देब्रेतिर नफर्किनु र त जहाँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा पालना गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरो परमेश्वर तेरो साथमा हुनुहुनेछ र परमेश्वर चाहिँ तपाईँ र मेरो साथमा हुनुहुनेछ। निराश नहौ होइन अनि चिन्ता नगरौं, कति राम्रो कुरा छ। तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरो परमेश्वर तेरो साथमा हुनुहुनेछ। र हामी सबैसँग परमेश्वर हुनुहुने प्रतिज्ञा गर्नुभएको छ, म तँसँग हुनेछु भन्नुभएको छ। त्यो भएर हामी एक्लो छैनौ भन्दै कार्यक्रमबाट प्राविधिक मित्र सन्ध्या र म अब्राम बिदा हुन्छौ। धन्यवाद। जय मसीह। नमस्कार।

जीवनभरि म परम प्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकू, किनकि यो सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ, आफ्नो पवित्र वास्तवमा उहाँले मलाई लुकाइदिनुहुन्छ।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
7: हजुर।
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
7: लो दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर।
7: हजुर,
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: प्रेमले जीवन बदल्छ, कार्यक्रम प्रेम र जीवन सुन्न नभुल्नुहोस्। प्रत्येक सोमबार बिहान 7:30 देखि 8 बजेसम्म पास्टर रमेश गजनेरको साथमा।

0: जय मसीह। म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवनशैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिन्छौं र विशेष गरिकन परमेश्वरको वचनहरूबाट उत्साह सँगसँगै भजन गीतहरूको साथ हामी तपाईँलाई दिँदै आइरहेको छौं र आज पनि लगभग 1 घण्टाको समय अवधिभर हामी तपाईँलाई साथ दिन गइरहेको छौं। परमेश्वरको वचनहरूबाट हामी साँच्चै नै उत्साह लिनु चाहिँ सबैभन्दा सुन्दर कुरा रहेको छ र प्रभु बोल्नुहुन्छ, तपाईँ हामीलाई थाहा छ प्रभु बोल्नुहुन्छ र वचन नै परमेश्वर हुनुहुन्छ। योहन्ना 1:1 हामीलाई स्पष्ट बताएको छ है। र यदि हामी वचन अथवा भनौँ परमेश्वरको आवाज सुन्न चाहन्छौँ भने चाहिँ हामीले वचन बाइबल पढ्नुपर्छ र जब हामी वचनहरू अध्ययन गर्न सुरु गर्छौँ परमेश्वर वचनहरूको शब्द शब्दहरूबाट ती गहिराईहरूबाट तपाईँ हामीसँग बोल्न सुरु गर्नुहुन्छ नि। यसरी नै हामी तपाईँलाई साथ दिन गइरहेको छौँ। एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र सिकेका गलत कुराहरू हटाउनु भन्ने शीर्षकमा केही कुराहरू म राख्न गइरहेको छु। होसेको पुस्तक चार अध्यायको छ पदले भन्दछ, मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्। र व्यर्थका डर र गलत धारणाहरू चाहिँ हटाउन असफल बन्दा हामी परमेश्वरले चाहनु भएको व्यक्ति बन्न सक्दैनौ। युहन्ना पाँचमा चाहिँ उल्लेख गरिएको अपाङ्गता भएको मानिस त्यसको उत्कृष्ट उदाहरण हो। यसोले उनीको हुन चाहन्छ कि भनेर चाहिँ उसलाई सोध्नु हुँदाखेरि चाहिँ उसमा 38 वर्षदेखि अपाङ्गता रहेको थियो, तथापि त्यो मानिसले चाहिँ निको हुने एउटै उपाय छ भन्ने विश्वास गरे कि जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदा जाँदै म भन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ। यो मानिसले जे ठान्यो त्यसले उसलाई निको हुनबाट 38 वर्षसम्म रोकेको हुन सक्थ्यो। उसले सोच्यो कि निको हुनको लागि स्वर्गदूतले पानी हल्लाएपछि बेथेस्ताको तलाउमा पस्ने ऊ पहिलो व्यक्ति हुनु पर्थ्यो। एक अर्थमा ऊ त्यो सोचाइको कैदी बन्यो। तर येशूले त्यो गलत विश्वासलाई एकै वाक्यमा हटाइदिनु भयो, आफ्नो ओछ्यान बोकेर हिँड। येशूले यस मानिसलाई शारीरिक रूपमा साथै संज्ञानात्मक रूपमा अर्थात उसको बुझाइमा समेत स्वतन्त्र गर्नुभयो। विश्वास चाहिँ हामीलाई बन्धनमा राख्ने व्यर्थका चिन्हहरू र भ्रामक धारणाहरूलाई चाहिँ हटाउने काम हो। अनि हामीले धर्मशास्त्र अध्ययन गर्दा हामी त्यही गर्छौं। हामीले शाब्दिक रूपमा ख्रिष्टको मन डाउनलोड गरेर हाम्रो दिमागलाई अपग्रेड गर्छौं। कुनै कुरा सिक्नुभन्दा त्यसलाई बिर्सनु वा हटाउनु दोब्बर कठिन हुन्छ। किनकि तपाईँ गलत दिशामा जानुभएको प्रत्येक माइल वास्तवमा 2 माइल

गल्ती हो किनकि तपाईँ जहाँ हुनु आवश्यक छ त्यहाँ पुग्नको लागि तपाईँ फर्कनुपर्नेछ, जसको कारण दोब्बर यात्रा गर्नुपर्ने हुनेछ। पुरानो विचारलाई दिमागबाट बाहिर निकाल्नु चाहिँ नयाँ विचार लिनुभन्दा पनि कठिन छ, तर यसो गर्नु चाहिँ एकदमै उचित पनि छ। यसकारण परमेश्वरको वचनद्वारा चाहिँ आफ्नो मनलाई नवीकरण गर्न प्रत्येक दिन वचनमा प्रार्थनामा समय निकाल्नुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी तपाईँलाई गीत संगीतको साथ सँगसँगै परमेश्वरको वचनहरूबाट उत्साह पनि दिइरहेको छौं र परमेश्वरको उपस्थिति महसुस गर्नुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। प्रस्थान 33:14 पदले भन्दछ, मेरो उपस्थिति तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु। जब तपाईँ परमेश्वरको उपस्थिति महसुस गर्नुहुन्छ र उहाँ तपाईँसँग हुनुहुन्छ भन्ने कुरा जान्नुहुन्छ, तपाईँले जीवनले ल्याउने जस्तो सुकै थोकको पनि सामना गर्न सक्नुहुन्छ। मूसाले पाएको जिम्मेवारी कल्पना गर्ने प्रयास गर्नुहोस् त, दासत्वको पकड़बाट 20 लाख मानिसहरूलाई मुक्त गर्नु, तिनीहरूलाई उजाड स्थान हुँदै अगुवाई गर्नु जहाँ तिनीहरू शत्रुहरूले र अत्यधिक गर्मी र चिसो वातावरणको सामना गर्नुपर्थ्यो, तिनीहरूलाई खुवाउने पोसाक लगाइदिने, तिनीहरूको विवादहरू सुल्झाउने र तिनीहरूलाई चाहिँ आफ्नो भविष्यतर्फ अघि बढ़ाउने। मूसाले यस्तो प्रार्थना गरे कि यदि तपाईँको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। मूसाले परमेश्वर बिना कतै जानुभन्दा कतै नगई उहाँसँगै रहन चाहे। जब बत्सेबासँगको उनको सम्बन्ध चाहिँ खुलासा भयो, दाऊदले मबाट मेरो मुकुट, मेरो राज्य वा मेरो सेना नलैजानुहोस् भनी प्रार्थना गरेनन्। होइन, सबैभन्दा महत्वपूर्ण कुरा भन्ने उनलाई थाहा थियो कि मबाट तपाईँको पवित्र आत्मा नलैजानुहोस् भनेर चाहिँ उनले प्रार्थना गरे। भजन संग्रह 51:11 हेर्न सक्नुहुन्छ। र आत्मिक रूपमा वृद्धि हुनको लागि तपाईँले आफ्नो जीवनमा परमेश्वरको उपस्थितिको बढ़दो चेतना विकास गर्नुपर्छ। तपाईँले त्यो काम कसरी गर्नुहुन्छ? चट्टान बन्नुको सट्टा स्पन्ज बन्नुहोस्। जब तपाईँ समुद्रमा चट्टान फाल्नुहुन्छ, यसको सतह भिजेको हुन्छ तर यसको भित्री भाग चाहिँ कड़ा र सुक्खै रहन्छ। तर जब तपाईँले समुद्रमा स्पन्ज फाल्नुहुन्छ, पानीले यसको अस्तित्वको सारलाई परिवर्तन गर्दछ। रोकिनुहोस् र परमेश्वरको उपस्थिति महसुस गर्नुहोस्। धर्मशास्त्रको हामीले यो खण्ड पढेर सुरु चाहिँ गर्न सक्छौ। यसमा चाहिँ अब यसलाई चाहिँ तपाईँले लेख्नुहोस् र यसलाई बारम्बार दोहोऱ्याउनुहोस् अनि तपाईँको आत्माको प्रत्येक ढोका परमेश्वरको उपस्थितिमा खोल्नुहोस्। र वचन चाहिँ रहेको छ सपन्या 3:17, परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुनेछ। आज यो कुरा बुझ्नुहोस् कि तपाईँको निम्ति परमेश्वरको उपस्थितिको निश्चयता सबैभन्दा बढ़ी अर्थपूर्ण छ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राखेर भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भनेको न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ तपाईँ र तपाईँले कार्यक्रम मार्फत परमेश्वरको जीवित वचनबाटको उत्साह र मिठा मिठा गीत संगीतहरू सुनेर आशिषित बन्दै आइरहनु भएको छ र आशा गर्दछ तपाईँ आशिषित भइरहनु भएको छ। र यो समयमा चाहिँ आर्थिक तनाव कसरी कम गर्ने भन्ने शीर्षकमा केही कुराहरू म तपाईँको लागि राख्न गइरहेको छु। तिमीहरू सांसारिक धनमा इमान्दार भएनौ भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला भनेर चाहिँ लुका 16:11 हामीले पाउँदछौं। के तपाईँलाई थाहा छ, परमेश्वरले तपाईँलाई अझै धेरै रूपियाँ पैसा सहित आशिष दिने चाहना उहाँले तपाईँलाई पहिले नै दिनुभएको कुरालाई तपाईँले कति राम्ररी सम्हाल्नुहुन्छ भन्ने काममा निर्भर गर्दछ। रूपियाँ पैसाको सन्दर्भमा तपाईँले पालन गर्नुपर्ने केही बाइबलीय सिद्धान्तहरू चाहिँ यहाँ छ। पहिले परमेश्वरलाई उहाँको भाग दिनुहोस् ताकि तपाईँ त्यसो नगरेको लज्जा महसुस गर्नु नपरोस्। मलाई 3:10 पनि हामीलाई बताउँदछ। दोस्रो भनेको चाहिँ कुनै थोक किन्नु अघि प्रार्थना गर्नुहोस्, आफूलाई सोध्नुहोस् मलाई यसको आवश्यकता छ वा मैले यसको चाहना मात्रै गरेको हुँ। त्यसो भनेको चाहिँ आफ्नो आमदानीको तुलनामा खर्चको मात्रालाई ध्यानमा राख्नुहोस्। चौथो, घरायसी बजेट अनि आफ्नो अल्पकालीन र दीर्घकालीन लक्ष्यहरूको बारेमा चाहिँ आफ्नो पति वा पत्नीसँग सहमत हुनुहोस् अनि तपाईँको आर्थिक विवरणको बारेमा जानकारी नलुकाउनुहोस् वा गलत व्याख्या नगर्नुहोस्। पाँचौं भनेको, आफ्नो काम गर्ने समय धेरै नबढाई काममा उत्कृष्टताको लागि प्रतिबद्ध बन्नुहोस्। छैठौं, आफ्नो सबै ऋण तिर्नुहोस् घर जग्गा बाहेक। के कति खर्च भइरहेको छ भन्ने थाहा पाउन एउटा मात्रै क्रेडिट कार्ड चलाउनुहोस्। सातौं भनेको चाहिँ मासिक बचत गर्नुहोस्। यदि तपाईँ ऋणमुक्त हुनुहुन्छ भने तपाईँको कुल तलबको न्यूनतम 10% बचत गर्ने लक्ष्य राख्नुहोस्। आठौं, कसैको लागि ऋणमा जमानी नबस्नुहोस् र तपाईँले माया मार्न नसक्ने रूपियाँ पैसा कसैलाई सापट नदिनुहोस्। नौं, आफ्नो चाहनाको सामग्रीको लागि क्रेडिट कार्डबाट तिर्नुको सट्टा नगद तिर्नुहोस्। दशौं, आफ्नो बजेटमा मनोरञ्जन र विदाको लागि रकम छुट्याउनुहोस्। एघारौं, जब तपाईँको तलब वृद्धि हुन्छ त्यो सबै खर्च गर्न आफ्नो जीवनशैली चाहिँ नौकास्नुहोस्। आफ्नो क्षमता भन्दा कम खर्च जिउन आफैलाई तालिम दिनुहोस्। बाह्रौं, कम्तीमा 2 महिनाको खर्चको धान्ने गरी चाहिँ आपतकालीन नगदहरू बचत गर्ने लक्ष्य राख्नुहोस्। 6 महिनाको खर्च बचत गर्नु उत्तम हुनेछ। तेह्रौं, तपाईसँग जे छ त्यसमा सन्तुष्ट हुनुहोस्। जसले रूपियाँ पैसाको माया गर्छ त्यसलाई रूपियाँ पैसाले कहिले पुग्दैन। जसले धन सम्पत्तिको माया गर्छ त्यो आफ्नो आमदानीसँग कहिले पनि सन्तुष्ट हुँदैन र यो पनि व्यर्थ हो भनेर उपदेशक 5:10 भन्दछ। यसकारण सांसारिक धनमा इमान्दार बन्नुहोस् र सन्तुष्ट रहनुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र आफ्नो पति पत्नीको उत्कृष्ट गुणहरूमा चाहिँ ध्यान दिनुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। युद्ध प्रदेश 18:22 भन्छ, पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ। सबैभन्दा उत्तम वैवाहिक जीवन त्यस्तो जोड़ीहरूद्वारा निर्माण गरिन्छ जसले शुरूमा उनीहरूलाई एकअर्काप्रति आकर्षित गर्ने गुणहरू सम्झन प्रयास गर्छन्। यदि तपाईँ खुशी वैवाहिक जीवन निर्माण गर्न चाहनुहुन्छ वा त्यति सुखद नरहेको वैवाहिक जीवन सुधार गर्न चाहनुहुन्छ भने यी कामहरू गर्नुहोस्। पहिलो, तपाईँको पति पत्नीको उत्कृष्ट गुणहरू चाहिँ सूचीबद्ध गर्नुहोस्। उनको बारेमा तपाईँलाई सबैभन्दा मनपर्ने कुराहरू लेख्नुहोस् र ती कुरा सधैँ मनमा राख्ने प्रयास गर्नुहोस्। जब तपाईँको सम्बन्धमा दबाव र तनावहरू सतहमा आउँछन्, किनकि अनिवार्य रूपमा त्यस्तो हुनेछ, तपाईँको मनमा रहेको सूचीमा जानुहोस् र आवश्यक भएको लिखित सूचीलाई सम्झनाको रूपमा लिनुहोस्। दोस्रो भनेको तिनीहरूमा केन्द्रित हुनुहोस्। तपाईँको पति पत्नीको उत्कृष्ट गुणहरूले तपाईँको जीवनलाई कसरी समृद्ध बनाएको छन् र उनी साथमा नभएको खण्डमा तपाईँले तिनीहरूलाई कतिको याद गर्नुहुने थियो भनी सोच्नुहोस्। जब तपाईँले आफ्नो ध्यान परिवर्तन गर्नुहुन्छ, तपाईँले आफ्नो भावनाहरू पनि परिवर्तन गर्नुहुन्छ। अनि जब तपाईँले आफ्नो भावना परिवर्तन गर्नुहुन्छ, तपाईँले आफ्नो दृष्टिकोण, तपाईँको शैली र तपाईँको प्रतिक्रियाहरू परिवर्तन गर्नुहुन्छ। तेस्रो भनेको चाहिँ तिनीहरूलाई व्यक्त गर्नुहोस्। हितोपदेश 31:28 भन्छ, तिनको छोराछोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि तिनको प्रशंसा गर्छन्। तपाईँका छोराछोरीहरूले तपाईँलाई हेरेर असल वैवाहिक जीवन वा दुखी वैवाहिक जीवन कसरी निर्माण गर्ने भन्ने कुरा चाहिँ सिक्छन्। त्यो विचारले मात्रै पनि तपाईँको आलोचना गर्ने बानीलाई रोक्नुपर्छ र आफ्नो पति पत्नीको प्रशंसा गर्न लगाउनुपर्छ। चौथो कुरा भनेको चाहिँ तिनीहरूको पालन पोषण गर्नुहोस्। मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ भनेर गलाती 6:7 भन्दछ। गुनासोमा मानिसहरू ओइलाउँछन् भने प्रशंसा र प्रोत्साहनद्वारा तिनीहरू फस्टाउँछन् र वृद्धि हुन्छन्। उत्सव मनाउन लायकको कुनै पनि क्षणको सदुपयोग गर्नुहोस् र त्यसलाई बढ़ाई चढ़ाई गर्नुहोस्। पावलले यो कुरालाई यसरी व्यक्त गर्छन्, 1 कोरिन्थी 13:7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। यसकारण असल वैवाहिक जीवनको लागि पति पत्नीले एक अर्काको उत्तम गुण सम्झनुपर्छ र कदर गर्नुपर्छ।

निकै नै अर्थपूर्ण गीत र गीतले भने जस्तै नै संघर्ष र दुःख पछिको त्यो आनन्द चाहिँ अवश्य पनि हाम्रो लागि रहेको छ र परमेश्वरमा हामीले सबै कुराहरूको एउटा आशिष प्रतिफल निश्चय पनि पाउनेछौ। त्यही भएर अहिलेको संघर्ष भोलिको दिनको लागि तपाईँको जीवनमा आशिष बन्न सक्छ। हरेस नखानुहोस्, निराश नहुनुहोस् र परमेश्वरमा भरोसा राख्नुहोस् र सीमाभित्र रहनुहोस् भन्ने शीर्षकमा केही कुराहरू म तपाईँको लागि वचनबाट राख्न गइरहेको छु। गलाती 5:16 पदले भन्दछ, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावको लालसा पूरा नगर भनेर चाहिँ यहाँ लेखिएको छ। र हामीमा अहंकार र स्वतन्त्रता यति धेरै छ कि हामी आफ्नै तरिकाले काम गर्न चाहन्छौं, तिनीहरूले हामीलाई समस्यामा पार्छन्। पावल लेख्छन्, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावको लालसा पूरा नगर, किनकि पापमय स्वभावको लालसा पवित्र आत्माको विरूद्ध हुन्छन् अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरूद्ध। तिमीले जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यी चाहिँ एकअर्काको विरूद्धमा हुन्छन् भनेर चाहिँ त्यहाँ लेखिएको छ। पापमय स्वभावको लालसा पवित्र आत्माको विरूद्ध हुन्छन् भन्ने शब्दहरूलाई ध्यान दिनुहोस्। यसमा विजयको चाबी के हो त? पहिलो, परमेश्वरमा धेरै र आफैमा कम भर पर्नुहोस्। दोस्रो, आफ्नो जीवनमा सीमाहरू स्थापित गर्नुहोस्। यसकारण दैनिक बाइबल अध्ययन धेरै महत्वपूर्ण छ। यसले सुरक्षित रहनको लागि तपाईँले के गर्न सक्नुहुन्छ र के नगर्नु असल छ भन्ने कुरा बताएर तपाईँलाई परमेश्वरको सुरक्षाभित्र राख्छ। राजमार्गहरूको दुवै छेउमा रेखाहरू हुन्छन् र बीचमा पनि एउटा रेखा हुन्छ। सवारी साधन चलाउँदा यी रेखाहरूले हाम्रो सुरक्षा गर्छन्। यदि छेउको रेखा पार गरेर जान्छौं भने हामी खाडलमा पर्ने जोखिममा हुन्छौ। यदि हामीले बीचको रेखा पार गर्यौं भने हामी विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनसँग ठोकिन सक्छौ। हामी ती रेखाहरूको कदर गर्छौ किनभने तिनीहरूले हामीलाई सुरक्षित राख्छन्। र हाम्रो व्यक्तिगत जीवनमा पनि यस्तै हुन्छ। जब हामीसँग स्पष्ट रूपमा अंकित सीमा रेखाहरू हुन्छन्, हामी धेरै असल महसुस गर्छौं र परमेश्वरको शान्तिको अनुभव गर्छौं। जब परमेश्वरले कुनै थोक नगर भन्नुहुन्छ, उहाँ हामी प्रति कठोर वा अमिल्दो बन्नु भएको होइन, उहाँ त हामीलाई सुरक्षा दिँदै हुनुहुन्छ। तपाईँलाई यीशुको बहुमूल्य रगतद्वारा उद्धार गरिएको छ। तपाईँ उहाँको नजरमा बहुमूल्य हुनुहुन्छ र उहाँले तपाईँको लागि उत्तम मात्रै चाहनुहुन्छ। यसकारण परमेश्वरमा भरोसा राख्नुहोस् र उहाँले तोकिदिनु भएका सीमा रेखाभित्रै रहनुहोस्।

यही अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता आउँछ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र कार्यक्रम सुनेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ अहिलेलाई कार्यक्रम जीवनशैलीबाट म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्ञानका कुरा,
6: जीवनका कुरा,
5: सफलताका कुरा
6: अनि दर्शनका कुरा, कार्यक्रम
5: ज्ञान दर्पण।
7: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवन बारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छमा आदरणीय श्रोता कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र सुजन र म अपराम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रममा मलाई मनपर्छ भन्ने बित्तिकै मलाई मनपर्ने कुरा तपाईँलाई मन नपर्न सक्छ र तपाईँलाई मनपर्ने कुरा मलाई मन नपर्न सक्छ तर आफूलाई मन नपर्ने कुरा कसैले दियो भने नि कतिको बानी कस्तो हुन्छ भने कसैले तपाईँलाई एउटा कुरा दियो ए मलाई यो मन पर्दैन नभन्नुहोस् तर के गर्नुहोस् त्यसलाई स्वीकार्नुहोस् त्यो लिनुहोस् गोजीमा राख्नुहोस् तपाईँलाई मन पर्दैन भने त्यो मनपर्ने कसैलाई दिनुहोस् क्या कतिको स्वभाव चाहिँ कस्तो हुन्छ भने कसैले ल्याउनुहोस् भन्छ होइन मलाई मन पर्दैन प्रकारको हुन्छ नि त्यो प्रकारको कहिले पनि गर्नु हुँदैन हामीले ठिक छ मन पर्दैन भने मन पर्दैन तर तपाईँले के गर्नुहोस् थाप्नुहोस् त्यसलाई राख्नुहोस् अनि त्यो मनपर्ने कोही न कोही त हुन्छ नि हो त्यसलाई दिनुहोस् क्या त्यो चाहिँ राम्रो जस्तो लाग्छ मलाई कतिको स्वभाव चाहिँ कस्तो हुन्छ पर्दैन चाहिँदैन यो प्रकारको त्यो कहिले पनि नगर्नुहोस् त्यो अपमान गरे जस्तो हुन्छ होइन त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ र अहिलेलाई भने कार्यक्रमको सुरुवात भने यो अर्थपूर्ण संगीतबाट

गर्न नठानोस्। ऋण, रोग र शत्रु। हामी यस्तो गर्छौं कि अब ऋण भन्ने कुरा पनि हामीले धेरै देखेका छौं, रोग भन्ने कुरा पनि देखेका छौं, शत्रुता पनि देखेका छौं, र कहिले पनि यो कुरालाई सानो नठानोस्। जस्तो ऋण छ नि, ऋणले तपाईँको घरै सिताइदिन्छ होइन। जस्तो तपाईँ सहकारीमा कुनै पनि तपाईँको घर राख्नुहोस्, लोन गर्नुहोस् होइन, तपाईँले 20 लाख लिनुभएको छ, उसले 60-70 लाख रुपियाँ लिन्छ तपाईँलाई होइन। त्यो भएर ऋण गरेर घर बनाउने, ऋण गरेर यो गर्ने त्यो गर्ने नगरेकै राम्रो हामीले होइन। यो कुरा हामीलाई मनपर्छ, केही गर्न मनपर्छ ऋण लिएर त्यो होइन, तर ऋणले नि तपाईँ र मलाई डुबाउँछ होइन, उठ्नै नसक्ने बनाउँछ। तपाईँलाई अहिले हेर्नुहोस्, सहकारीले 16%, 17%, 20%सम्म जस्तो ब्याज लिइरहेको हुन्छ क्या, तर ब्याङ्कले चाहिँ सस्तोमा ब्याज दिइरहेको हुन्छ, जस्तो 8%, 6%। हेर्नुहोस् त, सहकारीले यतिसम्म मान्छेलाई लुटिरहेको हुन्छ क्या, त्यो कुरा तपाईँ र मलाई थाहा हुन्छ। त्यो भएर भरिसके तपाईँले लोन लिएर, ऋण लिएर घर बनाउने, यो गर्ने त्यो गर्ने नगर्नुहोस्। जस्तो छ दुःख सुख आफैले भोग्ने गर्नुहोस्, किनभने ऋणले तपाईँ र मलाई सिताइदिन्छ। रोग, हामी के भन्छ, रोग लाग्छ क्या हामीलाई, रोग पनि तपाईँले कहिले पनि आ मलाई के हुँदैन, यो हुँदैन, त्यो हुँदैन नसम्झिनुहोस् क्या। एकदमै आफ्नो शरीरलाई एकदमै माया गर्नुहोस्, प्रेम गर्नुहोस्। जब हामी जस्तो चुरोटकै कुरा गरौँ न, मान्छेले यति धेरै चुरोट पिरहेको हुन्छ, खैनी खाइरहेको हुन्छ, तर उसको दाँत, खैनी खानेको दाँत हेर्नुहोस्, चुरोट खानेको दाँत हेर्नुहोस् होइन, यति धेरै कमजोर भइसकेको हुन्छ कि त्यहीँबाट क्यान्सरहरू निस्किएका कैयौँ घटनाहरू पनि हुन्छ। त्यो भएर यो कुराबाट हामी अलग रहनुपर्छ। रोगलाई चाहिँ हामीले आ भनेर कहिले पनि सम्झिनु, केही हुँदैन भनेर केही पनि सम्झिनु हुँदैन, सानो कुराले नै ठुलै सुनिन्छ होइन। जस्तो एउटा घटना मैले सुनिरहेको थिएँ, न्युजै भएछ, मच्छरले टोकेको, अनि मच्छरले टोकेको, अनि अब बिस्तारी त्यसलाई कनाउँदै जानुभयो, कनाउँदै जानुभयो, त्यसले ठुलो होइन घाउको रूप लियो क्या। अहिले उहाँले उपचार गरिराख्नु भएको छ क्या। हामी के सोच्छौँ, सानो केही हुँदैन भन्छौँ, तर त्यसले ठुलो रूप लिएको घटनाहरू पनि हामी देखेका छौँ, सुनेका छौँ। हाम्रो शरीरमा सानो घाउहरू हुन्छ, चोटहरू हुन्छ, हामी सानो सम्झिन्छौँ। कहिलेकाहीँ कुकुरले टोक्छ होइन, सानो मात्रै टोकेको छ, केही भएको छैन भन्छ, रेबिज भइसकेको हुन्छ क्या कतिचोटि। त्यो भएर तपाईँ र मैले सानो कुरालाई होइन ख्याल, हामी ख्याल गर्दैनौँ क्या, तर त्यसले ठुलो समस्या ल्याइरहेको हुन्छ। अनि शत्रु, हामी सम्झिन्छौँ यसले केही गर्दैन, तर शत्रुले जुनै पनि बेला तपाईँलाई बदला लिन सक्छ होइन। त्यो भएर यो तीनवटा कुरा एकदमै हामीले थाहा गर्नुपर्छ, र सोचेर मात्रै दिनुहोस् सबै। यो तीनवटा कुरा चाहिँ सोचेर मात्रै दिनुहोस् मान्छेलाई। जस्तो तपाईँ सल्लाह दिँदै हुनुहुन्छ, सोचेर दिनुहोस्। ऋण दिँदै हुनुहुन्छ, सोचेर दिनुहोस्। जवाब दिँदै हुनुहुन्छ, सोचेर दिनुहोस्। यो तीनवटा कुरा एकदमै महत्त्वपूर्ण कुरा। तपाईँ सल्लाह दिँदै हुनुहुन्छ नि, कसलाई दिँदै हुनुहुन्छ, सोचेर, एकदमै सोचेर सल्लाह दिनुहोस्। ऋण दिँदै हुनुहुन्छ, सोचेर ऋण दिनुहोस्, अनि त्यो ऋण फिर्ता हुन्छ कि हुँदैन भन्ने कुरा भोलि तपाईँ र मलाई गाह्रो हुन सक्छ। र अर्को जवाब, कुनै पनि मान्छेलाई तपाईँ जवाब दिँदै हुनुहुन्छ, तीनचोटि सोचेर जवाब दिनु पनि भन्छन् नि त होइन, तीनचोटि सोचेर बोल्नु पनि भन्छन् नि त हाम्रो बुढापाकाले। त्यो भएर यो तीनवटा कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ, सल्लाह, ऋण र जवाब। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। केही महत्वपूर्ण कुराहरू राखिरहेको छु र अर्को महत्वपूर्ण कुरा भनेको आफ्नो सर्वनाश गर्छ। के कुराले तपाईँ र मलाई पतन गराउँछ, सर्वनाश गराउँछ भन्दा रिस, घमण्ड र नकारात्मक सोचले तपाईँ र मलाई पतन गराउँछ, हाम्रो नाशै गर्छ। त्यो भएर रिस नगरौं अनि घमण्ड पनि नगरौं र नकारात्मक सोच पनि नराखौं, किनभने यी कुराले तपाईँ र मलाई सिताउँछ। हामीलाई सिद्धाउने कुरा हामीसँगै छ, होइन? जस्तो रिस गरौँ न हामी, रिस गर्ने, रिस भनेको त तपाईँहरू मलाई थाहा छ, रिसले कहिले पनि हाम्रो उन्नति प्रगति गर्दै गर्दैन, रिसले त शत्रुता कमाउँछ। हामी घमण्ड गर्छौँ, योमा घमण्ड, त्योमा घमण्ड गर्छौँ, यस घमण्ड मान्छेले शिक्षामा घमण्ड गर्छ, बुद्धिमा घमण्ड, बलमा घमण्ड गर्छ, धनमा घमण्ड गर्छ। यी कुरामा हामीले कहिले पनि घमण्ड गर्नु हुँदैन र नकारात्मक सोच, कतिको सोच, जे कुरामा नकारात्मक नकारात्मक मात्रै हुन्छ, होइन, सकारात्मक सोच कहिले पनि हुँदैन कुनै मानिसको जीवनमा, हामी देख्छौँ, होइन? त्यो यसले हामीलाई एक्लो बनाइदिन्छ। त्यो भएर तपाईँ र म यी कुराहरूबाट पनि जोगिनुपर्छ र सधैँ महत्त्व दिनुहोस्, एकदमै महत्त्व दिनुहोस्। सबैभन्दा महत्त्व दिनुपर्ने कुरा समयलाई हो। समय यति मूल्यवान छ नि, होइन? अनि तपाईँले स्वास्थ्यलाई पनि एकदमै महत्त्व दिनुहोस्। हेर्नुहोस्, हामी रहे पो रहन्छौँ क्या। म चाहिँ भन्छु स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो। हामी स्वास्थ्य रह्यौँ भने परिवारै स्वास्थ्य रहन्छ, हामी स्वास्थ्य रहेन भने परिवार नै, कति हाम्रो योजनाहरू हुन्छ नि त, होइन? म अब यति वर्षपछि यो गर्छु त्यो गर्छु, होइन? तर तपाईँ र म स्वास्थ्य रह्यौँ भने त्यसको परिकल्पना गर्न सकिन्छ क्या। तर हामी स्वास्थ्य छैनौँ भने हामी भोलिको परिकल्पना नगरौँ। जहिले स्वास्थ्य जीवनले नै भविष्यको परिकल्पना गर्न सक्छ। तपाईँ र म हेल्दी छैनौँ, स्वास्थ्य छैन भने हामी परिकल्पना पनि गर्न सक्दैनौँ। त्यो भएर यो समय यति शक्तिशाली छ, यसलाई चाहिँ सदुपयोग गर्नुहोस्। अनि अर्को महत्त्वपूर्ण कुरो स्वास्थ्य, आफूलाई अति माया गर्नुहोस्, होइन? आफ्नो हेरचाह गर्नुहोस्, सानो चोट लाग्दा पनि त्यसलाई केयर गर्नुहोस्, होइन? अनि अर्को परिवार, यी कुराहरू यति महत्त्वपूर्ण कुरा छन्, स्वास्थ्य, होइन, अनि समय र परिवार। यी कुराहरूलाई थाहा गर्न सक्यौँ भने नि हामी कहिले पनि निराश हुनु पर्दैन, आत्तिनु पर्दैन। यी कुराहरू चाहिँ हाम्रो जीवनमा एकदमै बहुमूल्य छन् है भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नुपर्छ। मैले भने समय फेरि फर्केर आउँदैन, त्यसलाई अहिले नै यतिखेरै सदुपयोग गर्न सक्नुहुन्छ। स्वास्थ्य पनि होइन पहिलेको जस्तो जीवन कहाँ हुन्छ र, होइन, फर्केर आउँदैन। तर आफूलाई स्वास्थ्यलाई माया गरिराख्नु भने चाहिँ हामी ओछ्यानमा थन्किनु चाहिँ पर्दैन। ती कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छ र तपाईँ र मैले याद गर्नुपर्छ, मैले आफूलाई स्वास्थ्य राख्न के गर्नुपर्छ, के खानुपर्छ भन्ने कुरा पनि तपाईँ र मलाई थाहा छ। ती कुराहरू महत्त्वपूर्ण कुरा हुन्छ र परिवार पनि एकदमै महत्त्वपूर्ण कुरा छ तपाईँ र मेरो जीवनमा। जीवनसँग जोडिएका कुराहरू मैले राखेँ अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अब तपाईँ र मलाई धेरै कुरा मनपर्छ, सफलताको लागि गर्नुपर्ने त्यागहरू पनि महत्वपूर्ण कुरा छ। तपाईँ र मलाई सफल हुन सबैलाई मनपर्छ, सफल व्यापारी, सफल परिवार, होइन सफल व्यक्ति, धेरै कुरा सफल मनपर्छ हामीलाई। तर त्यसको लागि पनि त्याग्नुपर्ने कति महत्वपूर्ण कुरा हुन्छ क्या। तपाईँ सफल व्यक्ति बन्न चाहनुहुन्छ कुनै पनि कुरामा है भने केही महत्वपूर्ण कुरा म तपाईँलाई बताउँदैछु। यो कुरा चाहिँ तपाईँ र मसँग हुनुपर्छ, होइन त्याग्नुपर्छ। सफल बन्नको लागि केही कुरा महत्वपूर्ण कुरा त्याग्नै पर्छ। तपाईँ हेल्दी बन्न चाहनुहुन्छ भने तपाईँले जाँड रक्सी चुरोट त्याग्नै पर्छ। जुन जाँड रक्सी चुरोटले तपाईँलाई दीर्घायु कहिले बनाउँदैन, स्वास्थ्य पनि बनाउँदैन। भनेपछि स्वास्थ्य रहनको लागि त सुरुमा के गर्नुपर्ने रहेछ, जाँड रक्सी चुरोट यी सबै कुरा त्याग्नै पर्ने रहेछ। त्यस्तै सफल बन्नको लागि तपाईँ र मैले के त्याग्नुपर्छ त ती कुराहरू। पहिलो नम्बर रहेको छ रिस त्याग्नुपर्छ। तपाईँको टार्गेट छ, म नेपालको टप सफल व्यक्ति यो क्षेत्रमा सफल व्यक्ति बन्छु भन्नुभएको छ, रिस डाहा तपाईँमा अझैसम्म छ भने त्यसले तपाईँ कहिले पनि सफल भन्नुहुन्न। सफल व्यक्तिले रिस गर्दै गर्दैन नि, होइन र। अनि नसा छोड्नुपर्छ, अघि पनि भने मैले तपाईँ स्वास्थ्य मान्छे नै सफल व्यक्ति बन्न सक्छ। हेर्नुहोस् महत्वपूर्ण कुरा, त्यही भएर कुनै पनि प्रकारको नसा तपाईँ खाइराख्नु भएको छ त्यसलाई त्याग्दिनुहोस् तपाईँ सफल बन्न चाहनुहुन्छ भने। र अर्को महत्वपूर्ण कुरा अल्छीपनबाट अल्छीपनलाई त्याग्दिनुहोस्, होइन। तपाईँ सफल व्यक्ति बन्ने तपाईँको सपना छ होइन, तर तपाईँ खालि तपाईँलाई निन्द्रा मात्र प्यारो लाग्छ भने असम्भव छ सफल व्यक्ति बन्नको लागि। त मैले सुनेको छु सफल लेखकहरूको घटना सुनेको छु, सफल वैज्ञानिकहरूको घटना सुनेको छु, होइन। जस्तो वैज्ञानिकहरूकै कुरा गरौँ न, वैज्ञानिकहरू जब त्यतिखेर वैज्ञानिक बन्छन् अरे जब उनीहरू बौला भन्छन् अरे क्या, नरात्न दिन खट्याएछ खट्याएछ मान्छेले यो त बौलायो भन्छन् अरे नि, अनि मात्रै उनीहरू सफल बन्छन् अरे क्या, होइन। तपाईँ सफल बन्न चाहनुहुन्छ कुनै पनि क्षेत्रमा भने अल्छीपन चाहिँ त्याग्नुहोस्। हार्ड वर्किङ परिश्रमले तपाईँ र मलाई सफलता मिलाउँछ, अथवा परिश्रमले नै तपाईँ र मलाई पहिचान दिन्छ। यो कुरा एकदम महत्वपूर्ण कुरा छ। र बेकारको समयलाई बचाउनुपर्छ, तपाईँ समयलाई सदुपयोग गर्ने मान्छे चाहिँ बन्नुपर्छ है। जस्तो होइन बेकारमा तपाईँले कुनै मान्छे भेट्नुभयो, एक घन्टा दुई घन्टा त्यत्तिकै गफ गरेर समय बिताउनु भयो भने तपाईँ सफल व्यक्ति बन्नुहुन्न, आफ्नो कामतिर लागिहाल्नुहोस्। किनभने कति मान्छे तपाईँलाई अल्मलाउन आइरहेका हुन्छन्, अथवा जुन विषयमा तपाईँ मान्छे भेट्दिनुहुन्छ त्यही विषयमा मात्र भेट्नुहोस्, त्योभन्दा बाहिरको विषयमा नजानुहोस्। कोही साथी आयो, चिया कफी खान जानुभयो, कति घन्टा हो, आधी घन्टा, तपाईँ तिन घन्टा बिताइदिनुहुन्छ भने यो कुरा त्यागिहाल्नुहोस्। बेकारको समय बर्बाद नगर्नुहोस्। जस्तो फिल्म हेर्न हामी जान्छौँ तिन घन्टा, अथवा साथीभाइलाई भेट्न जान्छौँ कति घन्टा, सपिङमा जान्छौँ दिनभरि, यसरी हामी केही पनि गर्न सक्दैनौँ। र कुनै पनि तपाईँ पार्टीमा धेरै मान्छेले आएको हामी देख्छौँ, र अन्तिममा ती मान्छेले भन्छन् मैले त व्यर्थमै समय दिएछु, केही पनि उपलब्धि भएन भनेको कति सुनेको छु मैले पार्टीमा लागेका मान्छेहरूले। उपलब्धि तपाईँको उपलब्धि भन्दा पनि तपाईँ पार्टीमै लागेर के गर्छु हो भने लाग्नुहोस् ल, अन्त यसो एक दुई महिना भनेर त्यसरी समय बर्बाद नगर्नुहोस्। र आवश्यकता भन्दा बढी ननिदाउनुहोस्, होइन। आठ घन्टा छ घन्टा त हामी सुत्नै पर्छ, आज होस् दिनभरि सुत्छु भनेर राति पनि सुतेको छ दिउँसो पनि सुतेको छ, त्यसरी तपाईँ कहिले पनि सफल व्यक्ति बन्नुहुन्न। र नकारात्मक सोचाइहरूबाट अलग रहनुहोस्, अघि पनि भने मैले नकारात्मक सोचाइले तपाईँलाई कहिले पनि सफल बन्न दिँदैन। कसैले उन्नति गर्यो भने ओहो त्यसले कसरी उन्नति गर्यो, ओहो कसरी त्यो जतिको बन्ने होइन क्या। तपाईँ जुन क्षेत्रमा हुनुहुन्छ त्यो क्षेत्रमा लाग्नुहोस्, बिस्तारी बिस्तारी बिस्तारी सफलता हात तपाईँ र मेरो भागमा पर्छ।
र सफल मान्छेले कहिले पनि बहाना नबनाउनुहोस्। कति मान्छेहरू बहाना बनाउँछन् होइन, कसैले फोन गर्छन् होइन, हुँदैछ काम गरेको छैन तर हुँदैछ, तपाईँको काम सकिनै लाग्यो भनेर यस्ता बहानाहरू नबनाउनुहोस्। डाइरेक्ट भन्नुहोस् एक हप्तापछि यो त्यो होइन, कुनै पनि मान्छेसँग तपाईँले त्यो मान्छे काम गर्नु भएको छैन भने तपाईँले झुट बोलिदिनु भयो, भोलि हुन्छ भन्नुभयो, भोलि फेरि पर्सि हुन्छ भन्नुभयो, त्यस्तो काम कहिले पनि हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन। र गलत संगतबाट टाढा रहनुहोस्। तपाईँको योजना भनेको सफल व्यक्ति बन्नु छ कुनै पनि क्षेत्रमा, तर तपाईँको संगत गलत मान्छेहरूसँग छ भने तपाईँ फन्दामा पर्नुहुन्छ। र समयको कदर गर्नुहोस्, समयलाई एकदमै कदर गर्ने मान्छे तपाईँ र म बन्नुपर्छ, अनि मात्रै सफलता तपाईँ र मेरा पोल्टोमा पर्न सक्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
8: र 98 18 25 12 40, 98 18 25 12 40।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्ञान का कुरा,
4: जीवन का कुरा,
3: सफलता का कुरा,
4: अनि दर्शन का कुरा, कार्यक्रम
3: ज्ञान दर्पण।
5: एनपी खतिवडा द्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हामी बाल बालिकालाई परमेश्वरले माया गर्नुहुन्छ। धन्यवाद। तपाईँहरू सुन्दै हुन्छ गुड सेभेन 105.1 मेगाहर्ज। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

यो अर्थपूर्ण संगीत र छोटो व्यापारिक विश्रामपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र आज हाम्रो जीवनमा नभई नहुने कुरा नै मैले राखेँ। कति कुराले तपाईँ र मलाई झस्काउनु पर्छ, ए हो त है भन्ने हुनुपर्छ। हामी एउटा कानले सुन्ने अर्को कानले उडाउने हामीले कहिले पनि गर्नु हुँदैन, किनभने हरेक शनिबार तपाईँ र म वचन सुनिरहेको हुन्छौँ, हरेक युट्युबमा हामी वचन पनि हेरिरहेका हुन्छौँ, विज्ञ व्यक्तिहरूको शिक्षित व्यक्तिहरूको घटनाहरू भनाइहरूलाई सुनिरहेका हुन्छौँ। त्यसलाई एक कानले सुन्ने अर्को कानले उडाउने त हामीले गर्नु हुँदैन नि त होइन। त्यो कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छ। जस्तो मुटुले क्या भन्छ अरे, तेरो लागि म दिनदिनै धड्किरहेको हुन्छु धड्किरहेको हुन्छु, तर त मेरो लागि आधी घन्टा पनि हिँड्दैनस् भनेर मुटुले भन्छ अरे क्या। जस्तो तँलाई स्वास्थ्य राख्नको लागि म धड्किरहेको हुन्छु धड्किरहेको हुन्छु, तर मलाई स्वास्थ्य राख्नको लागि तँ हिँड्दैनस् कहिले पनि भनेर मुटुले भन्छ अरे क्या। जस्तो मुटुलाई स्वास्थ्य राख्न चाहिँ हामी हिँड्नुपर्छ अरे क्या, भरिसके अलिकति बिहान होइन हल्का हावा आउने ठाउँमा रुख बिरुवा भएको ठाउँमा हिँड्यो भने हाम्रो मुटु चाहिँ एकदमै हेल्दी हुन्छ अरे क्या होइन। तर हामी हिँड्दैनौँ अनि मुटु हेल्दी हुँदैन, त्यही भएर मुटुलाई बचाउनु छ भने हिँड्नुपर्छ, हामीलाई बचाउनु छ भने मुटु स्वास्थ्य राख्नुपर्छ होइन त। ती कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा छन् हाम्रो जीवनमा। त्यो भएर स्वास्थ्य रहनु, त्यसको लागि हर पल आफूलाई माया गर्नुपर्छ होइन। जस्तो के खाँदा म हेल्दी हुन्छु, के गर्दा म सफा हुन्छु, मान्छेले भन्छ नि बरु हामी जतिखेर पनि कस्तो स्वभाव हुन्छ अरे भनेदेखि लुगाहरू किनिराख्नुपर्ने, जे दिएको त्यही किनिराख्नुपर्ने, अनि सब्जी लिन जाँदा पनि हामी पाँच ठाउँ सोध्छौँ है, यसलाई कति त्यसलाई कति त्यसलाई कति भनेर। तर महँगो हामी कहिले किन्दैनौँ, तर स्वास्थ्यको लागि चाहिँ महँगो कुरा किन्नुपर्छ अरे क्या। हामी सडे गलेको होलसेलमा उठाएर लिएर आउँछौँ, सडे गलेकोले हामीलाई सडे गलेकै बनाउँछ क्या, हेल्दी कुराले हामीलाई हेल्दी बनाउँछ नि त। त्यो कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा लाग्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजन जिल्ला पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

जयमसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जय मसीह तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको नियमित वचनको अध्ययनको खण्डमा म तपाईँलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु। आउनुहोस् हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै यसबाट परमेश्वरले आज हामीलाई के शिक्षा दिँदै हुनुहुन्छ त्यो कुरालाई मनन गर्दै अगाडि बढ्नेछौ। आज म यहाँहरूको बीचमा सुसमाचारको पुस्तक मत्तीको 14 अध्यायबाट केही कुरा पाठ गर्न गइरहेको छु। मत्तीको पुस्तक 14 अध्यायको 13 म पाठ गर्दै अगाडि बढ्नेछु। यहाँ शीर्षकमा लेखिएको छ, येशूले 5,000 खुवाउनु भएको। हामीलाई थाहा छ येशू प्रभुले विभिन्न आश्चर्यपूर्ण कर्महरू गर्नुभयो। उहाँले धेरै मानिसहरूको बीचमा, चेलाहरूको बीचमा मानिसहरूका आवश्यकताहरूलाई, मानिसहरूका पीड़ाहरूलाई चाहिँ दूर गर्नको लागि, त्यसलाई छुटकारा दिनका लागि उहाँले विभिन्न खाले आश्चर्य कर्महरू गर्नुभयो। त्यो मध्ये एउटा महत्वपूर्ण आश्चर्य कर्म हामीले हेर्न सक्दछौं कि येशूले 5,000 खुवाउनु भएको। सुसमाचारको पुस्तकको सबै खण्डमा, सबै चारवटा सुसमाचारका पुस्तकहरूमा येशूले 5,000 खुवाउनु भएको कुराको वर्णन गरिएको छ। त्यसकारण पनि आज हामीले पाठ गर्दै गरेको यो खण्ड निकै महत्वपूर्ण छ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ र अन्तिमसम्म तपाईँले मलाई सुनेर साथ दिनुहुनेछ। हुन्छ, म सरसर्ती पाठ गरिदिनेछु, त्यसपछि यहाँ लेखिएका कुराहरूलाई हामी विस्तारै विस्तृत रूपमा हेर्दै जानेछौ। जब येशूले यो सुन्नुभयो, उहाँ डुंगामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले शहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई चिच्याउनुभयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँ कहाँ आए, यो निर्जन ठाउँ छ र दिन ढलिसक्यो, भीड़लाई विदा दिनुहोस् र यिनीहरू गाउँ गाउँ गएर आफ्नो लागि खानेकुरा किनुन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खान देऊ। तिनीहरूले उहाँलाई भने, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छ। तब उहाँले भन्नुभयो, ती म कहाँ ल्याओ। उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डाला भरि पठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरूषहरू थिए। आमेन। वचन अध्ययनबाट र सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। यहाँ येशू प्रभुले उहाँलाई पछ्याउनेहरूको आवश्यकतालाई ख्यालमा राखेर, उनीहरूप्रति दया देखाएर, उनीहरूको के कुराको खाँचो छ उनीहरूलाई त्यो कुरालाई चाहिँ पूरा गरिदिने एउटा आश्चर्य काम गरेको हामीले पाउँदछौ। प्रियहरू, यो घटना हुनुभन्दा केही समय अगाडिको हामीले घटना हेर्ने हो भने, येशू ख्रिस्टले अति नै प्रेम गर्ने, बप्तिस्मा दिने यहुन्नाको मृत्यु भएको खबर उनले थाहा पाउँदछन्। जब यो कुरा येशूले थाहा पाउँदछन् र येशू त्यस ठाउँबाट, आफू बसिरहेर मानिसहरूलाई शिक्षा दिइरहनु भएको ठाउँबाट उहाँ अलि पर जानुहुन्छ, किनभने येशू अलिकति दुखी हुनुभएको हामीले यहाँनिर पाउँदछौ। उहाँ त्यो भीड़बाट उहाँ टाढा जानुहुन्छ। त्यसरी येशू त्यो भीड़लाई छोडेर जाँदै गर्दा पनि भीड़ले उहाँलाई छोड्दैन, भीड़ले उहाँलाई पछ्याइरहन्छ। यहाँ उल्लेख गरिएको मानिसको संख्या हामीले हेर्ने हो भने, पुरूषहरू मात्रै 5,000 थिए भनेपछि त्यहाँ बाँकी अन्य महिलाहरू, बालबालिकाहरू, थुप्रो संख्यामा अन्य मानिसहरूको पनि सहभागिता थियो र उनीहरूले येशूलाई पछ्याइरहेका थिए। उनीहरूले येशूलाई किन पछ्याएका थिए? वास्तवमा हेर्ने हो भने स्वर्गको राज्यका बारेमा यीशुले मानिसहरूलाई बताउँदै हुनुहुन्थ्यो, स्वर्गको राज्यका बारेमा मानिसहरूलाई प्रचार गर्दै हुनुहुन्थ्यो। कति मानिसहरू यीशुबाट निको हुनको लागि, चंगाई पाउनको लागि भनेर मानिसहरूले यीशुलाई पछ्याएको हामीले भेट्दछौ। जब यीशुले ती मानिसहरूले उहाँलाई टाढासम्म पछ्याउँदै आइरहेको देख्नुहुन्छ, तब उहाँ ती मानिसहरूप्रति दया देखाउनुहुन्छ, ती मानिसहरूप्रति उहाँले टिठ्याउनुहुन्छ र उहाँले उनीहरूका बिरामीहरूलाई निको पार्नुहुन्छ। हामी यस खण्डबाट हामी विस्तृत रूपमा हेर्दै जाने हो भने विभिन्न शिक्षाहरू हामीले सिक्न सक्दछौ। बाइबलबाट, यो खण्डबाट हामीले धेरै कुराहरू परमेश्वरले हामीलाई दिनुभएको सन्देशहरू के हुन सक्छन् हामी हेर्दै जानेछौ, धेरै कुराहरू हामीले सिक्न सक्दछौ। यीशुले 5,000 खुवाउनु भएको यो बाइबलको सत्य घटनाबाट हामीले केही कुरा जानकारी लिन सक्दछौ कि यीशु प्रभुले चाहिँ हाम्रो वास्ता गर्नुहुन्छ, यीशु प्रभुले मानिसहरूप्रति दया देखाउनुहुन्छ, अनि उहाँले हामीले दिएका कुराहरूलाई उहाँले कसरी एउटा आशिषमा परिणत गर्नुहुन्छ भन्ने कुराको शिक्षा पनि हामीले प्राप्त गर्न सक्दछौ। हामी यसको पद अनुसार हामी हेर्दै जाने हो भने 13-14 पदमा हामीले हेर्ने हो भने त्यहाँ बप्तिस्मा दिने यूहन्नाको मृत्यु पश्चात यीशु दुखी हुनुहुन्छ र उहाँ त्यहाँबाट जानुहुन्छ। तर पनि मानिसहरू जब उहाँ कहाँ आउँदछन्, पछ्याउँदै आउँदछन्, मानिसहरूलाई उहाँले आफूबाट टाढा जानका लागि उहाँले भन्नुहुँदैन, तर मानिसहरूप्रति उहाँले दया देखाउनुहुन्छ अनि मानिसहरूको आवश्यकता के छ, उनीहरूको पीड़ा के छ, उहाँले मानिसहरूको बिरामीहरू निको पार्नुहुन्छ। ती कुरालाई हामीले हेर्न सक्दछौ। यीशु प्रभुले जब त्यो भीड़लाई देख्नुहुन्छ, साँझ परिसकेको थियो, चेलाहरू निकै आत्तिन्छन् प्रियहरू, अनि उनीहरूले भन्दछन् यी निर्जन ठाउँमा उनीहरूको लागि खानेकुराहरू हामीले व्यवस्था गर्न सक्दैनौ, तर यी मानिसहरूलाई खानेकुरा प्रबन्ध गर्नका लागि यिनीहरूलाई गाउँतिर शहरतिर जान दिनुहोस् भनेर उनीहरूले भिन्ती गर्दछन्। तर यीशुले के भन्नुहुन्छ भने उनीहरूलाई यही रहन दियो। यीशु प्रभुलाई थाहा छ, उनीहरूको आत्मिक बिरामी यीशुलाई थाहा छ, त्यसै गरी ती मानिसहरूको शारीरिक आवश्यकताहरू पनि यीशुलाई थाहा छ। यीशु प्रभु, तपाईँ र मेरो आत्मिक आवश्यकता मात्र होइन, तर तपाईँ र मेरो भौतिक आवश्यकताको पनि वास्ता गर्नुहुन्छ। त्यसकारण यहाँ भीड़को आवश्यकता के छ, यीशुले वास्ता गरेर भन्नुभएको छ, यिनीहरूलाई यही रहन देऊ, किनभने परमेश्वर जुटाउने परमेश्वर हुनुहुन्छ। भजन संग्रह 145:8-9 यसरी लेखिएको छ, परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ। परमप्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। परमेश्वर कति दयालु हुनुहुन्छ भन्ने कुरा यहाँ यो घटनाबाट पनि हामीले थाहा पाउँदछौ। त्यसपछि के हुन्छ हामी हेर्दै जानेछौ। चेलाहरूले भन्दछन्, हामीसँग त केवल थोरै मात्रै स्रोत साधन छन् प्रभु, त्यत्रो मानिसहरूलाई खुवाउनको लागि हामीसँग पर्याप्त खानेकुरा छैन भनेर चेलाहरू चिन्तित हुन्छन्। चेलाहरूले भन्दछन्, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छन्, मानिसहरूको संख्या धेरै छ, त्यहाँ पुरूषको संख्या मात्रै 5,000 छ, तर अन्य मानिसहरू त्यहाँ महिला बालबालिका धेरै छन् भनेर बताइएको छ, तर उनीहरूसँग 5 रोटी र 2 माछा बाहेक अरू छैन। अनि यीशुले भन्नुहुन्छ, ती मका ल्याओ। हामीले यहाँबाट के हेर्न सक्दछौ भने प्रियहरू, हामीसँग जे छ त्यो कुराहरू एकदमै हाम्रो दृष्टिबाट हेर्नु पर्दाखेरि एकदमै कम हुन सक्छ। चेलाहरूले भन्दछन्, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छन्, मानिसहरूको संख्या धेरै छ, त्यहाँ पुरूषको संख्या मात्रै 5,000 छ, तर अन्य मानिसहरू त्यहाँ

एकदमै संकुचित देख्छौ, सानो देख्छौ, थोरै छ, पुग्दैन होला भनेर त्यसलाई हाम्रो मानवीय दृष्टिकोणबाट हेर्ने गर्दछौ। जस्तै चेलाहरूले भनेका छन् कि हामीसँग त जम्मा पाँचवटा रोटी मात्रै छ र दुईटा माछा मात्रै छ, हामीले कसरी यति धेरै मानिसहरूलाई खुवाउने? त्यो एउटा अप्ठ्यारो परिस्थितिमा कहिलेकाहीँ हामी निकै आकुल व्याकुल हुन्छौ। हामीसँग भएको स्रोत साधनहरू, हामीसँग जे छ त्यो कुरामा हामी चाहिँ कहिलेकाहीँ निकै अतासिन्छौ। पेयहरू हामी अक्सर हामीसँग के छैन अथवा हामीसँग पर्याप्त छैन भन्ने कुरामा हामी चिन्तित हुन्छौ, तर हामीसँग जे छ त्यो कुरा परमेश्वरलाई हामी यदि दिन चाहन्छौ भने त्यसबाट परमेश्वरले धेरै आश्चर्यपूर्ण कामहरू गर्नुहुन्छ। प्रियहरू, जस्तो यहाँ लेखिएको छ, यहाँ जब ती चेलाहरूले आफूसँग भएको रोटी र माछा, पाँचवटा रोटी र दुईटा माछा येशूको हातमा सुम्पिन्छन्, त्यसपछि परमेश्वरले त्यसलाई आश्चर्य ढंगले, मानिसहरूलाई पर्याप्त मात्रामा पुग्ने ढंगले, मानिसहरूले खाएर पनि प्रशस्त खाएर उब्रिएका बाह्रवटा डालासम्म उनीहरूले उभारेका छन्। त्यति धेरै परमेश्वरले आश्चर्य ढंगले त्यसको प्रयोग गर्नुहुन्छ। त्यसकारण कहिले काहीँ तपाईँ र म लाग्न सक्छ, हामी त सानो मानिस, हामीसँग त के नै छ र आफूसँग भएका कुराहरूमा हामी कहिले काहीँ सन्तुष्ट हुँदैनौ, अनि कहिले काहीँ परमेश्वरको लागि केही कुराहरू गर्न खोज्दाखेरि हामीसँग त छँदै छैन भनेर आफूसँग हुँदा हुँदै पनि केही कुरा हुँदा पनि परमेश्वरको लागि खर्च गर्ने कुराहरूमा हामी पछाडि हट्दछौ। यति मात्र होइन, हामी कहिले काहीँ तपाईँ र म निराश हुन्छौ, मसँग के नै छ र फलासनो मानिससँग त यस्तो छ, फलासनो छिमेकीसँग त यस्तो छ, फलानासँग यस्तो छ, तर कहिले काहीँ तपाईँसँग सानो कुरा किन नहोस्? प्रियहरू, तपाईसँग थोरै मात्रामा तपाईँको साथमा केही कुरा किन नहोस्, तर त्यसमा तपाईँ खुशी रहन सक्नुपर्छ। अनि आफूसँग भएको कुरा जब तपाईँले परमेश्वरको हातमा दिनुहुन्छ, उहाँले त्यसलाई थपेर झन बढी वृद्धि गरेर तपाईँलाई दिनुहुन्छ। यो कुरा हामी जान, यो कुरामा तपाईँ र म सचेत रहनुपर्छ। दोस्रो कुरन्थी 12:9 पदमा यसरी लेखिएको छ, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु। आमेन। तपाईँ र म कमजोर ठानिरहेका हुन सक्छौ धेरै समय, तपाईँ र म एकदमै सानो तुच्छ ठानिरहेका हुन सक्छौ आफूले आफूलाई, तर तपाईँको दुर्बलतालाई परमेश्वरको हातमा तपाईँले सुम्पिनु भयो भने परमेश्वरले तपाईँ र मलाई त्यो स्वर्गीय शक्ति दिनुहुनेछ। हाम्रो दुर्बलतामा उहाँले शक्ति दिनुहुनेछ, अनि ख्रीष्टको शक्ति आफूमा बास गरिसकेपछि जसरी पावलले भन्दछन् कि दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु, त्यो ढंगले तपाईँ र म गर्व गर्न सक्नेछौ। प्रियहरू, यहाँ हामीले अर्को एउटा महत्वपूर्ण बुदा पाउन सक्दछौ कि येशूले भन्नुभएको छ कि ती म कहाँ ल्याओ। उहाँले आफ्ना छेलाहरूलाई पाँचवटा रोटी र दुईवटा माछालाई आफू कहाँ ल्याउन भन्नुभएको छ, अर्थात तिमीहरूसँग जे छ त्यो म कहाँ ल्याओ। उहाँले ती मानिसहरूलाई विभिन्न तौरको खानेकुराहरू, विभिन्न प्रशस्त के छ बनाउने कुराहरू, अन्य कुराहरू चाहिँ ल्याओ भनेर भन्नुभएको छैन, तर येशूले आफ्ना छेलाहरूलाई भन्नुभएको छ कि ती म कहाँ ल्याओ, उनीहरूसँग जे छ त्यो कुरा ल्याओ भनेर येशूले भन्नुभएको छ। परमेश्वरले तपाईसँग के छैन त्यो कुरा माग्नु हुँदैन प्रियहरू, तर तपाईसँग के छ त्यो कुरा चाहिँ माग्नुहुन्छ। आज हामीले परमेश्वरलाई के दिन तयार छौ? होला धेरै समय म परमेश्वरको लागि काम गर्छु, परमेश्वरको लागि, उहाँको महिमाका लागि काम गर्छु, मण्डलीका लागि म काम गर्छु, तर एक दिन मसँग धन सम्पत्ति भयो भने, मसँग एक दिन धेरै रुपियाँ पैसा भयो भने म सेवकाय गर्छु, एक दिन मसँग धेरै कुराहरू प्रशस्त मात्रामा भयो भने म परमेश्वरको लागि केही दिन्छु भनेर तपाईँले सोचिरहनु भएको हुन सक्छ, तर प्रियहरू यो कुरा ख्याल गर्नुहोस्, येशूले तपाईँको पर्याप्तता माग्नु भएको छैन। तपाईँसँग प्रशस्त भएपछि मात्र उहाँले माग्नु हुँदैन, तर तपाईँसँग अहिले जे छ त्यही कुरा उहाँले माग्नु हुँदैछ। यसबाट हामीले के शिक्षा प्राप्त गर्न सक्छौ भने प्रियहरू, अनि धेरै समय प्रियहरू तपाईँ र हामी निराश हुन्छौ, कहिलेकाहीँ हामी विश्वासबाट अलिकति पछाडि हट्दछौ, धेरै समय हामी मण्डली जानको लागि पनि निकै गाह्रो मानिरहेका हुन सक्छौ, म त तुच्छ छु, म त पापी छु, कहिलेकाहीँ आफूले आफूलाई तपाईँले कमजोर ठानिरहनु भएको हुन सक्छ। परमेश्वरको सामु तपाईँसँग भएको सानो विश्वासलाई तपाईँले अगाडि बढाउनु भयो भने, तपाईँको विश्वास थोरै किन नहोस् तर त्यसलाई तपाईँले परमेश्वरको महिमाको लागि, परमेश्वरलाई तपाईँले चढाउनु भयो भने परमेश्वरले त्यसमा आशिष थपेर दिनुहुनेछ। जसरी यहाँ चेलाहरूले पाँचवटा

र दुईवटा माछा परमेश्वरलाई चढ़ाएका छन्। परमेश्वरले माग्नु भएको छ अनि त्यसलाई परमेश्वरले दोब्बर तेब्बर धेरै आशिष दिनु भएको छ। हितोपदेश 3:9 यसरी लेखेको छ, आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर। हामीसँग भएको धन सम्पत्तिले पनि हामी परमेश्वरको महिमा गर्न सक्छौ। हामीसँग भएको जे छ त्यो कुरा परमेश्वरको लागि हामीले ल्याएर परमेश्वरलाई हामीले दिएर परमेश्वरको महिमा हामीले परमेश्वरको आदर गर्न सक्दछौ प्रियहरू। अनि अर्को प्रसंगमा भन्ने हो भने तपाईसँग जे छ परमेश्वरलाई दिनुहोस् भन्नुको अर्को अर्थ पनि यहाँ रोमी 12:1 एक पदमा बताइएको छ। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। त्यसकारण प्रियहरू, आज तपाई र मैले आफूसँग जे छ आफ्नो जीवन जस्तो छ, हामी धेरै समय म त धार्मिक छैन भन्ने लाग्न सक्छ, धेरै समय म परमेश्वरको लागि त के नै छु र एकदमै आफूले आफूले तपाईँले एउटा संकुचित ढंगले आफूले आफूलाई सानो ठानिरहनु भएको हुन सक्छ। तर तपाईँ जस्तो हुनुहुन्छ, तपाईँ जुन अवस्थामा हुनुहुन्छ, त्यही अवस्थाबाट तपाईँले परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नुभयो भने उहाँले तपाईँको जीवनलाई उठाउनुहुन्छ, उहाँले तपाईँलाई अंगाल्नुहुन्छ, उहाँले तपाईँलाई झन बढी शक्ति दिनुहुन्छ। यति मात्र हो, आज तपाईसँग के छ, के तपाईँ त्यो येशूलाई दिन चाहनुहुन्छ? हामी यो वचनको खण्डलाई अझै अगाडि हेर्दै जानेछौ। 19 हामीले हेर्ने हो भने यहाँ येशूले भन्नुभएको छ, उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। यहाँ परमेश्वरले 4 काम गर्नुभएको छ। पहिलो काम चेलाहरूसँग भएको त्यो रोटी र माछा लिनु भएको छ। त्यसपछि उहाँले स्वर्गतिर आफ्ना हातहरू उचाल्दै परमेश्वरलाई धन्यवाद दिनुभएको छ र त्यो रोटी र त्यो माछामा उहाँले आशिष माग्नु भएको छ। त्यसपछि उहाँले त्यो रोटीलाई र माछालाई भाँच्नु भएको छ। त्यसपछि अन्तिममा उहाँले त्यसलाई आफ्ना चेलाहरूलाई दिनुभएको छ र चेलाहरूको माध्यमबाट सबैलाई उहाँले त्यहाँ उपस्थित 5,000+ मानिसहरूलाई उहाँले खुवाउनु भएको छ। यहाँ येशूले 4 काम गर्नुभएको छ। हामी यसलाई ध्यान दिएर हेर्नेछौ। यहाँ जसरी 4 तरिकाले परमेश्वरले यहाँ आश्चर्य कर्म गर्नुभएको छ, पहिले उहाँले लिनुहुन्छ, त्यसपछि परमेश्वरलाई धन्यवाद दिनुहुन्छ, त्यसमा आशिष माग्नुहुन्छ, त्यसपछि त्यसलाई भाँच्नुहुन्छ, त्यसलाई तोड्नुहुन्छ र त्यसपछि दिनुहुन्छ। हाम्रो हृदय कहिलेकाहीँ परमेश्वरलाई हामीले दिन्छौ अनि जब हामी परमेश्वरको नजिक आउँछौ हामी परमेश्वरलाई धन्यवाद दिन्छौ अनि कहिलेकाहीँ हामी भित्र भएका ती हरेक किसिमका पीड़ाहरू दुःखहरू कष्टहरू हामीमा भएका ती थकित हृदयहरू परमेश्वरमा हामी बिसाउँछौ अनि तपाईँ र मेरो हृदय पक्कै पनि चूर्ण हुन्छ। तपाईँ र मेरो हृदयमा भएका ती पीड़ाहरू सबै निकालेर बाहिर आउँछन्। परमेश्वरले पक्कै पनि काम गर्नुहुन्छ अनि उहाँको प्रेमलाई हामीले देखेर उहाँको त्यो आश्चर्यपूर्ण कर्म उहाँको त्यो अनन्त प्रेमलाई हामीले बुझेर हामीले गरेका पापहरू हामीले मानिलिन्छौ, हामी पश्चाताप गर्दछौ अनि परमेश्वरले त्यो टुटेको हृदयमा उहाँले मलम लगाउनुहुन्छ। भजन संग्रह 34:18 यहाँ यसरी लेखिएको छ, सुन हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यहुन्ना 12:24 पनि यसरी लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। कहिलेकाहीँ हामी परमेश्वर कहाँ जाँदाखेरि तपाईँ र मेरो हृदय टुट्न आवश्यक छ। तपाईँ म भित्र भएका ती पापहरू अधर्महरूलाई मनन गरेर पश्चाताप गर्न जरुरी छ। कहिलेकाहीँ हाम्रो हृदय कठोर हुन्छ, त्यो कठोर हृदय त्यो ढुङ्गाको हृदय मासुमा परिणत भएको हुन आवश्यक छ। जसरी उहाँले रोटी र माछालाई भाँच्नुभयो, चेलाहरूलाई दिनुभयो अनि त्यसबाट धेरै प्रशस्त आशिषहरू चेलाहरूले पाए, त्यहाँ उपस्थित हुने सबैले पाए, तृप्त भए, त्यसरी नै तपाईँ र मेरो कठोर हृदयलाई पनि परमेश्वरले तोड्नुहुन्छ र त्यसलाई कोमल हृदयको बनाउनुहुन्छ। अर्को सन्दर्भलाई हामी हेर्नेछौ। यहाँ 20 हामीले हेर्न सक्दछौ कि ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 भरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरूष थिए। यो कुरालाई हामीले हेर्ने हो भने येशू प्रभु कहाँ जब उनीहरू आए, येशू प्रभुले जब ती मानिसहरूलाई खुवाए, ती सबैजना
तृप्त भए भनेर बाइबलमा बताइएको छ. दे अल एट एन्ड वेयर सेटिस्फाइड भनेर बताइएको छ. सबैजना खुसी भए, सबैजना तृप्त भए. यीशु प्रभुकहाँ आउने मानिस तृप्त भएर जान्छ प्रभु. त्यहाँ मानिसहरू तृप्त भए त्यहाँ बाह्र डाला अझै बढी उब्रियो भनेर बताइएको छ. भनेपछि प्रभु येशूले कति प्रशस्त मात्रामा आशिष दिनुहुँदो रहेछ भन्ने कुरा हामीले यहाँ हेर्न सक्दछौ. येशू प्रभु अभाव र खाँचोको परमेश्वर हुनुहुन्न, तर उहाँ अनन्त आशिष दिने परमेश्वर हुनुहुन्छ. यो कुरालाई हामीले ख्याल गर्नुपर्छ प्रियहरू. उहाँले कहिले पनि तपाईँ र मलाई अभाव र खाँचोमा राख्नु हुँदैन. उहाँले हाम्रो आत्मिक भोक सँगसँगै तपाईँ र मेरो शारीरिक भोकलाई पनि, उहाँले शारीरिक आवश्यकताको पनि उहाँले वास्ता गर्नुहुन्छ. यति मात्रै हो तपाईँसँग के छ त्यो तपाईँले परमेश्वरलाई दिनुहोस्. यति मात्रै हो तपाईँले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेर र उहाँमा भरोसा राखेर रा अगाडि बढ्न सक्नुपर्दछ. भजन संग्रह 23:1 लेखिएको छ, परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन. परमेश्वरले तपाईँ र मेरो वास्ता गर्नुहुन्छ. जब तपाईँ र म यो कुरा विश्वास गर्दछौ, जब तपाईँ म परमेश्वरमाथि भरोसा राख्न सिक्दछौ, तब तपाईँ र मलाई केही कुराको अभाव हुँदैन भन्ने कुरा हामीले महसुस गर्दछौ प्रियहरू. फिलिपी 4:19 यसरी लेखिएको छ, मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ. यो कुरालाई हामीले मनन गर्नुपर्दछ. परमेश्वरले तपाईँ र मेरो वास्ता र फिक्री गर्नुहुन्छ. उहाँले तपाईँ र मलाई पर्याप्त मात्रामा हाम्रो आवश्यकताहरू पूरा गरिदिनुहुनेछ. यो कुरामा तपाईँ र म दृढ विश्वास लिएर अगाडि बढ्न सक्नुपर्दछ. निष्कर्षमा प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, येशु प्रभुले दया देखाउनुहुन्छ. हामी पापमा मरिरहेका, दलदलमा फसेका मानिसहरूप्रति उहाँले आफ्नो करूणा देखाउनुहुन्छ, अनि उहाँले हाम्रा अधर्महरू क्षमा गर्नुभयो. उहाँ जस्तो अवस्थामा भए पनि उहाँले तपाईँ र मेरो वास्ता र फिक्री गर्नुहुन्छ. अनि अर्को शिक्षा हामीले प्राप्त गर्यौं कि हामीसँग सीमित स्रोत साधन हुन सक्छ, हामीसँग जे छ त्यो कुरा कहिले पनि पर्याप्त हुन सक्दैन, तर परमेश्वर अनन्तका परमेश्वर हुनुहुन्छ. उहाँसँग हरेक कुराहरू पर्याप्त छ. हाम्रो परमेश्वर अनन्त आशिष दिने परमेश्वर हुनुहुन्छ. उहाँसँग कुनै कुराको पनि, कुनै उत्तम कुराको अभाव हुँदैन. अनि अर्को यहाँ हामीले शिक्षा प्राप्त गर्यौं कि हामीसँग जे छ जब हामी परमेश्वरलाई दिन्छौ त्यो कुरा दोब्बर गरी परमेश्वरले तपाईँ र मलाई दिनुहुन्छ. आज तपाईँ र मसँग भएको सानो विश्वास किन नहोस्, त्यो विश्वासका साथ तपाईँ अगाडि बढ्नुहोस्, परमेश्वरले त्यसमा तपाईँलाई आशिष दिनुहुनेछ. अनि अन्तिममा हामीले हेर्न सक्यौं कि येशू प्रभु अनन्त आशिषका परमेश्वर हुनुहुन्छ. उहाँले हाम्रो अभाव र खाँचोको वास्ता गर्नुहुन्छ र हामीलाई प्रशस्त मात्रामा आशिष दिनुहुन्छ. त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु, यदि तपाईँ यति धेरै प्रेम गर्ने परमेश्वरको नजिकमा हुनुहुन्छ भने तपाईँ खुसी हुनुहोस्, हर्ष मनाउनुहोस्. आफूसँग भएको स्रोत साधनमा तपाईँ भर नपर्नुहोस्, तर परमेश्वरमा भरोसा राख्न सिक्नुहोस्. तपाईँसँग जे छ त्यो कुरा परमेश्वरलाई दिन तपाईँ हरदम उत्सुक रहनुहोस्. परमेश्वरको कामका लागि तपाईँ आफूले आफ्नो शक्ति सामर्थ्य खर्च गर्नुहोस्. तपाईँ आफूले आफूलाई कमजोर नठान्नुहोस्, तर दिन प्रतिदिन तपाईँ परमेश्वरमा आफूलाई समर्पण गर्नुहोस्, र उहाँले तपाईँ र मेरो वास्ता र फिक्री गर्नुहुने भएकाले, तपाईँ र मलाई चाहिने आवश्यकताहरू पूरा गरिदिनुहुने भएकाले उहाँले प्रशस्त मात्रामा ती आशिष अनुग्रह उहाँले दिनुहुन्छ. यो कुरामा तपाईँ र म विश्वस्त हुन सकौं. हुन्छ, आजको वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस् र सुनाईबाट तपाईँलाई परमेश्वरले अनुग्रह दिनुभएको होस्। यति भन्दै म आजको यो वचनको भागलाई यहीँ राख्न चाहन्छु. हवस् त.

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि सम्पर्क मोबाइल नम्बर 98510 38 5 16 98510 38 5 16 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम एक भन्दा दुई असलमा। आदरणीय श्रोता, यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र कार्यक्रम मार्फत विशेष गरिकन विवाहसँग सम्बन्धित वचनहरू, उत्साह, काउन्सिलिङ आदरणीय पास्टर चित्र खड्काज्यू बेतसालुम पुतली सड़क चर्चबाट तपाईँले सुन्दै आइरहनु भएको छ। र कतिजना व्यक्तिहरू विवाहको लागि तयारी भइरहनु भएको छ, विवाहको लागि प्रार्थना गर्दै हुनुहुन्छ भने तपाईँले यस कार्यक्रम मार्फत धेरै उत्साह र हौसलाहरू प्राप्त गर्न सक्नुहुनेछ। र आज चाहिँ हामीले गत हप्तामा जस्तै हाम्रो गेस्ट सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यू जो बेतसालुम भैंसेपारी चर्चबाट हुनुहुन्छ, उहाँहरूको जीवनमा भएको गवाईहरू र विवाहसँग सम्बन्धित कुराकानीहरू चाहिँ यहाँहरू समक्ष निरन्तर राखिरहेको छ भने यही कुराकानीलाई नै हामी निरन्तर अगाडि आजको श्रृंखलामा पनि अगाडि बढाउनेछौ। र आउनुहोस् ढिला नगरिकन हामी कुराकानीतर्फ अगाडि बढ्नेछौ।
4: मैले सायद लास्ट एपिसोडमा तपाईँहरूलाई सोधै सोधिनँ, तर मलाई अहिले सोध्न मन लाग्यो, तपाईँहरूले विवाह गर्नुभन्दा अगाडि आफ्नो जीवनसाथी यस्तो यस्तो यस्तो खालको होस् भनेर सोच्नु भएको थियो? लाइक क्वालिटिजहरू, मेरो जीवनसाथी यस्तो प्रकारको होस्, उसले यस्तो काम गरेको होस्, अथवा उसको स्वभाव यस्तो होस्, जस आफ्नो जीवनसाथीमा यो यो कुराहरू होस् भनेर सोच्नु भएको थियो अथवा प्रार्थनाहरू गर्नु भएको थियो, र त्यो कुराहरू कतिको मिल्न आयो?
5: पर्सनली भन्नुपर्दाखेरि मेरो चाहिँ त्यस्तो कुनै लिस्ट चाहिँ थिएन खासमा चाहिँ, खै किन, तर मलाई खासै त्यति इन्ट्रेस्ट लाग्दैन थियो भन्नाले जस्तै टिनेजरको टाइममा त अलिकति बढी इन्ट्रेस्ट हुन्छ नि त, अलिकति रोमान्स अथवा चाहिँ बोयफ्रेन्ड गर्लफ्रेन्डको कुरामा अलिकति बढी धेरै इन्ट्रेस्ट, तर मलाई खासै त्यस्तो थिएन किनभने म चाहिँ अलिकति बढी मान्छेलाई अब्जर्भ गर्ने भएको कारणले गर्दाखेरि चाहिँ अब टिनेजको टाइममा चाहिँ अब अरूलाई अब्जर्भ गरेर नै मलाई पुगिसकेको भनौँ न एक हिसाबले चाहिँ, अनि जुन लेभल अफ हुन्छ नि अब त्यो समयमा अब दिमाग छिपिसकेको हुँदैन, अब लिने निर्णयहरूदेखि एभ्रिथिङ देख्दाखेरि चाहिँ, अनि त्यही कारणले गर्दाखेरि एकदम पछि मात्रै मेरो मिड ट्वेन्टिजमा मात्रै हो मैले चाहिँ अब विवाहको लागि म तयार हुन्छु भनेर तयार भएको खासमा चाहिँ, सो त्यही कारणले गर्दाखेरि मेरो माइन्डमा चाहिँ त्यस्तो लिस्ट चाहिँ केही पनि थिएन खास।
4: प्रब्लम जे दिनुभयो एकदम बेस्ट दिनुभयो।
6: मेरो साथीहरूले जिस्काउनु हुन्छ क्या मलाई, मैले चाहिँ श्रीमानको लागि प्रार्थना गरेको थिएँ, त्यो राम्रो श्रीमान पाएँ रे, अनि मेरो श्रीमानले चाहिँ प्रार्थना गरेको थिएन, अब जे हो त्यही हो भनेर खालि त्यस्तो खालको भिडियोहरू पठाएर जिस्काउनु हुन्छ क्या। मेरो लागि पनि खासै थिएन, मेरो चाहिँ एउटै सोचाइ चाहिँ के थियो भन्दा उहाँले मलाई मिनिस्ट्रीमा लिड गर्न सक्नुभएको होस् भन्ने चाहिँ थियो, किनकि मलाई चाहिँ आउट अफ कन्ट्री सेवा गर्ने, लङ टर्म मिसनमा बस्ने त्यो खालको इच्छा भएको कारणले गर्दाखेरि खासै इनिसियली चाहिँ म म्यारिजबाट भागिरहेको जस्तो सिचुएसनमा थिएँ, किनकि इट्स अ डिस्ट्राक्सन भन्ने जस्तो लाग्थ्यो मलाई चाहिँ। तर एट द सेम टाइममा भइहाल्यो भने चाहिँ लिस्टमा चाहिँ नेपाली नै हुनुपर्छ, अनि अर्को चाहिँ उहाँले लिड गर्न सक्ने खालको हुनुभएको होस् भन्ने चाहिँ थियो।
4: तपाईँहरूलाई सोध्नुपर्ने केही कुराहरू अझै मसँग छ र मलाई एकदम सोध्न पनि मन लागिरहेको छ। अघि विवाहको कुराहरू हामीले गर्दै गर्दाखेरि चाहिँ अब विवाहलाई चाहिँ अहिलेको समय यस्तो पनि आइसक्यो, एकदम हल्का रूपमा लिइन्छ, हामी प्रभुका जनहरूले त्यो गर्नु हुँदैन, विवाह पछि त झन् गर्ने सोच्ने त हामीसँग एउटै पनि चान्स पनि छैन, यस कारणले गर्दाखेरि अब विवाह भइसकेपछि हामीले के कुराहरू गर्नु ठिक छ र के कुराहरू चाहिँ गर्नु एकदमै ठिक छैन जस्तो लाग्छ तपाईँलाई, आफ्नो अनुभवबाट पनि सेयर गर्नुहुन्छ, जुन कुरा चाहिँ विवाह पछि हुनु पनि हुँदैन र कतिवटा कुराहरू गर्नु पनि पर्छ जस्तो लाग्छ।
5: छोरा मान्छेको केसमा भन्दाखेरि चाहिँ किनभने छोरा मान्छेहरू अलिकति बढी अब साथी भाइहरूसँग अलिकति बढी घुलमेल हुने भएको कारणले गर्दाखेरि विवाह पछिको जीवन चाहिँ अलिकति जिम्मेवारी बोक्ने खालको जीवन हुनु पर्यो अनि त्यही कारणले गर्दाखेरि कोही अलिकति साथी भाइहरूसँग अब आवारा पान नै त नभनौँ तर झन्डै झन्डै त्यस्तै यस्तै त्यो कुरा त अब एक बिल्कुलै त्याग्नु नै पर्छ अनि किनभने यो रेस्पोन्सिबल आफ्नो लागि मात्र होइन तर हाम्रो श्रीमतीको लागि पनि रेस्पोन्सिबल हुन्छ अनि छोरा मान्छेको जिम्मेवारी त अब बाइबलमै एकदम क्लियर छ एउटा परिवारलाई चाहिँ लिड गर्ने जिम्मेवारी हो अनि त्यो कुरा त हल्का छैन त्यही कारणले गर्दाखेरि अब त्यो लिड कसरी गर्ने त भन्दाखेरि इट क्यान बी एनिथिङ तपाईँले घर सफा गर्नुहोस् भाँडा माझ्नुहोस् इट क्यान बी अल्सो लिडरसिप होइन एउटा लिडरसिप रोलमा चाहिँ तपाईँले आफ्नो जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ यदि अगाडि गर्नु भएको छैन भने अब गर्नुहोस् होइन यदि म चाहिँ यो काम चाहिँ गर्दै गर्दिनँ जस्तो लाग्छ भने त्यस्तो खालको सोचहरू नै त्यागिदिनुहोस् किनभने युआर रेस्पोन्सिबल अनि त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ त्यो जिम्मेवारी बोध हुनलाई चाहिँ एकदमै इम्पोर्टेन्ट छ अनि द्याट इज दि मोस्ट इम्पोर्टेन्ट थिङ छोरा मान्छेले आफ्नो माइन्डमा राख्नुपर्ने चाहिँ आफ्टर म्यारेज चाहिँ
4: एकदमै यो कुरा अलिकति जोड्न मन लाग्यो मलाई भन्नाले सोध्न नै मन लाग्यो यो त एकदमै यस्तो नि हुन्छ र भन्ने क्वेसन धेरैलाई आउन सक्छ छोरो मान्छेहरूमा विशेष गरेर अघि घरमा काम गर्ने तर साँच्चै नै यदि परमेश्वरबाट हामी साँच्चै नै भेजेका छौँ र हाम्रो आफ्नो जिम्मेवारीलाई बोध गर्छौँ त्यो महसुस गर्छौँ भने कामभन्दा पनि म यहाँ के गर्दैछु मेरो जिम्मेवारी के हो भन्ने कुरालाई चाहिँ हामीले विशेष ध्यान पुर्याउनु पर्छ होला है तपाईँले भन्दै गर्नुहुँदा कस्तो मलाई पनि आशिष महसुस भयो
6: सायद छोरी मान्छेको लागि पनि त्यो कुरा अप्लाई हुन्छ होला अनि अर्को मैले सोचिरहेको चाहिँ अब जेनरली हाम्रो समाजमा हेर्दा चाहिँ आमा भएर यस्तो हुनुपर्छ छोरी भएर यस्तो हुनुपर्छ बुहारी भएर यस्तो हुनुपर्छ भन्ने एउटा त्यो लाइक एक्सपेक्टेसन्सहरू छ अनि कति हदसम्ममा ठिक पनि छ तर मैले भर्खर भर्खरै रियलाइज गरेको चाहिँ स्पेसली फ्यामिलीको केसमा चाहिँ जब अब त हामी त दुईजना मात्रै छैनौ नि त नानी पनि छ नि त सो बाहिर गर्ने मेरो व्यवहार बोली वचनले उहाँलाई पनि डिरेक्टली असर गर्छ मेरो नानीलाई त अझ धेरै असर गर्छ किनकि है यसको बच्चा हो भनेर हेर्ने खालको त्यो एक खालको त्यो आउँछ नै आउँछ नि त सबैलाई हामी सबैलाई आउँछ क्या कसैले डिनाई गर्नै सक्दैनौ नि त ए यो यसको बच्चा हो यसको आमा त यस्तो छ भनेर हेर्ने खालको एट द सेम टाइम लाइक छोरा मान्छेको साइडबाट चाहिँ त्यो झन् धेरै हुँदो रहेछ क्या जस्तै अब मेरो श्रीमान चाहिँ समाजमा रेस्पेक्टेड हुनुहुन्छ भए चाहिँ मैले र मेरो नानीले त्यही खालको ट्रिटमेन्ट पाउँछौँ एट द सेम टाइम उहाँ चाहिँ त्यो लेभलमा बस्नु भएको छैन त्यस्तै अब त्यो मलाई त्यही गर्दै हिँड्नुहुन्छ अनि अरूसँग बोलीचाली त्यति राम्रो छैन भन्यो भने ओर आफ्नो जिम्मेवारीमा त्यति बस्न सक्नु भएको छैन भने स्पेसली आफ्नो श्रीमतीलाई हामीलाई धेरै हेर्ने तरिका फरक हुन्छ प्लस डिरेक्टली बच्चामा त गइ नै हाल्छ अनि सो त्यो अघि भन्नुभयो जस्तो अब हामी एक्लो छैनौ नि त अब त अब हो पहिला जति नै जे नै गरेर बसे पनि किनकि जवान अवस्थामा थियौँ हामी सबैले त्यस्तो आफूलाई अलि लाज लाग्ने खालको डिसिजन लिएकै छौँ होइन त्यो अवस्थामा त्योबाट कोही पनि उम्किँदैन अनि अब आउने पुस्ताहरू पनि त्यो फेस भएर जानै पर्छ इट्स भेरी नर्मल लाइफ साइकल हो नि त एट द सेम टाइममा चेन्ज हुनुपर्ने ठाउँमा चाहिँ अब चाहिँ टाइम भयो चेन्ज हुने भनेर त्यो बुझ्न सक्नु र त्यो चेन्ज हुन सक्ने पनि त्यो त्यो स्ट्रेन्थ चाहिन्छ भन्छु क्या म चाहिँ त्यसको लागि चाहिँ प्रार्थना नै गर्नुपर्छ जस्तो लाग्छ एकदमै त्यो चाहिँ अनि अभियसली अब गर्नु नहुने कुरामा त अरू त डिफ्रेन्ट कुरा छ नि जस्तै चिटिङको केसमा इट्स सच अ बिग डिल होइन अब जस्तै इमोसनल चिटिङको कुरा पनि आउँछ लाइक हो फिजिकल इन्भल्भ नहोला तर लाइक अरू अपोजिट जेन्डरसँग लाइक त्यो इमोसनली लिन हुन जाने एन्ड अल द्याट कुराहरूमा केयरफुल हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ
4: यही कुरामा मलाई अलिकति जोडिहाल्नु मन लाग्यो अहिलेको समयमा चाहिँ अब हामी धेरै साथीभाइहरूसँग अघि तपाईँले पनि भन्दै हुनुहुन्छ कतिवटा कुराहरू अब त्यो पहिला जस्तो नहोला विवाह पछि तर पनि स्टिल कतिजनाको चाहिँ अब यो ठिक छैन मलाई अलिकति तपाईँहरूको पनि विचार बुझ्न मन लाग्यो जस्तै कि अब विवाहित हुनुहुन्छ र जो वाइफ हुनुहुन्छ उहाँको चाहिँ आफ्नो केटा एकदमै बेस्ट फ्रेन्ड हुनुहुन्छ अरे अझै पनि स्टिल उहाँसँग आफ्नो होइन कतिवटा समयहरू बिताउन चाहनुहुन्छ जसरी पहिला विवाहभन्दा अगाडिको प्रकारले नै आफ्नो भावनाहरू सेयरिङ गर्न चाहनुहुन्छ त्यो कतिको ठिक छ अथवा यता विवाहित पुरुष हुनुहुन्छ उहाँको चाहिँ महिला एकदमै बेस्ट फ्रेन्ड हुनुहुन्छ अरे होइन अनि यो कुराहरू चाहिँ कतिको विवाह पछि अब हामीले होसियार हुनुपर्छ कतिको यो कुराहरूलाई चाहिँ के गर्नुपर्छ होला किनभने हामीले कतिजनाहरू देख्छौँ यो कुराहरू के हुन्छ त विवाहको साथी त साथी हो भन्ने प्रकारले फेरि साथीसम्म मात्र नरहेर होइन अब विवाह पछि जति एउटा हुनुपर्छ दूरी हुनुपर्छ एउटा सीमा हुनुपर्छ त्यो नभएको पनि देख्छ. कस्तो लाग्छ तपाईँहरूले यो विषयमा, अलिकति आफ्नो विचार राखिदिनुहोस् न.
5: आई थिङ्क यसमा चाहिँ बााउन्ड्री हुनुपर्छ यस्तो खालको केसमा चाहिँ, स्पेसली कस्तो खालको रिलेसनसिपहरू हामी राख्छौँ साथीहरू हुँदा अथवा चाहिँ इभन साथी मात्र नभएकन अब आफन्तसम्म पनि हुन्छ कतिवटा कुरामा चाहिँ, किनभने गलत सङ्गत हुन सक्ला आफन्तभित्रमै पनि. अब स्पेसिफिकली अब साथीभाइहरूको केसमा कुरा गर्दाखेरि चाहिँ त्यो बााउन्ड्री एकदम इम्पोर्टेन्ट छ, किनभने स्पेसली अपोजिट जेन्डर कोही छ भने, साथी छ भने चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ त्यो बााउन्ड्री चाहिँ, किनभने यो विवाह बन्धन भनेको चाहिँ इज ए सेक्रेट, चाहिँ पवित्र छ होइन. अनि यसमा चाहिँ एनी पोटेन्सियल थ्रेट हुन्छ नि, कुनै पनि पोटेन्सियल अथवा चाहिँ सम्भव हुन सक्ने जुनै पनि जोखिम सबैलाई हटाउनु पर्छ. किनभने अहिले किनभने बिहाबारीमा बाँधिसकेपछि चाहिँ यो चाहिँ कस्तो भने भर्खरै बाँधिएको छ, भर्खरै सुरु भइरहेको छ, अनि एउटा भर्खर अब उम्रिरहेको टुसालाई कति अब केयर चाहिन्छ नि, त्यसरी नै केयर दिनुपर्छ. अब एक्सटर्नल अथवा बाहिरी कुनै पनि प्रभावहरू चाहिँ त्यसमा पर्नु हुँदैन, इभन इफ जति नै मिल्ने साथीभाइहरू होस् त्यो बााउन्ड्री सेट हुनुपर्छ. अनि यदि एकदमै मिल्ने साथी छ अनि त्यसपछि हुन्छ नि अब उनीहरूबाट टाढै बस्नुपर्छ भन्ने त होइन, तर अब यदि त्यस्तै खालको अब एकदमै हुन्छ नि नजिक नै छ, एकदमै धेरै छ भने चाहिँ आई थिङ्क लाइक विवाहमा बाँधिसकेको छ एज अ कपल नै दुईजना नै त्यो रिलेसनसिपमा अगाडि बढ्न सक्छ एज अ फ्रेन्ड हुन्छ, किनभने यो चाहिँ अब फ्यामिली फ्रेन्ड्स भन्छ नि के भन्छ अब लाइक नेम्स होइन, हामी विभिन्न नाम दिन सक्छौँ. अनि त्यो बााउन्ड्री सेट गरेर अनि इफ पोसिबल भएसम्म चाहिँ सकेसम्म चाहिँ दुवैजना नै यदि त्यो मित्रतालाई कायम राख्ने हो भने चाहिँ त्यसरी गर्नु राम्रो.
6: म चाहिँ के भन्छु भन्दा त्यो शैतानले काम गर्न त्यो टेक्ने ठाउँ नै नदिनु भन्छु, किनकि म्यारेजमा भर्खरै आउँदाखेरि देयर्स गन बी अलट अफ च्यालेन्जेस, किनकि इफ अझ स्पेसली फ्यामिलीसँग बसेको छ भए त त्यो आफू ओपनली झगडा गर्न नि पाउँदैन होइन, ओपनली झगडा गरे पनि त केही त्यो इमोसन त सटडाउन हुन्थ्यो होला नि त. सो बिस्तारै उहाँले भन्नुभएको छ टुसा हुन्छ नि त, त्यो एकदमै इनिसियल फेजमा हुन्छ, त्यो टाइममा ए मान्छे त यस्तो छ भनेर सोचेको थिएँ यस्तो होइन रहेछ भन्ने खालको त्यो पोइन्टमा आउँदाखेरि इफ युआर गोइङ इन्स्टेड अफ गडमा नगएर तपाईँ चाहिँ अरू कोही साथीहरूसँग जाँदै हुनुहुन्छ, स्पेसली अपोजिट जेन्डर छ, यु हेभ युर हिस्ट्री अफ लाइक हुन्छ नि नोइङ इच अदर फर अ लङ टाइम भने इट इज सो इजी टु टक डाउन अबाउट युर पार्टनर. अनि चाहे त्यो अपोजिट जेन्डर होस् अर सेम जेन्डर होस्, लाइक मेरो साथीको अगाडि मेरो श्रीमानको बारेमा मैले कहिले पनि तल झारेर उहाँलाई बोल्नुहुन्न, इट गोज द सेम वे फर हिम टु होइन, उहाँले पनि मेरो बारेमा त्यसरी बोल्नुहुन्न क्या, किनकि त्यो मैले देखेको छ क्या अफिस सेटअपमा त्यसरी बोलेको, एन्ड देन पछि लाइक अरूहरूले पनि उहाँहरू बोथलाई नै हेर्ने तरिका एकदमै तल झर्दै गएको, लाइक अरू स्टाफहरूले कुरा गर्दाखेरि अलि नराम्रो वेमै गर्नु भएको भनेर मैले विटनेस नै गरेछ नि त त्यस्तो कुराहरू. सो त्यसमा चाहिँ लाइक त्यो अपोजिट जेन्डरको केसमा चाहिँ म चाहिँ मेन्टेन अ डिस्टेन्स नै भन्छु. अनि लाइक हो एउटा फेज थियो होला, सिजन अफ लाइफ हुन्छ नि त सबैको, अब साथी त्यो मित्रता नै पुरै त्याग भन्न खोजेको होइन, किनकि यु माइट हेभ गन थ्रु अलट अफ अप्स एन्ड डाउन्स इन यर लाइफ होइन, तर एट द सेम टाइममा इमोसनली लिन हुने भनेको चाहिँ मेरो विचारमा चाहिँ आफ्टर म्यारेज आइदर इट्स योर हस्बेन्ड ओर गड, त्योभन्दा तपाईँको नानीमा पनि इमोसनली लिन हुनुहुन्न क्या, प्राय देखेको छ नि त अब श्रीमान श्रीमतीमा नपाइसकेपछि बच्चामा एक्सपेक्टेसन्स राख्ने अट्याचमेन्ट हुने त्यो पनि गर्नुहुन्न क्या, द्याट्स अ भेरी ब्याड थिङ, त्यो छुट्टै खालको त्यो त अर्कै टपिक नै भन्छ होइन, तर डिस्टेन्स मेन्टेन गरेको एकदमै राम्रो. किनकि लेट्स से मेरो केटा साथी छ अरे बेस्ट फ्रेन्ड होइन, अनि म चाहिँ डिफेन्ड गर्छु अरे मेरो केटा साथीलाई, तर भोलि मेरो श्रीमानको केटी साथी भयो अरे ऊ एकदमै क्लोज भइदियो अरे मलाई कस्तो लाग्छ, अप्ठ्यारो लाग्छ नि त, अनि हिज फिलिङ द सेम थिङ. त्यही भएर एकअर्कालाई अगाडि राख्नुपर्छ भन्नुको कारण चाहिँ त्यही नै हो,
4: एकदमै महत्वपूर्ण कुरा, किनभने अहिले यस्तो कुरा धेरै हामीले सुन्छौँ र यस्तो टपिकहरू पछाडि निक्लिन्छ पनि, त्यो भएको कारणले गर्दाखेरि चाहिँ अवश्य पनि शैतानलाई मौका नदिनु नै सबैभन्दा असल कुरा हुने रहेछ. र अलिकति तपाईँहरूको मिनिस्ट्रीको बारेमा पनि हल्का सेयरिङ गरिदिनुहोस् न, के गरिदिनुहुन्छ, कसरी अगाडि बढ्दै हुनुहुन्छ.
6: हामी चाहिँ बिजनेस एज मिसन, सो यो चाहिँ कसरी काम गर्छ भन्दा अब कति ठाउँमा चाहिँ गएर अब चर्च प्लान्टिङहरू यताउता गर्नुहुन्छ होइन, तर हामी चाहिँ जुन नेसनहरूमा चाहिँ डिरेक्टली त्यसरी जान मिल्दैन, हामी चाहिँ बिजनेस स्टार्ट गर्छौँ, अनि त्यसपछि यो पुस्ट एन्ड पुल इभेन्जुलिजम कतिजना अघि नगर्न नि सक्नुहुन्छ यसमा होइन, त्यसमा चाहिँ अब हाम्रो नेपालमा लास्ट लट अफ इयर्समा भइरहेको चाहिँ पुस्ट इभेन्जुलिजम छ नि त, वी गो लाइक हुन्छ नि प्रभुको बारेमा सुन्ने भनेर लाइक त्यसरी जान्छौँ. भने हाम्रो चाहिँ मिनिस्ट्री मोर अफ लाइक कस्तो हुन्छ भन्दा बिजनेस विथ द इन्टेन्ट अफ मेकिङ प्रफिट अभियसली, किनकि त्यहाँनिर काम गर्नुहुन्छ स्टाफहरू हुनुहुन्छ, उहाँलाई सुविधाहरू दिनु पर्यो, स्यालेरीहरू दिनु पर्यो, प्लस कम्युनिटीमा रिच पुग्नु पर्यो अनि हामी चाहिँ ट्राफिकिङ प्रिभेन्सनको पार्टमा धेरै वर्क गरिरहेको हुन्छौँ अनि ट्राफिकिङ ठुलो रूपमा भन्नुपर्दा चाहिँ एक्सप्लोइटेसन प्रिभेन्सन पार्टमा चाहिँ अनि त्यसपछि बिजनेस स्टार्ट गर्ने अनि त्यहाँबाट डिसाइपल गर्ने मोर अफ लाइक पुल इभान्जलिजम यु लिड द गस्ट यु सो इट टु द अदर पिपल देन वेन दे स्टार्ट लाइक एक्चुली कम एन्ड टक टु यु वाइ आर यु डिफरेन्ट भनेर किनकि गस्पल जिउनुहुन्छ भए त फरक देखिनु नै हुन्छ नि त त्यसपछि यु टक अबाउट जिजस विथ देम अर यो रिलेसनसिप विथ द जिजस मैले पनि प्रभु त्यसरी नै पाएको म चाहिँ त्यो अवस्थामा भएर नै द्याट वाज मोर पावरफुल टु मी अनि कन्भिन्सिङ पनि थियो उहाँहरूको लाइफ हेरेर चाहिँ प्रभु पाएको मान्छे चाहिँ यस्तो हुँदो रहेछ भनेर त्यही भएर त्यो अलिक ग्राउन्डेड म चाहिँ त्यो साइडतिर छु.
5: अब त्यही अब यो चाहिँ कस्तो खालको छ भने अब मिसन फिल्डमा भन्ने बित्तिकै अब सुसमाचार घोषणा गर्नको लागि अब जाने मात्र होइन सुसमाचार बाँचेर अब लामो समयसम्म कुनै ठाउँमा बसेर त्यसपछि त्यहाँ भएको मान्छेहरूलाई चाहिँ अब चेलापनमा हुर्काउने अनि उनीहरूको जीवनको बारेमा चाहिँ अब उनीहरूको ट्रान्सफर्मेसन भनौँ न ट्रान्सफर्मेसनकै लागि हो उनीहरूको जीवन परिवर्तन होस् भन्ने हिसाबले नै हो. अनि यदि लङ टर्म हामी बस्छौँ भने चाहिँ अनि लामो समयसम्म चाहिँ उनीहरूको बिचमा हामी हुन्छौँ लोकल कम्युनिटीमा हामी हुन्छौँ अब क्रस कल्चरल इभान्जलिजम हामी गर्न सक्छौँ होइन अब डिफ्रेन्ट पर्सपेक्टिभ हामी अब एसियाबाट अथवा चाहिँ साउथ एसियाबाट चाहिँ अब डिफ्रेन्ट अब कन्ट्रीहरूमा अथवा डिफ्रेन्ट नेसन्सहरूमा गएर चाहिँ अब हामी के गर्न सक्छौँ भने हाम्रो एक्सपिरियन्सेसहरू हाम्रो जीवनको गवाईहरू हामी सेयर गर्छौँ अनि त्यो तरिकाले हामी मिसन लाइफलाई अगाडि बढाउँदाखेरि चाहिँ हाम्रो पर्सनली त्यसरी बढाउँदाखेरि के हुन्छ भने मान्छेहरू चाहिँ दे बिकम क्युरियस हुन्छ नि उनीहरू चाहिँ अब के रहेछ त उनीहरूले भनिरहेको किन छ त अनि यसको प्रक्स चाहिँ अब फेरि अब नौलो मान्छेहरू आयो हामीलाई चाहिँ अब नयाँ खालको समाचार सुनायो भन्ने पनि उनीहरूको माझमा भइरहेको जुन जति पनि मण्डलीहरू छ अनि जति पनि अब समाचारको कुराहरू छ भनौँ न उनीहरूको बिचमा पनि इभान्जलिजम त डेफिनेटली हुन्छ अनि त्यसको बारेमा चाहिँ सोच्नको लागि अलिकति बाध्य बनाउँछ अनि अर्को सबभन्दा मुख्य पार्ट चाहिँ त्यही नै हो अब पर्सनल्ली नै अब डिसेबल गर्ने एउटा मौका अथवा चाहिँ चेलापनमा हुर्काउने एउटा मौका चाहिँ एकदम ठुलो पाउँछ अनि त्यही कारणले गर्दाखेरि हाम्रो पनि त्यही नै छ खासमा चाहिँ अब खासमा चाहिँ अब खास यसलाई चाहिँ त्यति ठुलो हामी त्यति साह्रो ब्रडकास्ट चाहिँ गर्दैनौँ खासमा चाहिँ भन्न खोजेको अब आउट लाउड चाहिँ त्यति भन्दैनौँ किनभने यसरी भन्दाखेरि मिडल इस्टतिर हामी सोच्दैछौँ त्यही कारणले गर्दाखेरि चाहिँ वी डोन्ट से दिस आउट लाउड खासमा चाहिँ सकेसम्म चाहिँ अनि त्यही कारणले गर्दाखेरि र अब यहाँ कार्यक्रममा भन्दैछौँ है
4: र अब चाहिँ भने हामी कार्यक्रमको अन्तिम आइसकेको छौँ र एकदमै धेरै धन्यवाद तपाईँलाई जुन अनुभवहरू बाँड्नु भएको छ म आशा गर्दछु हाम्रो श्रोताहरू एकदमै आशिषित हुनुभएको छ र प्रभुले तपाईँहरूको सेवाकाईमा मिशनहरूमा चाहिँ धेरै आशिष दिनुभएको होस् र अन्तिममा हाम्रो श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ
6: त्यही अब आई थिङ्क हाम्रो लागि किनकि सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको परमेश्वरसँगको हाम्रो सम्बन्ध हो सो त्यसलाई नै अगाडि प्रायोरिटी बनाएर त्यसमा फोकस गर्नुभयो भने चाहिँ अब अहिलेको यो जवान अवस्थामा आफ्नो पार्टनरको होला कस्तो हुन्छ भनेर त्यो क्युरियोसिटी हुन्छ तर त्यसलाई पनि सरेन्डर गरेर प्रभु आई गिभ दिस टु यु तपाईँको इच्छा पूर्ण होस् भनेर त्यसरी अगाडि बढ्नुभयो भने उहाँको समयमा सबै कुराहरू ठिक्क ठाउँमा हुन्छ क्या म चाहिँ त्यसमा इन्करेज गर्न चाहन्छु.
5: मैले भन्नुपर्दाखेरि चाहिँ वैवाहिक जीवनमा बाँधिन खोजिरहनु भएको छ भने त्यही नै हो अब विशेष गरी प्रार्थनामा चाहिँ ध्यान दिनुहोस् अनि त्यसपछि सरसल्लाह पनि लिनुहोस् आफूभन्दा अग्रजहरूको तर सबैभन्दा मुख्य भनेको प्रार्थना नै हो परमेश्वरको योजना के छ तपाईँको जीवनमा अनि अब यसको मतलब हाम्रो जस्तै नै अब स्टोरी हुनु पर्दैन हाम्रो जस्तै नै अब इन्सिडेन्स हुनु पर्दैन किनभने परमेश्वरले भन्नु होला नभन्नु होला तर पनि तपाईँको जीवनको बोलावट परमेश्वरले तपाईँलाई दिनुभएको हुन्छ अनि त्यो बोलावटमा ठिक हुने खालको जीवनसाथी छान्नुहोस् तपाईँले अनि वैवाहिक जीवनलाई चाहिँ रोमान्समा मात्र अथवा चाहिँ माया पिरतीमा मात्रै सीमित नराख्नुहोस् किनभने त्यतिमा मात्रै सीमित गरिनुभयो भने तपाईँले आफ्नो लाइफ वेस्ट गर्नुहुन्छ तर आफ्नो फाउन्डेसन आफ्नो जगलाई चाहिँ परमेश्वरको सुसमाचारलाई राख बनाउनुहोस् त्यो गर्नुभयो भने चाहिँ तपाईँको वैवाहिक जीवन चाहिँ सुन्दर हुन्छ अनि धेरै धन्यवाद पनि तपाईँहरूले अब हाम्रो कुरा सुनिदिनु भयो हाम्रो स्टोरी पनि सुनिदिनु भयो अनि जतिले सुनिरहनु भएको छ यदि तपाईँ अब प्यारेन्ट्स हुनुहुन्छ भने अब तपाईँले पनि कतिवटा विचार गर्नुपर्ने कुरा हुन सक्ला तर जवान हुनुहुन्छ भने तपाईँले पनि विचार गर्नुपर्ने प्रार्थना गर्नुपर्ने धेरै विषयहरू हुन सक्छ यसरी नै अब यो कार्यक्रमहरूले तपाईँहरूलाई धेरैभन्दा धेरै अब सहायता गर्नको लागि नै उहाँहरूले अब गरिरहनु भएको छ अनि त्यही कारणले गर्दाखेरि धेरै धन्यवाद हाम्रो स्टोरीलाई सुनिदिनु भएको लागि
4: हुन्छ तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद आज समय मिलाएर फेरि पनि हामीलाई साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद जय मसिंह.
3: आदरणीय श्रोता, आजको कार्यक्रम र कुराकानी तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र तपाईँ पनि विवाहको लागि प्रार्थना गर्दै हुनुहुन्छ अथवा आफ्नो परिवारमा भएका सदस्यहरूको लागि जो विवाहको निम्ति एकदमै तयार हुनुहुन्छ उहाँहरूलाई प्रार्थनामा उचालिरहनु भएको छ र विवाहसँग सम्बन्धित नै तपाईँ उत्साह काउन्सिलिङ होइन तपाईँको जिज्ञासाहरू तपाईँले राख्न चाहनुहुन्छ भने आदरणीय पाशु चित्र खड्काज्यूसँग तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। उहाँको मोबाइल नम्बर रहेको छ 9841 48 50 97 9841 48 50 97। र श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट हाम्रो कार्यक्रमको प्रायोजक फेक नेपाली स्वतन्त्र चर्च कुवेत पास्टर वकिल माडेरो चर्च परिवारलाई पनि धन्यवाद दिँदै म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जयमसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र सुजन सँगै म तपाईँको रेडियो मित्र एनपी कतिवटा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँको निम्ति सदैव यस्तै भएको होस् तपाईँको लागि मेरो निरन्तर प्रार्थना यही नै हुनेछ। तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा रहेर ज्ञान गुणका कुराहरू र मिठा मिठा भक्ति संगीतहरू सुनाउनेछु। कृपा गरी रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। श्रोता, यो कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHz साथै तपाईँले हाम्रो इन्टरनेट www.goodnewsfm.com.np तथा हाम्रो पात्रोको एपबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। श्रोता, थालनीमा एउटा सुमधुर गीतको साथ दिन चाहन्छु।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधि सुजनले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, भनिन्छ मानिस सामाजिक प्राणी हो। अवश्य पनि मानिस समाजमा बस्दछ, समुदायमा बस्दछ। जब हामी समाजमा जिउँदछौ भने समाजका आफ्नै किसिमका तवर तरिकाहरू हुन्छन्, नीति नियमहरू हुन्छन्, अनि हामीलाई ती नीति नियमहरूले एउटा समाजमा कसरी जिउनु पर्दछ भन्ने कुरालाई निर्देशित गरिरहेका हुन्छन्। यद्यपि हामी मानिसहरू फरक फरक स्वभावका हुन्छौं, हाम्रो विचार फरक फरक हुन सक्छ, त्यसैले वास्तवमा हामी यदि एउटा सुन्दर समाजको परिकल्पना गर्दछौ, हामीलाई सुन्दर समाज चाहिन्छ भनेर हामीले सोचिरहेका छौं भने हामीले आफ्नो जीवनशैलीद्वारा त्यो सुन्दरतालाई निर्माण गर्नलाई शुरूआत गर्नुपर्दछ। यसको शुरूआत एकजना व्यक्तिबाट शुरू हुन सक्दछ र जब जब हामी समूहमा विभिन्न कुराहरू गर्दछौ, हामीले कसलाई कति महत्व दिन्छौ अनि कसरी हामी हाम्रा कामहरूलाई अगाडि बढाउँछौ, यो पनि अर्को एउटा गहन पाठ हो। प्रिय मित्र, कतिपय समयमा विचार नमिल्दा द्वन्द कलह सृजना हुन सक्छ, तथापि तपाईँ र म यदि कुनै समाजलाई परिवर्तन गर्न, एउटा समाजलाई नयाँ बनाउन, एउटा समाजलाई असल स्वरूप दिन अगाडि बढ़िरहेका छौं भने अवश्य हामीले सोच्नु पर्दछ कि हामी को हौं, हाम्रो परिचय त्यो समाजमा के हो र कुन रीतिले हामी जिउँदैछौ र कसरी अब जिउनु पर्दछ भनेर। जस्तोसुकै परिस्थिति आए पनि तपाईँले आफ्नो छिमेकीलाई प्रेम देखाउन सक्नुभयो भने सबैभन्दा असल कुरा त्यही हुन्छ। पवित्र शास्त्रले पनि भन्दछ, आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर। तपाईँको सबैभन्दा नजिकैको व्यक्ति भनेको छिमेकी भनेर तपाईँले बुझिरहेको हुन सक्नुहुन्छ, तर तपाईँको निम्ति असल कसले गर्दछ, तपाईँलाई अप्ठ्यारो पर्दा कसले सहायता गर्दछ, तपाईँ दुःख कष्टमा हुँदा कसले आएर तपाईँलाई सान्त्वना दिन्छ, त्यो व्यक्ति तपाईँको छिमेकी बन्दछ। त्यसैले आफूले पाउने मान इज्जत जे कुरा चाहना गरिन्छ नि, त्यही प्रकारको चाहना अरूहरूप्रति पनि राख्नुपर्दछ, विशेष गरी आफ्नो छिमेकीप्रति। त्यसैले महान आज्ञाभित्र राखिएको छ आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्ने कुरा। समाजमा बसिसकेपछि विभिन्न परिस्थितिहरू आइपर्दछन्, हरेक मानिसलाई चुनौतीहरू आइलाग्दछन्, कतिपय समयमा नसोचेका कुराहरूद्वारा मानिसहरूलाई दुःख कष्ट आइलाग्दछ, रोग विराम लाग्न सक्दछ, विभिन्न प्राकृतिक प्रकोपहरू आउन सक्दछन्। हामी कतिको दयालु बन्न सक्छौ, सकेसम्म हामी दया देखाउने प्रकारको मानिस भएर त्यो समाजमा जिउनु पर्दछ र बाँच्नु पर्दछ। धन्य छन् दयवन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। दया देखाउनु चाहिँ एउटा ईश्वरीय आशिष हो। जो मानिस पवित्र आत्माद्वारा अघि बढिरहेको हुन्छ नि, त्यस्ता व्यक्तिहरूले पक्कै पनि दया देखाउनमा कन्जुसै गर्दैन। त्यसैले अप्ठ्यारो साह्रो गाह्रो परिरहेका मानिसहरू बीचमा हामी उभिनलाई कतिको तयार छौं भन्ने कुरा चाहिँ सामाजिक प्राणी भएको कारणले पनि हाम्रो जिम्मेवारी भित्र पर्दछ। प्रिय मित्र, हामीले हरेक व्यक्तिसँग व्यवहार गर्दा, बातचित गर्दा गलत या भ्रामात्मक कुराहरू ल्याउनु हुँदैन। कहिले पनि झुटा कुराहरू गरेर मानिसहरूलाई अप्ठ्यारोमा पार्नु अर्थात उनीहरूलाई अलिकति आफूले ऊ गल्ती गरे कि मेरो कारणले पो केही खराबी भयो कि जस्ता कुराहरू पक्कै पनि सबैको लागि अप्ठ्यारै हुन्छ। त्यसैले हामीले साँचो बोल्न सकेमा, होलाई हो होइनलाई होइन भन्न सकेमा सबै कुरा स्पष्ट हुन्छ। बुद्धिमान मानिसले शंका गर्छ तर पनि सही र गलत के हो भन्ने कुरामाथि निगरानी राख्दछ र सहीलाई सही नै भन्दछ र गलतलाई गलत भन्दछ। झुटो नबोला किनकि तिमीहरूको परमेश्वर पनि सत्य परमेश्वर हुनुहुन्छ। यदि पवित्र आत्माद्वारा परमेश्वरको निगरानीमा र अगुवाईमा सबै कुरा स्पष्ट हुन्छ, बुद्धिमान मानिसले शंका गर्छ तर पनि सही र गलत के हो भन्ने कुरामा

कुरा गरेर जिउने होइन, तपाईँले आफूलाई जे कुरा हो भन्न सक्ने र होइनलाई होइन भन्न सक्ने भएर जिउनु पर्दछ। अझ यतिसम्म पवित्र शास्त्रमा लेखिएको छ कि तिमीहरू समाजमा बस्छौ, जब समाजमा जिउँछौ सबै मानिसका नजरमा तिमीहरू असल हुन सक्दैनौ। कतिले त शत्रुता साधन गर्न सक्दछन्, तर तिमीहरूले दाँतको बदला दाँत, आँखाको बदला आँखा कहिले सोच्नु हुँदैन। आफ्नो शत्रुलाई पनि प्रेम गर भन्ने आज्ञा दिएको छ। आफ्ना शत्रुलाई प्रेम गर र तिनीहरूको लागि प्रार्थना गर। यो प्रेम भन्ने शब्द सहनशील मान्छेहरूमा हुन्छ, धैर्यवान व्यक्तिहरूमा हुन्छ, जसले शान्तिको अभिषेक पाएका हुन्छन् त्यस्ता व्यक्तिहरूमा हुन्छ, ताकि त्यो व्यक्तिले आफूप्रति शत्रुता भाव राख्ने मानिसहरूलाई पनि क्षमा गर्न सक्छ, प्रेम गर्न सक्छ। र समाजमा बस्दा अझ महत्वपूर्ण कुरा हामीले जान्नै पर्ने र बुझ्नै पर्ने कुरा के छ भने, प्रिय मित्र, हामीले समाजलाई समुन्नत समाज बनाउन या समाजको रूपान्तरण गर्न हामीले परिश्रमको महत्वलाई दर्शाउन सक्नुपर्दछ। हरेक व्यक्ति परिश्रमी हुनुपर्दछ। जब हामी मेहनत र परिश्रम साथ कुनै पनि काम गर्दछौ, पक्कै पनि त्यो कामको प्रतिफल असल हुन्छ र राम्रो समाज तब हुन्छ जब सबै कुराहरू त्यो समाजमा उपलब्ध हुन्छन्। राम्रो बाटोघाटो, खाने पानी, शिक्षा दीक्षा आर्जन गर्नका लागि स्कूल, स्वास्थ्य जाँच गर्नका लागि अस्पताल, यी सबै कुराहरू चाहिँ एउटा समाजलाई खाँचो हुन्छ र यी सबै कुरा निर्माण गर्न र व्यवस्थित गर्न कामको जरूरत पर्दछ। जो काम गर्न तयार छैन उसलाई खान पनि दिइने छैन भन्ने कुरा पवित्र शास्त्रमा लेखिएको छ। जसले काम गर्दैन त्यसले नखाओस्। र हामी कामलाई कतिको महत्व दिन्छौं हाम्रो जीवनमा, यो पनि हामीले बुझ्नु पर्दछ। र अझ बढ्ता हामीले बुझ्नुपर्ने कुरा त के छ भने, प्रिय मित्र, हामी मानिसहरूलाई कुन रीतले व्यवहार गरिरहेका छौं, सामाजिक न्याय सबैलाई मिलेको छ कि छैन, चाहे समाजमा बस्ने कुनै एकजना व्यक्ति धनाढ्य होस् या अर्को व्यक्ति गरीबै किन नहोस्, धनी र गरीब दुवैलाई न्याय गर नीति वचनले भन्दछ। त्यसैले हामीले जब न्याय गर्दछौ यदि भने हाम्रो हुन त अरूलाई न्याय गर्ने कुनै पनि क्षमता छैन र हाम्रो काम पनि होइन यो। यद्यपि समाजमा बस्दा कुनै पनि परिस्थितिलाई समायोजन गर्नुपर्ने अवस्था आउँदछ, त्यो बेला हामीले के धनी के गरीब भेदभाव नराखिकन उचित प्रकारको न्याय दिन जान्नुपर्दछ, तब मात्र समाज व्यवस्थित हुन्छ। हिजो आज हामी देख्दछौ गरीब बिचरो न्याय नपाएर तडपिरहेको हुन्छ। धनको बलबुतामा धनी मानिसले त्यही समाजमा
चाहे कि न उसको अपने

छिमेकी नहोस्, उसलाई दुःख कष्ट अप्ठ्यारोमा पारिरहेको हामी देख्दछौ। एउटा समुन्नत समाजमा यो कुरा पटकै सुहाउँदैन र हामीले यस्तो कुरा गर्नलाई सोच्नु पनि हुँदैन। हाम्रो विचार, यदि तपाईँ खुशी हुनुहुन्छ भने तपाईँको नजिकैको साथी पनि खुशी हुनुपर्दछ, तब मात्र खुशी खुशीको तालमेल मिल्दछ। एकजना समाजशास्त्री जेभियर स्याल्डन भन्नुहुन्छ, म त्यस्तो साथी बनाउन चाहन्छु, अर्थात मेरो छिमेकी त्यस्तो होस् जसले मेरा कार्यहरूमा क्रिटिसाइज गरोस् अनि मैले उसका नकारात्मक कार्यहरूमा क्रिटिसाइज गर्न सकौं। केवल मैले उसको आदेश मात्र पालन गर्नुपर्ने भयो भने मलाई त्यस्तो साथी चाहिँदैन, र उसले मेरो मात्रै आदेश पालन गर्नुपर्ने भयो भने पनि मलाई त्यस्तो साथी चाहिँदैन। मभन्दा धेरै धनी, मभन्दा धेरै गरिब, त्यस्तो पनि मलाई विभेदपूर्ण मित्रता चाहिँदैन। अर्थात् ती सामाजिक अभियन्ताले भन्न खोजेको कुरा चाहिँ यही नै हो कि सबैमा समानता भयो भने एउटा सुन्दर समाज हुन्छ, तपाईँलाई र मलाई त्यहाँ बस्न रमाउन आनन्द हुन्छ। त्यसैले हामीले कस्तो समाज निर्माण गर्ने त्यो महत्वपूर्ण हुन्छ। प्रिय श्रोता, फेरि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ।

0: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रतिमा सुजनजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, जब हामी समाजमा जिउँदै हुन्छौं, समाजमा विभिन्न कर्महरू गर्दै अघि बढ़िरहेका हुन्छौं, हामी एक आपसमा हाम्रा विचारहरू नमिलेका कारणले गर्दा, हाम्रा सोचहरू नमिलेका कारणले गर्दा हामीमा मतभिन्नताहरू आउन सक्दछन्। तर हामीले अरूलाई होच्याएर, अरूलाई नराम्रो भनेर र आफू राम्रो हुँ भनेर कहिले पनि जिउनु हुँदैन। पवित्र शास्त्रले भन्दछ, तिमीहरूले सकेसम्म अरूलाई क्षमा गर, तिमीहरूले अरूलाई क्षमा गरे झैं तिमीहरूका पनि पापहरू क्षमा हुनेछन्। अनि हामी सहायताका हातहरू अगाडि बढ़ाउनलाई कहिले पनि कन्जुसिङ गर्नुहुँदैन। हामीलाई शास्त्रले बताउँदछ, जसले गरीबलाई दिन्छ उसले परमेश्वरलाई सापटी दिन्छ। र जब हामी लोभै मात्रै गर्छौं, हाम्रो सम्पत्तिको लोभमा हामी जिउँछौं या हामी धन सम्पत्ति भए मात्र सुखी हुन्छौं भन्ने विचार गरिरहेका हुन्छौं भने त्यो चाहिँ सही हुँदैन। किनभने त्यही कारणले गर्दा मानिसले अर्को मानिसलाई तुच्छ ठान्ने, अर्को मानिसलाई हीनता बोधले हेर्ने दृष्टिकोणहरू मानिसमा आउन सक्दछन्। यसर्थ हामी लोभ लालच नगरिकन हाम्रा जीवनमा चाहिने सबै कुरा यदि परमेश्वरले जुटाइदिनु भएको छ भने हामी निश्चिन्त भएर हाम्रो कर्ममा लागिरहनु पर्दछ। धनी हुनका लागि धेरै परिश्रम नगर, पवित्र शास्त्रले भन्दछ। यसको अर्थ यो होइन कि पैसा नकमाऊ, तर खालि लोभ लालच गर्दै म सम्पत्ति मात्रै बटुल्छु भनेर जब मान्छेले अथक प्रयत्न मात्रै गर्दछ भने सायद त्यो मानिसले सोचे जस्तो नहुन सक्छ। यसर्थ हामीले परिश्रम गर्दाखेरि विचार पुर्याउनु पर्दछ। यदि हामी आनन्दको लागि, सुख शान्तिको लागि र कसैको सहायताको निम्ति परिश्रम गर्दैछौं भने हामी धन्यका हुन्छौं, किनभने हामीलाई त्यसले एक किसिमको शान्ति दिँदछ। र जब हामी समाजमा बस्छौं, एकतामा बस्न सिक्नु पर्दछ। हामी धेरै प्रकारका मानिसहरू, धेरै प्रकारको विचार भए पनि एकता भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। पवित्र शास्त्रले पनि एकतालाई एकदमै जोड़ दिन्छ। भाई भाई मिलेर बस्नु कति उत्तम कुरा हुन्छ। र हामीले एउटा मण्डलीलाई पनि समाजको रूपमा हेर्यौं भने धेरै अंगहरू भए तापनि हामी सबै एकै शरीर हौं भन्ने विचार राखेर हामी जिउनु पर्दछ। त्यसैले हामी समाजमा जिउँदाखेरि हरेक कुरालाई एकदमै गहन तरिकाले विचार गरेर जब जिउँदछौं भने प्रिय मित्र, हाम्रो समाज निकै सुन्दर समाज, उदाहरणीय समाज बन्दछ। बोलीचालीको क्रममा हामीले कसैलाई मन दुखाउन सक्छौं। समाजमा बस्दाखेरि हामीले विभिन्न सभा समारोहहरूमा भाग लिनुपर्ने हुन्छ, अर्थात विभिन्न प्रकारका मौका अवसरहरूमा सहभागी हुनुपर्दछ। त्यो बेला हामी कसरी बोल्दछौं, हामीले बोल्ने कुरामा सावधानी राख्नुपर्दछ। तिम्रो बोली नुनले सिंचित हुनुपर्दछ, स्वादिलो हुनुपर्दछ, मिठास पूर्ण हुनुपर्दछ, किनकि सुन्दर वचनले दुखी रहेको आत्मालाई सान्त्वना दिन्छ। त्यसैले बोल्नु पर्दा हर समय परमेश्वरको ज्ञान लिएर बोलौं, के बोल्दैछु हर समय ध्यान लिएर बोलौं र शान्ति प्रेमी भएर जिउनु शान्तिको खोजी गर्नु पक्कै पनि एउटा असल कुरा हो। शान्ति राख्नेहरू धन्यका हुन् किनभने तिनीहरू नै परमेश्वरका सन्तान कहलाइनेछन् जो शान्तिमा जिउन चाहन्छन् र समाजमा बस्दा कतिपय व्यक्तिहरू हामीले आदर गर्न लायकका व्यक्तिहरू हुन्छन् कतिपय माया गर्न लायकका व्यक्तिहरू हुन्छन् कतिपय हामीसँगै सगुल दौतरीहरू हुन्छन् जस्तो सुकै भए पनि हामीले आदर गर्नुपर्नेलाई आदर माया गर्नुपर्नेलाई माया हातेमालो गर्नुपर्नेसँग हातेमालो गर्न जानेको खण्डमा हाम्रो समाज पक्कै पनि असल समाज बन्छ। संकष्टमा सहनशील हुन सक्ने हाम्रो हृदय हामीले तयार गर्नुपर्दछ। जति सक्दो हामी सहनशील बन्यौं भने अप्ठ्यारा झन्झटहरू लाञ्छनाहरू पक्कै पनि हाम्रो जीवनमा आउँदैनन्। जब जब संकष्ट आउँछ मानिस अतालिन्छ अनि विभिन्न प्रकारका निर्णयहरू गर्न पुग्दछ र ती निर्णयहरू कतिपय समयमा जायज नहुन सक्छन्। त्यसैले हामी सहनशील भएर हर कुरालाई ठिक बेठिक के हो छुट्याएर अगाडि बढ्न सकेमा सबै कुरा असल हुन्छ र हाम्रो जीवनमा कसलाई भरोसा गरेर हामी जिइरहेका छौं त्यो भरोसाको परिणाम कस्तो हुन्छ तपाईँ र मेरो जीवनबाट प्रकट हुनु जरूरी छ किनकि जब हाम्रो मार्ग उहाँले सिधा गरिदिनुहुन्छ यदि हामी परमेश्वरमा भरोसा राख्दछौ भने हाम्रो सिधा मार्ग अनि हाम्रा गन्तव्य र लक्ष्य अनि हाम्रा योजना जसका कारणले गर्दा हाम्रो समाजको निम्ति हाम्रो ठूलो योगदान हुन सक्छ। सिधा बाटोमा हिँडेको देख्दा अरूलाई पनि हिँडौं हिँडौं लाग्न सक्छ र हामी सबैतिरका नीति नियमहरू पालना गर्ने भएर समाजका नीति नियमहरूलाई पनि पालना गर्नुपर्छ। हामीले कुनै कुरालाई अनादर गर्नु हुँदैन सकेसम्म हामी इन डेप्थ भन्छ इनसाइड जजमेन्ट फोरसाइट यी सबै कुरालाई ब्यालेन्समा लान सक्ने हुनुपर्दछ। आज्ञाकारी हुनु असल कुरा हो अझ परमेश्वरप्रति आज्ञाकारी बन्नु जीवनको मूल हो भनेर हामीलाई शास्त्रले बताउँदछ। यसको लागि समर्पणताको आवश्यकता हुन्छ सबै कुरामा समर्पण हुनुपर्दछ। सकेसम्म हामीले आफूलाई फाइदा हुने मात्र होइन अरूलाई केही सान्त्वना दिने कुराहरू गर्न सक्नुपर्दछ। आफ्नो मनलाई र हृदयलाई सुरक्षित राख्नुपर्दछ ताकि कुनै पनि खराबी कुराहरू हाम्रो हृदयबाट नउब्जियोस् कुनै पनि खराबीले हामीलाई हावी गर्न नपाओस् किनकि कतिपय समयमा सुन्दर परिवार खराबीले जब नेतृत्व लिन्छ एउटा सुन्दर परिवार तहस नहस हुन्छ एउटा सुन्दर समाज बिग्रिन्छ। त्यसैले जब जब खराबी आउँदछ खराबीले कुनै पनि कुरा राम्रो गर्दैन जब हामी राम्रो नगरिरहेको देख्छौ हामीले तत्काल थाहा गरिहाल्नुपर्छ कि खराबीले हामीलाई डोर्याउँदैछ खराबीले हामीलाई नेतृत्व गर्दैछ। तर हामीले त्यसैलाई साथ दिइरहन थाल्यौं भने पक्कै पनि तपाईँ र मेरो जीवन विचलित हुन्छ कष्टकर हुन्छ। त्यसैले हामी साहसिक भएर तिमीहरू साहसी हो बलवान हो र आफूलाई जहिले तैले साँचो कुरामा उभ्याउन कोशिश गर। यही प्रकारको प्रेरणा बोकेर र यही प्रकारको प्रेरणा अरूलाई दिएर जिउनलाई हामीले समाजमा सक्नु पर्दछ। जहिले तैले प्रेम र असल कार्यका लागि अरूलाई प्रेरित गर्न सकियो भने हाम्रो जीवन सफल हुन्छ, हाम्रो समाज सफल हुन्छ। त्यसका लागि अनुशासनको त्यति नै महत्वपूर्ण भूमिका हुन्छ। प्रिय श्रोता, अनुशासन चाहिँ मानिसहरूको लागि एउटा गहना हो। विशेष गरिकन मानिसलाई ठिक बाटोमा हिँड्न, ठिक ठिक कुरा सोच्न, ठिक ठिक कुरा बोल्न अनुशासनको आवश्यकता पर्दछ। अनुशासित व्यक्तिले आफूलाई चाहिने कुरा जतन गर्दछ समयमा। अनुशासित व्यक्तिले आफू कहाँ उभिएको छु त्यो देख्दछ। अनुशासित व्यक्तिले समयलाई ध्यान दिन्छ। अनुशासित व्यक्तिले आफ्नो गन्तव्य निर्धारण गर्दछ। खालि बिउ रोपेर मात्रै फलको आशा गर्नु हुँदैन। प्रिय मित्र, जब बिउ रोप्छौं भने हामी कस्तो माटोमा रोप्दैछौ, मलजलको कस्तो खाँचो हुन्छ, कति मात्रामा मलजल हाल्नुपर्छ, समय समयमा हामीले गोडमेल गर्नुपर्छ, निरन्तर रेखदेख गरिएन भने अन्य कुराहरूले त्यसलाई बाधा दिन सक्छ। र यी सबै यावत कुरा तपाईँले जब परिश्रम गर्नुहुन्छ तब तपाईँले मिठो फल प्राप्त गर्न सक्नुहुन्छ, तब तपाईँलाई रमाइलो लाग्छ। त्यतिखेर कि तपाईँको मेहनतको प्रतिफल प्राप्त गर्नुभएको छ। हामीले हाम्रा कामहरूबाट उचित प्रकारको प्रतिफल आशा गर्नुपर्दछ। यदि असल कार्यमा हामी समर्पित छौं भने असल कुरा प्राप्त हुन्छ भन्ने कुरामा हामी निर्ढुक्क हुनुपर्दछ। र जब जब हामी अनुशासित भएर जिउँछौ मानिसहरूले त्यसको कदर गर्दछन्, मूल्याङ्कन गर्दछन्, अनि एकअर्कासँग मेलमिलाप गर्ने कुरा आउँदछ। त्यस पछाडि यो निकै महत्वपूर्ण हुन्छ, मेलमिलापमा जिउनु, एकअर्कासँग मेलमिलाप गर। पवित्र शास्त्रले पनि बताउँदछ यो, र यो चाहिँ सहनशील र धैर्यतामा गर्न सकिन्छ। जो धैर्य गर्छ उसले अन्त्यमा विजय पाउँदछ। र हामी विजय हासिल गर्नका निम्ति तम तयार हुनुपर्दछ। त्यो चाहिँ धैर्यताको सिद्धान्तले हामीलाई उक्त विजय प्राप्ति गर्नलाई निर्देशित गर्छ, डोर्याउँछ, सहायता गर्छ। प्रिय मित्र, फेरि पनि महरको एउटा सुमधुर गीतको साथ दिन्छ।

0: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, तपाईँसँग म कुराकानी गरिरहेको छु समाज कस्तो हुनुपर्छ, के कुरा गर्नाले एउटा असल समाजको निर्माण हुन्छ, तपाईँ र मेरो भूमिका कस्तो हुनुपर्दछ, तपाईँ र म जब जब सिद्धान्तमा दृढ रहन सक्छौ। सिद्धान्त भन्दै गर्दा तपाईँले के बुझ्नुहुन्छ मलाई थाहा छैन। जे कुरा सत्य छ त्यसको रक्षा गर्नका लागि हामी आफ्नो सिद्धान्तमा अडिग रहन सक्नुपर्दछ, सत्य कुराको पक्षधर हुनुपर्दछ र सत्यको रक्षा गर। यो पवित्र शास्त्रले हामीलाई बताउँदछ र जो ठूलो हुन चाहन्छ उसले सबैको सेवा गर्नुपर्दछ, सेवक बन्नुपर्दछ, त्यस्तो व्यक्तिको उच्च स्थान हुन्छ भन्ने कुरा पनि पवित्र शास्त्रले बताउँदछ। किनकि सेवा गर्ने मान्छेले नै आफूलाई समाजमा समर्पित गरेर एउटा असल व्यक्तिको रूपमा परिचय दिएर जिउन सक्दछ र जिउँदाखेरि हामीले पवित्रतामा जिउनलाई कोशिश गर्नुपर्दछ। किनकि हामीलाई यही आज्ञा दिएको छ कि म पवित्र छु, तिमीहरू मेरो सन्तान भएकोले तिमीहरू पनि पवित्र बन्नुपर्दछ। दुखीहरूका लागि सान्त्वनाको कारण बन्नुपर्दछ, जो दुखी छन् तिनीहरूलाई सान्त्वना दियाऊ। हरेकलाई आशिष दिने कुरामा शराब त जोसुकैले गरिरहेको सुनिन्छ हामी हर दिन। मानिसहरूले अरूको निम्ति कहिले पनि भलो सोचेको देखिँदैन, तर हामी चाहिँ शराब दिनेहरूलाई पनि आशिष दिन सक्ने मानिसहरू बन्नुपर्दछ। जो तिमीहरूलाई शराब गर्छ अर्थात तिमीलाई शराब छ, तिनीहरूलाई आशिष देऊ। र हामीले असल कुराको लागि जोरदार माग गरिरहनु पर्दछ। त्यसको निम्ति हामीले निरन्तर असल कुरा कहाँबाट प्राप्त हुन्छ, हामीले असल कुरा पाउन कहाँबाट सक्दछौ, हाम्रा अर्ज बिन्तीहरू जाहेर गरिरहनु पर्दछ। यो प्रार्थनाद्वारा सम्भव छ। एउटा प्रार्थना गर्ने व्यक्ति सबैको भलाइको निम्ति प्रार्थना गर्दछ, असल कुराको निम्ति प्रार्थना गर्दछ र हामी त्यस्तो व्यक्ति बन्नुपर्दछ। असल कुराको खोजी गर्ने मानिसहरू हामी हुनुपर्दछ। समयमै असल कुरा प्राप्त गर्न सके उक्त कुराले हाम्रो जीवनमा ठूलो प्रभाव पार्दछ र असल के छ त्यसैमा त्यसैको खोजी गर, त्यही कुराको खोजी गर। र हामीले विशेष गरिकन जे गर्दा पनि प्रिय मित्र बडो ध्यान दिएर गर्ने बानी गर्नुपर्दछ। सुन्नमा चाँडो र बोल्नमा ढिलो बना भन्ने आदेश छ। हरेक मानिस सुन्नमा चाहिँ चाँडो होस्, सुन्न सकोस् छिटै, तर बोलिहाल्दा चाहिँ विचार गरेर बोलोस्। अनि साना नानीहरूको लागि पनि हाम्रो समाजमा त्यतिकै हाम्रो जिम्मेवारी हुन्छ। तपाईँ र म मोडल भएर जिउनु पर्दछ उनीहरूको निम्ति। यदि साना नानीहरूले कसको सिको गर्ने त, कसबाट सिक्ने? किनभने आउँदा दिनमा समाजलाई एउटा गति दिने व्यक्तिहरू भनेका उनीहरू नै हुन्छन्। साना बालबालिका छन् भनेर उनीहरूका कुराहरूलाई व्यवस्था गर्ने हाम्रो सोच हुनु हुँदैन। हामीले असल कुराहरू सिकाउनु पर्दछ, तिम्रा सन्तानहरूलाई असल मार्गमा हिँड्न सिकाउ, जसले कालान्तरमा गएर पनि बाटो नबिराउन्। किनकि जब तपाईँ एउटा असल कुरा समाजलाई छोडिराख्न चाहनुहुन्छ भने नि प्रियश्रोता, तपाईँका सन्ततिहरूले तपाईँलाई पछ्याउन्, त्योभन्दा असल कुरा हामीले केही पनि दिन सक्दैनौं। जब खराबी आउँछ त्योबाट भाग्नुहोस्, त्यसमा सहभागी नबन्नुहोस्। साँच्ची नै तपाईँ असल गर्ने सोचमा जिइराख्नु भएको छ भने जब जब खराबीले च्याउँछ बरु भाग्नुहोस् त्योसँग। सक्नुहुन्छ भने मुकाबिला गर्नुहोस् र त्यसलाई निमित्यान्न पारिदिनुहोस्। सक्नुहुन्न भने त्यहीसँग मिलेर दुष्टतामा सहभागी नबन्नुहोस्। धार्मिक जिम्मेवारी तपाईँका जे जति हुन्छन् ती हरेक कुरालाई अँगाल्नुहोस् र अगाडि बढ्नुहोस्, किनकि हामी सबै कुरामा इमान्दार बन्न सके प्रिय मित्र हाम्रो इमान्दारिताको कदर हुनेछ। विश्वासयोग्य मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, अनि जो विश्वासयोग्य छ उसैलाई अझ बढी जिम्मेवारी दिइनेछ। सबै कुरामा इमान्दार हुन हामीले सिक्नु पर्दछ। सत्कर्म भनेको जीवनको अर्को महत्वपूर्ण पक्ष हो। हामीले हर समय सत्कर्ममा विश्वास राख्नुपर्दछ। सत्कर्मले जीवनको मार्ग तय गर्दछ अर्थात देखाउँदछ। यदि कसैले तपाईँमा भ्रम सिर्जना गर्दैछ, झुटो कुराहरू बताउँदैछ, झुटो शिक्षाहरू दिइरहेका छ, यस्ता कुराबाट सचेत हुनुपर्दछ। किनभने मानिसहरूले एउटालाई अर्कोबाट जुदाउन, अर्कोबाट फुटाउन यी कार्यहरू गरिरहेको हुन्छ। मानिस यति सशक्त भएर लाग्छ नि प्रिय मित्र, जब भ्रम सिर्जना गरिन्छ तब मानिसहरूले चाहिँ आफ्नो खुसी जे पनि गर्दछन् त्यो भएर मानिस यसमा तल्लीन हुन्छ, लागि पर्दछ। तर हामीले भ्रमबाट छुटकारा पाउनु पर्दछ। हो, शंका गर्ने कुराहरू छन्, शंका गर्नुपर्छ। शंका यो अर्थमा गर्नुपर्छ कि हामीले आफूले गरिरहेका कार्यहरू ठिक छन् या बिठिक छन्। हामी कुनै पनि कुरा प्राप्ति गर्दैमा खुसी भइहाल्यौं भने फेरि त्यसले पनि उन्नतिको मार्ग रोकिदिन सक्छ। असल कार्य त गर्नु छँदैछ, यद्यपि हामीले चेक जाँच गरिराख्नु आवश्यक छ। आत्मा बलियो बनाएर जिउनु पर्दछ र यी सबै कुरा सँगसँगै प्रेम चाहिँ अपरिहार्य छ। जब समाजमा प्रेम, दया, न्याय, शान्ति र सहयोगको महत्वलाई बुझिन्छ नि प्रेसता, त्यो समाज अति सुन्दर समाज हुन्छ। अनि जुन लक्ष्य राखेर त्यो समाज अगाडि बढ़िरहेको हुन्छ नि, पक्कै पनि त्यो लक्ष्य प्राप्ति गर्नलाई त्यो समाज कहिले पनि चुक्दैन, पछि पर्दैन। यसैले हामी बस्ने समाजमा शुरूआतमा हामी आफूले आफैलाई प्रेममा, दयामा, न्याय, शान्ति र सहयोगको भावनामा जिउन सक्ने मानिसको रूपमा स्थापित गर्नु पर्यो। असल मार्ग चुनेर सबैसँग सद्भावपूर्ण हातेमालो गर्दै समाजलाई चाहिने अत्यावश्यक कुराहरू निर्माण गर्दै एकले अर्कालाई प्राथमिकता दिएर सहनशीलतामा क्षमाशील बनेर यदि हरेक व्यक्ति अगाडि बढ्दछ भने पक्कै पनि त्यो समाजको ठूलो उन्नति हुन्छ। एउटा समुन्नतशील समाज भयो भने त्यसको योगदान अन्य नजिकैका अरू समाजहरूमा हुन्छ र समग्र रूपले देश लाभान्वित हुन्छ। त्यसैले एउटा असल समाज निर्माण गर्नलाई लागि परौं। आजको ज्ञान गुणमा म तपाईँसँग यही कुरा बताउन चाहन्छु। अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु प्रस्तुता, जानु अघि फेरि पनि एउटा कुरामा जोड़ दिन चाहन्छु कि हामी जस्तो आफूलाई होस् भन्ने चाहना राख्छौं, हामीले पनि अरूलाई त्यस्तै व्यवहार गर्न सक्यौं भने सबै कुरा राम्रो हुन्छ। राव भने तपाईँले यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा हृदय आभार व्यक्त गर्न चाहन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। प्रस्तुता तपाईँले सुन्नुहुन्छ, हौसला दिनुहुन्छ, त्यसैले हामी बोलिरहन सकिरहेका छौं। तपाईँको माया प्रेमको लागि हामी हृदयदेखि धन्यवाद दिन्छौं। प्राविधिक मित्र सुजनजीलाई धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्तिमसम्म डोर्याउनलाई सहायता गर्नुभएकोमा विशेष विशेष धन्यवाद भन्न चाहन्छु। आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए निसंकोच मलाई पत्रचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। टेलिफोन गर्नका लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754। व्यक्तिगत रूपमा यदि तपाईँ मसँग टेलिफोन सम्पर्कमा कुराकानी गर्न चाहनुहुन्छ भने मेरो टेलिफोन नम्बर टिप्नुहोस् त 98 40 80 14 43। तपाईँ फेसबुकमा, मेसेन्जरमा, वाट्सएपमा पनि जोडिन सक्नुहुन्छ। सकेसम्म म तपाईँका प्रश्नहरूमा सहभागी हुने प्रयत्न गर्नेछु। अब भने पुनः एकचोटि तपाईँलाई धन्यवाद भन्छु। अब भन्छु छुटौं।
2: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: यस्ता नानी बाबुहरू रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना।

गुणिज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता अभिभावक र मेरा प्यारा प्यारा साना साना भाइ बहिनीहरूलाई कार्यक्रम साना पाइलामा म प्रस्तुता सन्ध्याको तर्फबाट जयमिसी साथै नमस्कार। आज पनि सदा चाहिँ कार्यक्रम साना पाइला लिएर म तपाईँहरूको बीचमा आइसकेकी छु र कार्यक्रम साना पाइलामा विशेष गरी हामी हाम्रा साना साना बाबु नानीहरूसँग कुराकानीहरू गर्दछौ र उनीहरूलाई कसरी परमेश्वरमा हुर्काउने अनि परमेश्वरमा उनीहरूलाई कसरी बढाउने र मण्डली साथी अभिभावकको जिम्मेवारी के हो त भन्ने विषयमा यहाँको बीचमा हामी कुराकानी गर्ने गर्दछौ र आज पनि मैले तपाईँहरूको बीचमा एकजना सानो गेस्टलाई लिएर आएको छु। उहाँलाई कार्यक्रम साना पाइलामा स्वागत गर्नुभन्दा अगाडि यहाँहरूको बीचमा राख्न चाहन्छु एउटा मिठो गीत।

0: यो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु र अब भने ढिलो नगरिकन हामी हाम्रो सानो गेस्टलाई कार्यक्रम साना पाइलामा स्वागत गर्न जाँदैछौ है त। ल यहाँलाई हाम्रो कार्यक्रम साना पाइलामा स्वागत छ।
1: जयमसी, थ्याङ्क यू।
0: कार्यक्रम साना पाइलामा आउनु पाउँदा तपाईँलाई कस्तो लागिरहेको छ?
1: मलाई राम्रो लागिरहेको छ र जुन पर्सनले मलाई बोल्ने दिन दिनुभएको छ यसमा त म पर्सनलाई धन्यवाद भन्दछु।
0: ओके आमेन। ल अब हामी बाबुको इन्ट्रोडक्सनतिर लागौँ है त। अहिले त कति धेरै साथीहरू चाहिँ तपाईँको प्रोग्राम सुनेर बसिरहनु भएको छ नि त, तपाईँको साना साना साथीहरू हो। उहाँहरूलाई आफ्नो नाम अनि तपाईँको चर्चको नाम भनिदिनुहोस् न त।
1: हुन्छ, मेरो नाम अभिषेक परियार हो र मेरो चर्चको नाम महिमा मण्डली हो।
0: अनि हाम्रो अभिषेक कति क्लासमा पढ्नुहुन्छ त?
1: म कक्षा 3 पढ्छु।
0: हो, अनि अभिषेक तपाईँ कति वर्ष हुनुभयो?
1: म 8 वर्ष गर्छु।
0: ए, तपाईँ 8 वर्ष हुनुभयो। अनि अभिषेकको फ्यामिलीमा को को हुनुहुन्छ?
1: मेरो फ्यामिलीमा मम्मी, बाबा, म, दाइ, दिदीहरू हुनुहुन्छ।
0: ए हो, अनि अभिषेकको बाबा मम्मीले के गर्नुहुन्छ?
1: मेरो बाबाले कोटहरू सिलाउनुहुन्छ, मेरो मम्मीले धागोले टाकहरू हाल्नुहुन्छ।
0: ए, भनेपछि तपाईँको बाबा मम्मी चाहिँ कपडा पसलमा काम गर्नुहुन्छ?
1: हजुर।
0: ए, अनि तपाईँलाई बाबाको सबभन्दा के कुरा धेरै मनपर्छ?
1: मलाई बाबाको सबसेभन्दा मनपर्ने कुरा भनेको मलाई माया गर्ने र मलाई सानोदेखि पाल्दा यत्रो ठुलो बनाउनु भएको छ, यही मलाई बाबाको राम्रो भन्नु लाग्छ।
0: ए, अनि मामुको?
1: मामुले हामीलाई जन्म दिनुभयो, यही मलाई राम्रो लाग्छ।
0: ए, भनेपछि यो कुराले बाबा मम्मीले तपाईँलाई धेरै माया गर्नु भएको भएर तपाईँलाई बाबा मम्मीको त्यही माया गर्ने कुरा चाहिँ एकदम मनपर्छ।
1: हजुर।
0: अनि अभिषेकले चाहिँ बाबा मम्मीलाई माया गर्नुहुन्छ कि गर्नुहुन्न?
1: गर्छु।
0: कति गर्नुहुन्छ?
1: गर्छु धेरै।
0: धेरै गर्नुहुन्छ। अनि अभिषेकलाई सबभन्दा के गर्नु मनपर्छ?
1: मलाई सबसेभन्दा धेरै मनपर्ने भनेको मादल बजाउनु र गिटार बजाउनु मनपर्छ।
0: ए, अभिषेकलाई त्यस्तो मादल पनि बजाउनु आउँछ, गिटार पनि बजाउनु आउँछ?
1: हजुर।
0: ए ल, आज हामीसँग चाहिँ यहाँ मादल भएन, भनेपछि मादल बजाउने गिटार बजाउने मान्छेले चाहिँ गीत पनि गाउनुहुन्छ, थाहा छ कि छैन?
1: थाहा छ।
0: अनि अभिषेकले चाहिँ गाउनुहुन्छ कि गाउनुहुन्न त?
1: गाउँछु।
0: ल अभिषेक, अहिले हाम्रो कार्यक्रम साना पाइला कतिजनाले सुनिरहनु भएको छ नि त, बाबा मम्मीहरूले पनि सुनिरहनु भएको छ होइन, दादा दिदीहरूले पनि सुनिरहनु भएको छ, तपाईँ जस्तै साथीहरूले पनि सुनिरहनु भएको छ। ल उहाँहरूको लागि एउटा मिठो गीत गाइदिनुहोस् न त।
1: मेरो बाबाले मनाउनु भएको गीत गाउँछु।
0: ए, तपाईँको बाबाले गीत पनि बनाउनुहुन्छ?
1: हजुर, गाउनु पनि हुन्छ।
0: ए, भनेपछि तपाईँको बाबा सिङ्गर हो कि क्या हो?
1: हजुर।
0: ओके, त्यसो भए अभिषेकले हामीलाई अभिषेकको बाबाले गाउनु भएको एउटा मिठो गीत गाएर सुनाइदिनुहोस् न त।
1: हुन्छ।

0: यति हो।
1: थ्याङ्क यू अभिषेक, तपाईँको स्वर पनि कस्तो राम्रो रहेछ, तपाईँले कति राम्रो गीत गाउनु भयो है। तपाईँको बाबाले पनि एकदमै राम्रो गीत गाउनु भएको रहेछ, उहाँलाई पनि मेरो तर्फबाट एकदमै थ्याङ्क यू भन्न चाहन्छु, उहाँले यति मिठो गीत लेखेर गाउनु भएको रहेछ होइन। अनि अभिषेकलाई पनि सिकाउनु भएको रहेछ, त्यसमा पनि मलाई एकदमै खुसी लागेको छ। अनि अभिषेक, अनि अरू चाहिँ के गर्नु मनपर्छ तपाईँलाई, जस्तै गेम्सहरू के खेल्नु मनपर्छ?
0: मलाई भेट्टाइदिउँ र लुका मारिदिउँ खेल्न मनपर्छ।
1: ए हो र, त्यस्तो नि खेल्नुहुन्छ है अभिषेक? थाहा छ बच्चा बेलामा हामी पनि त्यस्तो खेल्थ्यौँ नि, हाइड एन्ड सिक के, सबैजना लुक्ने अनि एकजना साथीले चाहिँ खोज्न जाने हो नि। अनि कस्तो रमाइलो हुन्थ्यो है, तपाईँलाई पनि अहिले अहिले आफ्नो साथीहरूसँग खेल्दा रमाइलो हुन्छ होला नि?
0: हुन्छ।
1: ए अनि अभिषेक, तपाईँ चर्च चाहिँ कतिको जानुहुन्छ?
0: चर्च म शनिबार पनि जान्छु, आइतबार पनि जान्छु।
1: शनिबार त अब हाम्रो आराधना सेवा भयो, बा संगति पनि जानुहुन्छ होइन? अनि आइतबार चाहिँ किन जानुहुन्छ?
0: आइतबार उपवास संगति हुन्छ।
1: ए आइतबार तपाईँको स्कुल छुट्टी हुन्छ, त्यसै भएर उपवास संगतिमै जानुहुन्छ। ए अनि अभिषेक पनि उपवास बस्नुहुन्छ कि प्रार्थनामा मात्रै जानुहुन्छ?
0: बस्दिन, प्रार्थनामा मात्रै जाने हो।
1: भेरी गुड, कस्तो राम्रो है। ल अभिषेक, तपाईँ उपवास प्रार्थनामा पनि जाने कुराले चाहिँ म एकदमै आशिषित भएको छु है। अनि अभिषेक, तपाईँले बाल संगतिबाट के कुरा सिक्नु भएको छ त यसो हाम्रो साथीहरूलाई भनिदिनुहोस् न।
0: मैले बाल संगतिबाट अनुशासित हुन र परमेश्वरले भन्नुभएको कामहरू गर्न है, नराम्रो व्यभिचारमा नजाने, त्यति हो मैले सिकेको बाल संगतिमा।
1: ए अनि यो सबै कुराहरू कसले सिकाउनु भएको?
0: मलाई सबै कुराहरू बाल संगतिको सरहरूले सिकाउनु भएको।
1: ए बाल संगतिको टिचरले सिकाउनु भएको?
0: हजुर।
1: ओके, अनि तपाईँलाई आफ्नो बाल संगतिको सबभन्दा मनपर्ने टिचर को हो? थाहा
0: छ, सबैभन्दा मनपर्ने टिचर भनेको मेरो संगम दाई हो।
1: ए संगम दाई चाहिँ तपाईँलाई धेरै मनपर्छ बाल संगतिमा?
0: हजुर।
1: किन त्यस्तो धेरै मन परेको छ संगम दाई?
0: संगम दाईले मलाई गिटार बजाउनु पनि सिकाउनु भयो है, कर्डहरू धेरै सिकाउनु भयो,
1: गिटारको कर्डहरू सबै सिकाइदिनु भयो,
0: सिकाउनु भयो। अनि बाल संगतिमा हामीलाई अनुशासित हुन सिकाउनु भयो।
1: ओके, अनि स्कुलमा चाहिँ अभिषेक कतिको ज्ञानी भएर बस्नुहुन्छ त?
0: म स्कुलमा धेरै ज्ञानी भएर बस्छु।
1: ओके, अनि टिचरहरूले दिनुभएको होमवर्कहरू गर्नुहुन्छ कि गर्नुहुन्छ?
0: गर्छु।
1: भेरी नाइस, भनेपछि एकदमै गुड स्टुडेन्ट हुनुहुँदो रहेछ होइन त?
0: हजुर।
1: ओके, यस्तै हुनुपर्छ किनकि प्रभु यीशुलाई पनि हामी गुड भएको मनपर्छ नि त होइन?
0: हजुर।
1: ओके, अनि अभिषेक तपाईँलाई प्रभु यीशु ख्रिस्टको हो भनेर थाहा छ कि छैन त?
0: थाहा छ।
1: को हो भनिदिनुहोस् त?
0: परमेश्वर पिता भनेको हाम्रो लागि क्रुसमा टाँग्नु भएको हाम्रो एक्लै पुत्र परमेश्वर पिता।
1: प्रभु यीशु ख्रिस्ट किन क्रुसमा टाँगिनु भयो होला त थाहा
0: छैन?
1: त्यो थाहा छैन, ल म थाहा दिन्छु ल त। किनभने हामी मानिसहरू चाहिँ पापी छौँ, ब्याड छौँ नि त होइन? अनि हामी चाहिँ कहिले रिसाउँछौँ, कहिले बाबा मम्मीले भनेको मान्दैनौँ होइन, कहिले साथीहरूलाई पिट्छौँ, कहिले काहीँ हामी झुटो बोल्छौँ होइन, कहिले काहीँ चाहिँ हामी अनाज्ञाकारी पनि हुन्छौँ नि त। अनि त्यो सबै भनेको के हो त? ब्याड हो नि त, नराम्रो कुरा हो नि त होइन? नराम्रो कुरा भनेको चाहिँ के हो त? पाप हो। अनि परमेश्वरले चाहिँ अब त्यस्तो पापहरू हामीलाई नगर्नको लागि, त्यस्तो कुराहरूबाट छुटाउनको लागि हुन्छ नि, अनि अनन्त जीवन दिनको लागि चाहिँ प्रभु यीशु ख्रिस्ट चाहिँ क्रुसमा टाँगिनु भएको, अनि उहाँको रगतले चाहिँ अब हामीलाई के भइसक्यो, हाम्रो ब्याड कुराहरू, हाम्रो खराब कुराहरू हुन्छ नि, हाम्रो पाप, नराम्रो ब्याड ह्याबिटहरू चाहिँ सबै अब के भयो त? हट्यो,
0: हट्यो। अनि हाम्रो जुन हृदय ढुङ्गाको थियो, त्यो ढुङ्गाको हृदयधरि परमेश्वरको रगतले पखालेर मासुको हृदय भएको छ।
1: हो वा, कस्तो राम्रो कुरा थाहा रहेछ, कसले भन्नुभयो हजुरलाई यो कुरा?
0: मम्मीले भन्नुभएको
1: हो। भनेपछि मम्मीले कस्तो राम्रो कुरा सिकाउनु हुँदो रहेछ है बाइबलबाट। अनि अभिषेकको घरमा संगति हुन्छ कि हुँदैन त?
0: हुन्छ।
1: कहिले हुन्छ?
0: एभ्री डे राति हामी संगति गर्छौँ।
1: भेरी गुड, हामीले सधैँ संगति गर्नुपर्छ है, किनकि संगति गरेन भने त फेरि परमेश्वर हामीबाट टाढा जानुहुन्छ नि, हो कि होइन? त्यही भएर के गर्नुपर्छ, हामीले प्रार्थना गर्नुपर्छ, बाइबल स्टडी गर्नुपर्छ होइन। अनि अभिषेकले कतिको बाइबल पढ्नुहुन्छ?
0: बाइबल पनि पढ्ने गरेको।
1: बाइबल चाहिँ हामीले सधैँ पढ्नुपर्छ है, किनकि तपाईँलाई धेरै भोक लाग्यो भने के गर्नुहुन्छ?
0: मम्मी बाबालाई भन्छु।
1: अनि मम्मी बाबालाई भनेपछि के गर्नुहुन्छ?
0: खाना दिनुहुन्छ।
1: हो, खाना दिनुहुन्छ। अनि खाना खाएपछि के हुन्छ भोक?
0: मिट्छ।
1: अनि आज एक दिन मात्रै माम खाएर हुन्छ?
0: हुँदैन।
1: दिनमा कतिचोटि खाना खानुपर्छ भन्नुहोस् त?
0: बिहान, दिउँसो, बेलुका।
1: अनि तिन टाइम खानु पर्यो नि त होइन? हो, त्यस्तै परमेश्वरको वचन पनि हामीले खानु पर्दछ, बाइबल पढ्नु पर्दछ, किनकि त्यो चाहिँ आत्माको खाना हो नि त, परमेश्वरको वचन हो कि नै? त्यही भएर हामीलाई भोक लागेर हामीले तिन टाइम माम खाए जस्तै बाइबल पनि हामीले कतिचोटि पढ्नु पर्ने रहेछ?
0: तिन टाइम।
1: हो, अब थाहा भयो नि अभिषेकलाई। अब भोलिबाट बाइबल कतिचोटि पढ्ने त अभिषेकले?
0: तिन टाइम।
1: पढ्नु है, म मामुलाई सोध्छु नि फेरि। अनि अभिषेक, तपाईँलाई मनपर्ने पद चाहिँ कुन हो त?
0: मनपर्ने पद भनेको यहुन्ना 14:12।
1: त्यो चाहिँ तपाईँको फेभरेट पद हो? ल, त्यसमा के लेखेको छ सुनाइदिनुहोस् न हामीले।
0: साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्दछ र तीभन्दा ठुला काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेको छु। आमेन।
1: आमेन। कस्तो राम्रो पद तपाईँलाई याद रहेछ है। यो पदबाट तपाईँले के बुझ्नु भएको छ, अलिकति भनिदिनुहोस् न।
0: यो पदबाट मैले बुझेको परमेश्वरलाई हामीले जति पनि विश्वासहरू गर्दै जान्छौँ, म अगाडि बढ्दै जान्छौँ, हामीले परमेश्वरले गरेको जस्तै काम गर्न पनि सक्छौँ र परमेश्वर भएर जान पनि सक्छौँ, परमेश्वरले भन्नुभएको कुराहरू पनि गर्न सक्छौँ, हामीबाट परमेश्वरले दिनुभएको शक्तिहरू झरि आउँछ। परमेश्वरले भन्नुभएको यही मेरो फेभरेट, किनभने म पिता कहाँ गइरहेको छु। आमेन।
1: आमेन। कस्तो राम्रो पद तपाईँलाई याद रहेछ है। यो पदबाट तपाईँले के बुझ्नु भएको छ, अलिकति भनिदिनुहोस् न।
0: यो पदबाट मैले बुझेको

0: मलाई पनि यो पद साह्रै मन पर्यो, अनि जसरी तपाईँले हामीलाई यो पद एक्सप्लेन गर्नुभयो नि मलाई साह्रै मन पर्यो। तपाईँलाई कति धेरै परमेश्वरले ज्ञान बुद्धि दिनुभएको रहेछ होइन। अनि आज अभिषेकसँग कुरा गर्दै गर्दाखेरि चाहिँ मलाई कस्तो आनन्द पनि भइरहेछ, अनि मैले आफूले आफूलाई एकदमै आशिषित पनि महसुस गरिरहेको छु। र अहिले जति पनि हाम्रो कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएको छ, सायद उहाँहरू पनि आशिषित पाउनु भइरहेको छ भन्ने मैले आशा गरेको छु। अनि अभिषेक, परमेश्वरले कुनै अचम्मको काम गर्नु भएको छ कि छैन तपाईँको जिन्दगीमा?
1: गर्नु भएको छ।
0: के काम हो भनिदिनुहोस् न त, कुनै तपाईँलाई एउटा चङ्गाईको काम हुन्छ नि, परमेश्वरले निको पार्नु भएको अथवा त्यस्तो केही छ?
1: त्यस्तो त छ, अस्ति मलाई धेरै भाइरल ज्वरो आएको छ, त्यति बेला म अभिपर हस्पिटल जाँदाखेरि मलाई सुई लाग्यो, त्यही एक हप्ता जति त्यहीँ बस्नुपर्छ भन्नुभएको थियो है। तर परमेश्वरले हामीलाई दुई दिनमा हामीलाई निको पारेर घर पठाउनु भयो, यही हो।
0: आमेन, कस्तो राम्रो। मलाई अभिषेकको यो गवाईले एकदमै मलाई निको पारेको छ कि, तपाईँलाई कति परमेश्वरले काम गर्नु भएको रहेछ, परमेश्वरले तपाईँलाई छुनु भएको रहेछ होइन, प्रभुले तपाईँलाई निको पारिदिनु भएको रहेछ। मलाई एकदम धेरै खुसी लाग्यो। भनेपछि अभिषेकले परमेश्वरलाई एकदम प्रार्थना गर्नुभयो त्यति बेला बिरामी हुँदा?
1: गरेको थिएँ।
0: ओके, भनेपछि हामीलाई बिरामी भयो अथवा हामी स्याड भयौँ होइन, कहिले काहीँ हामीलाई दुःख पर्यो भने चाहिँ हामीले के गर्नु पर्दो रहेछ अभिषेक?
1: हामी स्याड भयो परमेश्वरलाई प्रार्थना गर्नुपर्छ,
0: अनि त्यस्तो गर्यो भने चाहिँ हामीले उत्तर पाउँदो रहेछौँ होइन त?
1: हो।
0: ओके, भेरी नाइस। अनि अभिषेक, बाइबलमा त कति धेरै हिरोहरू हुनुहुन्छ नि त होइन, दाउद राजा हुनुहुन्छ, अब्राहम हुनुहुन्छ, अनि त्यसपछि योसेफ हुनुहुन्छ, धेरैजना हुनुहुन्छ नि त, उहाँहरू सबै मध्येबाट तपाईँलाई सबभन्दा मन पर्ने चाहिँ हिरो चाहिँ को हो त?
1: मलाई दाउद मनपर्छ।
0: तपाईँलाई दाउद धेरै मनपर्छ?
1: हजुर।
0: दाउद चाहिँ किन मनपर्छ त?
1: किनकि

0: गोलियतको निधारमा फसाइदिएको छ र त्यो गोलियत भुइँमा लडेको छ, त्यही भएर मलाई दाउद मन पर्ने।
1: भनेपछि परमेश्वरको शक्तिले चाहिँ दाउदलाई चलाउनु भयो होइन, अनि शत्रुबाट चाहिँ उहाँ विजय गर्नुभयो नि त, त्यही भएर तपाईँलाई दाउद मन परेको।
0: हजुर।
1: भनेपछि हाम्रो अभिषेकलाई पनि दाउद जस्तै हुनु मनपर्छ कि क्या हो त? ए, अनि दाउदले अरू के गर्नुहुन्थ्यो थाहा छ?
0: थाहा छैन।
1: अरू चाहिँ दाउदले के गर्नुहुन्थ्यो भने, उहाँ त पहिला सानोमा त भेडा गोठालो हुनुहुन्थ्यो नि त, अनि जहिले उहाँ भेडाहरूलाई चराउन जाँदाखेरि पनि परमेश्वरलाई महिमा गर्नुहुन्थ्यो त्यहीँनेरि होइन, भजन गाउनुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो, बिडा बजाएर अनि परमेश्वरको आराधना गर्नुहुन्थ्यो कि दाउदले चाहिँ। उहाँ चाहिँ आराधक पनि हुनुहुन्थ्यो परमेश्वरलाई महिमा आराधना गर्ने कि। अनि त्यसपछि चाहिँ परमेश्वरलाई उहाँले धेरै खोजेको भएको कारणले गर्दाखेरि, परमेश्वरलाई धेरै आराधना गरेको कारणले गर्दाखेरि उहाँ चाहिँ असाध्यै ज्ञानी पनि हुनुहुन्थ्यो। अनि पछि चाहिँ परमेश्वरले उहाँलाई के गर्नुहुन्छ थाहा छ?
0: थाहा छैन।
1: उहाँलाई चाहिँ इजरायलको राजा बनाइदिनुहुन्छ नि। हो, त्यही भएर हामी पनि दाउद जस्तै भयौँ भने परमेश्वरले हामीलाई के गर्नुहुँदो रहेछ?
0: परमेश्वरले हामीलाई आशिष दिनुहुँदो रहेछ।
1: ओके, अभिषेकलाई कति धेरै कुरा थाहा रहेछ, म धेरै खुसी भएँ। अभिषेकलाई म अर्को पनि एउटा क्वेसन गर्न चाहन्छु। अभिषेक, यसरी आँखाले नै प्रभुलाई देखेर होइन, अनि प्रभु तपाईँको घरमा आउनुभयो भने तपाईँ प्रभुलाई के भन्न चाहनुहुन्छ अथवा के गर्नुहुन्छ प्रभुसँग?
0: मेरो घरमा आउनुभयो भने परमेश्वरपिता, म परमेश्वरपितालाई भन्छु, परमेश्वरपिता तपाईँ हाम्रो घरमा सुरक्षित साथ राखेर हाम्रो घरलाई सुरक्षित साथ बनाउनु भएको होस्। परमेश्वरपिता मेरो बाबाको खुट्टालाई पनि निको पारिदिनुहोस् भन्दछु।
1: हो र, त्यस्तो भन्नुहुन्छ?
0: हजुर।
1: ल, हुन त प्रभु येशू ख्रिस्त अलरेडी तपाईँको घरमा आइसक्नु भएको छ, किनकि प्रभु येशू त हामीसँगै हुनुहुन्छ, हामीले नदेखेको मात्रै हो, तर एक दिन हामीले प्रभु येशूलाई पनि देख्ने त छौँ होइन। अहिले बाबालाई जसरी प्रभु येशूलाई तपाईँले भन्छु भन्नुभयो नि परमेश्वर पितालाई, अब आजैदेखि त्यो कुरा प्रार्थनामा भन्न थाल्नु न त बाबाको लागि।
0: हुन्छ।
1: ल, तपाईँको बाबालाई परमेश्वरले छिट्टै निको बनाइदिनुहुन्छ है।
0: हुन्छ।
1: विश्वास छ नि अभिषेकलाई?
0: छ।
1: ओके, भेरी नाइस। अनि अभिषेक, तपाईँलाई चाहिँ दशाज्ञाको बारेमा थाहा छ कि छैन?
0: धेरै त थाहा छैन, अलिअलि थाहा छ।
1: अलिअलि थाहा छ। ल, दशाज्ञा मध्ये तपाईँलाई कुनै थाहा भएको दशाज्ञा भन्नुहोस् न त।
0: म बाहेक अरू खोपेर मूर्ति नबनाउनु है,
1: हजुर,
0: छिमेकीलाई प्रेम गर्नु, झुटो नबोल्नु, व्यभिचार आत्मामा नफस्नु, चोरी नगर्नु, दाह नगर्नु।
1: ओके, यति धेरै थाहा रहेछ है अभिषेकलाई, एकदमै खुसी लाग्यो। अनि अभिषेक, तपाईँले कहिले चोरी गर्नु भएको छ कि छैन?
0: गरेको छैन
1: अहिलेसम्म।
0: गरेको छैन।
1: ओके, भेरी नाइस, मलाई धेरै खुसी लाग्यो यो कुरा सुनेर। अनि झुटो त बोल्नु भएको छ होला?
0: झुटो त बोलेछ।
1: ल, के कुरामा झुट बोल्नु भएको छ भनिदिनुहोस् न त।
0: मैले साथीहरूसँग झैझगडा गर्न मैले घाउ बनाएर आएँ भने है।

0: किन मलाई पहिला हानेको हो भन्न मैले झुटो बोल्छु, तर मैले फर्स्टमा हानेको हुन्छु।
1: ए हो, अनि पछि साथीलाई सरी भन्नुहुन्छ कि हुन्न त?
0: भन्छु।
1: ए, अब त झुटो बोल्नु मिल्दैन नि, थाहा भयो नि होइन?
0: थाहा भयो।
1: किनकि झुटो बोल्यो भने के हुन्छ भन्नु त?
0: नरकमा जान्छ।
1: हो नि हो नि, नरकमा पनि गइन्छ, अनि परमेश्वरलाई पनि मन पर्दैन होइन?
0: ओ
1: हो, परमेश्वरलाई मन नपर्ने काम त हामीले गर्नु भएन होइन?
0: ओ
1: ओके, अभिषेक तपाईँलाई धेरै धेरै धन्यवाद, हाम्रो कार्यक्रम साना पाइलामा आइदिनु भयो अनि आफ्नो समय दिनुभयो होइन? परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्, अनि फेरि हाम्रो कार्यक्रम साना पाइलामा यसरी नै आउँदै गर्नु होला है त।
0: हुन्छ
1: ल, अहिले जति पनि कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएका छन् नि त तपाईँ जस्तै साथीहरू, उहाँहरूलाई के भन्न चाहनुहुन्छ त यो कार्यक्रम साना पाइलाबाट?
0: कार्यक्रम साना पाइलाबाट यिनीहरूलाई भन्न चाहन्छु, तपाईँहरू पनि कार्यक्रम साना पाइलामा आउनुहोस् र जति पनि क्रिस्चियनहरू हुन् क्रिस्चियन भए गवाई भनेर जानु भन्दछु। ज्ञानी हुनु, मम्बाले भनेको मान्नु, प्रार्थना गर्नु, बाइबल पनि पढ्नु भन्न चाहन्छु।
1: आज हाम्रो कार्यक्रम साना पाइलामा आशिषमय कुरा हामीसँग सेयर गरिदिनु भयो, त्यही भएर अभिषेकलाई धेरै धेरै धन्यवाद है त।
0: हस्
1: ल, अहिले भने चाहिँ अभिषेक र म छुट्टिन्छौँ है त। अभिषेक, जय मसी।
0: जय मसी।
1: कार्यक्रम साना पाइलामा आज हामीसँग हुनुहुन्थ्यो अभिषेक परियार। उहाँसँगको कुराकानीबाट आज म धेरै आशिषित भएको छु। उहाँले जसरी परमेश्वरमा उहाँले राख्नु भएको त्यो विश्वास देखेर आज म एकदमै धेरै आशिषमय भएको छु। जसरी अभिषेकले आफ्नो पापाको लागि प्रार्थना गरिदिनु भएको थियो त्यो कुराले आज म धेरै आशिषित भएको छु। अनि जो जतिले यो कार्यक्रम सुनेर बसिरहनु भएको छ, सम्पूर्ण अभिभावकहरूलाई आफ्नो नानीहरूलाई यसरी नै परमेश्वरमा हुर्काउनुहोस्, वचनबाट सिकाउनुहोस्, प्रार्थना गर्न सिकाउनुहोस् र एउटा असल शिक्षा दिनुहोस् पनि भन्न चाहन्छु। अब भने समयले हामीलाई बिदा दिइसकेको छ र कार्यक्रम साना पाइलाबाट म प्रस्तुता सन्ध्या पनि बिदा हुने समय भइसकेको छ। यदि कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भए तपाईँहरूले हामीलाई इमेल साथै वाट्सएप गर्न सक्नुहुनेछ र हाम्रो इमेल रहेको छ gnfmprogram@gmail.com र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614 र प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै कार्यक्रम साना पाइलाबाट बिदा हुन चाहन्छु। जय मसीह। तपाईँहरूको समय आशिषमय रहोस्।

0: हाम्रो धेरै साथीहरू छन्, तर एकजना विशेष साथी छ जो यीशु हुनुहुन्छ।
1: उहाँ मेरो असल साथी हुनुहुन्छ।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया वा सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बाइबलको इतिहासको विषयमा हेर्नेछौ। हामीले हाम्रा अन्य कार्यक्रमहरूमा बाइबल र बाइबलको महत्वको विषयमा यहाँहरूलाई जानकारी दिइसकेका छौ, तर आज चाहिँ हामी बाइबलको इतिहास र बाइबलभित्र समेटिएका विषयवस्तुहरू, बाइबलका वचनहरूको ऐतिहासिक आधार र यसको लेखक को हुनुहुन्छ भन्ने विषयमा विस्तृत रूपमा जानकारी दिने हाम्रो कोशिश रहनेछ। आउनु श्रोता, यही विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई अझै स्पष्ट रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: नमस्कार तथा जयमसी। आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि म प्रभुजन साईको तर्फबाट यहाँका बीचमा म उपस्थित भएको छु। आज ईश्वरीय वाणी पवित्र धर्मशास्त्र बाइबलका केही सत्य तथ्य कुराहरू लिएर श्रोता यहाँहरूले सुन्नु भएको होला पवित्र शास्त्र बाइबलको बारेमा अथवा बाइबल भित्रको मुख्य पात्र येशु ख्रीष्ट अथवा परमेश्वरको बारेमा। आदरणीय श्रोता, बाइबल किन सत्य र स्थिर छ? किन यो विश्वासयोग्य छ? किन यो विश्वका विद्वानहरूले पनि मानिरहेका छन्? किन आज विश्वको विज्ञान यसमा झुक्दैछ? यो कुरामा विभिन्न प्रमाणहरू छन्, विभिन्न तथ्यहरू छन्। तर आज तपाईहरूका बीचमा चारवटा मुख्य कुरा म प्रस्तुत गर्न गइरहेको छु। पहिलो कुरा छ, बाइबल सदा स्थिर रहन्छ। तपाईलाई थाहा छ, विश्वमा सबैभन्दा पहिलो पुस्तक नै भनिन्छ बाइबल, र बाइबल अचम्म प्रकारले मान्छेको हातमा आएको र अहिले मान्छेहरूले पढिरहेको बाइबललाई तयार पार्न 1600 वर्षभन्दा बढी लागेको र यसभित्र विशेष विशेष परमेश्वरको आत्माको अगुवाई र भविष्यवाणी गर्ने र अचम्मका अद्भुत ईश्वरीय शक्ति भएका 40 भन्दा बढी मानिसहरू प्रयोग भएका छन्। कुन शक्तिको कारणले बाइबल सधैँ विश्वासयोग्य स्थित रहिरहेको छ त? यस गम्भीर प्रश्नको सहज उत्तर यस्तो छ, जुन परमेश्वरले सब थोक बनाउनुभयो, जसले समय पनि बनाउनुभयो, जसले आकाश धरती बनाउनुभयो, जसले सूर्य चन्द्रमा बनाउनुभयो, अनि जसलाई भूत वर्तमान र भविष्यको पूर्ण रूपले ज्ञान छ, उहाँकै वचन हो बाइबल। उहाँको वचन नै बाइबल हुनाले यो सत्य र स्थिरताले पूर्ण छ। यो कुनै मान्छेको लेख र उपन्यास नभएको कारण र ईश्वरकै आत्माको अगुवाईमा शक्तिमा यो धरतीमा आएका वचनहरू भएको कारण यो सत्य र स्थिर छ र यो विश्वास योग्य छ र यसमा विश्वास गर्नेहरूको को भलो भएको छैन, यसमा विश्वास गर्नेको उन्नति र आशिष नै भएको छ। यसमा विश्वास गर्नेहरूको विरोधी कुनै पनि धरतीको अन्य आत्मिक शक्ति हुन सक्दैन, यो कुरा सत्य तथ्य घट्दै र हुँदै आएको छ। आदरणीय श्रोता, पहिलो कारण बाइबल सदा स्थिर छ भन्ने पहिलो पोइन्टमा हामी हेर्नेछौ। प्रत्येक प्राणी घाँस जस्तो छ, घाँस सुकी जान्छ, तर परमेश्वरको वचन अथवा पवित्र शास्त्र बाइबल युग युग स्थिर रहन्छ भनेर धर्मशास्त्र बाइबलभित्र ईश्वरको वचनले भनेको छ।
2: अर्को कुरा, आकाश र पृथ्वी बिति जानेछ तर मेरा वचन अथवा बाइबल बिति जाने छैन भनेर पनि परमेश्वर खुद आफैले भन्नुभएको छ। र अर्को कुरा, व्यवस्था अथवा बाइबलको एक बिन्दु पूरा नभई टल्ने छैन। बाइबल भित्र बोलिएका हरेक शब्दहरू पूरा भएरै यो संसार टल्नेछ भन्ने कुरा ईश्वर परमेश्वर येशूले हजारौं वर्ष पहिला बताइसक्नु भएको छ। र अर्को कुरा, तपाईँको वचन अथवा बाइबल सत्य छ र तपाईँका एक एक धर्ममय नियम सदाकालसम्म अटल रहन्छन् भनेर पवित्र धर्मशास्त्र बाइबलमा परमेश्वरले चलाइएका अद्भुतका व्यक्तित्वबाट यी वाणी आएका छन् जुन बाइबलमा प्रस्तुत छ। यो पनि अर्को भनाई छ, किनभने परमेश्वरको जीवित वचन बाइबल अचम्मको अचम्मको वाणी हो, यो तपाईँ हामीले विश्वास गर्न योग्यको छ। र दोस्रो नम्बरमा बाइबलको जन्म स्थान कहाँ हो र कसरी भयो भन्ने विषयमा हामी हेर्नेछौ। र बाइबलको उद्गम स्थान भनेको नै परमपिता परमेश्वर पवित्र आत्मा हुनुहुन्छ। यसमा कुनै पनि भविष्यवाणी मान्छेको इच्छाद्वारा मान्छेको ज्ञान बुद्धिले रचिएको होइन, तर परमेश्वरको पवित्र जन अथवा पवित्र आत्माको शक्तिद्वारा उभारिएर बोल्दथ्यो अथवा अचम्म प्रकारले मान्छेद्वारा आएर बोलिएको र अचम्म प्रकारले आकाश र धरतीबाट संकलन गरिएको हो। अर्को कुरा, पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा रचिएको हो भनेर धर्मशास्त्रमै उल्लेख छ र यो अकाट्य र सत्य पनि हो।
1: यो प्रेरणा भन्ने शब्द ग्रीक भाषाको थियोप्न्युस्टोस भन्ने शब्दबाट अनुवाद भएको हो। यस शब्दको ठिक अंग्रेजी अनुवाद हुन्छ गड ब्रेथ अथवा परमेश्वरद्वारा सास हालिएको भन्ने हुन्छ। यसकारण यसको सोझो अर्थ हुन्छ परमेश्वरले नै वचन र शब्द हालिदिनु भएको कारण पवित्र धर्मशास्त्र बाइबल रचिएको हो। र यसको जन्मस्थल भनेको यो ठाउँ र त्यो ठाउँ छैन, यसको उद्गम स्थल परमेश्वर हुनुहुन्छ। यसको संकलन पृथ्वीभरि अचम्म अचम्म प्रकारले ठाउँ ठाउँ र व्यक्ति व्यक्तिबाट गरियो,
2: जो व्यक्ति र ठाउँ परमेश्वरको चुनाव र परमेश्वरले नै चलाउनु भएको थियो। त्यसैले आदरणीय श्रोता, परमेश्वरको वचन भनेर पवित्र शास्त्र बाइबलमा भनिनुका सयौं कारण र प्रमाणहरू छन्। जुन कुरा तपाईँ र हामी येशू प्रभुलाई विश्वास गरिसकेपछि अथवा ईश्वर शास्त्र अध्ययन गरिसकेपछि परमेश्वरमा भरोसा गरिसकेपछि आफ्नो जीवन कालभरि नै यो बुझ्नेछौ र बुझेर थाक्ने छैनौ, जीवन कालभरि बुझ्नेछौ र त्यसमाथि विश्वास गर्यो भने स्वर्गमा पुग्नेछौ। माधुरी श्रोता, अब अरू रहल दुई बुदा हेर्नुभन्दा पहिला हामी एउटा गीत सुन्नेछौ। यो भजनले परमेश्वर ती सर्वशक्तिमानकै महिमा गर्नेछ।

0: परमेश्वरको महिमा होस्। आदरणीय श्रोता, अब तेर्सो कुरा हामी हेर्नेछौ बाइबल लेखनमा प्रयोग गरिएका माध्यमहरूको साक्षी। अब यसरी ठाउँ ठाउँबाट र अचम्म प्रकारले लेखियो त भन्छौ, त्यसको साक्षी के छ, त्यसको प्रमाण के छ? परमेश्वरले जुन जुन व्यक्तिलाई बाइबल लेख्न लगाउनुभयो अथवा प्रयोग गर्नुभयो अथवा पवित्र आत्माले चलाउनुभयो, तिनीहरूले आफ्ना फरक पुस्तकहरूमा पनि यसरी भनेका छन्, हामीले प्रभुकै शब्द लेख्यौं र प्रभुले बोल्नु भएको कुरा बोल्यौं। मोसाले बाइबलका अघिल्ला पाँचवटा किताब लेखे, अरूले अरू किताबहरू लेखे, यिनीहरूको विषयमा के भनेको छ त? यो कुरा हेरौं। पहिलो कुरा, मोसाको विषयमा मोसाले मानिसहरू कहाँ गएर यहोवा परमेश्वरका शब्दहरू अथवा सृष्टिकर्ता परमेश्वरका शब्दहरू अथवा एकमात्र परमधाममा हुनुहुने परमेश्वरका शब्दहरू एक एक गरी नियमहरू बताइदिएका छन्। तब सबै मानिसहरू एकै स्वरमा कराए, जति शब्दहरू परमपिता परमेश्वरले भन्नुभएको छ ती सबै शब्दहरू हामी मान्नेछौ। तब मोसाले परमेश्वरका सबै शब्दहरू लेखिदिए। तब मोसालाई पवित्र आत्माले चलाउनुभयो र अचम्म प्रकारले उनले ती सबै शब्दहरू लेखिदिए। अर्को कुरा, अगमवक्ता यसैयाको विषयमा हेर्यो भने परमेश्वरले यसैया भन्ने अगमवक्तालाई भन्नुभयो, मानै तिम्रो परमेश्वर हुँ, मैले तिम्रा मुखमा आफ्नो शब्द हालेको छु। यसकारण यसैया बोल्दा आफ्नो शब्द नबोलेर परमेश्वर पिताले जे बोल्नुभयो ती शब्दहरू बोल्नुभएको थियो। त्यसैले अगमवक्ता यसैयाबाट आएका शब्दहरू पनि परमपिता परमेश्वर पवित्र आत्माद्वारा अगमवाणी भएका शब्दहरू थिए। अर्को इजिकियलको विषयमा हामी हेर्ने हो भने परमेश्वरले मलाई भन्नुभयो, चाहे उनीहरूले सुनुन् वा नसुनुन्, तिमीले मेरो वचन उनीहरूलाई भन्नु। परमेश्वरको वचन कतिलाई तितो लाग्छ, कतिलाई मनपर्छ, कतिलाई मिठो मह जस्तै लाग्छ। जसलाई जे लागोस्, यो ठूलो विषय परमेश्वरको होइन, यो ठूलो विषय हामी आफ्नै हो। किनभने जसले परमेश्वरको वचनमा विश्वास गर्छौ र परमेश्वरमाथि भरोसा राख्छौ, हामीले परमेश्वरबाट आशिष र परमेश्वरबाट अनुग्रह पाउँदछौ। जतिले यसलाई व्यवस्था गर्छौ, परमेश्वरको अनुग्रहबाट अलग भएर यो धरतीमा आफ्नै दुःख र असन्तुष्टिमा जीवन बिताउनु पर्दछ। त्यसैले परमेश्वरले इजिकेललाई भन्नुभयो, कसैले सुनुन् या नसुनन्, तिमीले मेरो वचन सबैलाई गएर भन्नु। आज क्रिश्चियनहरू पनि यही कुरालाई आधार मानेर विश्वास मानेर हरेक मान्छेले सुनोस् या नसुनोस्, गाली गरोस् या आशिष दियोस्, हरेक आफ्ना प्रेम गर्ने आफ्ना प्रेमीला मानिसहरूलाई बताउँदछन्। अर्को परमेश्वरले चलाएका महान व्यक्ति दाऊदको विषयमा हेर्ने हो भने परमेश्वरका आत्माले ममा भई बोल्नुभयो अनि उहाँकै वचन मेरा मुखमा आए। पवित्र आत्माले दाऊदको मुखबाट भएर बोल्नु भएको थियो। बोल्दा परमेश्वरबाटकै वचन दाऊदका मुखभरि आउँथे, यसकारण दाऊदले आफ्नो वचन बोलेनन् र पवित्र आत्मा परमेश्वरले जे बोल्नुभयो शब्द शब्द ती कुरा मात्र बोले र ती लेखिएका थिए। आदरणीय श्रोता, यस्ता विभिन्न अचम्मका व्यक्तिहरू चलाइएका छन्, यो ऐतिहासिक सत्य प्रमाण सहितको बोली हो। यस्ता धेरै फरक फरक भविष्य वक्ताहरूको विषयमा हामीले हेर्न सक्छौ, ख्रिष्टको आत्मा उनीहरूमा हुनुहुन्थ्यो अनि पहिलेदेखि नै मसीहको दुःखको विषयमा र प्रभु येशु ख्रिस्ट अथवा ईसा मसीहले पाउने महिमाको विषयमा बताउनुहुन्थ्यो, अथवा ईश्वरकै महान योजना अनुसार एउटा बलि हुनलाई यो धरतीमा आएर मानिसले पश्चाताप गर्ने मानिसहरूका पाप क्षमा गर्ने हेतुमा आएका ईसा मसीहको महिमाको विषयमा बताउनुहुन्थ्यो। भविष्य वक्ताहरूले लेखे तर ख्रिष्टको आत्मा उनीहरू भित्र भई लेखाउनुहुन्थ्यो र बोल्नुहुन्थ्यो। बाइबलमा परमेश्वरले भन्नुभयो, बाइबलमा परमेश्वरले विभिन्न अगमवक्ताद्वारा भन्नुभयो, परमेश्वरको वचन म कहाँ आयो, परमेश्वरले यसो भन्नुहुन्छ भन्ने वाक्यांशहरू सयौं भेटिन्छन्। यसकारण बाइबल परमेश्वरको वचन हो र परमेश्वरको पवित्र आत्माले नै बोल्नु भएको हो। जुन कुराहरू हामीहरू प्रस्थान 24 अध्यायको 3-4 पद र यसैया 51 अध्यायको 15 पद र यर्मिया 1 अध्यायको 9 पद, इजिकियल 2 अध्यायको 1 र 7 पद र दोस्रो सामुएल 23 अध्यायको 2 पद र प्रेरितको पुस्तक 1 अध्यायको 16 पद साथै पहिलो पत्रुस 1 अध्यायको 10-11 पदमा यी कुराहरू भेटाउँदछौ। अब चौथो कुरा हामीले के हेर्न सक्छौ भने बाइबल मान्छेको वचन होइन भन्ने कुराको यो प्रमाणमा हामी पहिलो पत्रुसको पुस्तक 1 अध्यायको 10-12 पढ्यौं भने एउटा गम्भीर कुरा पत्ता लगाउन सक्छौ। यहाँ भविष्य वक्ताहरू छन्, भविष्य वाणीहरू पनि गरेका छन्, तर ती भविष्य वक्ताहरूले के भन्दैछौ आफैले नबुझेको कुरा, आफैले थाहा नपाएको कुरा उनीहरूले पछि गएर आफैले बोलेको कुरा, आफैद्वारा लेखेको कुरा, आफैले अध्ययन अथवा तलाश गरेका छन्, आफैले पढाएको कुरा आफैले नजान्ने गुरुहरू सायद हामी भेटाउन सक्दैनौ। जति पनि यस्ता गुरुहरू भेटिन्छन् आफूले जानेकै र बुझेकै कुरा पढाउँछन्, तर पवित्र धर्मशास्त्र बाइबल लेख्ने परमेश्वरका दासहरूले भने आफैले के लेखे, आफैले के बोले, आफैले थाहा पाउँदैनथे, आफैले बुझ्दैनथे। त्यसको धेरै समयसम्म तलाश गरेर, त्यसको अध्ययन गरेर, पवित्र आत्मामा प्रार्थना गरेर मात्रै त्यसको भनाई बुझिन्थ्यो। आज पनि विश्वका ठूला ठूला विद्वानहरू आएर बाइबलका क्लासहरू दिन सक्दैनन्, बाइबललाई व्याख्या गर्न सक्दैनन्। बरु अलिअलि पढ्न जानेका गोठालाहरूले, किसानहरूले, सामान्य लेखपढ्का मानिसहरूले, एकदमै सिधा सादा मानिसहरूले नै बढी व्याख्या विश्लेषण गर्न सक्छन् बाइबल, किनभने जसलाई पवित्र आत्माले चलाउनुहुन्छ त्यसले मात्र बाइबल बुझ्छ, जो कोहीले बाइबल बुझ्न सक्दैनन्। त्यसैले श्रोता, आफूले बोलेको कुरा बुझिन्छ यसमा केही शंका छैन, त किन बाइबल लेख्ने भविष्यवक्ताहरूले चाहिँ बुझेनन्? आफैले लेखेको र बोलेको कुरा आफैले जानेनन् त, यही त स्वादिलो कुरो छ, यही त रहस्यको कुरो छ। इजिकेलले धेरै भविष्यवाणीहरू लेखे, यो अंग्रेजी पढ्नेलाई अंग्रेजी भाषामा लेखिएको छ, नेपाली पढ्नेलाई नेपाली भाषामा लेखिएको छ, हिन्दी पढ्नेलाई हिन्दी भाषामा लेखिएको छ, राष्ट्र भाषा मात्र होइन राष्ट्रिय भाषाहरूमा पनि लेखिएका छन्। तर प्रस्तै पढ्न जान्ने व्यक्तिहरूले पनि किन बुझ्दैनन्? किनभने जोसँग पवित्र आत्माको अभिषेक छैन, जसले प्रभु येशूको नाममा पापको पश्चातापको प्रार्थना गरेर आफूलाई प्रभु येशू ख्रीष्टको आत्मा र नामद्वारा धोइदैन, त्यो व्यक्तिमा पवित्र आत्माको अभिषेक हुँदैन। पवित्र आत्माको अभिषेक बिना पवित्र शास्त्र बाइबल पढ्दा पनि रट्दा पनि बुझिँदैन। त्यसैले इजिकेल उनैले लेखे, तर लेख्न लाउने व्यक्ति अर्कै हुनुहुन्थ्यो, अथवा परमपिता परमेश्वर हुनुहुन्थ्यो। त्यो कुरा पहिलो पत्रुस एक अध्यायको 10-12 पदसम्म प्रष्टै लेखिएको छ। त्यसमा लेखिएका भविष्यवक्ताहरूले लेखे, तर तिनीहरू आफैले के कुरा होला, कहिले हुन्छ होला भनी खोज गरिरहेका थिए, किनभने मसीहको आत्मा जो उनीहरू भित्र हुनुहुन्थ्यो उहाँले नै आफ्ना कुरा लेख्न लगाउनु भएको थियो। ती भविष्यवाणीहरू लेखकहरूका आफ्ना कुराहरू थिएनन्। कतिपय बेला परमेश्वरका वचन लेख्दाखेरि उनीहरू पागल जस्तै थिए, उनीहरू बेहोश थिए, उनीहरू आफै आफ्नो होशमा थिएनन्। पवित्र आत्माले यसरी ती अगमकतालाई चलाउनु भएको थियो। तर आदरणीय श्रोता, ती भविष्य वक्ताहरूले अनसन बसेर, आकाशतिर हेरेर, अटकल गरेर, विचार गरेर, यही होला, यही हुन्छ होला भनेर लेखेका थिएनन्। उनीहरूले परमेश्वरद्वारा प्रेरित भएर, पवित्र आत्माद्वारा नै चलाइएर, त्यो चलाइएको प्रेरणालाई रोक्न नसकेर ती कुराहरू लेखिएका थिए। यसकारण हामीले देखेको त्यो साधारण देखिने बाइबल मान्छेको उपन्यास होइन, एउटा कुनै कहानी होइन, त्यो बाइबल परमेश्वरको शास्त्र हो, पवित्र आत्माको प्रेरणाद्वारा लेखिएका ईश्वरका वाणी र ईश्वरका वचनहरू हुन्। जब बाइबल बोल्छ तब परमेश्वर बोल्नुहुन्छ। यसकारण बाइबल पढ्दा होसियार हुनुपर्छ हामीहरू, बाइबलका कुराहरू बुझ्दा र व्याख्या गर्दा। आदरणीय श्रोता, हामीले बाइबल कसरी पढ्दछौ, हामीले बाइबल कसरी बुझ्दछौ, हामीले बाइबल कसरी व्याख्या गर्दछौ, यसमा धेरै होस पुर्याउनु पर्दछ। र यी वचनहरू अथवा येशू प्रभुका वाणीहरूलाई कसरी मान्दछौ, कसरी विश्वास गर्दछौ, त्यसैमा आधारित हुँदछ। श्रोता, यसरी अचम्म प्रकारले मानिसहरूलाई चलाइए र कतिपय कुराहरू त मृत सागर भित्र भेटिए, कतिपय कुराहरू गुफा भित्र भेटिए, र कतिपय कुराहरू जमिनको तलबाट भेटिए, यस्ता कुराहरू पनि अचम्म प्रकारले भेटिएका छन्। जमिनको तल होस् या जमिनको माथि होस्, या मान्छेको बाहिरी शरीरमा होस् या मान्छेको भित्र हृदयको कुनामा होस्, परमेश्वरकै ध्यान र सृष्टिकर्ताकै अचम्मको चमत्कार हुन्छ। त्यसैले आदरणीय श्रोता, धरतीमा भएका चमत्कारलाई ईश्वर मान्ने होइन, त्यो चमत्कारलाई रच्नुहुने, सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरलाई ईश्वर मान्नुपर्छ। धरतीमा भएका करोडौं आत्माहरूको चलाखीपनलाई ईश्वर मान्ने होइन कि, अथवा धरतीमा भएका विभिन्न रूप र आरूप भएका ढुङ्गा र माटोलाई ईश्वर मान्ने होइन कि, ती ढुङ्गा र माटोलाई सृष्टि गर्नुहुने परमधामका परमेश्वरलाई ईश्वर मान्नुपर्छ, जुन ईश्वर ईसा मसीह भनेर आउनुभयो, जुन ईश्वर ईसा मसीहले सबै मृत्यु पछि र मृत्युभन्दा अघिका कुराहरू, जन्म पछि र जन्मभन्दा अघिका कुराहरू प्रष्टै गरेर बताएर जानुभएको छ। हामी विश्वास गर्छौ त्यो ईश्वरको असल आशिषमा जान्छौ, हामी विश्वास गर्दैनौ ती ईश्वरको न्यायमा जान्छौ। यो कुरा चाहिँ बाइबलले निष्पक्षका साथ प्रष्टै बताएको छ भन्दै आजको यो सुसमाचार सबैका लागि कार्यक्रमको यो एपिसोडबाट बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वर येशूले हरेकलाई आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर ज्ञान हासिल गर्नुभएको छ। वचनमा भने जस्तै सिंगो बाइबलको पुस्तकलाई फरक फरक समय अवधिमा 40 जना अगमवक्ताहरूले परमेश्वरको प्रत्यक्ष निर्देशनमा लेखेको हामी पाउँदछौ। जुन वचनहरूलाई हामी परमेश्वरको जीवित वचनको रूपमा इंकित गर्दछौ। बाइबलभित्र जम्मा 66 पुस्तक रहेको छ, जसमा संसारको शुरूआतदेखि संसारको अन्त्यसम्मको कुरा यहाँभित्रका पुस्तकहरूमा समेटिएको छ, जसले संसारको इतिहास, परमेश्वर र मानिसको सम्बन्ध अनि परमेश्वरले मानिसलाई अगमवक्ताको रूपमा चुन्नु भएको र तिनै अगमवक्ताहरू मार्फत परमेश्वरले आफ्ना कुराहरू समस्त मानव जातिलाई सुसूचित गरेको पाइन्छ। यसकारण श्रोता, हामीले बाइबलको विषयमा भन्नु पर्दा यो कुनै मानिसको ज्ञान र समझबाट लेखिएको किताब नभई यो ईश्वरको जीवित वचन भएको फेरि पनि यहाँहरूलाई स्मरण गराउन चाहन्छौ। किनभने जसले बाइबललाई गहिरो रूपमा विस्तृत अध्ययन गर्दछ, त्यो व्यक्तिले संसारको वास्तविकता र मानिसको जीवन अनि साँचो परमेश्वरको बारेमा जान्ने मौका पाउँदछ, जसले मानिसलाई अनुशासित र आशिषित जीवन जिउन प्रेरित गर्छ नै साथसाथै अनन्तको जीवनको योग्य व्यक्ति बन्न पाउने मानिसले सुवर्ण मौका पनि पाउँदछ। त्यसैले श्रोता, यदि तपाईँले बाइबल पाउनुभयो भने बाइबल भित्रका कुराहरूलाई गहिरोसँग अध्ययन गर्नुहोस्। अध्ययन मात्र होइन, मनन गर्नुहोस्, किनभने बाइबलले तपाईँलाई नयाँ जीवन प्रदान गर्ने क्षमता राख्दछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-5821-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-4054, 98-587-4054, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: कठिनाई तपाईको लागि राम्रो छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 35 यहाँलाई स्वागत छ। आज म तपाईहरूसँग यो कुरा साझा गर्न चाहन्छु कि कठिनाई तपाईको लागि राम्रो छ। एउटा भनाइ छ, दुःख बिनाको सुख हुँदैन। हामीलाई चुनौती दिनको लागि हाम्रो जीवनमा कठिनाई चाहिन्छ, ताकि हामी आफूले सामना गर्न नसक्ने परिस्थितिहरूबाट हामीलाई छुटकारा दिन परमेश्वरमा भरोसा गर्न सकौं। प्रिय श्रोता, परमेश्वरले मानिसलाई कहिले पनि आफ्ना सबै समस्याहरू समाधान गर्न आफ्नै क्षमता र शक्तिमा भर पर्ने गरी रचना गर्नु भएन। जीवनमा सफल हुनका लागि हामीलाई उहाँसँगको सम्बन्ध चाहिन्छ भन्ने कुरा परमेश्वरलाई सुरुदेखि नै थाहा थियो, र उहाँले आफ्नो पुत्र येशु ख्रीष्टलाई हाम्रो स्थायी समाधानको रूपमा पठाउनुभयो। मुक्तिको लागि मात्र होइन, तर त्यस्तो व्यक्तिको रूपमा जसलाई हामी जीवनभर मद्दतको आवश्यकता पर्दा पुकार गर्न सक्छौ। फिलिपीको पुस्तक 4:13, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। यस पदले मुक्तिको बारेमा कुरा गरिरहेको छैन, तर मुक्ति पाएपछि एक क्रिस्टियनको हिँडाइलाई जनाउँदैछ। हामी जीवित छौं र हरेक दिन यसको लागि हाम्रो आवश्यकता महत्वपूर्ण छ। जीवनमा धेरै चुनौतीहरू पार गर्न हामी उहाँको बुद्धि र शक्तिमा भर पर्नु आवश्यक छ। कहिलेकाहीँ हामी त्यो बिर्सन्छौ र हामी आफ्नै शक्ति प्रयोग गरेर परिस्थितिहरूलाई सम्हाल्ने प्रयास गर्छौ, र त्यो तब हुन्छ जब हामी निराश हुन्छौ र पराजित महसुस गर्छौ। कठिनाईले हामीलाई यो वास्तविकतामा जगाउँछ कि हामीलाई हाम्रो जीवनमा हरेक दिन येशु ख्रीष्टको शक्तिको साँच्चै आवश्यकता छ। दोस्रो कुरन्थीको पुस्तक 12:9, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनकि मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरू मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु। प्रिय श्रोता, जीवनमा हामीले सामना गर्ने परीक्षाहरू हाम्रो लागि राम्रो हुन्छन्, किनभने तिनीहरूले हामीलाई यो महसुस गर्न मद्दत गर्छन् कि हामी आफैले ती परीक्षाहरूको सामना गर्न सक्दैनौ। हामीले परमेश्वरलाई आफ्नो शक्ति र आफ्नो पर्याप्तताको रूपमा हेर्नु आवश्यक छ, र कहिले पनि आफ्नो क्षमतामा भर पर्नु हुँदैन। रोमीको पुस्तक 5:3-5, यति मात्र होइन तर हामी आफ्नो संकष्टमा रमाउँछौ, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। जब हामी समस्याहरूमाथि विजय प्राप्त गर्न सक्षम हुन्छौ, यसले हामीलाई बलियो बनाउँछ। हामी हाम्रो विश्वासमा बलियो हुन्छौ र हामी यो संसार हाम्रो अन्तिम घर होइन भन्ने बुझाइमा बलियो हुन्छौ। परमेश्वरले यस संसारमा हामीलाई बोझ पार्ने पर्खालहरू भन्दा बाहिर हाम्रो लागि भविष्य तयार गर्नुभएको छ, एउटा भविष्य जहाँ येशु ख्रीष्टले राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा नयाँ स्वर्ग र पृथ्वीमा शासन गर्नुहुनेछ। फिलिपीको पुस्तक 2:13, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। प्रिय श्रोता, आज नयाँ सोचका साथ कठिनाईको सामना गर्नुहोस्, खुल्ला हातले स्वागत गर्नुहोस्। तपाईले सामना गरिराख्नु भएको चुनौतीहरू पार गर्न परमेश्वरमा भरोसा राख्नुहोस्। ख्रीष्ट तपाईमा बस्नु भएको कारणले गर्दा तपाईसँग कुनै पनि र हरेक परिस्थितिलाई पार गर्ने शक्ति छ भनेर ठूलो स्वरमा स्वीकार गर्नुहोस्। यसले तपाईलाई तपाईँको समस्याहरूबाट मुक्त गर्न परमेश्वरको शक्तिको ढोका खोल्नेछ, र तपाईँको हृदयमा उहाँको लागि तपाईँको आवश्यकताको बारेमा गहिरो वास्तविकता निर्माण गर्नेछ। यसले यीशुसँगको तपाईँको व्यक्तिगत सम्बन्धलाई सुरक्षित गर्न मद्दत गर्नेछ, र तपाईँ भविष्यमा अझ ठूला चुनौतीको सामना गर्न तयार हुनुहुनेछ र यसले तपाईँलाई उत्कृष्ट गवाईहरू प्रदान गर्नेछ र तपाईँले पहिले सामना गर्नुभएको जस्तै कठिनाईहरूबाट गुज्रिरहेका अरूलाई प्रोत्साहन दिन सक्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: आजी नेना दिएको दुनिया आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। भल्ला म व साहसी जुइगु ल्य जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छेन श्रृंखला भाग 25 के शीर्षकसित न लसकु छ। परमेश्वर बियादीको लक्ष्य पुन के त सफल जुई त ओ छिगु दर्शन काय त छी छिगु दक्ले त धङ्गु ज्या गु खयागु सामना यायमा दक्षिण अफ्रिकाया नाजाम राष्ट्रपति नेल्सन मण्डेला छक धयादिगु थे जी सिका कि साहस दैगु गुया अभाव मखु उकिया विजय ख थगु जीवने त धङ्गु सफलता काय त मति तया चोपिनी गुनीति बल्ला म व साहसी जुइगु लेगु आवश्यक तत्व ख ग्यागु खया दथुई चिस जीगु लक्ष्य पुन के त पला न्याके बले साहस या प्रदर्शन जुई परमेश्वर झित बियादिगु सवा क्या त झिस ग्यागु ख या त सामना यायमा अले ट्याकेमा मोसा इजरायली तेगु नीति त धमनाय ख वैकल मिस इम्त मिश्र या दास जुएगु थासा पिटी हल व अठे यागु धका परमेश्वर लेयादिपी मनुते संसारे बियादिगु देश्या दाबी यायगु इवल अले छो अपुगु मखो उगु थासे अविश्वासित चुनासुङ्गु ख गुमसेना छुन कथया घुसपैठिया त प्रतिरोध याई मोसा सिधुका निगु समस्या वल मोसा याकु बुझ्या पुङ्कित इच्छाले मस्त त नुम नेता मागु ख थगु ज्याया नीति परमेश्वर यहोसु या त लेयाबिल यहोसु छगु अध्याय खु पत्के धातगुदु बल्ला व साहसिजु छ्यादासा जी इमी पुर्खाया त बिधका पा फया त युगु देशे इमगु अधिकार हे त छ हे इम त न्यलुवाजुई परमेश्वर बिगु निर्देशन वया त बल्ला म हो साहसी जुइट ख यहोसु छगु अध्याय नेगु पदके तहत अगुदो बल्ला व तस्क हे साहसी जु जिमी दास मोसा सन्त बिगु फुक्क व्यवस्था बालक मानेया उकि जव खव फसुए मते अले छ याथे व सान तालाई परमेश्वर यहोसु या त निकोली व हे निर्देशन दोहरे या त परमेश्वर चित छक्क छु धयादिल चिस नेनेहेमा परमेश्वर व निर्देशन दोहरे याइबले थुकिया अर्थ चिस थुकी विशेष ध्यान बिमा धैगु ख यहोसु छगु अध्याय गु पदके धात अगुदु जी छन्त आज्ञा बिगु मकुला बल्ला ओ साहसी जु ग्या मते नुग कतुकी मते छादासा छ न्याख्या वसा परमप्रभु छिमी परमेश्वर छनाप दै परमेश्वर शोक कोनी छु ख लाई बले वैकल छु भयासुन धका चिस धाथे हे ध्यान बिमा अले परमेश्वर शोक धाक यो सु या त बल्ला म ओ साहसी जुइत धाल छिगु साहस गन वै छिगु रापु ल्याट परमेश्वर झी नाप दुधका सिका थोवै यसैया पिछगु अध्याय झिगु पत्के धातगुदु अथे जुया या मते छादासा जी छनाप हेदु नुग कोतुङके मते छादासा जिहे छिमे परमेश्वर ख जी छन्त बल्लाके जी छन्त गुहालिया जिगु धार्मिकताया जौलात जी छन्त टिबी छिगु मंस दाथे जुई श्वेत मागु मेहनत याय त ग्यामते छिस छुहे मयागु गुब्ले दक्ले त धङ्गु असफलता ओ दक्ले थाकुगु पहाड था गछेयागु अप्प धया छे बालागु नतिजा ओ अले छिस थगु लक्ष्य पुङ्के त सफलता या अनुभव याई बले छिस दक्ले बालागु पला दैगु उगु घटना पाखे सेकेगु हनेगु कुत याएगु ख सफलता क्या त थुगु श्रोता ख पालना याना दिस परमेश्वर छित बिउगु दर्शन या लिउलिउ उना दिस दुनुग्ल निसे थुकी या त पुवङटा दिस गुब्ले गुब्ले गुब्ले न बुई मते यो पि नेन मेपि यो हसु इजरायली या त परमेश्वर वचन बियादिगु देशे यङ्कल अले परमेश्वर वचन बियादिगु थे इम त सफल याय त छगु लिपा मेगु आज पुचागु ज्या याना दिल छिगो मंस पुङके त न क्षमता परमेश्वर ए छित बिगुदु क्यागु ख छित पने बिमते बल्ला ओ साहसी जुया दिस ठो ख सिके कि सु यहसु नाप दुम ख वोहे छिगु ल्वापु ल्वा त छिना पन दु थोयागु वचन नेना दिगुनी छि सकसित न परमेश्वर सुब्याबीमा जयमसी
1: यनमिपि छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
2: आदरणीय श्रोताहरू, प्रभु येशु ख्रीष्टको अमूल्य नाममा तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ। हामी फेरि एकपटक परमेश्वरको पवित्र वचन अध्ययन गर्न एकसाथ भेला भएका छौं। आज हामी भजन संग्रह 135 र 136 खण्डहरूबाट अध्ययन गर्नेछौ। यी भजनहरूले परमेश्वरको महानता, उहाँका अद्भुत कार्यहरू, मूर्ति पूजाको व्यर्थता र उहाँको अटल करूणा र विश्वास योग्यतालाई प्रष्ट रूपमा देखाउँछन्।
1: धन्यवाद दाई। तपाईँले यो कुराहरू भन्दै गर्नुहुँदाखेरि चाहिँ मैले यो महसुस गरे कि परमेश्वरले गर्नुभएको कुराहरू सम्झनु र उहाँको प्रशंसा गर्नु हाम्रो जीवनको चाहिँ महत्वपूर्ण एउटा अंश अथवा हिस्सा चाहिँ रहेछ।
2: हो नि त भाइ, यो भजनहरूले हामीलाई परमेश्वरका सेवकहरूलाई उहाँको नामको प्रशंसा गर्न आह्वान गर्छ। यसले इजरायलको इतिहासमा परमेश्वरले गर्नुभएको महान कार्यहरू सम्झाउँछ। उहाँले मिश्रबाट उद्धार गर्नुभयो, शक्तिशाली राजाहरूलाई पराजित गर्नुभयो र आफ्ना जनहरूलाई आफ्नो सम्पत्तिको रूपमा स्थापित गर्नुभयो। साथै यसले मूर्तिहरू निर्जीव छन् भन्ने कुरा पनि स्पष्ट रूपमा देखाउँछ। यति मात्र होइन, परमेश्वरको करूणा सदा सर्वदा रहिरहन्छ भन्ने सत्यलाई बारम्बार दोहोर्याउँछ यस भजनमा प्रत्येक कार्यपछि, किनकि उहाँको करूणा सदा सर्वदा रहिरहन्छ भन्ने घोषणा गरिएको छ, जसले परमेश्वरको अटल प्रेमलाई जोड दिन्छ।
1: भनेपछि दाई, यसको अर्थ हामीले परमेश्वरको स्थानमा कुनै पनि अन्य कुरा चाहिँ राख्नु हुँदैन रहेछ भन्ने चाहिँ रहेछ। अनि यसले त परमेश्वरको प्रेम कहिले समाप्त हुँदैन भन्ने कुरा पनि हाम्रो हरेकको हृदयमा चाहिँ गहिरो रूपमा चाहिँ बसाउन एकदमै सफल हुन्छ जस्तो मलाई लाग्दैछ, होइन दाई?
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। हो, यसले सृष्टिदेखि लिएर इजरायलको उद्धारसम्म र हरेक पुस्तामा परमेश्वरको करूणा सक्रिय रहेको देखाउँछ। उहाँले सूर्य, चन्द्रमा, ताराहरू सृष्टि गर्नुभयो, समुद्रलाई नियन्त्रण गर्नुभयो र आफ्ना जनहरूलाई सुरक्षित रूपमा डोर्याउनुभयो भन्ने तथ्यलाई प्रकट गर्दछ।
1: भनेपछि दाई, यी वचनहरूले चाहिँ हामीलाई परमेश्वरको महान कार्य सम्झन, उहाँलाई मात्र आराधना गर्न र उहाँको अटल प्रेममा भरोसा गर्न चाहिँ सिकाउने रहेछ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र जीवित हुनुहुन्छ, उहाँका कामहरू अद्भुत छन् र उहाँको करूणा कहिले समाप्त हुँदैन। यही सत्यलाई ध्यानमा राखी आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 135 र 136 अध्यायबाट देख्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 135 जुनको मुख्य विषय हो प्रभुको स्तुति गरा। मित्र, हामीले अहिले तीर्थयात्रीका भजनहरूलाई छोडेर स्तुतिहरूको गीतहरूमा आउँछौ। यो हालेलुया भजन हो। यो यस कथनसँग आरम्भ हुन्छ, परम प्रभुको स्तुति गर, अनि यो अध्याय यही कथनसँग अन्त हुन्छ, परम प्रभुको स्तुति गर। यो भजन हालेलुयाको लघु कोष्टक यानी बन्धनमा छ। यसमा इसरायल भूतकालको छुटकाराको लागि परमेश्वरलाई प्रशंसा स्तुति गर्दछ। यो परमेश्वरको स्तुति प्रशंसा गर्न बोलाइने महान भजन हो। भजन संग्रह 135 पद 1-3 पदमा भनिएको छ, परम प्रभुको स्तुति गर, परम प्रभुको नाउँको स्तुति गर। तिमीहरू जो परम प्रभुको भवनमा परम प्रभुकै भवनका चोकहरूमा खडा रहन्छौ, परम प्रभुको स्तुति गर, किनभने परम प्रभु भला हुनुहुन्छ। उहाँको नाउँको भजन गाऊ, किनभने त्यो मनपर्ने हुन्छ। हामी त्यति पर्याप्त रूपमा काफी मात्रामा भन्दैनौ कि परमेश्वर असल भला हुनुहुन्छ। तपाईँले कसैलाई हिजो परम प्रभु भला हुनुहुन्छ भन्नुभयो? तपाईँले कहिले उहाँ भलो हुनुहुन्छ भनेर कसैलाई भन्नुभएको छ? ओ, उहाँ भला हुनुहुन्छ, यो उहाँको स्तुति गर्नलाई बोलावट हो। हामीले उहाँको स्तुति गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ, उहाँको भलाइको खातिर, उहाँको कृपा, उहाँको अनुग्रहको खातिर। पद 6 र 7 भनिएको छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै गहिरा ठाउँहरूमा परमप्रभु आफैले इच्छा गर्नु भए बमोजिम गर्नुभएको छ। उहाँले पृथ्वीको पल्लो छेउबाट कुहिरो उठाउनुहुन्छ, उहाँले वर्षाको निम्ति बिजुली बनाउनुहुन्छ, उहाँले वर्षाको निम्ति बिजुली बनाउनुहुन्छ, अनि उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। मित्र, परमेश्वरले नै मौसमको बनाउनुहुन्छ। मौसमको अगमबाडी गर्ने मानिसले मौसमको बनाउँदैन। अनि यसको प्रमाण चाहिँ यो हो कि उसले सधैँ ठिक तरिकामा रिपोर्ट दिन सक्दैन। उदाहरणको लागि, आज भारी वर्षा हुन्छ भनी पूर्व जानकारी दिँदा अति नै चर्को घाम लागिरहेको हुन्छ, त्यस फल्ना फल्ना जग्गामा वर्षा हुन्छ है भन्दा त्यहाँ खडेरी भइरहेको हुन्छ। अमित्र, उनी हेडक्वार्टरहरूसँग, सदरमुकामसँग सम्पर्कमा छैन। उबहरू धेरै वैज्ञानिक सानो यन्त्रहरूसँगको सम्पर्कमा छ, अनि हरेक समय उसले अनुमानित राय दिन्छ मौसमको बारेमा। तर मित्र, परमेश्वरले मौसमको बनाउनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँले खालि मौसमको मात्र बनाउनुहुन्न, तर उहाँले उहाँको इच्छा अनुसार विश्व ब्रह्माण्डको पनि चलाउनुहुन्छ, सञ्चालन गर्नुहुन्छ। सायद तपाईँलाई यो कुरा मन नपर्ला। यदि यो कुरा मन पराउनुहुन्न भने किन तपाईँ अर्को जग्गामा जानुहुन्न? किन तपाईँ अर्को विश्वमा गएर आफ्नै इच्छा अनुसार त्यसको चलाउनुहुन्न? मित्र, यो परमेश्वरको विश्व हो। यदि तपाईँ यससँग सन्तुष्ट हुनुहुन्न भने म यही सल्लाह दिन्छु कि जसरी भए पनि तपाईँ यससँग मिलापमा, सम्झौतामा आउनुहोस् र सृष्टिकर्ताको ग्रहण गर्नुहोस्, किनभने उहाँ आज मानिसको उद्धारकर्ता पनि हुनुहुन्छ। हामीसँग धेरै प्रश्नहरू छन् जुन परमेश्वरले उत्तर दिनुभएको छैन। अनि स्पष्ट भावले भनौं, परमेश्वरले हाम्रा सम्पूर्ण प्रश्नहरूको उत्तर दिन आवश्यक छैन। उहाँले हामीलाई खालि उहाँमा विश्वास भरोसा गर्न र विश्वासको जीवन जिउन मात्र भन्नुहुन्छ। भजनकार जीवित परमेश्वरलाई मूर्तिहरूसँग तुलना गर्छन्। पद 15-18 भनिएको छ, अन्य जातिहरूका मूर्तिहरू त सुन र चाँदी हुन्, ती त मानिसका हातका काम हुन्, तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्, तिनीहरूका मुखमा केही सास हुँदैन, तिनीहरूलाई बनाउने जस्ता छन् ती पनि त्यस्तै हुन्छन्। तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुन्छन्। अमित्र, विश्वासीहरूको निम्ति मूर्ति लालच लोभ हुन सक्छ। विश्वासीहरूको प्रसंगमा बोल्दाखेरि मूर्ति पूजा भनेको प्रतिमाहरूको पूजा गर्नु होइन। मूर्ति पूजा भनेको कुनै पनि चीजलाई, कुनै पनि वस्तुलाई परमेश्वरभन्दा धेरै माया गर्नु नै, धेरै प्राथमिकता दिनु नै त्यो उसको निम्ति मूर्ति पूजा हो। आज धेरै मानिसहरू सुन र चाँदीको मूर्तिको पूजा नगर्लान्, तर सुन र चाँदीको निश्चय नै पूजा गर्छन्। त्यो लालचीपन हो र आधुनिक मूर्ति पूजा भनिन्छ। मित्र, तपाईँ को परमेश्वर देवता जुनसुकै होस्, यदि त्यो जीवित र सत्य परमेश्वर होइन भने उससँग मुख हुन सक्छ तर बोल्न सक्दैन। उससँग कानहरू हुन सक्छ तर उसले तपाईँको पुकार, बिन्तीलाई, प्रार्थनालाई सुन्न सक्दैन। केवल जीवित परमेश्वरले मात्र तपाईँलाई तपाईँको पुकारको, तपाईँको प्रार्थनाको सुन्न सक्नुहुन्छ। त्यसकारण जीवित र सत्य परमेश्वरलाई आराधना गर्न अहिले नै अनि अति नै उत्तम विचार हो। हामीले उहाँको नाउँको धन्य भन्नुपर्छ, स्तुति प्रशंसा गर्नुपर्छ। भनिएको छ, अन्य जातिहरूका मूर्तिहरू त सुन र चाँदी हुन्, ती त मानिसका हातका काम हुन्, तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्। तिनीहरूका मुखमा केही सास हुँदैन, तिनीहरूलाई बनाउने जस्ता छन् ती पनि त्यस्तै हुन्छन्। तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुन्छन्। अनि 21 पदमा भनिएको छ, परमप्रभु जो यरुसलेममा बास गर्नुहुन्छ उहाँलाई सियोनबाट धन्यको भनियोस्, परमप्रभुको स्तुति गर। उहाँ प्रशंसा, स्तुति, आराधना गरिन योग्यको परमेश्वर हुनुहुन्छ। मित्र, यो महान भजन हो। त्यसपछि हामी भजन संग्रह 136 अध्यायतिर पनि लागौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ, उहाँको कृपाको लागि परमेश्वरलाई धन्यवाद। यो अर्को हालेलुया भजन हो। यसले सृष्टिमा, उद्धारमा, शत्रुहरूसँग युद्ध गर्नु हुने काममा र भविष्यको भावी महिमाको लागि परमेश्वरको कृपाको स्तुति प्रशंसा गर्दछ। भजन संग्रह 136 एक पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, परम प्रभुलाई धन्यवाद देऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। मित्र, परमप्रभुसँग प्रशस्त पर्याप्त कृपा छ। तपाईँ र मलाई चाहिने हरेक प्रकारको कृपा उहाँसँग छ। आज तपाईँलाई कस्तो किसिमको कृपाको आवश्यक छ? तपाईँलाई कहाँ चाहिँ उहाँको कृपाको आवश्यक छ? मित्र, उहाँसँग प्रशस्त कृपा छ। उहाँको कृपा कहिले सकिँदैन। परमप्रभुलाई धन्यवाद देऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। एक दिन, दुई दिन, तीन दिन, एक साल, दुई साल होइन, सदा सर्वदै। त्यसकारण हामीले उहाँको स्तुति प्रशंसा गर्नुपर्छ, उहाँलाई धन्यवाद दिनुपर्छ। आगे पद 2 र 3 भनिएको छ, देवहरूका परमेश्वरलाई धन्यवाद देऊ किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। परम प्रभुका प्रभुलाई धन्यवाद देऊ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। मित्र, यो भजनमा हरेक पदहरूमा परमेश्वरको कृपाको उल्लेख छ। यसले परमेश्वरको कृपाको माथि उठाउँछ, उचाल्दछ। एफिसी 2 अध्याय 4 पदमा पाउल भन्छन्, तर परमेश्वरले कृपा निधान भएर उहाँको महाप्रेमले गर्दा हामीलाई प्रेम गर्नुभयो। म परमेश्वरबाट कृपाको चाहन्छु र उहाँ यसमा धनी हुनुहुन्छ। कृपामा धनी परमेश्वर उहाँ हुनुहुन्छ, उहाँ कृपा निधान हुनुहुन्छ। म धेरै मानिसहरूबाट धेरै पत्रहरू पाउँदछु जसले मलाई भन्दछन् कि तिनीहरूले केही पाप गरे। तिनीहरू सोध्दछन् कि तपाईँ सोच्नुहुन्छ कि परमेश्वरले मलाई क्षमा दिनुहुनेछ। मित्र, निश्चय नै उहाँले तपाईँलाई क्षमा दिनुहुनेछ। उहाँ कृपामा धनी हुनुहुन्छ। के तपाईँले उहाँलाई यसको निम्ति पुकार गर्नुभएको छ, प्रार्थना विन्ती गर्नुभएको छ? यदि तपाईँ वास्तवमा क्षमाको चाहनुहुन्छ भने उहाँले यो तपाईँलाई दिनुहुनेछ। उहाँले हामीसँग उहाँको कृपा अनुसार व्यवहार गर्नुहुन्छ। यो सृष्टिकर्ता परमेश्वरलाई स्तुति प्रशंसाको भजन हो। अनि यो कुराको ध्यान दिनुहोस्, हरेक पदसँग गीतको टेक छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। हरेक पदसँग गीतको टेक छ, त्यो हो किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। पद 5-9 भनिएको छ, उहाँलाई जसले आफ्नै बुद्धिले स्वर्गीय सृष्टि गर्नुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उहाँलाई जसले पानीमाथि पृथ्वी फैलाउनुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उहाँलाई जसले ठूला ठूला ज्योतिहरू सृष्टि गर्नुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। दिनमा राज्य गर्नलाई सूर्य, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। र रातमा राज्य गर्नलाई चन्द्रमा र ताराहरू, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। यो अर्को खण्ड चाहिँ मिश्रीहरूको दासत्वबाट इसरायललाई छुटकारा दिने काममा, मुक्त गर्ने काममा उहाँको कृपाको लागि परमेश्वरको स्तुति प्रशंसाको भजन हो। अनि हरेक परमेश्वरको छुटकाराको स्टेप उसले यो दोहोर्याउँछ, किनकि उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उनले तिनीहरूलाई आफ्ना मुलुक दिने काममा, परमेश्वरलाई धन्यवाद दिने काममा परमेश्वरको कृपासँग अन्त गर्दछन्। 21-22 पदमा भनिएको छ, 21-22 पदमा, र तिनीहरूका देश अधिकारको निम्ति दिनुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। आफ्नो दास इसरायललाई अधिकारको निम्ति दिनुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। यो महिमित भजनकारको अन्त गर्ने खण्ड जति इसरायलको मानिसहरूको निम्ति अर्थपूर्ण छ, त्यति नै तपाईँ र मेरो निम्ति पनि महत्वपूर्ण र अर्थपूर्ण छ। पद 23-26 पदमा भनिएको छ, जसले हामीलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ, र हामीलाई हाम्रा विरोधीहरूका हातबाट छुटाउनुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उहाँले सबै प्राणीहरूलाई आहार दिनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। स्वर्गीयका परमेश्वरलाई धन्यवाद देऊ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। मित्र, मलाई तपाईँको बारेमा थाहा छैन, तर मलाई यस्तो भन्नु लागिरहेको छ, हालेलुया, प्रभुको स्तुति होस्। मित्र, हाम्रा परमेश्वर कति अद्भुत परमेश्वर हुनुहुन्छ। उहाँको सामने निहुरेर दण्डवत गरेर उहाँलाई आराधना गर्न सिक्नुहोस्। उहाँ यी तमाम आदर मान आराधना स्तुति प्रशंसाको योग्य हुनुहुन्छ। जब तपाईँ भुइँमा लोट्नुहुन्छ, उहाँले तपाईँलाई आफ्नो कृपासँग माथि उठाउनुहुनेछ। आगे पद 23-26 भनिएको छ, जसले हामीलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ, र हामीलाई हाम्रा विरोधीहरूका हातबाट छुटाउनु भयो, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उहाँले सबै प्राणीलाई आहार दिनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। स्वर्गीयका परमेश्वरलाई धन्यवाद देऊ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ।
1: आजको दिनले हामीलाई सिकाएको छ कि मूर्तिहरू र मानिसका बनावटी विश्वासहरू चाहिँ व्यर्थ छन्, तर परमेश्वर सधैँ जीवित र सक्रिय परमेश्वर हुनुहुन्छ, जसले हामीलाई सदा सर्वदा एक समान प्रेम गर्नुहुन्छ।
2: हो नि त भाइ, भजन संग्रह 135 परमेश्वरका शक्तिशाली कार्यहरू सम्झाउँछ भने भजन संग्रह 136 उहाँको करुणा सदा सर्वदा रहिरहन्छ भन्ने सत्यलाई बारम्बार दोहोर्याएर हाम्रो हृदयमा गहिरो रूपमा बसाउँछ। परमेश्वर मात्र उपासना योग्य हुनुहुन्छ। उहाँले सृष्टि गर्नुभयो, उद्धार गर्नुभयो र आज पनि आफ्ना जनहरूको जीवनमा काम गरिरहनु भएको छ भन्ने सत्यलाई प्रकट गरेको छ।
1: हजुर, साँच्चै नै दाई, अनि भजन संग्रह 136 पनि हामीलाई स्पष्ट रूपमा बताएको छ कि र हाम्रो हृदयलाई छुन चाहिँ यो एकदमै सफल भएको छ यो अध्यायले, कि हरेक परिस्थितिमा उहाँको करुणा सदा सर्वदा रहिरहन्छ भन्ने कुरा चाहिँ यो अध्ययनमा चाहिँ दोहोरिरहेको छ, जुन चाहिँ हाम्रो निम्ति चाहिँ एकदमै आशादायक र एकदमै प्रेरणादायी चाहिँ रहेको छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरको प्रेम हाम्रो असफलता वा परिस्थितिमा आधारित छैन, उहाँको करुणा स्थिर, अटल र अनन्त छ।
1: साँच्चै हो नि दाई, आजको दिनले हामीलाई त्यही त बतायो। अनि मलाई लागेको प्रश्न चाहिँ, त्यसो भए आजको सन्देशले हामीलाई परमेश्वरका कामहरू सम्झन, उहाँलाई मात्र आराधना गर्न र उहाँको करुणामा पूर्ण भरोसा गर्न चाहिँ सिकाउँछ भन्ने कुरा चाहिँ निर्धक्कता साथ सिकाएको छ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी परमेश्वरका उपकारहरू सम्झिरहेका छौं? के हामी उहाँलाई मात्र आराधना गरिरहेका छौं? के हामी उहाँको करुणामा भरोसा गरिरहेका छौं? आउनुहोस्, हामी परमेश्वरको महानता सम्झेर उहाँको स्तुति गरौं, उहाँको करुणामा भरोसा गरौं र हरेक दिन कृतज्ञ हृदयले जीवन बिताऊ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97-97-97।

0: र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो। अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भने अढाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, परमेश्वर येशू ख्रीष्टको नाममा यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हृदयदेखि नै जय मसीह टक्राउन चाहन्छु। आज पनि हामीले यस अघि अध्ययन गरेको विषय येशू ख्रीष्टको पूर्ण बलिदानको अन्तिम खण्डबारे चर्चा गर्नेछौ। आउनु श्रोता, प्रार्थना गरौं। हामीलाई अति नै प्रेम गर्नुहुने दयालु परमेश्वर पिता, जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई दण्डवत गर्दछौ। तपाईँले आफ्नो एकलौटी पुत्र पठाउनु भयो र हामीलाई जुन प्रायश्चितको मार्ग देखाउनु भएको छ प्रभु, हाम्रो हृदयमा प्रायश्चितको बिउ हालिदिनुहोस्, ताकि हामी पूर्ण रूपमा प्रायश्चित भएर तपाईँको समीप आउन सकौं। जसै आज हामीले यसै विषयमा रहेर अध्ययन गर्नेछौँ, बलिदानको विषयमा रहेर हामीलाई यो विषय बुझ्न सहायता गर्नुहोस्। येशूको नाममा आमेन। मित्रहरू, अनन्त शब्दले समयको सीमालाई नाघेको जनाउँछ। क्रुसमा घटेको घटना एउटा ऐतिहासिक तथ्य थियो, तर यसको महत्वले समयको सीमा नाघ्छ। त्यस बलिदानमा येशूले आफूमाथि भूत, वर्तमान र भविष्य गरी सम्पूर्ण युगहरूका सबै मानिसहरूका पाप उठाई लैजानुभयो। त्यो एउटा बलिदानद्वारा के कार्य पूरा गरिएको थियो त? यसलाई पूर्ण रूपले हाम्रो सीमित मानवीय दिमागले बुझ्न मुस्किलले सक्दछ। तपाईँको र मेरो पाप संसारमा अहिलेसम्म जन्मेका सबैको पाप र अब उपरान्त जन्मिने सबैका पाप अनन्त आत्माद्वारा येशूमाथि आयो। उहाँले आफूमाथि सम्पूर्ण मानव जातिको सारा पाप उठाउनु भयो। क्रिश्चियनका रूपमा हामीले यस कुरोलाई बुझ्न र हाम्रो सोचाइमा क्रुसलाई यसको आफ्नो महत्व प्रदान गर्नु अति महत्वपूर्ण छ। केही वर्ष अघि म एकजना क्रिश्चियन सहकर्मीले कुराकानीको क्रममा एउटा कुरा भने। उनले भन्छन्, मण्डलीको पसलको झ्यालमा यति धेरै वस्तुहरू प्रदर्शनका लागि राखिएका छन् जसले गर्दा क्रुसमाथि अब कसैको आँखा पर्दैन। श्रोताहरू, मेरा मित्रले समकालीन मण्डलीको एउटा प्रमुख दोषलाई औलाउनु भएको तथ्य मैले बुझेँ। वैवाहिक जीवन कसरी सफल बनाउने, कसरी छोराछोरीहरूलाई परमेश्वरप्रति आस्थावान बनाउने, कसरी तपाईँको आफ्नै व्यक्तित्वलाई बुझ्ने, कसरी घरको वातावरण सुखमय बनाउने, यस्ता कुनै पनि विषयका पुस्तकहरू तपाईँले आजका कुनै पनि क्रिश्चियन किताब पसलमा पाउन सक्नुहुन्छ। यस किसिमका पुस्तकहरू पाइने कुनै सीमा नै छैन। यीमध्ये धेरै पुस्तकहरूका आफ्ना गुण छन्, तर क्रुस बिना तीमध्ये कुनै पनि मानव जीवनमा प्रभावकारी हुँदैन। क्रुस नै अनुग्रह र शक्तिको एकमात्र स्रोत हो, जसले अन्य असल कुराहरूलाई प्रभावकारी बनाउँछ। त्यसैले यो नै समय हो जसमा मण्डलीले मध्य भागमा क्रुसलाई सबैको आँखा पर्ने गरी फेरि राख्नु पर्दछ। इजरायलीहरू प्रतिज्ञाको देशभित्र प्रवेश गर्नु अघि परमेश्वरले तिनीहरूलाई के भन्नुभयो भने, तिनीहरूले वेदी बनाउँदा त्यसको चारैतिर अरू कुनै थोक राख्नु हुँदैन। प्रस्थान 20:24-25 परमेश्वरले इजरायलीहरूलाई तिनीहरूले बलि चढाउन कस्तो किसिमको वेदी बनाउने भन्ने विषयमा एउटा यस्तो विशिष्ट आदेश दिनुभएको थियो। उहाँ भन्नुहुन्छ, मेरो निम्ति माटोको एउटा वेदी बनाऊ। तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनाउँदा कुदेको ढुङ्गाको वेदी नबनाऊ, किनकि त्यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्यसलाई अशुद्ध पार्नेछौ। तिनीहरूले वेदी बनाउँदा प्रयोग गरिने वस्तुहरू तिनका आफ्ना प्राकृतिक अवस्थामा नै प्रयोग गरेर बनाइनु पर्थ्यो। प्रयोग गरिने वस्तुहरूलाई मानिसले अर्कै रूप दिएर वा ढुङ्गालाई कुदेर वेदी बनाउन निषेध गरिएको थियो। वस्तुहरूको प्राकृतिक स्वरूप र अवस्थामा मानिसले कुनै कुरा थप गर्दा त्यसले ती वस्तुलाई अशुद्ध बनाउँथ्यो। व्यवस्था 16:2 प्रभुले आफ्ना जनहरूलाई फेरि यसरी चेतावनी दिनुभएको छ, तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको निम्ति बनाएको वेदीको छेउमा अशेरा देवीको काठको खम्बा खडा नगर। मित्रहरू, इजरायलीहरूले आफ्ना बलि चढाउन बनाएको वेदीको चारैतिर तिनीहरूको ध्यान वेदीबाट अन्त्यतिर खिच्ने त्यस्तो कुनै पनि वस्तु हुनुहुँदैनथ्यो। वेदीको सादा, सरल र प्राकृतिक रूपमा बनाइएको ढाँचाबाट तिनीहरूको ध्यान अन्त्य जाने मानवीय कला वा दक्षतापूर्ण सिप वा रचनाको लागि त्यहाँ कुनै स्थान थिए। यो हाम्रो निम्ति पनि एउटा पाठ हो। हामीले पनि क्रुसलाई अरू कुनै थोकको घेराभित्र राख्नु हुँदैन। क्रुसलाई अधारमा पार्ने वा छेक्ने कुनै वस्तु हामीले क्रुसमाथि वा यसका सामु राख्नु हुँदैन। यसु क्रुसमाथि टाँगिनु एउटा जति कठोर र विध्वंस दृश्य थियो, क्रुस त्यत्तिकै कठोर छ। यसु क्रुसमा मर्नु भएपछि के भयो, यस बारेमा कुनै मानव कलाकारले अहिलेसम्म पर्याप्त रूपले कहिले चित्रण गरेकोमा मलाई शंकै छ। कसैले यसो गर्न सफल भएको भए हामी आफ्नो ध्यान अन्त्य लगाउन सक्छौं। त्यही पनि क्रुस हाम्रो विश्वासको केन्द्रबिन्दु, यो क्रिश्चियन धर्मको अद्वितीयपन हो। अरू धार्मिक प्रणाली वा असंख्य सम्प्रदायहरूमध्ये कुनै पनि किन नहोस्, ती कुनैमा पनि त्यस्तो केही छैन जुन क्रुससँग मेल खाने वा त्यसको रूपसँग अलिकति पनि मेलमिलाप राख्ने। श्रोताहरू, फेरि क्रुसमाथि क्रिश्चियन विश्वास इतिहासमाथि आधारित छ। सामान्यतया दार्शनिकहरूले आफ्नो तर्फबाट अमूर्त र कल्पित रूपमा सैद्धान्तिक तर्क पेश गर्दछन्, तर क्रुसको सन्देश मानव इतिहासमा एउटा विशिष्ट घटनासँग जोडिएको छ। यो घटना घटेको थियो वा त्यस्तो केही घटेको थिएन, यो घटना कि त साँचो वा झुटो, यसमा अर्को कुनै तेस्रो सम्भावना छैन। यदि घटना सत्य हो भने यो मानव इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना हो। श्रोताहरू, धेरै शताब्दी अघि सुसमाचारका महत्वपूर्ण र आधारभूत तथ्यहरूको अध्ययन गरेपछि मैले येशु 20 शताब्दीमा पनि जीवित हुनुहुन्छ भन्ने तथ्य फेला पारे। अनि म के निष्कर्षमा पुगे भने एउटा मानिस मर्यो, मरेकाहरूबाट बिउतियो र आज पनि जीवित छ भन्ने सत्य मानव इतिहासको एउटा महत्वपूर्ण घटना हो। अरू कुनै पनि घटनाको योसँग तुलनै हुन सक्दैन। मित्रहरू, हामीले हाम्रो जीवनको केन्द्रबिन्दुमा क्रुसलाई यसरीको क्रुसलाई यसको सही स्थान नदिएमा हाम्रो विश्वासले आफ्नो अर्थ र शक्ति गुमाउँछ। हामी काम नलाग्ने नैतिक सिद्धान्तहरूका खाडलमा जागिन्छौँ वा हामी प्राप्त गर्न नसक्ने आचरण वा व्यवहारमा रुमलिएर समाप्त हुन्छ। आफ्नो जीवनमा क्रुसको शक्ति बिना कोही पनि डाँडाको उपदेश अनुसारको जीवन कदापि जिउन सक्दैन। परमेश्वरले मण्डलीलाई क्रुसको आफ्नो सही स्थान पुनस्थापित गराउने योग्य बनाउनु हुनेछ भनेर म केही वर्षदेखि प्रार्थना गरिरहेको छु। मलाई विश्वास छ प्रायश्चित माथिको यो अध्ययन र यसकै परिणाम स्वरूप भएको ईश्वरीय साटासाटको काम त्यस प्रार्थनाको उत्तरको अङ्ग भएको होस्। श्रोताहरू, आउनुहोस् हेरौँ क्रुसको तात्पर्य के हो त, र यसले तपाईँ र मेरो जीवनमा के अर्थ राख्छ। हामी एउटा व्यक्तिगत परिकल्पन कदापि जिउन सक्दैन। परमेश्वरले मण्डलीलाई क्रुसको आफ्नो सही स्थान पुनस्थापित गराउने योग्य बनाउनु हुनेछ भनेर म केही वर्षदेखि प्रार्थना

0: चाहिनुभएका ख्रिस्टलाई प्रचार गर्दछु। अब म तपाईँसँग एउटा प्रश्न सुन्न चाहन्छु। तपाईँ एक प्रचार गुरु वा सल्लाहकार हुनुहुन्छ वा मण्डलीमा कुनै आधिकारिक पदमा हुनुहुन्छ भने के तपाईँ क्रुसमा मर्नुभएको ख्रिस्टको प्रचार गर्नुहुन्छ? यसो गर्नुहुन्न भने तपाईँको प्रचार वा सल्लाह सुन्नमा राम्रो र कर्णप्रिय लाग्ला, तर काल अन्तरमा यसले केही काम पूरा गर्ने छैन, किनकि शक्तिको एकमात्र स्रोत क्रुस। पहिलो कोरिन्थी 1:25 पावल भन्दछन्, परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिमत्ता भन्दा श्रेष्ठ छ र परमेश्वरको दुर्बलता मानिसहरूको बल भन्दा श्रेष्ठ छ। एकजना मानिस क्रुसमा टाँगियो, उसको शरीरमा परि खाउ भएर रक्ताम्य भएको र पीड़ाको अनुभूति गर्दै मरिरहेको कठोर दृश्य भन्दा अर्को ठूलो दुर्बलता के हुन सक्छ? पावल भन्छन्, तर पनि परमेश्वरको दुर्बलता मानिसको बल भन्दा शक्तिशाली छ, परमेश्वरको मूर्खता मानिसको बुद्धि भन्दा श्रेष्ठ छ। क्रिस्चियनहरूको लागि बल र शक्तिको साँच्चीकै स्रोत क्रुसमा रहेको छ। हाम्रो जीवनमा क्रुस नहुँदा हामीमा असल नैतिकता हुन सक्छ, थुप्रै असल अभिप्राय, लक्ष्य, असल शिक्षा र उपदेशहरू पनि हुन सक्छ, तर पनि हाम्रो जीवनमा कुनै महत्वपूर्ण परिणाम वा काम हुने छैन। त्यसैले Hebrews 10:14 ध्यान दिनुहोस्। त्यहाँ लेखिएको छ, एउटै बलिद्वारा पवित्र तुल्याइएकाहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ। आमेन। उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ, सिद्ध बनाउनु भएको छ भन्ने क्रिया वर्तमान कालमा छ। एकपटक मात्र यो बलिदान चढाउनु पर्ने थियो। बलिदान चढाउने काम त्यसपछि कहिले दोहोऱ्याउनु पर्ने थिएन। यो एउटा पूर्ण बलिदान थियो जसले यसमाथि विश्वास गर्नेहरू सबैलाई सदाको लागि पूर्ण र सिद्ध बनाउँछ। येशूले क्रुसमा गर्नुभएको काम र त्यसको हामीमाथि परेको प्रभाव सदाको निम्ति सिद्ध र पूर्ण छ। यसबाट केही पनि कहिले झिक्न सकेन, यसमा केही पनि कहिले थप्नु पर्ने आवश्यक छैन। परमेश्वरले सम्पन्न गर्नुभएको कार्य पूर्ण, सिद्ध र अन्तिम छ। यसमा कहिले परिवर्तन वा सुधार गर्नु पर्दैन, तर यसलाई हामीले आत्मसात गर्ने काम चाहिँ क्रमिक छ। खास गरी हामी त्यस कार्यको सिद्धतामा निरन्तर जोड दिँदै जाँदाखेरि हामीले यसलाई बुझ्नु महत्वपूर्ण हुन्छ। अन्तत मित्रहरू, तपाईँ मनमनै भन्न सक्नुहुन्छ, मसँग त्यस किसिमको सिद्धता वा पवित्रता छैन। सत्य के हो भने यो हामी कसैसँग पनि छैन। मैले यस विषयमा धेरै वर्षदेखि अध्ययन गर्दै र शिक्षा दिँदै समेत आएको छु, तर म अझ चोखिँदैछु, अझ पवित्र हुँदैछु। हाम्रो सिद्धता तथा पवित्रता क्रमिक रूपमा अगाडि बढ्नेछ। हामी परमेश्वरको झन्झन नजिकै क्रमिक रूपले आउने किसिमका प्राणी हो, त्यसैले पाप तथा संसारबाट झनै टाढा भइरहेका छौँ र आफ्ना हृदयभित्र परमेश्वरको झन्झन बढी अंश प्राप्त गरिरहेका छौँ। क्रुसको प्रकाशले हाम्रा निम्ति र हामीभित्र ठिक एक काम गर्दछ। आमेन। मित्रहरू, क्रुस हाम्रो उद्धारको केन्द्रबिन्दु हो। यो कुरा तपाईँ सम्पूर्ण श्रोताहरूलाई राख्दै आजको यस कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। फेरि अर्को कार्यक्रममा तपाईँको बीचमा अवश्य उपस्थित हुनेछु, कुनै फरक विषयवस्तुहरू लिएर। तबसम्मको लागि परमेश्वरको प्रेम, अनुग्रह र सहभागिता तपाईँ सम्पूर्ण श्रोताहरूको बीचमा रहोस् भन्दै मलाई बिदा दिनुहोस्। जय मसीह।
1: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तब सम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट सबैलाई जय मसीह। गएको दिनहरूमा हामीले योन्नाको सुसमाचार चार अध्यायलाई सिद्ध्याउने कार्य भएको थियो। गएको दिनमा हेरेको कुराहरू म थोरै तपाईहरूलाई पुनर्वलोकन गर्न म चाहन्छु। गएको दिनमा हामीले हेर्दैथ्यौं जहाँ एउटा उच्च पद अधिकारी जसको छोरा चाहिँ मर्नै लागेका थिए बिरामीको कारणले गर्दा अथवा ज्वरो लागेको कारणले गर्दा, त्यो उच्च पद अधिकारीले आफ्नो छोरालाई बचाउने धेरै प्रयास गरे तापनि उसले सकिरहेका थिएनन् र अन्तमा उसले प्रभु येशु कहाँ बिन्ती लिन आफै आउँदछन् र तपाईँले देख्न सक्नुहुन्छ प्रभु येशुले त्यो उच्च पद अधिकारीको छोराको विषयमा जाऊ गएर हेर विचार गर तिम्रो छोरा निको हुनेछ भनेर भन्दछन् उसलाई। हामी हेर्न सक्छौ प्रभु येशुले बोलिदिनुभयो, त्यो मानिस आफ्नो घर फर्केर जान्छन्। घर फर्केर जाँदाखेरि त्यसको विषयमा निधि खोजी गर्दा जुन बेला प्रभु येशुले भन्नुभएको थियो त्यति नै बेला उसको छोरा निको अवस्थामा प्राप्त भएको हामी हेर्न सक्छौ। यहाँ यो घटना हामी हेर्न सक्छौ प्रभु येशुले गालिल भन्ने ठाउँमा दोस्रो पटक गर्नुभएको हामी हेर्न सक्छौ र आज पाँच अध्यायको एक पददेखि अध्ययन गर्न हामी शुरू गरौं। यहाँ हामी हेर्न सक्छौ के भन्दछन् भने पाँच अध्यायको एक पदमा तपाईँले देख्न सक्नुहुन्छ, त्यसपछि यहुदीहरूको चाड थियो र येशु यरुसलेममा जानुभयो भनेर भन्दछ। हामी हेर्न सक्छौ यहुदीहरूको थुप्रो चाडहरू हुन्थ्यो अनि कतिजनाले भन्छन् कुन चाड होला यो भन्ने कुराको विषयमा थुप्रो मानिसले के भन्ने गर्दछन् भन्दाखेरि, हुन सक्छ यो चाहिँ निस्तार चाड हुनुपर्छ जहाँ मानिसहरू भेला हुने कार्य गर्दथे। अनि हामी हेर्न सक्छौ यद्यपि यहुदीहरू त्यो यरुसलेम भन्दा धेरै टाढा टाढासम्म बसोबास गरिरहेका थिए, तर यस्तो प्रकारको चाडमा उनीहरू सबैजना यरुसलेम आएर यो प्रकारको चाड मनाउने काम गर्दथे, यो प्रकारको उत्सव मनाउने कामहरू गर्दथे। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहुदीहरूको निम्ति चाहिँ यो चाहिँ लगभग उनीहरूले अनिवार्य गरिनुपर्ने कार्य जस्तै थिए भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। उनीहरू परमेश्वरप्रति धन्यवादिता देखाउनका निम्ति, परमेश्वरलाई महिमा दिन देखाउनका लागि, भक्ति देखाउनका लागि उनीहरू मानिसहरू चाहिँ यरुसलेम आउने गर्दथ्यो यस्तो प्रकारको चाडमा। यहाँ हामी हेर्न सक्छौ प्रभु येशु एउटा उहाँ यहुदीको घरानामा जन्मनु भएको कारणले गर्दा प्रभु येशु यरुसलेम आउनुभएको तपाईँले देख्न सक्नुहुन्छ। हुन त यहाँ हामीले हेर्ने हो भने मानिसहरू उत्सव मनाउन मात्र आउँदथ्यो, तर प्रभु येशु चाहिँ हामीले हेर्ने हो भने परमेश्वरमा प्रार्थनाको जीवन उहाँ जिउनुहुन्थ्यो, परमेश्वरको अगुवाईको जीवन जिउनुहुन्थ्यो। अनि उहाँको उद्देश्य खालि चाड मात्र होइन, यहाँ धेरै महान कामहरू गर्नुपर्ने थियो भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ प्रभु येशु यरुसलेममा आउनुभएको हामी हेर्न सक्छौ। अर्को कुरा म तपाईँलाई पढिदिन चाहन्छु, भन्छन् दुई पदमा यरुसलेममा भेडा ढोकाको नजिक पाँचवटा दलान भएको एउटा जल कुण्ड छ जसलाई हिब्रू भाषामा बेत्सदा भनिन्छ भनेर भन्दछ। यहाँ यरुसलेमको विषयमा सानो एउटा त्यसको मञ्च खडा गरेको हामी हेर्न सक्छौ। कुन ठाउँमा चाहिँ प्रभु येशु हुनुहुन्थ्यो, यरुसलेमको कुन चाहिँ जग्गामा उहाँ आउनुभएको भन्ने विषयमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ। उहाँ चाहिँ भेडा ढोकाको नजिक पाँचवटा दलान भएको एउटा जलकुण्ड छ जसलाई हिब्रू भाषामा बेत्सदा भन्ने ठाउँमा उहाँ आउनुभएको भन्ने कुरा देखाएको हामी हेर्न सक्छौ। अनि हामी हेर्न सक्छौ भेडा ढोका नाम किन दियो, होइन यहाँ बुझ्न सक्छौ निश्चय नै त्यो ठाउँबाट चाहिँ भेडाहरू ल्याउने गर्दथ्यो ताकि यहुदीहरूले बलिदानहरू गर्न सकेको होस्। यहाँ हामी हेर्न सक्छौ प्रभु येशु चाहिँ परमेश्वरको थुमा हुनुहुन्छ जो चाहिँ यो भेडा ढोकाबाट प्रवेश गर्छन्। अनि यहाँ दलानहरू छन् प्रिय, पाँचवटा विभिन्न दलानहरू तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँ एउटा जलकुण्ड पनि थियो भनेर भन्दछ जसलाई बेत्सदा भन्दछ। अनि जुन बेत्सदाको खास अर्थ म तपाईँलाई बताउन चाहन्छु, यसको अर्थ चाहिँ कृपाको घर। है साँच्चै नै मानिसहरूले जब भेडाहरू ल्याउने कामहरू गर्दथ्यो बलिदानको निम्ति उनीहरूले अनुभूति गर्दथ्यो, साँच्चै नै यो ठाउँ चाहिँ
कृपाको घर हो अथवा परमेश्वरको कृपा हामी माथि छन् अनि साँच्चै नै परमेश्वरको कृपा बिना तपाईँ र म जिउन सक्दैन प्रिय यहाँ हेर्न सक्छ अनि यो बेच्छदाको त्यो यहाँ जलकुण्ड भनी हामीले बुझ्न सक्दछौ यो चाहिँ एउटा कृपाको ठाउँ थियो भन्ने कुरा हामी हेर्न सक्छ अप्रिय तपाईँ र मेरो जीवनमा है हरेक दिन कृपाको लागि प्रार्थना गर्न जरुरी छ ताकि हामी परमेश्वरको कृपामा जिउन सकौ हिँड्न सकौ आशीर्वादी जीवन जिउन सकौ प्रिय है नत्र भने हाम्रो जीवन चाहिँ एकदम धेरै अप्ठ्यारो स्थितिमा पुग्दछ प्रिय तीन पदले यसरी भन्दछ त्यहाँ अनेक रोगीहरू अर्थात अन्धा लङ्गडा पक्षघातीहरू पसिरहेका थिए तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे भनेर भन्दछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो बेत्सदाको जलकुण्डमा चाहिँ विभिन्न रोगी मानिसहरू चाहिँ उनीहरू वरपर बसिरहेका थिए भनेर भन्दछन् कति बेला पानी छचल्किन्छ र त्यहाँनिर जाउँ र निको हौ तपाईँले देख्न सक्नुहुन्छ संसार भनि नै मानिसहरू है तपाईँले देख्न सक्छ विभिन्न प्रकारका रोगहरू लागेर विभिन्न प्रकारका शारीरिक अपङ्गताको कुराहरू तपाईँले देख्न सक्नुहुन्छ जसको कारणले गर्दा उनीहरूको सबैभन्दा ठूलो चाहना चाहिँ रोगबाट मुक्त हुन समस्याबाट हल हुनु नै हो भन्ने कुरा तपाईँ र मैले बुझ्न सक्छु अर्को कुरा भन्नुपर्दाखेरि प्रिय आज हामीले हेर्ने हो भने हरेक मानिसको सबैभन्दा ठूलो चाहना केही न केही कुराप्रति हुन्छन् यो रोगीहरूको निम्ति चाहिँ निको हुनु चाहिँ सबैभन्दा ठूलो चाहना हामी हेर्न सक्छौ आज तपाईँ र मेरो चाहना चाहिँ के छ प्रिय है हामीले आफूलाई प्रश्न गरौं आज हाम्रो सम्पूर्ण चाहनाहरू परमेश्वरको अगाडि राखौं अनि यहाँ हामी हेर्न सक्छौ मानिसहरू चाहिँ यो जलकुण्डमा चाहना गरेर आउँदछन् आज तपाईँ र मेरो चाहना पूरा गर्नको लागि हामी कहाँ गएका छौँ प्रिय के प्रति आशा गरेका छौँ प्रिय तर प्रिय हाम्रो सम्पूर्ण चाहना चाहिँ आज प्रभु यीशुमाथि राख्न जरुरी छ भन्ने कुरा हामी बुझ्न सक्छौ अर्को कुरा म तपाईँलाई बताउन चाहन्छु यहाँ भन्दछ उनी चाहिँ पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहेको थिए भनेर भन्दछन् कस्ता कस्ता प्रकारका मानिस थिए त अनेक रोगीहरू भनेर भन्दछ थाहा छैन उल्लेख गरिएको छैन होइन अन्धो मान्छेहरू पनि थिए भनेर भन्दछ लङ्गडो मानिस भनेर भन्छ पक्षघातीहरू भनेर पनि भन्दछ है जो चाहिँ हात खुट्टा केही पनि नचल्ने त्यहीँनिर राखिदिन्थ्यो भनेर भन्दछ थाहा छैन त्यो जलकुण्ड पानी कति बेला छचल्किन्थ्यो अनि अर्को खण्डले भन्दछ एउटा दूत आएर बेला बेलामा जलकुण्डलाई छचल्कलाउँथ्यो भनेर भन्दछ सायद अन्त मान्छेलाई थाहा छैन उसले कसरी जान्थ्यो त्यो जलकुण्डतिर होइन उनीहरू आफै थिए अनि लङ्गडो मानिस हामी हेर्न सक्छौँ ऊ पनि आफै स्वयं व्यक्ति होइन विभिन्न रोगीहरू होइन स्वयं त्यो जलकुण्डमा जानुपर्ने थियो अनि स्वयं पक्ष हात खुट्टा केही पनि चल्दा कसरी जान्छन् ऊ होइन अनि प्रिय तपाईँ र मैले हेर्ने हो भने प्रिय आज हाम्रो जीवनको स्थिति पनि त्यस्तै छ आज तपाईँ र म हुनसक्छ हामी शारीरिक रूपमा चाहिँ हामी त्यस्तो रोगी छैन होला अन्धो छैन होला लङ्गडो छैन होला पक्षघाती छैन होला तर आत्मिक रूपमा आज है हामी त्यस्तै अवस्थामा हुन सक्छौँ हामीलाई त्यो जलकुण्डमा लगिदिने को त है आज हामी आफै जान सक्दैनौँ प्रिय थुप्रो संसारका मानिसहरू पनि आफै जान सक्दैनन् तर येशूले हामीहरूको निम्ति मानिस पठाइदिनु भयो अनि आज थुप्रो मानिसहरूको निम्ति परमेश्वरले मानिस पठाउनुहुन्छ अनि तपाईँ र मलाई पनि पठाउनुहुन्छ कहिले काहीँ प्रभु येशूको विषयमा प्रचार गर्नको लागि प्रभु येशूको विषयमा बताउनको लागि आत्मिक त्यस्ता प्रकारका अन्धोपन रोगहरूबाट लङ्गडोपनाबाट पक्षघातीपनाबाट उहाँले निको पार्न चाहनुहुन्छ प्रिय चार पदले भन्दछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ किनभने परमप्रभुका एउटा दूतले बेला बेलामा जलकुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे र पानी छचल्किएपछि जो पहिला पानी भित्र पस्थ्यो जस्तै रोगग्रस्त भए पनि त्यो निको भइहाल्थ्यो भनेर भन्दछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ एउटा जलकुण्डको विषयमा जो पहिलो व्यक्ति भनेर भन्दछ होइन यहाँ हेर्न सक्छ परमप्रभु एउटा दूध बेला बेलामा आएर जलकुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे पानी छचल्किन्थ्यो पहिलो पानीमा भित्र पस्थ्यो जस्तो रोग लागेको पनि त्यो निको हुन्थ्यो अहिले कहीँ पनि संसारमा त्यस्तो खालको जलकुण्डहरू त छैन जहाँ गएर हामीले हेर्ने हो भने त्यो प्रकारले जान सक्छौँ पहिलो व्यक्ति जान सक्छौँ एउटा दूतले आएर बेला बेलामा छचल्किने त्यस्तो प्रकारको जलकुण्ड हामी कहीँ पनि पाउँदैनौँ होइन तपाईँ हामी हेर्न सक्छौँ
तर यो रोग लागेको मानिसहरू फेरि मर्दथे, कहिले पनि नमर्ने होइन, त्यति बेलाको तत्कालको रोग निको हुन्थ्यो, तर होइन मानिस हामी हेर्न सक्छौँ कुनै न कुनै समय मर्दछ। तर यहाँ हामीले हेर्ने हो भने आज त्यो आत्मिक रोग चाहिँ प्रिय जुन चाहिँ पाप हो, सबैभन्दा ठुलो रोग चाहिँ पाप हो प्रिय। त्यो पापहरूबाट निको हुनको लागि चाहिँ स्वर्गदूत होइन तर स्वयं प्रभु येशु नै यस पृथ्वीमा आउनुभयो। र आज उहाँले भन्नुहुन्छ पहिलो आउने भनेर भन्नुहुन्न, जो कोही आउन चाहन्छन् म सबैजनाको मानिसको पापहरू चाहिँ म क्षमा गर्छु भनेर उहाँले भन्नुहुन्छ। जो कोही आउन चाहन्छन् आज प्रिय तपाईँ र म पनि ढिलो भएको छैन, यहाँ पहिलो आउने दोस्रो आउने हुँदैन, यहाँ प्रभु येशूले भन्नुहुन्छ झन् होइन पछि आउने चाहिँ अगाडि आउने भन्दा उच्छिन्छन् भनेर भन्दछ बाइबलले, त्यसरी सिकाउँदछ। आज तपाईँ र मैले यो कुरा बुझौँ है, ओहो म त ढिलो भएको रहेन रहेछु प्रभु येशू कहाँ आउनु, उहाँ अझै पनि आए तत्पर हुनुहुन्छ हाम्रो पापहरू क्षमा गर्नलाई, हामीलाई आशीर्वाद गर्नलाई, हाम्रो जीवनमा उहाँ रहनलाई, हामी भित्र बास गर्नलाई उहाँ अझै पनि आउन चाहनुहुन्छ। मेरो प्रिय हौ यो कुरा जहिले स्मरण गरौँ, यहाँ हामी हेर्न सक्छौँ एउटा कम्पिटिसन जस्तो देख्नुहुन्छ, र यहाँ हामी हेर्न सक्छौँ यो कम्पिटिसनको अवस्थामा मान्छेले उछिनेर अगाडि जान्छ, तर प्रभु येशूको राज्यमा चाहिँ उहाँले त्यो कुरा हेर्नुहुन्न, मान्छेको क्षमता हेर्नुहुन्न, मानिसको चाहना हेर्नुहुन्छ, अनि मानिसले कुन हृदय लिएर परमेश्वर कहाँ आउँदैछन् त्यो कुरा हेर्दै हुनुहुन्छ। उहाँले त फर्स्ट त सेकेन्ड भनेर भन्नुहुन्न, उहाँले भन्नुहुन्छ त म कहाँ आइस, त्यही नै सबैभन्दा ठुलो कुरा हो है। अनि आज प्रिय प्रभु येशू कहाँ जान होला है, हामी कहिले पनि पछि नपरौँ, उहाँको जाने कुराहरूको लागि अग्रसर हौ, इच्छा राखौँ, प्रयास गरौँ। प्रिय पाँच पदले भन्दछ त्यहाँ 38 वर्षदेखि बिरामी भएको एकजना मानिस थियो भनेर भन्दछ, यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो खण्डमा एकजना मानिस थियो जो चाहिँ 38 वर्षदेखि त्यहाँ बसिरहेको होइन, 38 वर्षदेखि बिरामी भएको अरे एकजना मानिस थियो भनेर भन्छ। ऊ बिमारी भएको अवस्था नै 38 वर्ष थाहा छैन, यहाँ भन्छ प्रायः चाहिँ हामी बुझ्न सक्छौँ ऊ चाहिँ हिँड्न सक्दैन थिए भन्ने कुरा बुझ्न सक्छौँ, ऊ लङ्गडो थिए, मलाई लाग्छ दुइटै खुट्टा नै लगभग प्यारालाइज भएको जस्तै तपाईँ बुझ्न सक्नुहुन्छ होइन, ऊ त्यहाँ पस्टिरहेको देख्नुभयो भनेर भन्छ जसरी प्रभु येशूले, हामी बुझ्न सक्छौँ उसको अवस्था, हुनसक्छ उसको हात माथि चल्थ्यो, आधी शरीर चल्दैन थियो भन्ने कुरा हामी हेर्न सक्छौँ, लङ्गडो मानिस भनेर भन्दछ है। अनि हामी हेर्न सक्छौँ 38 वर्षदेखि यहाँ उल्लेख गरेको छैन, हरेक वर्ष स्वर्गदूत आएर पानी छचल्किन्थ्यो भन्ने कुरा उल्लेख गरेको छैन, हरेक वर्ष बेला बेला हुन्छ, थाहा छैन कहिले कुन बेला होइन, बेला बेलामा त्यो प्रकारको कुराहरू हुन्थ्यो। अनि यो मानिस पनि ठुलो विश्वास साथ यो कुण्डमा आउँछन्, तपाईँले देख्न सक्नुहुन्छ 38 वर्षदेखि, सायद मलाई लाग्छ उसको अभिभावकले सुनेको थियो, ओ त्यहाँनिर चाहिँ त्यो बेत्सदाको जलकुण्डमा चाहिँ त्यहाँ मान्छे निको हुन्छ, सायद उसको अभिभावकले उसको परिवारले उता गएर राखिदिन्छन्, अनि 38 वर्षदेखि ऊ प्रयास गर्छन् प्रयास गर्छन् अनि प्रयास गर्छन्। मलाई मनपर्छ यो मानिसको एउटा प्रकारको हृदय प्रिय, ऊ हरेस खाँदैन, सायद मेरो पालो आउला भनेर भन्छ, सायद मैले गर्नुपर्ने कुराहरू गरिरहनु पर्ला, मैले जुन प्रकारको निरन्तरता दिनुपर्ने कुराहरू मैले निरन्तर गरिरहनु पर्छ भनेर उसले त्यो प्रकारको अठोट लिए जस्तै त्यो धैर्यतामा हामी हेर्न सक्छौँ ऊ जिएका हामी हेर्न सक्छौँ। अनि आज तपाईँ र म पनि जुन धैर्य गर्ने कार्य चाहिँ पवित्र आत्माको फल हो, जुन पवित्र आत्माले आज तपाईँ र मलाई पनि धैर्य साथ उहाँलाई पछ्याउने धैर्य साथ उहाँको आज्ञा पालन गर्ने कार्य गरिरहौँ प्रिय। यहाँ भन्छन् 38 वर्षदेखि यो बिरामी थिए अनि यो जलकुण्डलाई उसले छोड्दैनन्। आज प्रिय तपाईँ र म आजीवन परमेश्वरलाई नछोडौँ प्रिय, जसले चाहिँ हामीलाई जीवन दिनुहुन्छ, जीवन मात्र होइन प्रशस्त मात्रको जीवन दिनुहुन्छ। अनि छ पदले भन्छ येशूले त्यसलाई त्यहाँ पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भने जानेर येशूले त्यसलाई भन्नुभयो के तिमी निको हुन चाहन्छौ भनेर भन्दछ। येशूले त्यसलाई पस्रिरहेको देख्नुभयो, हामी बुझ्दछौँ प्रिय प्रभु येशू यसपालि येरुसलेम आउनुको मुख्य उद्देश्य चाहिँ हामी बुझ्न सक्छौँ यही
लङ्गडो मानिसलाई भेट्न थियो प्रभु। प्रभु येशू व्यक्तिगत परमेश्वर हुनुहुन्छ, अन्त व्यक्तिगत परमेश्वर व्यक्तिगत रूपमा हामी कहाँ भेट गर्न चाहनुहुन्छ प्रभु। यहाँ हामी हेर्न सक्छौँ के भन्छन् भन्दाखेरि पछिरहेको देख्नु, परमेश्वरले देख्नुहुन्छ हाम्रो अवस्था। 38 वर्षदेखि यो मानिसको अवस्था प्रभु येशूले देख्नुभयो, परमेश्वरले देख्नुभएको थियो। परमेश्वरले भन्नुहुन्छ म अब यो मानिस कहाँ जान चाहन्छु। अनि प्रिय हाम्रो जीवनमा पनि सायद धेरै वर्ष अगाडिदेखि हामी सङ्घर्ष गरिरहेको छ, हाम्रो जीवनको अवस्थाहरू उहाँले हेरिरहनु भएको छ, सङ्घर्ष गरिरहेको छ। सायद कुनै तरिकाबाट त हुन्छ होला मेरो यो प्रकारको समस्या हल, यो प्रकारको मेरो जीवनको नराम्रो कुरा प्रभुले कुनै तरिकाबाट हटाइदिन सक्नुहुन्छ। सायद धेरै वर्षदेखि तपाईँ र मेरो प्रार्थना होला, धेरै वर्षदेखि तपाईँ र म सङ्घर्ष गरिरहेको होला। अनि हामी हेर्न सक्छौँ प्रभु येशूले जसरी यो मानिसको सङ्घर्ष देख्नुभयो, अनि आज प्रभु येशूले हामीहरूको त्यो प्रकारको सङ्घर्ष पनि देख्नुहुन्छ प्रिय। अनि यहाँ भन्दछन् अर्को कुरा, येशूले त्यसलाई भन्नुभयो, यो कुरा प्रभु येशूले जान्नुहुन्थ्यो के तिमी निको हुन चाहन्छौ भनेर भन्दछ। प्रभु येशूले कहिले पनि हाम्रो इच्छाभन्दा विपरीत काम गर्न चाहनुहुन्न, अहिले हाम्रो इच्छा अनुसारको काम गर्न चाहनुहुन्छ। आज थुप्रो मानिसहरूले भन्छन् हो म यो नराम्रो लतबाट हट्न चाहन्छु, पापबाट मुक्त हुन चाहन्छु, होइन। आज साँच्चै नै चाहिएको कारणले गर्दा ऊ यहाँ हामी हेर्न सक्छौ बेतसदाको तलाउमा छन्, जलकुण्डमा छन्, तर प्रभु येशूले उसको मुखबाट कुरा सुन्न चाहन्छन्। आज हाम्रो मुखबाट पनि परमेश्वरले त्यही कुरा चाहनुहुन्छ, होइन। यहाँ परमेश्वरले प्रश्न गर्नुहुन्छ के तिमी निको हुन चाहन्छौ, आज हामी के भन्छौ, होइन। आज हामी हुन त हो हामी चर्चमा छौँ, हामी मण्डलीमा छौँ, बाइबल पढ्छौँ, ल, तर प्रभु येशूले प्रश्न गर्नुहुन्छ आज तिम्रो यी कुराबाट निको हुन चाहन्छ के तपाईँ भन्नुहुन्छ। तपाईँ भन्नुहुन्छ प्रिय मलाई यस्तो समस्याबाट म निको हुन चाहन्छु, यो मेरो नराम्रो आनी बानीबाट म निको हुन चाहन्छु, मेरो यस्तो प्रकारको आचरणबाट म निको हुन चाहन्छु, मेरो रिसालु आचरण, मेरो घमण्डी आचरण, मेरो डाही आचरण, मेरो क्रोधको आचरण, ममा भएको लोभको कुराहरूको आचरण र व्यभिचारको आचरणका कुराहरू, यसबाट म निको हुन चाहन्छु। आज तपाईँ हामी सबैजना यदि हाम्रो त्यस्तो आचरणहरू बदलिन चाहन्छ भने आज परमेश्वरलाई भन्न आवश्यक छ। हामी हाम्रो मुखबाट उहाँ सुन्न चाहनुहुन्छ र उहाँले भन्नुहुन्छ म तँलाई निको बनाउन चाहन्छु। सात पदले भन्छ रोगीले उहाँलाई भन्यो हजुर जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिए मेरो कोही मानिस छैन, म जाँदा जाँदै म भन्दा अघि अर्को मान्छे पानीमा ओर्लिहाल्छ। प्रभु येशूले भन्नुहुन्छ निको हुन चाहन्छस्। यो मानिसले थुप्रो कारण बताएको छ ऊ किन जलकुण्डमा जान सक्दैनन् भनेर। अनि आज पनि प्रभु येशूले हामीलाई प्रश्न गर्नुहुन्छ निको हुन चाहन्छस्। अनि कतिचोटि हाम्रो हामीले कारण नबताउँ प्रियो, यो मानिस जस्तै उसलाई लग्दैन मान्छे छैन, होइन। कतिचोटि प्रभु येशूले हामीलाई भन्नुहुन्छ यस्तो प्रकारको कुराहरूबाट त निको हुन चाहन्छस्, नराम्रो आनी बानीबाट निको हुन चाहन्छस्। अनि आज तपाईँ र मैले कहिले पनि बहाना नबनाऊ, यो कारणले गर्दा म निको हुन नसकेको, यो कारणले गर्दा मैले निको हुन नसकेको। प्रभु येशूले हामीलाई प्रश्न गर्दै हुनुहुन्छ चाहन्छौ कि चाहँदैनौ, होइन। यसमा चाहन्छौ चाहँदैनौ, सानो छोटो उत्तर छ। प्रभु येशूले लामो उत्तर भन्नु भनेको चाहिँ होइन। यहाँ हामी हेर्न सक्छौ यो मानिसले चाहिँ कारण दिँदैछ, प्रभु येशूले कारण खोज्नु भएको होइन, प्रभु येशूले चाहिँ हाम्रो इच्छा खोज्दै हुनुहुन्छ। आज तपाईँ र म पनि प्रिय हाम्रो जीवनमा त्यस्ता प्रकारका कुराहरू छन् है, हामीले कारण नदियो, हामीले चाहना दियो, होइन। प्रभु येशूले गर्नुभएको प्रश्नको ठिक जवाब दियो। अनि यहाँ भन्छन् मलाई लगिदिने कोही पनि छैन, थुप्रो कारण रहेछ यो मानिसको, तपाईँ र मेरो पनि कुनै कारण नभएको होस्। आठ पदले भन्छ येशूले त्यसलाई भन्नुभयो खडा हौ, होइन, र आफ्नो ओछ्यान उठाऊ र हिँड, र तुरन्तै त्यो मानिस निको भयो, आफ्नो ओछ्यान बोकी ऊ हिँडिहाल्यो। प्रभु येशूले भन्नुभयो खडा हौ, प्रभु येशूले भन्नुभयो खडा हौ, आफ्नो ओछ्यान उठाऊ र हिँड। यहाँ हामी हेर्न सक्छौ यो लङ्गडो मानिसले प्रभु येशूलाई राम्रोसँग चिन्दैन पनि थियो प्रिय, ऊसँग बोल्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्दैन पनि थिए। प्रभु येशूले तर
यो मानिसलाई जान्नुहुन्थ्यो। धेरैचोटि मानिसले के भन्छन् भन्दाखेरि, प्रभु येशूलाई पूरा रूपमा चिन्यो भने मात्रै उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। होइन प्रिय, आज प्रभु येशूले कोही व्यक्तिद्वारा पनि, उहाँलाई नचिन्ने मानिसको जीवनमा पनि प्रभु येशूले काम गर्न सक्नुहुन्छ। जसरी यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ, प्रभु येशू यो प्रभु येशूलाई नचिन्ने मानिसलाई उहाँले निको पार्नुभयो। उहाँले आज्ञा गर्नुभयो, खडा हौ, ओछ्यान उठाऊ, हिँड। अनि जसरी प्रभु येशूले भन्नुभयो, त्यो मानिस तुरन्तै निको भयो। यहाँ हामी हेर्न सक्छौँ योभन्दा अगाडिको खण्डमा पनि प्रभु येशूले त्यो उच्च पदाधिकारीको छोरा निको होस् भनेर मुखले बोली मात्रै दिनुभयो, निको भयो। यो खण्डमा हामी हेर्न सक्छौँ प्रभु येशूले उसलाई खडा हौ, आफ्नो ओछ्यान उठाऊ, हिँड भन्नुभयो। अनि त्यो व्यक्ति खडा भए, ओछ्यान उठाए, हिँड्दछन्, किनभने प्रभु येशूको बोलीमा शक्ति समर्थ छ। हामी हेर्न सक्छौँ निको भयो, ओछ्यान बोक्यो, हिँड्यो। प्रभु येशूले जे जे कुरा भन्नुभयो त्यही कुरा उसको जीवनमा भयो। अनि आज तपाईँ र म पनि प्रिय, वचन आज तपाईँ र मैले परमेश्वरबाट पाएको छ, अनि त्यही वचनले आज तपाईँ र मलाई निको बनाउने काम गरेको होस् प्रिय। आज यस टाइमलाई निको पारेर परमेश्वरको काम हाम्रो जीवनमा भएको होस्। प्रभुलाई भनौँ, आज प्रभुलाई भनौँ यो कुरा, प्रभु कहाँ जाउँ, प्रभु हामी कहाँ आउँदै हुनुहुन्छ, यो वचन हामी कहाँ आएका छन्। अब म तपाईँ हामी सबैजना मिलेर प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर पिता, यो पक्षघातीलाई तपाईँले निको पार्न चाहनुभयो, उसको अवस्था दयनीय थियो। प्रभु हाम्रो अवस्था पनि दयनीय छ, हाम्रो जीवनमा भएका धेरै प्रकारका शारीरिक, आत्मिक, मानसिक रोगहरू निको गर्नुहोस् प्रभु। तपाईँ भन्नुहोस्, तपाईँको बोली नै काफी छ हाम्रो जीवनको लागि प्रभु। हाम्रो बिन्ती तपाईँले सुन्नु भएको छ, धन्यवाद चढाउँदै माग्छौ प्रभु येशूको नाममा, आमेन। हे प्रिय हो, आजको खण्ड तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। अनि यदि कसैले संगति पाइरहेको छैन भने, मानिसहरूसँग बस्न, उठ्न, सान्त्वना पाउन, प्रार्थना गरिदिने मानिस तपाईँले पाउनु भएको छैन भने, तपाईँ हाम्रो संगतिमा आउन सक्नुहुनेछ। हाम्रो फोन नम्बर 98-421-34-370, फेरि पनि भन्न चाहन्छु 98-421-34-370। हस् त, जय मसीह।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सर्वप्रथम सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद भएको होस्। अनि आजको यो सभा तीनमा उपस्थित प्रभुका प्रियजनहरू सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। गएको हप्तादेखि हामीले बाइबलीय प्रार्थनाको अभ्यास भन्ने सिरिजको वचन सुन्दै आइरहेका छौं र आज हामी दोस्रो भागको वचन सुन्न गइरहेको छौं र आजको दोस्रो भागको विषय चाहिँ मैले निरन्तर प्रार्थना गरिरह भन्ने राखेको छु र यो विषय चाहिँ मैले अघि पढिएको वचन खण्ड पहिलो थिस्लोनिकी 5:17 लिएको हो र यो प्रार्थनाको विषयलाई चाहिँ आज हामी चार भागमा हेर्नेछौँ। पहिलो भागमा प्रार्थनाको प्रकार, दोस्रो भागमा प्रार्थनाको बाधक तत्त्वहरू, अनि तेस्रो भागमा प्रार्थना सुनाईका कदमहरू, अनि चौथो भागमा प्रार्थनाको उत्तर पाउने तरिकाहरू हामी हेर्नेछौँ। अनि बाइबलमा कति प्रकारको प्रार्थनाहरू छन्, आज हामी पहिलो भागमा तिनैको बारेमा हामी सिक्न गइरहेको छौँ र पहिलो भाग चाहिँ छ पश्चातापको प्रार्थना है। भजन सङ्ग्रह 51 चाहिँ एउटा सबैभन्दा राम्रो पश्चातापको प्रार्थनाको उदाहरण हो। धेरै हामी टेक्स्टहरू पाउँछौँ अनि प्रभु येशु ख्रीष्टले प्रचार गर्दाखेरि पहिलो शब्द के बोल्नुभयो होला, तपाईँले Matthew 4:17 हेर्नुभयो भने त्यहाँ पनि प्रभु येशूले पहिलो शब्द चाहिँ प्रचारको पहिलो शब्द नै पश्चाताप गर भन्ने शब्दबाट चाहिँ सुरुवात गर्नुभएको छ। अनि येशूको चेला यहोन्नाले पनि पश्चाताप गर भनेर पश्चातापको आह्वान गरेको छ। यदि तपाईँले पहिलो यहोन्ना 1:8-9 पढ्नुभयो भने त्यहाँ यहोन्नाले यसरी भन्दछ, यदि हामीले पाप छैन भन्छौँ भने त आफैलाई धोका दिन्छौँ, यदि हामीले आफ्ना पाप स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ। अब येशूले पनि पहिलोचोटि प्रचार गर्दाखेरि फर्स्ट वाक्य नै उहाँले पश्चाताप गर भनेर सुरुवात गर्नुभयो। अनि पश्चातापको प्रार्थना कति महत्त्वपूर्ण छ, तर यहोन्ना र येशू ख्रीष्टले गर्नुभएको पश्चातापको आह्वान चाहिँ फरक छ। येशू ख्रीष्टले पश्चाताप गर भन्नुभएको चाहिँ अख्रिस्टियनहरूलाई हो, अविश्वासीहरूलाई हो, तर यहाँ यहोन्नाले हामी भनेर सम्बोधन गरेको चाहिँ अविश्वासी होइन, होइन, येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई पश्चातापको आह्वान गरेको हो। अनि सबैभन्दा धेरै चाहिँ अख्रिस्टियनहरूलाई भन्दा पनि ख्रिस्टियनहरूलाई चाहिँ सबैभन्दा धेरै पश्चातापको जरुरी रहेछ। त्यही कारण यहोन्नाले चाहिँ हामीमा अधर्म छैन भनी भन्छौँ भने त आफैलाई झुट तुल्याउँछौँ, यस कारण पश्चाताप गऱ्यौँ भने प्रभुले हाम्रो सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ, हाम्रो सबै पाप क्षमा गर्नुहुन्छ। अनि यो चाहिँ शनिबार आएर पश्चाताप गर्छु भन्ने अथवा कुनै एल्डर डिकन पास्टरको अगाडि गएर पश्चाताप गर्छु होइन, जतिखेर पवित्र आत्माले यहाँभित्र कन्भिन्स गराउनुहुन्छ तैँले गल्ती गरिस्, बसमा चढ्दै गर्दाखेरि पनि हामीले पवित्र आत्माले भन्नुभयो भने हामी त्यतिखेर नै पश्चाताप गर्न सक्छौँ। बाटोमा हिँड्दै गर्दाखेरि, घरमा बस्दाखेरि, जतिखेर पनि, जतिखेर प्रभुले हामीलाई चाहिँ यो भित्र मन हृदयमा चाहिँ तैँले यो गल्ती गरिस् भनेर पवित्र आत्मा बोल्नुहुन्छ, त्यो बेला नै हामी पश्चाताप गर्न सक्छौँ। यहोन्नाले चाहिँ त्यो भनेको। अनि सबै पाप मात्रै क्षमा होइन, तर सबै अधर्मबाट उहाँले शुद्ध गर्नुहुन्छ। तपाईँले अन्जानमा गएरको तपाईँको बाउ बाजेदेखि आएको अधर्महरू ती अधर्मबाट पनि प्रभुले शुद्ध गर्नुहुन्छ। अनि विश्वासीहरूलाई चाहिँ प्रार्थनाको अति नै खाँचो छ, त्यसकारण यहोन्नाले चाहिँ पश्चातापको आह्वान गरेका छन्। तर अस्तिको वचनमा पनि हामीले सुन्यौँ, क्रिस्चियनहरूले सबैभन्दा थोरै गर्ने प्रार्थना भनेको नै पश्चातापको प्रार्थना रहेछ। अनि दोस्रो प्रकारको प्रार्थना भनेको चाहिँ धन्यवादको प्रार्थना हो, होइन? आज पढिएको वचन खण्ड पहिलो थिस्लोनिकी 5:18 त्यहाँ वचनले भन्दछ, सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। है, धन्यवादको प्रार्थना गर्दा चाहिँ माग्ने काम हुँदैन, होइन, धन्यवाद दिने काम मात्रै हुन्छ। अनि परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुभएको लागि हामीले धन्यवाद चढाउनुपर्छ, उहाँले भलाइ गर्नुभएको लागि धन्यवाद दिनुपर्छ, उहाँले हाम्रो खाँचोहरू जुटाउनु भएको लागि धन्यवाद दिनुपर्छ, उहाँले आशिष दिनुभएको, जति पनि आशिष दिनुभएको छ ती सबै कुराहरूको लागि चाहिँ हामीले धन्यवाद दिनुपर्छ। अनि जब हामी कति हाम्रो क्रिस्चियन जीवन असन्तुष्टले भरिएको हुन्छ प्रिय हो, याद गर्नु भएको छ, र जब हामी यो पुगेन त्यो पुगेन यो भएन त्यो भएन भनेर गनगनाउनको साटो परमेश्वरलाई धन्यवाद दिन थाल्छौँ नि, तब हाम्रो जीवन चाहिँ सन्तुष्टिले भरिन्छ प्रिय। हाम्रो गनगने जीवनको मुख्य कारण नै हामी परमेश्वरलाई धन्यवाद दिँदैनौँ, हामी त्यो कहिले पनि देख्दैनौँ। तर जब हामी प्रभुलाई धन्यवाद दिन थाल्छौँ हाम्रो जीवन सन्तुष्टिले भरिन्छ। र हामीले बाइबलमा भएको सबै किसिमको सबै प्रकारको प्रार्थनाहरूको अभ्यास गर्नुपर्छ, किनकि धन्यवादको बलिदानले चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ। उहाँले कुनै दैवेद चाहनुहुन्न, उहाँले कुनै मिठाई चाहनुहुन्न, कुनैले उहाँले कुनै एउटा मिठो फल उहाँले चाहनुहुन्न, त्यसको उहाँलाई केही पनि आवश्यकता छैन। तर यदि तपाईँ र मैले उहाँलाई धन्यवाद चढायौँ भने अनि यो धन्यवादको बलिमा चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ, अनि हामीले धन्यवाद चढाओस् भन्ने परमेश्वरको इच्छा यही हो है। पहिलो थिस्लोनिकी 5:18 भन्दछ, यसकारण हामी धन्यवादको प्रार्थना पनि निरन्तर गरिराख्नुपर्छ। अनि अर्को प्रकारको प्रार्थना भनेको चाहिँ प्रशंसाको प्रार्थना हो होइन। प्रशंसाको प्रार्थना गर्दा चाहिँ परमेश्वरको गुणहरूलाई सम्झिनुपर्छ। धन्यवाद दिँदाखेरि चाहिँ उहाँले गर्नुभएको भलाइको लागि होइन, उहाँले दिनुभएको हाम्रो प्रार्थनाको उत्तरको लागि भने प्रशंसा गर्दा चाहिँ परमेश्वरको गुणहरूलाई सम्झिनुपर्छ, उहाँको चरित्रहरूलाई सम्झिनुपर्छ। उहाँ चाहिँ महान परमेश्वर हुनुहुन्छ, अनि परमेश्वरको गुणहरू चरित्रहरू चाहिँ धेरै प्रकारको छ, तर मुख्य चाहिँ तीनवटा। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, अनि परमेश्वर सर्वव्यापी हुनुहुन्छ। यो चाहिँ उहाँको मुख्य चरित्र हो, यो चाहिँ उहाँको मुख्य गुणहरू हो। यसको लागि हामीले परमेश्वरलाई प्रशंसा चढाउनु पर्छ। प्रभु तपाईँ कति महान हुनुहुन्छ, म प्रशंसा चढाउँदछु। परमेश्वर सर्वशक्तिमान भनेको उहाँले गर्न नसक्ने कुरा केही पनि छैन, उहाँको शक्तिदेखि बाहिर केही कुरा पनि छैन। परमेश्वरले हुँदैन भएका कुराहरूलाई पनि बोलाएर चाहिँ अस्तित्वमा ल्याउनुहुन्छ। होइन, यो पुलपिट बनाउनको लागि काठ चाहिन्छ, काँटी चाहिन्छ, रोखन चाहिन्छ, होइन, काट्ने आरा चाहिन्छ, तर परमेश्वरलाई यो काठ काँटी रोखन केही पनि चाहिँदैन। उहाँले बोल्नु भयो भने मात्रै, पुलपिट बनिन्छ भन्नुभयो भने यो आफै अस्तित्वमा आउँछ। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। र हो, तपाईँ जे पनि गर्न सक्नुहुन्छ, म तपाईँको प्रशंसा चढाउँछु। स्तुति प्रशंसा गर्दाखेरि हाम्रो परमेश्वरलाई प्रशंसा गर्ने शब्दहरू भेटिएन भने सम्झिनुहोस् परमेश्वरको गुणलाई। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। अर्को गुण भनेको परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। सर्वज्ञानी भनेको चाहिँ उहाँले नजानेको कुरा केही पनि छैन, उहाँको ज्ञानदेखि बाहिर केही कुरा पनि छैन। जब परमेश्वरले आकाशमा चन्द्रमा सूर्य ताराहरू बनाउनु भयो, उहाँले कसैसँग पनि सल्लाह लिनु भएन, त्यहाँ यसरी अडा भनेर कुनै इन्जिनियरले गएर सिकाएन पनि। परमेश्वरले आफ्नो ज्ञानले त्यो अडाउनु भएको छ। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, उहाँलाई कसैले पनि सिकाउनु पर्दैन। प्रभु तपाईँ कति ज्ञानी हुनुहुन्छ, तपाईँको अथाह ज्ञानले मेरो जीवन सृष्टि गर्नुभएको छ, म अद्भुत रीतिले बनिएको छु, कसरी हेर्न सक्छु, कसरी बोल्न सक्छु, कसरी सोच्न सक्छु, मेरो मुटुले कसरी काम गर्छ, त्यहाँबाट खान्छ, धान्द्राले पचाउँछ, नराम्रो अचम्म रीतिले बनिएको छ। तपाईँको प्रशंसा गर्छु, परमेश्वरको प्रशंसा। परमेश्वर सर्वव्यापी पनि हुनुहुन्छ, सारा संसारको मानिसले संसारको सबै कुनामा एकैचोटि प्रार्थना गरून्, परमेश्वर एकैचोटि त्यहाँ प्रार्थना सुन्न हरेक ठाउँमा उपस्थित हुन सक्नुहुन्छ। परमेश्वर सर्वव्यापी हुनुहुन्छ। म तपाईँको स्तुति गर्छु, म तपाईँको प्रशंसा गर्छु। अनि हामीले प्रशंसाको प्रार्थना पनि गर्नुपर्छ। यो सबै प्रार्थनाहरू हामीले अभ्यास गर्नुपर्छ, यो बाइबलीय प्रार्थनाको अभ्यास। अनि अर्को प्रार्थना चाहिँ अर्जबिन्तीको प्रार्थना हो। यो अर्जबिन्तीको प्रार्थना भनेको चाहिँ आफ्नो लागि गरिने प्रार्थनालाई अर्जबिन्तीको प्रार्थना भनिन्छ। अब यसबारेमा त सिकाउनु पर्दैन, किनभने यो त सबैभन्दा धेरै गरिने प्रार्थना नै अर्जबिन्तीको प्रार्थना। यो त हामी सबैले गरिरहेको छौँ। अनि हाम्रो खाँचोहरू जे पनि छ, हामीले निर्धक्कसँग प्रभुको सामने प्रार्थनाद्वारा लैजान सक्छौँ। जुनै पनि समय परमेश्वर चाहिँ आपतकालीन अस्पताल जस्तो हो। आपत इमर्जेन्सी गयो भने त्यहाँ बन्द हुन्छ कि खुल्ला हुन्छ? इमर्जेन्सी हमेसा खुल्ला हुन्छ होइन? हो, कहिले कहिले नर्स चाहिँ हुन्छ। त्यही हो, तपाईँ जतिखेर पनि प्रार्थना गर्न लैजान सक्नुहुन्छ। तर ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भनेदेखि, परमेश्वर हाम्रो प्रार्थनाको उत्तर दिन बाध्य हुनुहुन्न, हामीले बाध्य पार्न सक्दैनौँ। परमेश्वरले प्रार्थनाको उत्तर आफ्नो इच्छा अनुसार, आफ्नो महिमाको लागि अनि आफ्नो समयमा दिनुहुन्छ। निराश नहुनुहोस्, अलि हाम्रो चौथो र पाँचौँ भागमा सिक्नेछौँ अझै यस बारेमा। है, आज प्रार्थनाको विषय बहुत इन्ट्रेस्टिङ छ, तर परमेश्वरले आफ्नो समयमा र आफ्नो इच्छाअनुसार किन प्रार्थनाको उत्तर दिनुहुन्छ, अहिले चाहिँ अझै अगाडि तेस्रो र चौथो भागमा हामी राम्रो गरी सिक्नेछौँ। र एउटा प्रार्थना चाहिँ हो अर्ज बिन्तीको प्रार्थना, अनि अर्को प्रार्थना भनेको चाहिँ मध्यस्थको प्रार्थना हो। मध्यस्थको प्रार्थना भनेको चाहिँ अरूको लागि गरिने प्रार्थनालाई मध्यस्थको प्रार्थना भनिन्छ। होइन, पहिलो तिमोथी दुई अध्यायको अनि एक र दुई पद त्यहाँ पढ्यौँ भने त्यहाँ कसरी प्रार्थना गर्नु भन्छ वचनले। पहिलो तिमोथी दुई अध्यायको एक र दुईले भन्छ, सबै मानिसहरूको लागि, राजाहरूको लागि, उच्च पदमा भएकाहरूको लागि प्रार्थना गर। है, यो चाहिँ मध्यस्थको प्रार्थना अरूको लागि। यदि तपाईँले यहोन्ना सत्र अध्यायमा हेर्नुभयो भने यसु ख्रीष्टले त्यो पुरै अध्याय प्रार्थना गर्नुभएको छ, यसको प्रार्थनाको रिकर्ड गरिएको छ। यहाँ चाहिँ यसु ख्रीष्टले आफ्नै लागि मात्रै प्रार्थना गर्नुभएन, आफ्नो लागि पनि प्रार्थना गर्नुभयो, अनि प्रेरितहरूको लागि प्रार्थना गर्नुभयो, अनि सारा विश्वभरिका विश्वासीहरूको लागि पनि उहाँले प्रार्थना गर्नुभयो, अनि चेलाहरूले पनि यसु ख्रीष्टलाई प्रार्थना गर्न सिकाउनुहोस् भनेर अनुरोध गरे। चेलाहरूले कहिले पनि प्रचार गर्न कसरी हो सिकाउनुहोस् भनेन, तर चेलाहरूले चाहिँ प्रार्थना गर्न सिकाइ मागे। अनि यसुले प्रार्थना गर्न सिकाउँदाखेरि है त्यहाँ आफ्नो लागि मात्रै सिकाउनु भएको छैन, प्रभु यसुले भन्नुभयो मेरो पाप र अपराध क्षमा गर्नुहोस् भनेर पश्चातापको प्रार्थना गर्न सिकाउनु भयो, अनि तपाईँको नाउँ पवित्र गरियोस् भनेर प्रशंसाको प्रार्थना गर्न सिकाउनु भयो, दिनभरिको भोजन जुटाइदिनुहोस् भनेर अर्जबिन्तीको प्रार्थना गर्न सिकाउनु भयो, तपाईँको राज्य यो पृथ्वीमा आओस् भनेर होइन उहाँले मध्यस्थको प्रार्थना गर्न सिकाउनु भयो। प्रभु यीशुले सिकाउनु भएको प्रार्थना हेऱ्यो भने त्यही प्रार्थना गरोस् भन्ने त प्रभुको चाहना थिएन, यही प्रार्थना गर त भनेको छैन, तर यसरी गर भनेर चाहिँ सिकाउनु भयो। यसैले यसरी भनेको मतलब सधैँ माग्ने अर्ज बिन्ती मात्रै होइन, सबै प्रकारको प्रार्थना चाहिँ गरोस् भन्ने परमेश्वरको इच्छा हो। यस कारण हामीले पनि त्यसरी नै आफ्नो लागि मात्रै होइन तर बाइबलमा भएको सबै प्रकारको प्रार्थनाको अभ्यास गर्नुपर्छ। अनि यहाँ हामी सूचनामा हप्ताभरिको प्रार्थनाको परिवारको नाम चाहिँ फोटोसहित सूचना गर्छौँ। तपाईँले उहाँहरूको लागि फोन गरेर होइन तपाईँको लागि के प्रार्थना गरौँ भनेर सोध्न सक्नुहुन्छ। हप्ता दिनभरि तपाईँले बिहान बेलुका आफ्नो पारिवारिक सङ्गतिमा उहाँहरूको लागि पनि प्रार्थना गर्न सक्नुहुन्छ। अनि एनआरसीले सात दिनको प्रार्थनाको लिस्ट बनाएको छ, कुन कुन प्रार्थना गर्ने भनेर, तपाईँले त्यो एनआरसीको लिस्ट अनुसार पनि हरेक दिनको लागि प्रार्थना गर्न सक्नुहुन्छ। र हामीले पहिलो भागमा प्रार्थनाको पाँचवटा प्रकारहरू चाहिँ हामी सिक्यौँ। अब हामी दोस्रो भागमा चाहिँ अब हामी प्रार्थनाका बाधक तत्त्वहरू हेर्नेछौँ। हाम्रो सबै प्रार्थनाको उत्तरहरू आउँदैन, हाम्रो प्रार्थनामा बाधा अवरोधहरू पनि आउँछ। ती बाधक तत्त्वहरू चाहिँ के हुन् त? पहिलो यस प्रकार छ, बेठिकसित मागिएको प्रार्थना। हामीले प्रार्थना गर्छौँ तर मागेको कुरो पाउँदैनौँ, अनि यसको मुख्य कारणहरू मध्ये एउटा चाहिँ बाइबलले भन्दछ बेठिकसित मागिएको प्रार्थना हो। याकुब चार अध्यायको तीन पदले भन्छ, तिमीहरू माग्छौ तर पाउँदैनौ, किन पाउँदैनौ त? उत्तर यस्तो छ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठिकसित माग्छौ। आफ्नो स्वार्थ, आफ्नो अभिलाषा पूरा गर्नको लागि बेठिकसँग माग्यौं भने प्रार्थनाको उत्तर हामीले पाउँदैनौ। प्रार्थनाको बाधक तत्त्व रहेछ यो पनि। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण बाइबलले भन्छ विश्वास बिना गरिएको प्रार्थना। है, विश्वास बिना गरिएको प्रार्थनाको पनि उत्तर आउँदैन। त्यहाँ मैले वचन खण्ड लेखेको छु, तपाईँले पछि गएर पढ्न सक्नुहुन्छ, मत्ती सत्र अध्यायको चौधदेखि बिस पदमा। अनि यहाँ चाहिँ यस्तो खालको घटना छ, एकजना बुबाले चाहिँ आफ्नो भिक्षसँग माग्यौँ भने प्रार्थनाको उत्तर हामीले पाउँदैनौँ। प्रार्थनाको बाधक तत्त्व रहेछ यो पनि। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण बाइबलले भन्छ विश्वास

चेलाहरूकोमा ल्याउँदछ अनि चेलाहरूले निको पार्न सकेन। अनि फेरि उसले चाहिँ येशुको साथमा लैजान्छ अनि येशुले चाहिँ भूतहरू निकाल्नुभयो अनि त्यहाँ वरिपरिको मान्छेहरू सबै अचम्ममा परे अनि येशुको चेलाहरू पनि चकित भए, आश्चर्य भए, अघि त निस्किएन सिंहमा त निस्क्यो। अनि उनीहरूले त्यहाँनिर प्रश्न गरे प्रभु येशु ख्रीष्टलाई, तपाईँले मत्ती 17:19-20 पद पढ्नुभयो भने चेलाहरूले चाहिँ यस्तो प्रश्न गरे, उनीहरूको मनभित्र साह्रै खुल्दुली भयो अनि प्रश्न गरिहाले। तब चेलाहरूले येशु कहाँ गुप्तमा आएर भने, त्यो अहिलेको घटना भइसकेपछि हामीले त निकाल्न सकेनौँ, येशुले त निकाल्नु भयो, साह्रै अचम्मित, गुप्तमा आएर भने अब ठुलो भिडभाडमा भन्यो भने त बेइज्जती हुने भयो, तर सुरुक्कै गुप्तमा आएर भने हामीहरूले त्यसलाई किन निकाल्न सकेनौँ, तब खुल्दुली भयो, हामीले किन निकाल्न सकेनौँ। अनि येशुले यसरी जवाफ दिनुभयो, तिमीहरूका अविश्वासको कारणले हो। है, चेलाहरूको अविश्वासको कारणले प्रार्थनाको उत्तर आएन। ए तपाईँले याकुब 1:6 पढ्नुभयो भने त्यहाँनिर वचनले भन्छ, शङ्का गर्दै प्रार्थना गर्नेहरू चाहिँ समुद्रको छालले उछाल पछाल पार्ने समान हुनेछ। भनेको अर्थ ओमन दोमन हुँदै प्रार्थना गर्यो भने त्यो प्रार्थनाको उत्तर पनि आउँदैन। बाइबलले नै यसरी भन्छ, परमेश्वरको वचनले नै यही भन्छ, बाधक तत्वहरू यिनै हुन्। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण चाहिँ हो घमण्डले भरिएको प्रार्थना। त्यहाँ लुका 18:9-14 मैले राखेको छु, त्यो लामो छ, तपाईँहरूले घरमा गएर पढ्न सक्नुहुन्छ। त्यहाँ चाहिँ येशूले भन्नुभयो, दुईजना व्यक्ति चाहिँ मन्दिरमा प्रार्थना गर्न आए, एउटा फरिसी अनि अर्को चाहिँ कर उठाउने। अनि फरिसीले चाहिँ प्रार्थना गर्यो, परमेश्वर म हप्तामा 2 उपवास बस्छु अनि म दशांशहरू पनि सबै चढाउँदै आएको छु, यो कर उठाउने जस्तो म अत्याचारी पापी पनि छैन उसको प्रार्थना चाहिँ। तर कर उठाउने चाहिँ मन्दिरमा पनि आउन सकेन, उसको पापले गर्दाखेरि उसले टाउको पनि सिधा ठाडो गर्न सकेन, तर ऊ चाहिँ परै मन्दिरमा परै छेउमै बसेर है उसले चाहिँ प्रभु म पापीमाथि दया गर्नुहोस् है छाती पिटी पिटी हुँदै उसले प्रार्थना गर्यो। अनि त्यहाँ यसले भन्नुभयो, यो कर उठाउनेको चाहिँ प्रार्थना परमेश्वरले सुन्नुभयो र ऊ चाहिँ धर्मी भएर खुसी आनन्द साथ घर फर्केर गयो। तर फरिसीको प्रार्थना चाहिँ सुन्नु भएन, कारण किन त आफ्नै धर्ममा घमण्ड गरेर प्रार्थना गरे। त्यो यदि तपाईँ र मैले पनि आफ्नै घमण्डमा आफ्नै धार्मिकताको घमण्डमा प्रार्थना गर्यो भने परमेश्वरले त्यो घमण्डले भरिएको प्रार्थना पनि सुन्नुहुने छैन। यो पनि एउटा प्रार्थनाको बाधक तत्त्व नै हो। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण त्यहाँ हामीले हेऱ्यौँ भने बाइबलले भन्दछ पाप क्षमा नभएको प्रार्थना, पाप क्षमा नभएको प्रार्थना पनि परमेश्वरले सुन्नुहुने छैन। यसैया 1:15 परमेश्वर यसरी भन्नुहुन्छ, तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु, तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्ने छैन। किन सुन्नुहुने छैन, परमेश्वर भन्नुहुन्छ तिमीहरूका हात रगतले भरिएका छन्, पाप क्षमा नभएको प्रार्थना पनि सुनाइ हुँदैन। अन्त संसार सबै पापी नै हो, तर हामी क्रिस्चियनहरू पनि पापी नै हो, किनभने हाम्रो चाहिँ पाप क्षमा भएछ, हामी चाहिँ पश्चाताप गर्छौँ। अनि पाप क्षमा भएको छैन भने है परमेश्वरदेखि लुकाइराखेको छौँ भने परमेश्वरले भन्नुहुन्छ तिमीहरूको प्रार्थना सुन्ने छैन। अब त्यसो भए प्रार्थनाको सुनाइ चाहिँ कसरी हुन्छ, यसको उत्तर हामी तेस्रो भागमा हेर्न गइरहेको छौँ, प्रार्थना सुनाइका 3 कदमहरू। प्रार्थनाको सुनाइ कसरी हुन्छ त 2 इतिहास 7:14 अनुसार है त्यहाँ एउटा 3 कदमहरू दिइएको छ। 2 इतिहास 7:14 परमेश्वरले भन्नुभयो, यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूका पाप क्षमा गर्नेछु। यहाँ चाहिँ परमेश्वरले तब प्रार्थना सुन्नेछु भन्नुहुन्छ। तब सुन्नेछु भने मतलब त्योभन्दा अगाडि 3 कदमहरू पुरा गर्नुपर्नेछ। त्यो 3

कदमहरू के हो त? परमेश्वरले भन्नुहुन्छ भने यदि मेरो प्रजाले आफैलाई विनम्र पार्छ भने, पहिलो कदम हो आफैलाई विनम्र पार्ने। हामी फरिसीले जस्तो प्रार्थना गर्न हुँदैन, प्रभु म त हप्तामा दुईपल्ट उपवास बस्छु, दशांश दिन्छु, अन्याय पनि गरेको छैन, अत्याचारी पनि छैन, म त एकदम निर्दोष छु, अब मेरो उन्नति गर्नुहोस्, मलाई फलिभाव गर्नुहोस्। अब यस्तो खालको प्रार्थना चाहिँ के भयो? घमण्डको प्रार्थना भयो, आफ्नै धर्म कर्मको घमण्ड भयो। त्यसैले पहिलो कदम भनेको आफैलाई विनम्र पार्ने, परमेश्वरले भन्नुभयो। अनि दोस्रो कदम पश्चाताप गर्ने, परमेश्वरले आफैलाई नम्र पारेर प्रार्थना गर्छ भन्नुभयो है। पहिला आफैलाई नम्र पारेर प्रार्थना गर्छ भने त्यो चाहिँ पश्चातापको प्रार्थना हो, किनकि अलिक तलतिर हामीले हेऱ्यौँ भने म तिनीहरूको पाप क्षमा गर्नेछु भन्नुभयो, चाहिँ पश्चातापको प्रार्थना हो। अनि तेस्रो कदम पापबाट फर्कने, परमेश्वरले आफैलाई विनम्र पारेर पश्चाताप गर मात्र भन्नुभएन, दुष्ट चालबाट फर्कन्छ भन्नुभयो। जब मेरो प्रजाले आफैलाई विनम्र पारेर पश्चाताप गर्छ र दुष्ट चालबाट फर्कन्छ, होइन, पश्चातापको खास अर्थ, मुख्य अर्थ चाहिँ फर्कनु हो, पापबाट फर्कनु। हामी जुन पापको बाटोमा हिँडिरहेको थियौँ त्यहाँबाट चाहिँ 180 ठक्क फर्किने। अनि जब हामी यसरी आफैलाई विनम्र पारेर पश्चाताप गर्छौँ, दुष्ट चालबाट अर्थात् पापबाट फर्कन्छौँ, परमेश्वरले भन्नुभयो, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु। प्रार्थना सुनाएका तीन कदमहरूलाई हामी यही राखौँ। अब चौथो भागमा म जानेछु। अनि चौथो भाग चाहिँ रहेको छ प्रार्थनाको उत्तर पाउने तरिकाहरू। चौथो भागमा चाहिँ प्रार्थनाको उत्तर पाउने तरिकाहरू, परमेश्वरले प्रार्थनाको उत्तर तीन तरिकाले दिनुहुन्छ। पहिलो तरिका चाहिँ हुन्छ, परमेश्वरको इच्छा अनुसार जे मागे पनि उहाँले हुन्छ भन्नुहुन्छ। पहिलो तरिका चाहिँ हुन्छ। यदि हामीले पहिलो यहोन्ना 5:14 पढ्यौँ भने त्यहाँनिर वचनले भन्दछ, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। है, ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने, प्राय प्रचारकहरूले चाहिँ जे मागे पनि दिनुहुन्छ भनेर मात्रै वचन सुनाउँछ, तर अगाडिको भाग चाहिँ कहिले पनि भन्दैन। अगाडिको वाक्य चाहिँ छ परमेश्वरको इच्छा बमोजिम। तर प्राय हामी युट्युबमा सुनेको छ माग्नुहोस् प्रभुले दिनुहुन्छ, हो प्रभुले दिनुहुन्छ, तर यहाँ अगाडिको वाक्य चाहिँ छ परमेश्वरको इच्छा अनुसार जे मागे तापनि उहाँले सधैँ यस भन्नुहुन्छ, उहाँले सधैँ हुन्छ भन्नुहुन्छ। परमेश्वरले पहिलो प्रार्थनाको उत्तर दिने तरिका चाहिँ हुन्छ। अनि परमेश्वरले प्रार्थनाको उत्तर दिने दोस्रो तरिका चाहिँ हुँदैन, है, हामीलाई हानि पुर्याउने कुराहरू प्रभुले हुँदैन भन्नुहुन्छ। यदि हामीले मर्कुस 10:35-38 पद त्यहाँ पढ्यो भने चाहिँ याकुब र योहन्नाले चाहिँ येशूको दाहिने र देब्रेतिर बस्ने उच्च पद मागे, तर येशूले तिमीहरू के माग्छौ सो जान्दैनौ भनेर तिनीहरूको माग इन्कार गर्नुभयो। याकुब र योहन्नाले चाहिँ त्यो मागे, तपाईँको देब्रेपट्टि एउटालाई र अर्कोलाई दाहिनेपट्टि बस्ने दिनुहोस्। तर उनीहरूको माग चाहिँ परमेश्वरले येशूले तिमीहरू के माग्दैछौ सो जान्दैनौ भनेर खारिज गरिदिनुभयो। त्यसै गरी कतिपय हाम्रो प्रार्थना पनि परमेश्वरले हुँदैन भन्नुहुन्छ, किनकि हामी पनि के माग्दैछौँ सो हामी जान्दैनौँ। हामीले मागेका कुराले भविष्यमा हामीलाई हानि पनि पुर्याउन सक्छ, त्यो हामी जान्दैन, परमेश्वर मात्रै जान्नुहुन्छ। मान्छेको इच्छा चाहना नै के हुन्छ? सुख पाऊँ, धेरै धन सम्पत्ति कमाऊ, प्राप्त गर्न सकौँ। यदि हामीले चाहे जस्तै सम्पत्ति प्राप्त गरेमा के तपाईँ हामीले परमेश्वरको आवश्यकताको महसुस गर्थ्यौँ होला र? प्रभु येशूले भन्नुभएको कस्तो कडा शब्द छ, धनी मान्छेलाई स्वर्ग जानुभन्दा उठलाई सियोको नाछीबाट छिर्नु सजिलो हुन्छ। हामी पनि त्यही क्याटेगोरीमा पर्थ्यौँ होला, हामीले चाहे अनुसारको त्यो धन प्राप्त गरेको भए हामी पनि त्यही धनी मान्छे जस्तै कट्टर उठ्थ्यौँ होला, हामीले परमेश्वरलाई कहिले पनि खोज्दैन थियौँ होला। परमेश्वर जान्नुहुन्छ, तपाईँ र म चाहिँ यो जीवनको लागि मात्रै विचार गर्छौँ, यो जीवन ऐस आरामले बितोस्, 60-70-80 हाम्रो बुद्धि त्यति नै हो। जसले तपाईँ र मलाई यो पृथ्वीमा ल्याउनु भयो उहाँले चाहिँ अनन्तसम्म हेर्नुहुन्छ,
अनन्त। त्यसकारण तपाईँ र मैले चाहेको कुरा नदिएर परमेश्वरले गलत गर्नु भएर गर्नु भएन नि, किनभने हाम्रो जीवनको लागि के भलो छ, हाम्रो जीवनको लागि के असल छ, तपाईँ र मलाई भन्दा तपाईँ र मैले पृथ्वीमा ल्याउने परमेश्वरलाई कयौँ गुणा धेरै थाहा छ, है थाहा छ। यसकारण उहाँले हामीलाई हानि गर्ने कुराहरू छ भने परमेश्वरले हुँदैन भन्नुहुन्छ। तपाईँले सानो बालकले छुरा खेलाएको देख्नु भएको छ अनि हतार हतार आमाले खोज्छ, अनि त्यो कोही पछि नानी रुन्छ लडीबुडी गर्छ होइन, तर पनि आमाले दिँदैन नि, किन भन्नु त त्यो छोराले काट्छ अब त्यो नानीलाई, उसले के माग्दैछ त्यो नानीलाई थाहा हुँदैन, तर उसको आमाले त्यो नानीको भलाइको लागि नै नदिएको हो। ख्याल गर्नुहोस्, त्यहाँबाट हामीले शिक्षा लिनुपर्छ प्रिय, हामी पनि परमेश्वरको छोराछोरी रहौँ, हामीले मागेको कुराहरूले हामीलाई पनि हानि गरिरहेको हुन्छ, यसकारण परमेश्वरलाई हानि हुने कुराहरू चाहिँ दिनुहुन्न, नो भन्नुहुन्छ। त्यसकारण उहाँले चाहिँ हुँदैन पनि भन्नुहुन्छ कति प्रार्थनाहरू, अनि परमेश्वरले प्रार्थना दिने त्यस्तो तरिका हो पर्खी, परमेश्वरको उचित समय नआएसम्म पर्खी भन्नुहुन्छ। यदि हामीले उत्पत्ति 12 अध्यायको 1-4 पद पढ्यौँ भने त्यहाँ थाहा लाग्छ कि परमेश्वरले चाहिँ अब्राहमलाई सन्तान दिन्छु भनेर प्रतिज्ञा गर्नुभयो, अनि त्यो बेला अब्राहम चाहिँ 75 वर्षका थिए, तर लामो समयसम्म पनि कुनै सन्तान नपाउँदाखेरि अब्राहम र उनको श्रीमती सारा चाहिँ एकदमै ज्यादै निराश भएको कुरा, खै प्रभु तपाईँले अहिलेसम्म सन्तान त दिनुभएको छैन, निराश भए। तर हामी उत्पत्ति 21 अध्यायको 5 पद पढ्यो भने थाहा लाग्छ परमेश्वरले इसाक छोरा दिनुभयो, अनि त्यो बेला अब्राहम चाहिँ 100 वर्ष पुगिसकेका थिए, परमेश्वरले अब्राहमलाई 25 वर्ष पर्खाउनु भयो, अनि यो 25 वर्षसम्म परमेश्वरले प्रतीक्षा गर्न लगाएर अब्राहमलाई धेरै कुराहरू सिकाउनु भयो, उहाँ धैर्य गर्न सिकाउनु भयो, अनि परमेश्वरमा भरोसा गर्न सिकाउनु भयो, अनि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ उहाँ आफ्नो प्रतिज्ञा कहिले पनि भुल्नुहुन्न, उहाँले अवश्य पुरा गर्नुहुन्छ भन्ने त्यो लेसन, त्यो पाठ पनि परमेश्वरले अब्राहमलाई सिकाउनु भयो। के प्रियहरू, तपाईँको प्रार्थनामा नि परमेश्वरले पर्खी भन्नुहुन्छ, याद गर्नुहोस्, यदि परमेश्वरले अब्राहमले चाहनु बित्तिकै त्यो छोरा दिनुभएको भए त्यो आशिषको त्यति महत्त्व हुने थिएन, अक्सिजन जस्तो हुने थियो होला, भनेको मतलब तपाईँले बाँच्नको लागि सबैभन्दा धेरै चाहिने त अक्सिजन हावा हो नि, प्रत्येक सेकेन्ड नाकले चाहिँ अक्सिजन लिइरहेको छ, कुनै विश्वासीले प्रभु धन्यवाद भन्छ र अक्सिजन लिँदा, किनभने यो फ्रीमा जताततै त पाइन्छ, वास्तै छैन होइन, तर सबैभन्दा चाहिने त यही हो नि, यो फ्री छ त्यति वास्ता छैन, तर पर्खाएर प्रभुले दिनुभयो भने, प्रतीक्षा गरेर दिनुभयो भने हामी कति महत्त्व गर्छौँ। सर परमेश्वरले अब्राहमलाई 25 वर्ष कुराउनु भयो, यदि तपाईँ र मेरो प्रार्थनाको उत्तरमा पनि परमेश्वरले पर्खी भन्नुभएको छ भने प्रिय हो, हामीलाई पनि परमेश्वरले यही कुरा सिकाउन चाहनुहुन्छ, परमेश्वरले प्रतीक्षाको समयमा हामीलाई सिकाउन चाहनु भएको कुरा यही हो। मैले त्यहाँ 3 कुराहरू राखेको छु, परमेश्वरले उहाँप्रतिको हाम्रो भरोसा बढाउन चाहनुहुन्छ, दोस्रो कुरा परमेश्वर हाम्रो विश्वासमा अझ हामीलाई बलियो बनाउन चाहनुहुन्छ, त्यो प्रतीक्षाको समयभरि उहाँले हामीलाई तालिम दिनुहुन्छ, अनि जसरी हाम्रो तालिमले हाम्रो मसल्सहरू होइन बलियो हुन्छ, जसरी हामी जिम गर्दाखेरि हाम्रो मसलहरू हाम्रो पेटहरू बलियो हुँदै आउँछ, परमेश्वरले नै हामीलाई तालिम दिँदै जाँदाखेरि हाम्रो विश्वासको मसलहरू चाहिँ बलियो हुँदै जान्छ। अब्राहमले चाख्यो परमेश्वर कति विश्वास योग्य हुनुहुन्छ भने ती दौरानहरूमा, परमेश्वर यसरी नै हाम्रो विश्वासलाई बलियो बनाउन चाहनुहुन्छ, अनि तेस्रो कुरो परमेश्वरले हामीलाई धैर्य धारण गर्न पनि सिकाउनुहुन्छ। अस्ति हामी हेर्दै थियौँ अस्पतालमा गयो मान्छेहरू छट्टाइरहेको छ, समाचार हेऱ्यो अनि कालले मान्छेहरू बालुवा घाँसहरू खाइरहेछन्, सुकेर हड्डी हड्डी भइसक्यो, महामारी त्यस्तै छ, शरणार्थीको जीवन हेऱ्यो, अब त प्रभु आइदिए पनि हुन्थ्यो जस्तै लाग्छ कोही कोही बेला त परमेश्वरले यी कुराहरूद्वारा हामीलाई धैर्य धारण गर्न उहाँको प्रत्येक उहाँको समय नपाइन्जेलसम्म धैर्य धारण गर्न सिकाउनुहुन्छ। यसैले प्रिय हो हाम्रो प्रार्थनाको उत्तर तत्कालै नआउँदाखेरि निरन्तर प्रार्थना गर्नलाई निराश नहो। अब अन्तिममा सारांश बताउन चाहन्छु म, आजको वचनबाट सिकेको कुराको सारांश हामी सबैले पढौँ है, आउनुहोस् 1-2-3
यदि परमेश्वरले प्रार्थनाको उत्तर दिनुहुन्छ भने धन्यवाद दिउँ, दिनुहुन्न भने दुखी नहौ, किनकि हाम्रो जीवनको लागि के असल छ हामीलाई भन्दा परमेश्वरलाई धेरै थाहा छ। यदि पर्खी भन्नुहुन्छ भने हतार नगरी धैर्य धारण गरौं, उहाँले जे गर्नुहुन्छ ठिक समयमा गर्नुहुन्छ र हाम्रो भलाइको लागि नै गर्नुहुन्छ, यसर्थ निरन्तर प्रार्थनामा लागिरहौं। आमेन।

टाइम चेक। यति बेला रातिको 9 बज्यो।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: तपाईले कहिले महसुस गर्नुभएको छ कि परमेश्वर तपाईसँग क्रोधित हुनुभएको? तपाईलाई थाहा छ परमेश्वर वास्तवमै कहिले काहीँ रिसाउनुहुन्छ, तर उहाँ कतिखेर रिसाउनुहुन्छ, कुन समयमा रिसाउनुहुन्छ र के कारणले उहाँ रिसाउनुहुन्छ, हामी यही विषयमा रहेर हामी आजको वचनलाई हेर्नेछौ। उहाँ परमेश्वर त्यतिखेर रिसाउनुहुन्छ जब तपाईँ र म पापमय स्वभावमा लाग्छौ, हामी पाप र अनाज्ञाकारितामा हिँड्छौ, पहिलो कुरा। र दोस्रोमा, जब तपाईँ र म उहाँको प्रतिज्ञाहरूमा विश्वास गर्दैनौ र आफ्नो इच्छामा चल्छौ। र तेस्रो, जब हामी जानी जानी उहाँको स्पष्ट आज्ञाहरू अवज्ञा गर्दछौ। हामीलाई उहाँको आज्ञाहरू थाहा छ, छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नु, कुनै पनि देवी देवताहरूलाई नपुज्नु, त्यसलाई आराधना नगर्नु, यी यस्ता यस्ता आज्ञाहरू छन्। पाप नगर्नु, चोरी नगर्नु, नढार्नु, यस्ता कुराहरू छन् जुन आज्ञाहरू हामीले स्पष्ट जानी जानी पनि हामीले अवज्ञा गर्छौ भनेदेखिलाई परमेश्वर त्यतिखेर बडो रिसाउनु हुँदो रहेछ। मैले धेरै चोटि जब मैले परमेश्वरलाई राम्रोसँगले चिनेको थिइनँ, मैले महसुस गरेको छु, फिजिकली आएर त उहाँ अब रिसाउनुहुन्न, तर मैले आफैले महसुस गरेको छु कि जब जब मैले परमेश्वरको आज्ञा विपरीत र उहाँको वचन विरुद्ध मैले काम गर्न थाले कि मेरो जीवनमा धेरै कुराहरू मेसअप भएर गएको मैले महसुस गरेको छु। अनि त्यतिखेर मैले महसुस गरेँ कि परमेश्वर त साँच्चै नै रिसाउनु भएछ, उहाँ क्रोधित हुनुभयो, किनकि मैले उहाँको विरुद्धमा काम गरेको कारणले गर्दाखेरि सायद परमेश्वर रिसाउनु भयो, उहाँ क्रोधित हुनुभयो। अब मैले यो कुरालाई बनाउनु पर्छ, अब उहाँको एउटा हुन्छ नि मनपर्दो भाँडो बन्नु पर्छ भन्ने कुरा मैले महसुस गरेँ। र तपाईँहरूले पनि आफ्नो जीवनमा त्यस्ता कुराहरू महसुस गर्नुभएको होला, जब कुराहरू मेस्टअप हुँदै जान्छ तपाईँले बुझ्नुहोस् कि देयर इज समथिङ रङ, हामीले परमेश्वरलाई सोध्नु पर्नेछ, कतै म चुकेको छु कि, कतै म चाहिँ बनिनु पर्नेछ कि, वा म निर्माण हुनु पर्नेछ कि, हामीले त्यो कुरा हामीले सोध्नु पर्छ आफैले आफैलाई। तर धेरैचोटि हामीले सोध्दैनौ हामी, किनभने आफ्नो इच्छामा चल्न हामी माहिर छौ, आफ्नो योजनामा चल्न हामी बडो माहिर छौ, तर हामी बडो होसियार हुनुपर्छ। जब परमेश्वर रिसाउनुहुन्छ, उहाँ क्रोधित हुनुहुन्छ नि, तब हाम्रो जीवनमा धेरै कुराहरू मेस्ट अप भएर जान्छ। मेरो प्रियहरू, परमेश्वरदेखि बाहिर जब तपाईँ र म जीवन जिउँछौ नि, बडो परमेश्वर क्रोधित हुनुहुन्छ। सो हामी त्यस कुराको लागि हामीले एकदमै होसियार पुर्याउनु पर्छ कि बा मैले कतै परमेश्वरलाई मन नपर्ने काम पो गरिराखेको छु कि, वा कतै मैले चाहिँ परमेश्वरको विरुद्धमा लागेर अनाज्ञाकारितामा जिउँदैछु कि। हामीले यो प्रश्न कतिचोटि गर्दैनौ, तर हामीले गर्न सक्नुपर्छ। आउनुहोस् त हामी भजन संग्रहको पुस्तक 118:6-9 हेर्नेछौ। बाइबलले यसरी भन्दछ, परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिन, मानिसले मलाई के गर्न सक्छ? र साथले भन्दछ, परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरो सहायक हुनुहुन्छ, म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु। आठले भन्दछ, परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नु भन्दा उत्तम हुन्छ। नौले भन्दछ, परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ। आमेन। कति राम्रो कुरा छ यहाँनिर दाउदले यति मजाको कुरा बताएको छन् छमा, परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिन, मानिसले मलाई के गर्न सक्छ। मानिसले तपाईँ र मलाई केही गर्न सक्दैन, तर तपाईँ र म उहाँसँग रहनु पर्यो, उहाँको आज्ञालाई मान्नु पर्यो, उहाँको वचनलाई मान्नु पर्यो। सो जब तपाईँ र म चाहिँ उहाँसँग छौँ, उहाँको वचनमा छौँ, उहाँको प्रतिज्ञाहरूमा छौँ भनेदेखिलाई तपाईँ र म केही कुरासँग डराउनु पर्दैन मेरो प्रियहरू, किनकि परमेश्वर तपाईँले मेरो साथमा हुनुहुन्छ। जब हामीले उहाँलाई हाम्रो जीवनमा स्वागत गर्छौँ, हामी उहाँसँग हिँड्छौँ, उहाँको उपस्थितिमा जान्छौँ, उहाँको नजिक जान्छौँ भनेदेखिलाई परमेश्वर हाम्रो साथमा आउनुहुन्छ। र तपाईँलाई म भयभीत हुनु पर्दैन, तपाईँलाई म डराइराख्नु पर्दैन, तर त्यतिखेर तपाईँलाई म डराउनु पर्छ जब तपाईँलाई म परमेश्वरदेखि बाहिर जीवन जिउँछौ भनेदेखिलाई चाहिँ तपाईँलाई म डराउनु पर्छ। अभियसली हामी डराउँछौ पनि, किनभनेदेखिलाई धेरैचोटि हामी लुकी छुपी पाप गर्छौ, घिनलाग्दो कामहरू गर्छौ, अनि त्यस्तो कुराहरूले अटोमेटिकली हाम्रो जीवनमा डरको कुराहरू, त्रासको कुराहरू हुन्छ नि, एङ्जाइटीको कुराहरू, डिसअपोइन्टेड हुने कुराहरू, रिसको कुराहरू अटोमेटिकली आउँछ। तर तपाईँ र म भयभीत हुनु पर्दैन। यदि हामी परमेश्वरको उपस्थितिमा छौँ, परमेश्वरलाई खोज्छौँ, परमेश्वरलाई माया गर्छौँ र उहाँको उपस्थितिमा छौँ भने हामी कुनै पनि हालतले डराउनु पर्दैन, किनभने परमप्रभु तपाईँ र मेरो साथमा हुनुहुन्छ। दाउदले त्यही कुरा बताउँदैछ, परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिन, मानिसले मलाई के गर्न सक्छ। र साथले भन्दछ, परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरो सहायक हुनुहुन्छ, म मेरो शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु। हाम्रो जीवनमा त्यस्ता परीक्षा, समस्या अनि हरेक किसिमका यस्ता घिनलाग्दो कुराहरूले जहिले पनि तपाईँ र मलाई परमेश्वरदेखि टाढा बनाउने काम गर्छ। इभन तपाईँले चाहनुहुन्छ विजय, म पनि चाहन्छु विजय, भिक्टोरी चाहन्छु, एन्ड परमेश्वरले अलरेडी तपाईँ र मलाई त्यो विजय दिनुभएको छ। तर स्टिल त्यहाँनिर अन्धकारको शक्ति छ, जसले आज यो दिनहरूमा पनि त्यो विजयलाई खोज्न चाहिराखेको छ। त्यसको मतलब अब त्यसले तपाईँ र मलाई आक्रमण गरेर अर्को त्यो विजयलाई खोज्न खोजिरहेको छ। हामीले त्यो विजय पाएका छौँ जुन ख्रिस्ट येशूले पूरा गर्नुभयो, जुन ख्रिस्ट येशूले हरेक पापको बन्धनलाई तोड्नुभयो। त्यही बन्धन तोड्नु भएको कारणले गर्दाखेरि ख्रिस्ट येशूले त्यो विजय प्राप्त गर्नुभयो। ख्रिस्ट येशूले मात्र पाउनु भएन, अनि उहाँले पाएर हामीलाई पनि दिनुभयो त्यो विजय। अनि आज हामीले पाएको विजयलाई दुष्टले चोर्न चाहिराखेको छ, खोस्न चाहिरहेको छ। अनि त्यो कुरा चाहिँ आज दुष्टले हाम्रो जीवनमा त्यस्ता कमी कमजोरीको कुराहरू, सानोतिनो कुराहरूलाई ल्याएर हामीलाई अल्झाउन चाहेर परमेश्वरदेखि टाढा बनाउन खोजिरहेको छ यो दिनहरूमा। तर मेरो प्रियहरू, यदि तपाईँ त्यस्तो कुराहरूमा लागिराख्नु भएको थियो, पापको कुकर्महरूतिर घिन लाग्दो कुराहरूमा लागिराख्नु भएको थियो भनेदेखिलाई आजदेखि त्यो कुरालाई रोक्नुहोस्। यो कुराले परमेश्वरलाई बडो क्रोधित बनाउँदछ, परमेश्वर बडो रिसाउनुहुन्छ यस्तो कुराहरू देखेर। सो आज यहाँ दाउदले के भन्दैछ, परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरो सहायक हुनुहुन्छ, म मेरो शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु। अब हामीले हाम्रो जीवनमा त्यस्ता तनावहरू, परीक्षा, समस्या आउँदैछ भने हामीले हाम्रो शत्रुहरूलाई विजयको दृष्टिले हेर्नुपर्छ। मैले विजय पाइसकेको थिएँ र अझै पनि तैले मेरो जीवनमा परीक्षा, समस्या ल्याउँदैछ, विजय मैले पाउनेछु फेरि पनि भनेर हामीले चाहिँ दुष्टलाई जित्ने प्रयास गर्नुपर्छ। परीक्षा, समस्या, तनाव हाम्रै जीवनमा आउँछ, तर त्यसलाई जित्न सक्नु चाहिँ सबैभन्दा ठूलो कुरा हो। आठले भन्दछ, परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ। आमेन। कति मजाको कुरा चाहिँ, परमप्रभुमा जसले शरण लिन्छ, त्यसको मतलब जसले परमेश्वरलाई विश्वास गर्छ, उहाँमा निर्भर हुन्छ, उहाँमा रहन्छ, उहाँलाई विश्वास गर्छ भनेदेखिलाई परमेश्वरले साँच्चै नै त्यसको जीवनमा उत्तम कुराहरू गर्नुहुन्छ। किनभने यहाँ दाउदले पनि भन्दैछ, परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ। हामी धेरैचोटि मानिसहरूमा डिपेन्ड हुन्छौँ, मानिसले गरिदिइहाल्छ नि, फलनाले गरिदिन्छ, रिस्काले गरिदिन्छ, मेरो बाउले आमाले गरिदिन्छ, ल गर्दिन सक्ला, तर कतिचोटि हुन्छ नि पर्मानेन्टली नहुन सक्छ। तर परमेश्वरमा हामीले विश्वास गरेका छौँ भनेदेखिलाई, परमप्रभुमा हामीले शरण लिएका छौँ भनेदेखिलाई साँच्चै नै मानिसहरूमा भरोसा, मानिसहरूमा निर्भर गर्नुभन्दा बडो उत्तम हुन्छ। किनभने उहाँको प्रतिज्ञा हुन्छलाई हुन्छ छ, डेफिनेटली छ, यसमा यस छ, र नो छ भने परमेश्वरले नो नै गर्नुहुन्छ। तर अझै पनि बताउन चाहन्छु, उहाँमा निर्भर हुनु चाहिँ बडो मजाको कुरा छ। सो हामीले विचार गर्नुपर्ने कुरा छ। नौले भन्दछ, परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्दा उत्तम छ। जुन शासकहरू जसले रुल्स अनि रेगुलेसनलाई बनाउँछ अनि जसमा धेरै कुराको पावरहरू छ, सो तिनीहरूमा विश्वास गर्नुभन्दा पनि अझै उत्तम कुरा छ भनिकन यहाँनिर दाउदले बताउँदैछ। सो आज मेरो प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, धेरैचोटि हामी हाम्रो जीवनमा त्यो आशिषहरू नदेखेको कारणले, हाम्रो जीवनमा त्यो उन्नति नदेखेको कारणले गर्दाखेरि हामी धेरैचोटि परमेश्वरको विरुद्धमा लागेर आफूलाई धनी बनाउन, आफूलाई आफ्नो भविष्यलाई उत्तम बनाउन, उज्जवल बनाउनको लागि हामी कतिचोटि पापमय कुराहरूमा पनि लाग्न हामी तयार हुन्छौँ। आफूलाई बचाउन, आफ्नो आर्थिकी कुराहरूलाई वृद्धि गराउनको लागि हामी हुन्छ नि पाप गर्न पनि कतिचोटि तयार हुन्छौँ, परमेश्वरको वचन विरुद्ध गएर हामी काम गर्न पनि तयार हुन्छौँ। तर मेरो प्रियहरू, तपाईँ र मैले उहाँमा विश्वास गरेका छौँ, उहाँमा शरण लिएका छौँ भने नि मेरो प्रियहरू, हामी यस संसारमा रहेका ती मानिसहरूलाई खोजिराख्नु पर्दैन अनि यो पापमय कुराहरूमा तपाईँहरूमा फँसिराख्नु पर्दैन। उहाँमा हामीले शरण लिएका छौँ भने वास्तवमै उहाँले तपाईँ र मेरो जीवनमा ती उत्तम कामहरू गर्नुहुन्छ। तर धेरैचोटि हामीलाई किन हो किन परमेश्वरमा हामीलाई शरण लिन त्यति मन पर्दैन, किनभने हामी आशिषहरू पनि हामी इन्स्ट्यान्टली चाहन्छौँ, तुरुन्तै चाहन्छौँ। अनि त्यही कारणले गर्दाखेरि त्यो हाम्रो जीवनमा त्यो एक प्रकारको प्यासन नभएको कारणले गर्दाखेरि, त्यो धैर्यता नभएको कारणले गर्दाखेरि हामी पाप गर्न तयार भइहाल्छौँ, परमेश्वरको वचन विरुद्ध गइहाल्छौँ। तर मेरो प्रियहरू, परमेश्वरले हाम्रो जीवनमा जहिले पनि उत्तम काम गर्न चाहनुहुन्छ, असल कुरो गर्न चाहनुहुन्छ। अनि यदि परमेश्वरले असल कुरो गर्न चाहनुहुन्छ भने हामीले धैर्य गर्न सक्नुपर्छ। उहाँले गर्नुहुन्छ, उहाँले प्रतिज्ञा गर्नु भएको छ हाम्रो जीवनमा आशिष दिने, हाम्रो जीवनमा भरिभराउ गर्ने, हाम्रो जीवनमा हाम्रो ढुकुटीहरू भर्ने, उहाँले सबै कुराको प्रतिज्ञा गर्नुभएको छ। तपाईँ र म अतालिनु पर्दैन मेरो प्रियहरू। धेरैको जीवनमा मैले देखेको छु कि धन सम्पत्ति छिट्टो कमाउने चाहले गर्दाखेरि परिवारहरू भत्केको, आफ्नै व्यक्तिगत आत्मिक जीवन पनि भत्केको, सबै कुरा डामाडोल भएको मैले देखेको छु। सो हामी त्यस्तो कुराबाट बाँच्न छ, विजय पाउन छ भनेदेखि उहाँमा भरोसा गरौं। आमेन।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आस्था गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: गुड न्यूज एफएम साइन्स।
2: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।